0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ट येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्ट

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646।
2: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, चेत उडाउन दुष्टको चाहना भन्ने चाहिँ आजको वचनको शीर्षक छ। पहिलो पत्रुसको पुस्तक 5:8 पवित्र बाइबलको यस खण्डमा यसरी लेखिएको छ, सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दिवावलस कसलाई भेटाउँ र खाइहालौं भनी गर्जने सिंह झैं खोजिरहेको छ भनिकन यस खण्डमा बताइएको छ। र दुष्ट आत्मालाई प्रभु येशूले चोर पनि भन्नुभयो। योहानको पुस्तक 10:10 यो त चोर हो, यसले चोर्न, मार्न र नाश गर्न आउँछ भनिकन प्रभु येशूले भन्नुभयो। र यस खण्डमा चाहिँ पवित्र बाइबलको पहिलो पत्रुसको पुस्तक 5:8 चाहिँ हामीलाई सचेत रहनु, होसियारी रहनु र ननिदाउनु, आत्मामा जागा रहनु भन्ने चाहिँ यसरी यहाँ सचेत गराइएको छ। किनकि दुष्ट आत्मा चाहिँ एउटा गर्जने सिंह जस्तो नै हामीलाई कहाँनिर भेटौं र खतम पारिहालौं भन्ने प्रकारले यसले ढुकिराखेको छ भनेर चाहिँ यस खण्डमा हामीलाई सचेत गराइएको छ। दुष्ट आत्मा झुटको पिता हो भनिकन पनि बाइबलमा प्रभु येशूले भन्नुभयो, यसले हाम्रो 5 इन्द्रियहरू चलाएर कहाँनिर हामीलाई छल्छ हामीलाई थाहा हुँदैन। त्यसै कारणले गर्दाखेरि हामीमा परमेश्वरको वचन प्रचुर मात्रामा हुनपर्छ, नभएदेखि हाम्रो 5 इन्द्रियलाई यसले चलाएर संसार हामी भित्र हालिदिएर डर त्रास लगायत हाम्रो चेत नै होस नै उडाइदिएर लगायत विभिन्न प्रकारको बिमारहरू हालिदिएर फिक्रीहरू हालिदिएर यी विभिन्न प्रकारको अवस्थाहरू हाम्रो जीवनमा यसले ल्याएर यसले खतम पार्ने गर्जने सिंहले जस्तो नै यसले ढुकेर बसिरहेको छ हामीलाई खतम गर्नको लागि भनिकन यस खण्डमा बताइएको हो। कलसीको पुस्तक 3:16 हामीलाई वचन चाहिँ हामी भित्र प्रशस्त खाएको हुनपर्छ भन्ने चाहिँ बताइएको छ। र यो खण्डलाई पनि म पढिदिँदछु। यहाँ यस प्रकारले लेखिएको छ, ख्रिस्टको वचन तिमीहरूमा प्रशस्तसँग बास गरोस्, पूरा बुद्धिमानी साथ एउटाले अर्कोलाई सिकाओ र अर्ति दियो र परमेश्वर प्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन स्तुति आत्मिकी गान गाउने हो भन्ने चाहिँ यस खण्डमा बताइएको छ। र वचन हामीमा प्रचुर मात्रामा छैन भने हाम्रो जो इन्द्रियहरू छ यो इन्द्रियहरूलाई दुष्ट आत्माले प्रयोग गर्दछ। हामीले हेरेको कुराबाट हामीले डर प्राप्त गर्छौं, डर पाउँछौं। हामीले सुनेका कुराहरूबाट हामी डराउँछौं, यानि सुनेका कुराहरूबाट हाम्रो मन त्रसित हुँदछ। डर, धम्की लगायत यी विभिन्न प्रकारको चेतना उडाउने खालको कुराहरू, प्रोत्साहित नहुने कुराहरू, उत्साहलाई निराशमा परिणत गर्ने कुराहरू, झुटका कुराहरू हाम्रो कानले सुन्दछ र हाम्रो दिमागमा यसले शंकाका कुराहरू, सुर्ताका कुराहरू ल्याउँदछ र हाम्रो जिब्रोमा यसले नखाने प्रकारका कुराहरू खानको लागि इच्छा जगाइदिँदछ, नबोल्ने कुराहरू यसले बोल्न लगाइदिँदछ र जिब्रोहरूबाट हामी अरूलाई आशिष दिन पर्ने परमेश्वरको वचन अनुसार, तर हामीले त अरूहरूको कुरा काट्न सुरु गर्दछौं र हामीले सबै कुराहरूमा धन्यवाद जिब्रोले हुनुपर्नेको सट्टा हामी गनगन गर्न सुरु गर्दछौं र हामीले अरूहरूलाई चित्त दुख्ने कुराहरू जिब्रोले भन्न पनि सुरु गर्दछौं। दुष्ट आत्माले हाम्रो जिब्रोलाई यो प्रकारले प्रयोग गर्न सुरु गर्दछ र हाम्रो भावनाहरू एकदमै निराशका भावना यसले ल्याउँदछ। परमेश्वरको सत्यता हामीमा नभएको अवस्थामा यसले हाम्रो भावना नै खाइदिन्छ, हाम्रो चेत नै उडाइदिन्छ, हाम्रो जो हिक्मत नै यसले खाइदिँदछ, जसको परिणाम स्वरूप मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभएको परमेश्वरको प्रिय छोराहरू छोरीहरू खुशीमा आनन्दमा एकदमै सबै परिस्थितिमा आनन्दै आनन्दमा जिन्दगी जिउन पर्नेमा अब बेखुशी, अशान्ति, फिक्री, सुर्ता, गनगन यी सबै कुराहरूमा यसले डुबाउने प्रयासहरू गर्दछ। हामीले हवाको उदाहरण लिन सक्दछौ। हवा र आदम अदनको बगैँचामा, त्यो सुन्दर बगैँचामा, त्यो सुन्दर वातावरणमा बडो आनन्द साथ उहाँहरूको बसोबास भइ नै रहेको थियो। तर त्यस कुरामा दुष्ट आत्मा चाहिँ एकदमै डाई थियो। आदम र हवाको आनन्दीपन सम्बन्धी उसले देख्न सक्दैन थियो। र एक दिन उसले हवा भएकोमा आएर उहाँको कानमा, के तिमीहरूलाई परमेश्वरले कुनै पनि फलको रुखको बोटबाट फल नखानु भने भन्नुभएको छ भनिकन त्यो प्रकारको प्रश्न उहाँको इन्द्रियलाई, एउटा इन्द्रियलाई यो प्रकारले परीक्षा गर्यो। हवाले प्रतिउत्तरमा भन्नुभएको छ, तर हामीलाई उहाँले नखानु र नछुनु पनि भन्नुभएको छ भनिकन उहाँले नछुनु भन्ने कुरा थपेर भन्नुभएपछि यिनीहरू असन्तुष्टि परमेश्वरसँग रहेछन् भन्ने कुरा दुष्ट आत्माले थाहा गर्यो। त्यसपछि खाऊ, तिमीहरू मर्दैनौ भनिकन उसले झुट बोल्यो। र त्यसपछि हवाको जो इन्द्रिय आँखालाई त्यो फलतर्फ लग्यो र त्यो फल हेर्नमा साह्रै सुन्दर भन्ने जस्तो उहाँलाई महसुस गरायो। त्यसपछि दुष्टले तिनको कानलाई चलाइदियो र त्यो फल खाए पछाडि उहाँ परमेश्वर जस्तै हुन्छु भन्ने भाव उहाँमा आयो। खासमा आदम र हवा परमेश्वर जस्तै आकारमा प्रतिरूपमा सृष्टि भएका थिए, तर दुष्टले यसरी झूट बोल्ने काम गर्छ, छल्ने काम गर्छ र यो अवस्थामा हवा छल्लिन्, यिनको पाँचवटा इन्द्रियबाट यिनी छल्लिन्। त्यसपछि उहाँले आफ्नो श्रीमानलाई पनि त्यो फल खुवाउनु भयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हाम्रो पाँचवटा इन्द्रियलाई दुष्टात्माले प्रयोग गरिकन संसार हामीभित्र हाल्ने कोसिस गर्छ। जब संसार हामीभित्र पस्न शुरू गर्दछ त्यो समयमा यसले हाम्रो चेत पनि उडाइदिँदछ। जसरी हामीले लुकाको पुस्तक 15 अध्यायमा उडन्ते पुत्रको घटनालाई हामी हेर्दछौँ। एउटा बडो शान्त स्वभावमा, एउटा शान्तिपूर्ण परिवारमा बसिरहेको छोराको मगजमा दुष्ट आत्माले यही प्रकारको विभिन्न छलका कुराहरू हाल्यो। र जब कान्छा छोराले उसले बुवाका कुराहरूलाई असन्तुष्ट जाहेर गर्न सुरु गरेपछि उसले आफूमा पनि समस्या ल्यायो, त्यो परिवारमा पनि उसले अशान्ति ल्यायो र त्यहाँ दुवै पक्षमा उसले चेत उडाउने कोसिस गर्यो। र दुष्टात्माले हाम्रो भावनामा खेलबाड गर्छ, हामी होसियार हुन पर्छ। एकपटकको कुरा हो, मेरो गाउँमा एकजना हाम्रो गाउँले दाई इन्डियाको सिलिगुडी भन्ने ठाउँको कलेजमा पढ्नुहुन्थ्यो। उहाँ विदामा आउनु भएको थियो र उहाँलाई त्यति क्यारम बोर्ड खेल्न आउँदैन थियो, तर बजारमा त्यहाँ क्यारम बोर्ड खेल्ने एकदमै जान्नेहरू थिए, त्यो प्रकारको अवस्थाहरू थियो। तर उहाँले यस्तो आइडिया लगाइदिनु भयो कि त्यो एकदमै जान्नेलाई भन्नुभयो कि मसँग बाजी खेल्ने हो भन्नुभयो। अनि खेल्ने भने पछाडि उहाँले बाजी यस्तै 5-10 रुपियाँ कतिबाट सुरु गर्नुभयो। त्यतिखेरको 5-10 रुपियाँ ठूलो रकम थियो। 5 रुपियाँमा दिनभरि ज्यालादारी मानिस पाइँदथे र त्यो प्रकारले उहाँले सुरु गर्नुभएपछि डब्ल्याउँदै जति हार्नुभयो डब्ल्याउँदै लानुभयो। त्यसो गर्दा गर्दा त्यो जो च्याम्पियन मान्छे थिए त्यो मान्छेको हात त त्यस पछाडि काम्न सुरु गर्यो। जब ठूलो रकम भयो त्यसपछि उहाँको बिस्तारै भावनात्मक रूपमा चेत उड्न सुरु गर्यो। यदि मैले यत्रो रकम हारे भने के होला भन्ने प्रकारको उहाँको मनमा भयो र उहाँमा एक प्रकारको कन्फिडेन्स, एक प्रकारको निश्चयता उहाँबाट दुष्ट आत्माले उडाइदियो त्यो गाउँले दाई मार्फत। त्यो पछि त उहाँको हात काम्न सुरु गर्यो। त्यसपछि त उहाँले हानेका गोटीहरू पालमा पसेनन्। त्यसो हुँदा हुँदा हुँदा हुँदा नै त्यो साधारण क्यारम बोर्ड खेल्ने त्यो हाम्रो गाउँले दाईले त्यो च्याम्पियनलाई उहाँले जित दिनुभयो। किनकि त्यो दाईले जुन पैसा रुपियाँको बाजीबाट उहाँको चेत नै उडाइदिनु भएको थियो। र दुष्ट आत्माले पनि यस्तै प्रकारले प्रिय दाजुभाइ दिदीबहिनीहरू विभिन्न प्रकारका कुराहरूबाट हाम्रो चेत उडाउँदछ। त्यसले गर्दाखेरि हामीले दैनिक जीवनमा के हेरिरहेका छौँ, हाम्रो आँखाले के हेरिरहेका छ, ती कुराहरू सम्बन्धी हामी होसियार हुनपर्छ। हामीले के सुनिरहेका छौँ, सुन्ने कुराहरू सम्बन्धी हामी होसियार हुन पर्दछ। र हाम्रो मनमा के प्रकारका विचारहरू लिइरहेका छौँ, हामी ती कुराहरूमा होसियार हुन पर्दछ। र हामीले बोल्दै गरेको कुराहरू परमेश्वरको वचनको आधारमा छ कि छैन, कि संसार तर्फको प्रकारले हामी बोलिरहेका छौं त्यसमा हामी होसियार हुन पर्दछ। त्यस्तै गरेर हाम्रो जीवनलाई हामीले ख्रिस्टको वचन मार्फत पवित्र आत्मा परमेश्वर उहाँको वचन मार्फत हामीले जीवनलाई अगुवाई गरेर लिएर जान दिनुपर्छ। हाम्रो भावनात्मक विचारबाट हामीले अगुवाई गरेर लिएर जानु हुँदैन। यदि हामीले यसो गरिएको खण्डमा हामी दुष्ट आत्माबाट बच्दछौँ, नभएदेखि दुष्ट आत्माले हाम्रो चेत उडाइदिँदछ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जयमसी सबैजनालाई। मेरो नाम सम्झना पाखरिन, मेरो पुरानो घर चाहिँ सिन्दुर ग्याङलेमा वार्ड नम्बर 2 पर्छ, अनि मेरो माइत चाहिँ वार्ड नम्बर 1 ग्याङलेमै हो। मेरो नयाँ बसोबास चाहिँ म लोखन्थली भक्तपुरमा बसिरहेको छु। मेरो गवाई चाहिँ यस प्रकारको छ, अनि म सानैदेखि म बिरामी थियो, सानोमा म वीरबाट पनि लडेको थियो, रुखबाट पनि म खसेको थियो। मलाई प्रभुले बचाउनु भयो, प्रभुले मलाई प्रभु पाउनका लागि सबै ठाउँबाट म सानैदेखि बचाएर प्रभुले राख्नु भयो, प्रभुलाई धेरै धन्यवाद दिन्छु मेरो हृदयदेखि नै। अनि म मृत्युको मुखमै पुगेको थियो। म एकचोटि जंगलमा घाँस काट्दाखेरि म ढुङ्गाले पनि मलाई थिचेको थियो, मेरो दिदी बहिनीहरू सँगसँगै थियो, म ढुङ्गाबाट मलाई दिदी बहिनीहरूले मलाई निकालेर बजायो। त्यहाँ पनि म बजाउन सक्दा एक नाथै बाबु वचनहरू म सम्झिन्छु मलाई परमेश्वरले बजाएको हो। प्रभुलाई मलाई धेरै धन्यवाद दिन्छु, प्रभुले धेरै माया गर्नुहुन्छ। अनि म बिहे गरेर गयो, बिहे गरेर गए पनि म धेरै समस्यामा परेको थियो। मेरो दाजुभाइहरू, मेरो बुढाको श्रीमानको दाजुभाइहरू धेरै थियो, अनि मेरो श्रीमान धेरै बिरामी भएको थियो, अनि रातको 12 पनि भन्नु नपाउने, दिन पनि भन्न नपाउने। मेरो सानो सानो छोरा र छोरी थियो, सानो सानो बलडुङ र बुलडुङ, अनि धामी जाग्रेहरू धेरै मैले दाएको थियो मेरो श्रीमानको लागि। मेरो धेरै रोएर हिँडेको थियो, मलाई किन यस्तो भएको भनेर मैले परमेश्वर भनेको के थाहा थिएन। अनि पछि मेरो श्रीमान धेरै नै बिरामी भयो, धेरै नै बिरामी भयो। अनि पछि म काठमाडौँ आयो, म नानी बाबु सानसानो लिएर म काठमाडौँ आयो। अनि काठमाडौँ आउँदाखेरि म काममा मेरो एउटा दिदी सुनिता दिदी भेट्यो काम गर्ने ठाउँमा। सुनिता दिदीले सम्झना तिमी त चातमा जाम, हाम्रो चातमा जाम, हाम्रो गुरुबाले पालन गर्दा निको हुन्छ भनेर अनि चातमा आयो। चातमा मेरो श्रीमान लिएर आयो, श्रीमान मेरो गुरुबाले श्रीमानको श्रीमान टाउकोमा हात राखेर गुरुबाले प्रार्थना गर्नुभयो, अनि मेरो श्रीमान निको भयो। अनि 4 हामी सधैँ चातमा आयो, मेरो श्रीमान झन राम्रो भएर आयो। अनि मेरो श्रीमान फेरि हस्पिटलमा जगाउँदाखेरि मेरो श्रीमानको रोगहरू के पनि भएन। अनि फेरि घरबाट फेरि सासू ससुराहरूले तिमीहरू निको, तिमी र निको भएपछि छोरा नजाऊ, त्यो त्यस्तो धर्ममा नजाऊ भनेर मेरो श्रीमानलाई रोक्नुभयो। हामी फेरि चैतमा आएको, हामी वैशाखमा जेठसम्म हामी चाँद आयो, असार साउन भदौसम्म हामी चाँदमा 3 आएन। फेरि त्यस्तै बिरामी भयो मेरो श्रीमानलाई। अनि हामी श्रीमान र श्रीमती सल्लाह गर्यो, हामी संसारको मान्छेहरूसँग बाबुआमाको डरमा होइन, हामी परमेश्वरको डरमा जिउनुपर्छ श्रीमान बुढो, हामी त चजाम भनेर मेरो श्रीमानलाई चत लिएर आयो। मेरो श्रीमान र मैले चाहिँ प्रभुलाई ग्रहण गर्ने निर्णय गर्यो। मेरो श्रीमान निको भयो, अनि निको भएपछि त अनि घरको मान्छेहरू पनि अनि घृणा गर्न थाल्यो, अनि घृणा गरे पनि हामी प्रार्थनामा बसिरह्यो, हामी प्रार्थनामा बसिरह्यो, उपवासमा बसिरह्यो। अनि ती भएपछि पनि घरमा जाँदाखेरि त 6 मेरो श्रीमानको दाजुभाइहरू, अनि ससुरा बुढाले, मेरो ससुराले, अनि हाम्रो 5 छोरा छ नि, 1 पो गयो, 5 छ नि, किन के को चिन्ता भनेर ससुरामलाई भनेको। अनि म त चुपो लागेर प्रार्थना गर्दै गर्दै बस्यो, प्रार्थना गर्दै बस्यो अहिले त मेरो ससुरा रे ससुरा सासूले त्यति घृणा गर्दैन, सम्झिन्छ, माया गर्छ। अहिले त प्रभुलाई धेरै धन्यवाद होस् प्रभु। संसारको मान्छेले घृणा गर्यो भनेर, संसारको मान्छेले हामीलाई परा गर्यो भनेर हामीले परमेश्वरलाई छोड्ने होइन, परमेश्वरलाई दन्दन गहिरो रूपमा हामीले प्रभुलाई हामीले पछ्याउनुपर्छ। सबै थिरीमा प्रभुलाई धन्यवाद दिनुपर्छ। प्रभुले हामीलाई धेरै आशिष दिनुहुन्छ। प्रभुलाई धेरै धन्यवाद होस् प्रभु। अनि धेरै कुराहरू छ, म प्रभुलाई धेरै धन्यवाद दिन्छु। मेरो गुरुबाले यो कोरोनाको समयमा पनि हामीले चारैजना बिरामी भएको थियो, बाहिर भित्रबाट बाहिर निस्केको समय थिएन। अनि मेरो दिदीको छोरा थियो, त्यो तपाईँले तालकोठामा बिरामी भएको बेलामा मेरो दिदीको छोराहरूले सबै औषधिहरू पानीहरू लिएर दियो। अनि मेरो धेरै धन्यवाद दिन्छु मेरो गुरुबालाई। मेरो गुरुबाले धेरै प्रार्थना गर्नुहुन्छ, त्यतिखेर प्रार्थना गरेर हामी चङ्गाई भयो प्रभु। तपाईँलाई पनि धेरै धन्यवाद दिन्छु। मेरो गुरुबालाई पनि धेरै मेरो हृदयदेखि नै धन्यवाद दिन्छु प्रभु। धन्यवाद, धेरै कष्टहरू भए पनि प्रभुले हामीलाई बचाउनुहुन्छ, प्रभुले हामीलाई सुरक्षा दिनुहुन्छ, प्रभुले हामीलाई धेरै आशिष दिनुहुन्छ, प्रभुले हामीलाई बचाएर राख्नुहुन्छ। म फेरि भन्दछु, म धेरै परमेश्वरलाई धन्यवाद दिन्छु। अनि म बिरामी धेरै म पनि बिरामी थियो मेरो मनमा कस्तो लागेको बिरामीहरू थियो प्रभु। अनि प्रभु मलाई किन यस्तो कस्तो लागेको भनेर म प्रार्थना गरिरहेको थियो। अनि एकचोटि म धेरै दिदीबहिनी सङ्गतिमा आयो, मेरो मनभित्र धेरै गुच सैतानको आत्माहरू होला, धेरै मनभित्र गुच भइरहेको थियो। अनि म दिदीबहिनी सङ्गतिमा आयो, त्यतिखेर दिदीबहिनी सङ्गतिहरूमा दिदीबहिनी सङ्गत भन्ने पनि त्यति थाहा थिएन। अनि म आयो भित्र आयो अनि दिदीबहिनी सङ्गतिहरू दिदीबहिनीहरूले प्रार्थना गर्यो। अनि पहिले सुरुमा प्रार्थना गर्यो अनि आराधना गर्यो अनि पछि लास्टमा ग्रुप गरेर चारजना पाँचजना गरेर प्रार्थना गर्दोरहेछ। मैले त थाहा थिएन, ननाया मान्छे। अनि मलाई त तिमीलाई के भएको छ बहिनी भनेर एकजना दिदीले सोधेको थियो। अनि मलाई त मनभित्र यस्तो भएको दिदी, त्यसको लागि प्रार्थना गर भनेर मैले भन्यो। मलाई धेरै लाज पनि लागेको थियो। अनि बल्ल त्यति भन्यो अनि सबै ग्रुप गरेर मलाई प्रार्थना गर्यो। अनि त्यतिखेर मलाई त्यो सबै यो भित्र मनभित्र गुचकुच गरेको आत्माहरू, मलाई मनभित्र गचगच गोजिरहेको आत्माहरू सबै निस्केर गयो। अनि हो, परमेश्वर सत्य हुँदो रहेछ। परमेश्वर भनेको मलाई थाहै थिएन, चङ्गाई भनेको थाहै थिएन। मेरो बुढालाई चङ्गाई गर्यो। अनि पछि म होस्, म त संसारमै बस्ने हो, अब मेरो बुढा चङ्गाई गर्यो, चङ्गाई भइसक्यो, हाम्रो बुढा त चङ्गाई भइसक्यो, म चाहिँ नजाने, म त संसारमै बस्ने भनेर मेरो मनमा थियो। मेरो बुढाले मनमै प्रार्थना गरिरहेको रहेछ अहिले मेरो बुढाले भनेको। अनि त्यसखेर मलाई एक दिन शनिबार आराधना सङ्गतिमा म धेरै डुबेछ। मैले अन्य बास भनेको पनि थाहा थिएन, मैले के बुझ्यो थाहा थिएन। अनि मेरो यो बायाँ बाटी हातमा धेरै दुखिरहेको थियो, कहिले नहराएको, सानैदेखि 12-13 वर्षको उमेरदेखि नै। अनि त्यतिखेर हाम्रो गुरुबाले अनि अभिषेक भाइले स्तुति प्रसङ्ग गर्दै थियो। अनि म डुबी परमेश्वरमा डुबेछ, मैले थाहा थिएन। अनि त्यतिखेर त्यो डुब्दाखेरि मेरो यो दायाँ यो ऊबाट कुमबाट एउटा ठुलो यत्रो बामी सरेको यत्रो 6-7 महिनाको जस्तो बच्चा एउटा झरेर ब्लुसरुक्क झरेर पुलबिटको हाम्रो गुरुबा बस्ने पुलबिटको डोकोबाट निस्केर गयो। अनि त्योदेखि मेरो यो बायाँ हात पनि चङ्गाई भयो। प्रभुलाई धन्यवाद, साँच्चै परमेश्वर हुँदो रहेछ भनेर मेरो मनभित्र विश्वास गर्यो। अनि साँच्चै परमेश्वर हुँदो रहेछ भनेर मैले विश्वास गर्यो। अनि मैले बक्तिस पनि लियो प्रभु भनेर म धेरै म थाकेको थियो प्रभु, म धेरै लडेको थियो भनेर म त्यतिखेर प्रार्थना गर्यो। मलाई चङ्गाई पनि भएको छ। सबैले परमेश्वरलाई विश्वास गर्नुहोस्, चङ्गाई पनि पाउँछ, छुटकारा पनि पाउँछ, उद्धार मुक्ति पाउँछ, असम्भवको कुराहरू पनि सम्भव हुन्छ। प्रभुलाई सबैले प्रभुलाई धन्यवाद देऊ, आफ्नो जीवन देऊ, आफ्नो शरीर देऊ। प्रभुले सबै बाटोमा तपाईँ खोलिदिनुहुन्छ तपाईँहरूलाई पनि। परमेश्वरलाई धन्यवाद होस् प्रभु, तपाईँ परमेश्वरलाई धन्यवाद होस् भन्दै सबैले परमेश्वरलाई शरीर आत्मा सबै दिनु प्रभु। धेरै म थाकेको थियो, म लडेको थियो, म सबै ठाउँमा म बोझहरूले दबिरहेको थियो। विश्राम दिने परमेश्वर हुनुहुन्छ, तपाईँहरूले पनि विश्वास गर्नुहोस्। प्रभु तपाईँलाई धन्यवाद। म यतिकै मृत्युमा मेरो गवाईहरू दिँदै सबै म तपाईँ परमेश्वरको हातमा राख्छु। सबै मण्डली परिवारलाई, मेरो गुरुबालाई, म मण्डलीमा, म गेसमी मण्डलीमा जाँदैछु, गएको छ। मलाई मेरो गुरुबाले धेरै प्रार्थना गरेर मलाई चङ्गाइ पनि भएको छ। प्रभुलाई धेरै धन्यवाद, धन्यवाद दिँदै आशिष अनुग्रह सबैले पाओस् भन्दै जय मसी सबैजनालाई।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: मेरो एसई पनि सकियो,
2: मेरो प्लस टू को एग्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
4: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
5: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
5: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
6: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
7: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
8: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.led.nepal.com।
9: लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
12: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेजेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
0: सपनाहरूलाई पुनर्जीवित पार्नुहोस्। जयमसी आज शुक्रबार जून 19 तारीक असार 5 गते। आजको बाइबल लेखन र अयुबको पुस्तक 33 अध्यायको 14 र 15 पदबाट रहेको छ र यहाँसरी लेखेको छ, निश्चय परमेश्वर सपनाहरूमा बोल्नुहुन्छ, परमेश्वरले सपना दिनुहुन्छ। निश्चय परमेश्वर बोल्नुहुन्छ सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्त निन्द्रामा परेका हुन्छन्। यदि तपाईँ आफ्नो बाँकी जीवन अपुरो र प्रेरणाहीन बनेर बिताउन चाहनुहुन्छ भने आफ्नो सपनालाई दराजबाट निकाल्नुहोस् र धूलो टकटक्याउनुहोस्। जीवनका गर्नुपर्ने काममा अल्झिनु सजिलो छ। पेसा र काम, बालबच्चाहरू, पति पत्नी र वृद्ध आमा बुवाको हेरचाह, घरको हेरचाह गर्ने आदि। तर तपाईँले विश्वास गर्नुपर्छ कि तपाईँले आफ्नो जीवन र आफ्ना सपनाहरूलाई पुनर्जीवित पार्न सक्नुहुन्छ र विश्वास गर्नुपर्छ कि जीवनप्रति तपाईँले कुनै महसुस गर्नुभएको उत्साह फेरि प्राप्त गर्ने क्षमता छ। तपाईसँग विगतका निराशाहरूको सामना गर्ने, तपाईँ कसरी मार्गबाट विचलित हुनुभयो भनी राम्ररी हेर्ने अनि तपाईँ कहाँ जाँदै हुनुहुन्छ भनी देख्ने साहस हुनुपर्छ। त्यसपछि तपाईँले आफ्नो मनमा आइरहेको आवाजलाई बन्द गर्नुपर्छ जसले भन्छ, यति नै हो, यो जीवनबाट यसभन्दा बढ़ी चाहने तिमी को हौ, तिमीले यसो गर्न सक्दैनौ, तिम्रो लागि धेरै ढिलो भइसकेको छ। हामी आफ्ना सपनाहरू त्याग्छौं किनभने हामीलाई लाग्छ कि वयस्कहरूले त्यसो गर्नुपर्छ। तर हामी परिपक्व हुँदै जाँदा हामीले बुझ्छौं कि हाम्रा सपनाहरू पूरा गर्ने प्रयत्न गर्नुले नै हामीलाई जीवित महसुस गराउँछ। सत्यता यही हो कि प्रेम, प्रार्थना र ठूलो ध्यान साथ लाजरस जस्तै तपाईँको सपना पनि पुनरुत्थान हुन सक्छ। यो कुरा तपाईँले यूहन्नाको पुस्तक 11 अध्यायको 43 पदमा हेर्न सक्नुहुन्छ। सपनाहरू फेरि प्राप्त गर्ने रहस्य भनेको परिणाममा ध्यान केन्द्रित गर्नुको सट्टा सपनाको पछ्याउने क्रममै आनन्द लिनु हो। यस सन्दर्भमा उपलब्धि भनेको पद, प्रसिद्धि वा आर्थिक उपलब्धि होइन, तर तपाईँले प्रेम गर्नुहुने काम गर्नु नै उपलब्धि हो। यशुले त्यही प्रतिज्ञा गर्नुभएको थियो, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। यो कुरा तपाईँले यूहन्नाको पुस्तक 10 अध्यायको 10 पदमा हेर्न सक्नुहुन्छ। यस्तो सपनाले जीवनलाई अर्थपूर्ण बनाउँछ। यसकारण आज आफ्नो सपना पुनर्जीवित पार्न परमेश्वरको वचन अध्ययन गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।

0: हार्दिक स्वागत गर्न चाहन्छु। न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनम उपस्थित भइसकेकी छु। श्रोता, पहिलो पत्रुस 5:10 भन्छ, सबै अनुग्रहका परमेश्वरले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। बलियो, दृढ़ र स्थिर हुने विषयमा यही उत्साह यो बिहानी तपाईँको निम्ति राख्न चाहन्छु। यदि परमेश्वरले तपाईँलाई पुनर्स्थापना गरे बलियो, दृढ़ र स्थिर बनाउनु भएको चाहनुहुन्छ भने धर्मशास्त्रका केही कुराहरूलाई अथवा केही खण्डहरूलाई चाहिँ हामीले प्रार्थना पूर्वक मनन गर्नु आवश्यक छ र प्रत्येक दिन व्यवहारमा ल्याउने तरिकाहरू पनि हामीले खोज्नुपर्छ। जस्तै कि पहिलो पद जो वचनमा उद्धृत गरिएको छ, यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। दोस्रो पद, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। तेस्रो पद, सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियावलस कसलाई भेटाऊ र खाइहालो भन्ने गर्जनेसी मझै खोजी हिँड्छ। चौथो पद, विश्वासमा दरिला भएर त्यसको विरोध गर किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनु परेको छ। अब तपाईँ यी धर्मशास्त्रका यी चारवटा सत्यतामा चल्नुहुँदा परमेश्वरले प्रतिज्ञा गर्नुभएको परिणाम चाहिँ फेरि हामीले वचनको पदमा नै पाउँदछौ, जहाँ उद्धृत गरिएको छ, सबै अनुग्रहका परमेश्वरले ख्रिस्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनु भएको छ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। यहाँ दुईवटा महत्वपूर्ण वाक्यांशहरूमा ध्यान दिनुहोस्। सबै अनुग्रहका परमेश्वर, तपाईँ जेसँग डराउनुहुन्छ र तपाईँले जुन कुराको सामना गर्नुपर्नेछ, परमेश्वरले तपाईँलाई त्यसलाई सम्हाल्ने अनुग्रह दिनुहुनेछ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। यदि तपाईँ तनावको समयबाट गुज्रदै हुनुहुन्छ भने परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ कि यसले शक्तिशाली समयतर्फ लैजानेछ। त्यसकारण जब तपाईँले प्रभु मलाई यसबाट बाहिर निकाल्नुहोस् भन्ने प्रार्थना गर्नुहुन्छ, उहाँले यस्तो जवाफ दिन सक्नुहुन्छ, होइन, म तिमीलाई यसबाट भएर लैजानेछु अनि तिमीलाई दृढ़ र शक्तिशाली बनाउनेछु। यसकारण संकष्टको सामना गर्नु चाहिँ परमेश्वरमा सामर्थ्यवान र दृढ़ बन्ने एउटा अवसर हो भन्ने यो उत्साह दिँदै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनम बिदाउन चाहन्छु। जय मसीह, नमस्कार।
1: कोरस नम्बर 102।

गुडनिज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम उप्रेरता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाण्डू र साथसाथै पोखराबाट 105.6 मेगाहर्जको रेडियो तरंग मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ र कार्यक्रममा हामी तपाईँ श्रोताहरूले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्नुको साथसाथै तपाईँ श्रोताहरूलाई प्रार्थना किन गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयमा हामी कुराकानी गर्दै प्रार्थना गर्नुपर्छ भनेर उत्साह दिने काम हामी गर्दछौं। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईसँग तपाईँको प्रार्थनाको यात्रामा हातेमाले गर्नु हाम्रो कार्यक्रमको एकमात्रै उद्देश्य रहेको छ। आदरणीय श्रोता, र आज पनि हामी सोही उद्देश्य अनुरूप अबको करिब करिब आधी घण्टासम्मको लागि तपाईसँग प्रार्थनामा सहयात्रा गर्नको लागि, हातेमालो गर्नको लागि हामी आजको कार्यक्रम, आजको दिन, यो कार्यक्रमको अथवा यो रेडियो तरंग मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौं। यसैले आउनुहोस् हामी सँगै मिलेर अबको करिब करिब आधी घण्टा हामी एकसाथ यो बिहानलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईँसँग कुनै प्रार्थनाको अनुरोधहरू छ र हामीले प्रार्थना गरेको तपाईँ चाहनुहुन्छ भने हामीले सदा चाहिँ हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं र जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-023-44-646। हजुर, 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। तादनी श्रोता, यदि तपाईँ वाट्सएप मार्फत अथवा फेसबुक मार्फत हामीसँग तपाईँको प्रार्थनाका अनुरोधहरू टिपाउन चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट मेसेज गरेर तपाईँले हामीलाई आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउन सक्नुहुन्छ र यसबाट तपाईँ विश्वको जुन कुनै कुनाबाट अहिले यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ भने पनि तपाईँले यो दुईवटा सामाजिक सञ्जालको माध्यमबाट तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुन्छ र अवश्य पनि हामी कार्यक्रमको अर्को भागमा हामीले तपाईँले टिपाउनु भएका प्रार्थनाका तपाईँले भोइस मेसेज अथवा टेक्स्ट मेसेज गरेर तपाईँले हामीलाई आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउन सक्नुहुन्छ र यसबाट तपाईँ विश्वको जुन कुनै कुनाबाट अहिले यतिखेर हामीलाई

सुनोस् र म भने अब केही समय प्रार्थनाको बारेमा तपाईसँग कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले बाइबल धर्मशास्त्रमा हेर्ने भने हामीले बारम्बार भन्दै आइरहेको कुरा, प्रार्थना गर्ने तरिकाहरू एउटै मात्र छैन। हामी प्रार्थना गर्ने शैलीहरू, तरिकाहरू, विषयवस्तुहरू अनुसार फरक फरक विविधताहरू, जसलाई भेराइटीज भनिन्छ, त्यो विविधताहरू हामी देख्न सक्छौं। तादनी श्रोता, यसबाट हामीले के बुझ्नुपर्छ भने प्रार्थना गर्नलाई ठ्याक्कै यही विधि विधान र यही यस्तै यस्तै प्रकारको शब्दहरू मात्रै चाहिन्छ र यसरी यही विधिद्वारा यही शब्दहरूद्वारा गरिएको प्रार्थना मात्रै प्रार्थना हो भन्ने हुँदैन। जस्तो कि हाम्रा मसी जगतको भन्दा बाहिरको संसारमा प्रार्थनालाई चाहिँ एउटा धार्मिक विधिको रूपमा चाहिँ उल्लेख गरिएको छ र त्यहाँ बस्ने आसन र पोस्चर जसलाई भन्दछ कसरी बस्नुपर्ने हो, ठ्याक्कै त्यसै गरी बस्नुपर्छ र यहाँसम्म कि एउटा प्रार्थनाका शब्दहरूलाई पनि कण्ठस्थ गर्नुपर्ने एउटा केही मन्त्रहरूको रूपमा चाहिँ यसरी त्यहाँ दिएको हामी पाउँछौ। आदरणीय श्रोता, तर बाइबलमा प्रार्थनाहरूका आफ्नो आफ्नै शैलीहरू छन्। यसको अर्थ हामीले प्रार्थना गर्दाखेरि बाइबलभित्र भएका विविध शैलीहरूलाई हामीले पछ्याउनै पर्छ भन्ने होइन, तर विश्वासको साथ हामीले आफूलाई अनुकूल हुने तरिकाले प्रार्थना गर्दा पनि सृष्टिकर्ता परमेश्वरले सुन्नुहुन्छ भन्ने कुरा चाहिँ हामी यहाँबाट थाहा गर्न सक्छौं। आदरणीय श्रोता, यहाँ हामी तपाईँको बीचमा आजको समयमा, आजको यो बिहानमा चाहिँ उत्पत्ति 28 अध्यायमा याकुबले कस्तो तरिकाले प्रार्थना गरे भन्ने विषयमा म तपाईँको बीचमा छोटो केही प्रस्तुतिहरू यहाँ दिन आइरहेको छु। आदरणीय श्रोता, उत्पत्ति 28 अध्यायको 1-9 पदसम्म हेर्ने हो भने जब हामीले 27 अध्यायमा एसावले पाउने ज्येष्ठ अधिकार अर्थात ज्येष्ठ अधिकारको जो आशीर्वाद थियो छलपूर्वक तरिकाले जब याकुबले लिए, तब याकुब आफ्नो दाजुसँग डराएका थिए र आमा र बुवा पनि डराएका थिए, सायद अब एसावले याकुबलाई मार्नेछ, त्यसकारणले गर्दाखेरि अब उनीहरूको विचारमा, आमा र बुवा उनीहरूको दुइटै विचारमा एउटा साझा सहमति बन्यो याकुबलाई अब घरबाट मामा घरतिर पठाइदिने। आदरणीय श्रोता, त्यही क्रममा 28 अध्यायमा इसाकले आफ्नो छोरा याकुबलाई बोलाएर आफ्नो मामा घरमा जानु र त्यहीँको आफ्नै मामाका खानदानबाट कुनै एउटा स्त्रीलाई आफ्नो पत्नी बनाउनु भन्ने कडा आज्ञा र साथसाथै थप आशीर्वादहरू दिएर विदा गरिसकेपछि याकुब आफ्नो माता पिता बसेको ठाउँ बेर्सेवादेखि निस्केर उनी हारानतिर लागेको कुरा हामी थाहा गर्न सक्छौ। आदरणीय श्रोता, जब उनी हारानतिर गए र उनी जाँदै गर्दा कुनै एक ठाउँमा, 11 पदमा भनिएको छ, कुनै एक ठाउँमा पुगेपछि सूर्य अस्ताएको हुनाले तिनी त्यही रात त्यही बास बसे र त्यस ठाउँमा ढुङ्गाहरूबाट एउटा लिएर तिनले आफ्नो सिरानी बनाएर सुत्नलाई त्यही पल्टे। 12 पद, तिनले यस्तो सपना देखे, जमीनमा खड़ा गरिएको एउटा भर्याङ रहेछ र त्यसको टुप्पो चाहिँ
आकाशसम्मै पुगेको

छ र परमेश्वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दा रहेछन्। अनि तेह्र पद, परमप्रभु त्यसमाथि उभिनुभयो र याकुबलाई भन्नुभयो, म परमप्रभु तेरा पिता अब्राहमका परमेश्वर, इसाकका परमेश्वर हुँ। जुन भूमिमा त ढल्किरहेको छस् त्यो म तँलाई र तेरो सन्तानलाई दिनेछु। तेरा सन्तान पृथ्वीको धुलो सरा हुनेछन्, पूर्व पश्चिम उत्तर र दक्षिण फैलिएर त जानेछस्, तर तेरा सन्तानहरूद्वारा नै पृथ्वीका सबै मानिसहरूले आशीर्वादी हुनेछन्। हेर, म तँसँग छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु र तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु। मैले तँलाई भनेको कुरा पूरा नगरुन्जेल म तँलाई छाड्ने छैन। यो सृष्टिकर्ता परमेश्वरको प्रतिज्ञा हो। आदरणीय श्रोता, सायद याकुबले योभन्दा अगाडि सृष्टिकर्ता परमेश्वरको बारेमा यति नजिकबाट सपनामै सही अद्भुत यस्तो अनुभव लिन सकेका थिएनन्। आदरणीय श्रोता, किनभने उनले सम्भवतः परमेश्वरको बारेमा आफ्ना आमा र बुवाबाट मात्र सुनेका थिए, तर यसरी प्रत्यक्ष जम्का भेट परमेश्वरसँग भएको उनको जीवनको प्रथम अनुभव हो। परमेश्वरले प्रथम अनुभवमा नै याकुबलाई एउटा राष्ट्र हुनेछस्, तँलाई आशिष दिनेछु भनेर प्रतिज्ञा गर्नु हो र म तँलाई वृद्धि गर्नेछु भनेर पनि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा हामी थाहा गर्न सक्छौं। प्रेस्तोता, जब याकुबले यो प्रतिज्ञालाई पाए त्यसपछि उनले साँचो परमेश्वरलाई चिने र त्यसपछि उनको प्रतिक्रिया कस्तो रह्यो म तपाईँको निम्ति सोह्र पददेखि तल बताइदिनेछु, पढिदिनेछु। तब याकुब निन्द्राबाट बिउजेर भने, निश्चय नै यो ठाउँ त यस ठाउँमा परमेश्वर हुनुहुँदो रहेछ र मलाई यो थाहा थिएन। तिनी साह्रै डराएर तिनले भने, यो त यो ठाउँ कस्तो भययोग्य रहेछ, यो त परमेश्वरको घर बाहेक अरू केही होइन रहेछ, यो त स्वर्गको ढोका पो रहेछ। प्रेस्वता, यो जब परमेश्वरसँग उनले सपनामै भए पनि जम्का भेट गरे त्यसपछि यो उनको उनले परमेश्वरलाई चिनेको कुराहरू, परमेश्वरको बारेमा उनले पाएको पहिचान यो थियो। तब उनले के गरे, उनी अठार पद, याकुब बिहान सबेरै उठेर आफूलाई सिरानी बनाएको ढुङ्गा लिएर खामो जस्तै गरी खडा गरे र त्यसको टुप्पामा तेल खनाए र तिनले त्यस ठाउँको नाउँ बेथेल अर्थात परमेश्वरको घर भनेर राखे। तब उनले पनि प्रतिज्ञा गर्न लागे। बीस पदमा भनिएको छ, याकुबले यसो भनेर भाकल गरे, भाकलको अर्को पर्यायवाची शब्द हो प्रतिज्ञा, र उनको प्रतिज्ञा के थियो, यदि परमेश्वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो र मलाई खानलाई रोटी र लगाउनलाई वस्त्र दिनुभयो अनि म कुशलपूर्वक फेरि मेरो बाबुको घरमा आए भने परमप्रभु नै मेरो परमेश्वर हुनुहुनेछ र मैले खामो बनाएको यो ढुङ्गा चाहिँ परमेश्वरको घर हुनेछ र तपाईँले मलाई दिनुभए जति सबै थोकको दशांश म तपाईँलाई अवश्य चढाउनेछु। यो उनको भाकल हो। आदरणीय श्रोता, हामीले बाइबल धर्मशास्त्रमा हेर्ने हो भने पुरानो नियममा र नयाँ नियममा आशिषको परिभाषा फरक छ। पुरानो नियममा आशिष भन्नाले घर, भेडा बाख्रा, गाई गोरु, कमारा कमारी, जग्गा जमिन, सन्तान बढ्नुलाई ठूलो आशिष भनेर मानिन्थ्यो। त्यतिखेर अहिलेको जस्तो
आत्मिक दान वरदान पवित्र आत्माको अभिषेक साथसाथै परमेश्वरले दिनुहुने उहाँको साथ सहयोग जस्ता कुराहरूलाई आशिषको परिभाषाको रूपमा हेरिँदैन थियो। अनि यहाँसम्म कि उनी बढेर जानेछन्, उनका छोराछोरी पुस्ताहरू प्रशस्त हुनेछन् र उनका सन्तानले सारा पृथ्वी ढाक्नेछन् भन्ने जो प्रतिज्ञा परमप्रभुको थियो, यहाँ हामी देख्छौ याकुबले त्यसलाई आशिषको रूपमा मानेका छैनन्। किनभने उनले खालि यति मात्रै भनेका छन्, परमेश्वर मेरो साथमा रहनुभयो, मलाई रक्षा गर्नुभयो, मलाई खान दिनुभयो, मलाई लाउन दिनुभयो, मलाई सुरक्षित साथ यहाँ ल्याउनुभयो भने उहाँ मेरो परमेश्वर हुनुहुन्छ। अनि यो उनको एउटा प्रतिज्ञा, अनि म सबै थोकको दशांश दिनेछु, यो उनको भाकल। तर नयाँ करारमा चाहिँ जब यीशु ख्रीष्ट आउनुभयो, अब आशिष भन्नाले चाहिँ परिभाषा अलिकति फरक भएको छ। यो नयाँ समयमा आशिष भन्नाले चाहिँ सृष्टिकर्ता परमेश्वरले तपाईँ हामीलाई स्वर्गको राज्यको भागीदार बनाउनुभयो, उहाँले हाम्रो पापको क्षमा गरिदिनुभयो र हामीलाई उद्धार र मुक्ति दिनुभयो, यो नै सबैभन्दा ठूलो आशिष हो। अनि उहाँले हामीलाई पवित्र आत्माको अभिषेक दिनुभयो, पवित्र आत्मा हामीसँग रहनुहुन्छ र हामीलाई उहाँले आफ्नो शक्ति र सामर्थ्य दिनुभयो, यो चाहिँ नयाँ करारमा विशेष रूपमा परिभाषा गरिएको परिभाषित आशिषहरू हुन्। आदरणीय श्रोता, अब म तपाईंलाई अलिकति फरक प्रसंगतिर मोड्न चाहन्छु। हामीले देख्न सक्छौ याकुबले 10 देखि 15 पदसम्म उनले परमप्रभु परमेश्वरलाई चिनेका छन्, उनी परमेश्वर को हुनुहुन्छ भन्ने कुरा जानेका छन् र उनको भेट परमेश्वरसँग भएको छ। अनि त्यसपछि उनले 16 पदमा र 17 पदमा उनले परमेश्वरलाई आराधना गरेका छन् र उनले परमेश्वरलाई महिमा दिन एउटा प्रबन्धक मिलाएका छन्। अनि त्यसै गरेर 20-22 पदमा उनले परमेश्वरको निम्ति परमेश्वरसँग उनले प्रतिज्ञा गरेका छन्। आदरणीय श्रोता, अब आज तपाईँ हामीले पनि सृष्टिकर्ता परमेश्वरलाई चिनेका छौं ख्रिस्ट येशू मार्फत, र साँच्चै भन्नुपर्दा आज हामी हरेक इसाई विश्वासीसँग सृष्टिकर्ता परमेश्वरसँग प्रत्यक्ष जम्का भेट भएको थुप्रै अनगिन्ती गवाहीहरू छन् र सृष्टिकर्ता परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ, प्रार्थना सुन्नुहुने परमेश्वर हुनुहुन्छ भन्ने कुराको हाम्रो प्रशस्त अनुभवहरू छन्। अनि त्यसपछि पवित्र धर्मशास्त्र बाइबलमा हामीले हेर्ने भने 6000 भन्दा बढी प्रतिज्ञाहरू छन् र ती प्रतिज्ञाहरूलाई हामीले रेमाको रूपमा हाम्रो जीवनमा प्रयोग गरेर त्यसलाई दावी गरेर हामीले प्रार्थना गर्न सक्छौं। स्मरण रहोस्, हामीले बाइबललाई दुई तरिकाले अध्ययन गर्न सक्छौं। पहिला लोगोसको रूपमा, जो लेखिएको वचनको रूपमा हामी अध्ययन गर्न सक्छौं, त्यसमा चाहिँ पृष्ठभूमिहरू लगायतका सन्दर्भहरूलाई हामी खोजेर अध्ययन गर्छौं भने, अर्को रेमाको रूपमा चाहिँ हामीले प्रतिज्ञाको कुनै एउटा खण्ड लिन्छौं र त्यो खण्डलाई हामी यसरी विश्वास गरौं कि परमेश्वर यो खण्डद्वारा प्रत्यक्ष आवाजमा मसँग बोल्दै हुनुहुन्छ र यो मेरो लागि हो भनेर हामी यसरी अध्ययन गर्न सक्छौं। जब हामीले बाइबल धर्मशास्त्रलाई रेमाको रूपमा प्रयोग गरेर अध्ययन गर्छौं, हामीले बाइबलमा हाम्रो लागि हामीले दावी गर्न सक्ने ती
प्रतिज्ञाहरू हामी पाउँदछौं। आदरणीय श्रोता, अब ती प्रतिज्ञाहरू हामीसँग छन् भने अब हाम्रो ती प्रतिज्ञाहरूप्रति प्रतिक्रिया चाहिँ कस्तो हुनुपर्छ? आदरणीय श्रोता, यहाँ जब याकुबले परमेश्वरबाट प्रतिज्ञा पाए तब उनको प्रतिक्रिया कस्तो रह्यो हामीले हेर्छौं। उनले भाकल गरेका कुराहरू छ 20 पददेखि, यदि परमेश्वर मसँग रहनुभयो, मलाई यसरी दिनुभयो, मेरा कुराहरू मेरा खाँचोहरू पूरा गरिदिनुभयो भने उहाँ मेरो परमेश्वर हुनुहुन्छ। तर हामीले यसरी नै प्रतिज्ञा गर्नुपर्छ भन्ने छैन। अहिलेको सन्दर्भमा हामीले यसरी प्रतिज्ञा गर्छौं कि परमेश्वरले मलाई आशिष दिनुभयो, परमेश्वरले मेरो धन सम्पत्ति दिनुभयो, परमेश्वरले मलाई यो गर्नुभयो त्यो गर्नुभयो भने मात्रै म परमेश्वर चाहिँ मेरो परमेश्वर हुनुहुन्छ भनेर हामीले भन्नुपर्ने अवस्था छैन। किनभने हाम्रा भौतिक आवश्यकताहरू चाहिँ ख्रिस्टलाई विश्वास गर्ने अथवा ख्रिस्टलाई नपछ्याउने हरेक दुवै व्यक्तिहरूलाई परमेश्वरले दिइराख्नु भएको छ। यसकारण यी कुराहरूलाई हामीले एउटा प्रतिज्ञाको रूपमा हामीले मान्नु भनिराख्नुपर्ने आवश्यक छैन। तर यी दिनहरूमा हामीसँग भएको प्रतिज्ञा चाहिँ के हो? सबैभन्दा ठूलो प्रतिज्ञा अनन्त जीवन हो। हामीलाई उहाँले उद्धार दिनुभएको छ, मुक्ति दिनुभएको छ र पापको क्षमाको प्रतिज्ञा गर्नुभएको छ। अब त्यसो भए हामीले चाहिँ कुन तरिकाले भाकल गर्नुपर्ने, कुन तरिकाले प्रार्थना गर्नुपर्ने हो त? अब चाहिँ हामीले यसरी प्रार्थना गर्न सक्छौ। यदि तपाईँले मलाई पवित्र आत्माको शक्ति र सामर्थ्य दिनुभयो भने म नै म तपाईँलाई नै मेरो प्रभु भन्नेछु र तपाईँ मत्ती 28:20 अनुसार युगको अन्तसम्म मसँग रहनुभयो भने अब चाहिँ तपाईँले मेरो जीवनमा जे गर्नुभयो अथवा तपाईँले मलाई जे आज्ञा दिनुभयो त्यो आज्ञालाई म मेरो जीवनको अन्त्यसम्म पूरा गरिरहनेछु भनेर हामीले भाकल गर्न सक्छौ, प्रतिज्ञा गर्न सक्छौ। अर्थात प्रभु यीशुले दिनुभएको महान आज्ञालाई म पूरा गर्नेछु भनेर हामी परमेश्वरसँग करार गर्न सक्छौ। तपाईँलाई म स्मरण दिलाउन चाहन्छु, परमेश्वरले 13 र 14 पदमा के भन्नुभयो भने, विशेष गरी 14 पदमा, तेरो सन्तानले पृथ्वीको धुलो सर हुनेछन् र पूर्व पश्चिम उत्तर दक्षिण फैलिएर त जानेछस् भनेर जुन प्रतिज्ञा गर्नुभएको छ त्यो प्रतिज्ञा वास्तवमा परमेश्वरले पूर्ण रूपले पूरा गरिसक्नु भएको छैन। कतिले भन्ने गर्छन् यो त केवल इसरायलीहरूको लागि हो। अब म तपाईँलाई सोध्न चाहन्छु के यो प्रतिज्ञा केवल इसरायलीहरूको लागि मात्रै थियो भने आज इसरायल राष्ट्र संसारको सबैभन्दा सानो राष्ट्रको श्रेणीमा किन आएको छ? त्यसो भए के यहुदीहरूले सारा संसार ढाकेका छन् त? अह, त्यसो होइन। त्यो जुन दिन परमेश्वरले यो प्रतिज्ञा गर्नुभयो त्यो प्रतिज्ञा आजसम्म बग्दै बग्दै तपाईँ र मसम्म आएको छ। जब हामीले ख्रिस्ट येशूलाई विश्वास गर्छौं तब हामी आत्मिक रूपमा परमेश्वरको करारको सन्तानको रूपमा, अझै भनौ इसरायलको अथवा याकुबको वंशको रूपमा, मैले भौतिक रूपमा बायोलोजिकल रूपमा भनेको होइन तर स्पिरिचुअली रूपमा आत्मिक रूपमा चाहिँ हामी याकुबका सन्तान बन्न पुग्छौं। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि हामीद्वारा अब फेरि पनि याकुबमाथि गरिएको यो प्रतिज्ञा परमेश्वरले पूरा गर्दै हुनुहुन्छ र पूरा गर्न चाहनुहुन्छ। यही कारण ख्रिस्ट येशूले मत्ती 28:20 हेर म युगको अन्तसम्म तिमीहरूसँग हुनेछु त्यो प्रतिज्ञा गर्नुभयो र त्यो प्रतिज्ञा अनुसार आज तपाईँ र म भित्र बेथेलमा याकुबको सपनामा देखिनुभएका परमेश्वरको आत्मा हुनुहुन्छ र उहाँ हामीसँग हुनुहुन्छ भने अब हामीले के गर्नुपर्छ? प्रेरित 1:8 अनुसार हामीले उहाँको राज्यको गवाही दिएर परमेश्वरको यो प्रतिज्ञालाई
पूरा गर्नको लागि जो याकुबसँग गरिएको थियो पूरा गर्नको लागि हामीले पनि अब आफ्नो तर्फबाट एउटा प्रतिबद्ध भई परमेश्वरप्रति प्रतिबद्ध भई कार्य गर्नुपर्दछ। आदरणीय श्रोता, तब जब हामी यसरी परमेश्वरसँग करार बाँध्दछौं तब बाइबलमा गरिएका सबै प्रतिज्ञाहरू त्यो पहिले याकुब र उनको सन्तानको निम्ति अनि फेरि हाम्रो निम्ति सिद्ध हुन आउँछ। आदरणीय श्रोता, यति भन्दै अब भनी कार्यक्रममा फेरि पनि एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु र अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर तथा प्रस्तोता जनाथन गिरी र प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन केमरेज्यू र यतिखेर अब भने तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र आजको यो बसाईमा मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध परेको छ र उहाँ हुनुहुन्छ उत्तम शिवाकोटीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। आज मेरो आज धादिङतर्फको यात्रा छ, यात्रा सफल भएको होस् र साथै भोलिको शनिवारी आराधना सेवकाई पनि छ, सो आशिषमय भएको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। तादनी श्रोता आउनुहोस्, हामी उहाँको प्रार्थनाको अनुरोधको निम्ति हामी सँगै मिलेर एकसाथ हामी प्रार्थना गर्नेछौ र हामी यो विषयमा प्रार्थना गरौं कि भोलि नेपालभर हुने आराधना संगतिमा प्रभुको आशिष रहेको होस्। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ सर्वशक्तिमान पवित्र पिता हुनुहुन्छ, तपाईँ छिउँदो परमेश्वर हुनुहुन्छ। प्रभु हामी जस्तो छौं त्यस्तै हामी तपाईँको चरणमा आउँदछौ। पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं कारण तपाईँले हाम्रा हरेक प्रार्थनाहरूको उत्तर तपाईँले दिनुभएको छ। प्रभु, यही क्रममा हामी हाम्रा आदरणीय सेवक पास्टर उत्तम सेवाकोटीज्यू जो तपाईँको राज्यको कामको निम्ति अहोरात र दत्त चित्र साथ लागिराख्नु भएको छ, उहाँको निम्ति हामी प्रार्थना गर्छौं र उहाँको आज धादिङतर्फको यात्रा छ। प्रभु, तपाईँ परमेश्वरले उहाँलाई सफल बनाउनु भएको होस् र उहाँको यात्रामा तपाईँको सुरक्षा र आशिष रहन सकेको होस्। पिता, हामी प्रार्थना गर्दछौ र कुनै पनि प्रकारका समस्याहरू आउँदा जाँदा उहाँमा नआउन सकेको होस् हामी प्रार्थना गर्छौ र साथसाथै उहाँको मण्डली सेवकाईहरू छ र भोलिको आराधना सेवा, त्यो सबै सेवामा तपाईँको आशिष रहन सकेको होस् र धेरैभन्दा धेरै मानिसहरू ती सेवकाईमा जोडिएर भोलिको दिन सबैजनाले तपाईलाई नजिकबाट चिन्न सक्नुभएको होस्, जान्न सक्नुभएको होस् हामी प्रार्थना गर्छौं र त्यहाँ तपाईँको अभिषेक, तपाईँको उपस्थितिले प्रत्येकलाई तपाईँले छुनु भएको होस् र आउनुहुने रोगी बिमारीहरू लगायतका सबै व्यक्तिहरूको निम्ति भोलिको दिन चंगाई छुटकाराको दिन हुन सकेको होस् र कतिजनाको चाहिँ भोलिको दिन एउटा आत्मिक परिवर्तनको दिन बन्न सकेको होस् हामी प्रार्थना गर्छौं र साथै भोलिको दिन नै नेपालभर हुने सम्पूर्ण संगतिहरूमा पनि सोही प्रकारको आशिष र अनुग्रह बन्न सकेको होस् हामी प्रार्थना गर्छौ। धन्यवाद पिता परमेश्वर, तपाईँ परमेश्वरले हामी हाम्रा प्रार्थनाहरूलाई तपाईँले जवाब दिइसक्नु भएको छ र भोलिको दिन अनि तपाईँ परमेश्वरले आदरणीय पास्टर उत्तम सेवाकोटीज्यूलाई तपाईँले सुरक्षा र सफलता दिनुभएको छ र भोलि नेपालभर हुने संगतिहरूमा तपाईँको आशिष, चंगाई, छुटकारा त्यहाँ रहन सकेको होस् र जागृतिको एउटा भेल त्यहाँ आउन सकेको होस् भनेर हामीले प्रार्थना गरेका छौं र तपाईँले सुनिकन जवाफ दिनुभएको छैन विश्वास गर्छौं। धन्यवाद पिता परमेश्वर, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुनुहुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। हवस् त श्रोता, यही प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेरणाबाट विदा लिने समय भइसकेको छ र प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम समयको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर हामीलाई सुन्दै रहनुहोस्। आजको दिन तपाईँको आशिषमय रहोस्। हवस् त, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। कार्यक्रम प्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय हामीलाई अवश्य लेख्नुहोस्। हामी कार्यक्रमको अन्तमा हाम्रो ठेगाना दिनेछौ। हाम्रो फोन नम्बर, वाट्सएप नम्बर दिनेछौ र उक्त वाट्सएप नम्बरमा तपाईँका प्रार्थनाका विषयहरू र कार्यक्रम प्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया लेखेर पठाउन सक्नुहुनेछ। श्रोता, लौ त लागौं आजको श्रृंखलाको विषयतर्फ। श्रोता, अरूको फलिभाव भइरहँदाखेरि तपाईँ पनि परमेश्वरप्रति धन्यवादी भएर अगाडि बढ्नुपर्छ। कसरी त, कस्तो अवस्थामा? आज हामी यही विषयमा पास्टर विनय भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुन्नेछौ। रेडियो झिकाउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: कहिले गुमाउनु हुँदैन थाहा छ? परमेश्वरमा भरोसा भन्दाखेरि पढौँ त हामी क्या, अरूले छिट्टो सफलता हुँदा पनि परमेश्वरमाथिको भरोसा राख्नुहोस् है। तपाईँभन्दा कम्ती प्रार्थना गर्ने फलो फुलो भएको छ भने तपाईँ सोच्दा के भन्नुहुन्छ, उसले भन्दा धेरै प्रार्थना त म पो गर्छु त, उसले त भेटेको डाला उभि आउँदै गर्दाखेरि एक ताल दशमको खाम हालेको छैन, भेटी पनि एक डलर मेरो आँखाले देखेको छु। त्यस्तोको चाहिँ नि घरमा फलो फुलो भइरहेको छ। त्यतिखेर पनि नि परमेश्वरप्रतिको नि आफ्नो भरोसा चाहिँ नि गुमाउनु हुँदैन। यो चाहिँ मैले कहाँबाट लिएको थाहा छ, हाम्रो मनराज भाइ कहाँ हुनुहुन्छ, मनराज भाइको प्रिचिङबाट लिएको, हाम्रो डम्बर भाइको, डम्बर भाइ भनेछु, डम्बर भेनाको घरमा नि यो मनराज भाइले प्रचार गर्नु दुई जगको बारेमा। साह्रो मजा लागेको मलाई। हो, अरू फलो फलो हुँदै गर्दाखेरि नि कहिले पनि परमेश्वरप्रति आफ्नो भरोसा नगुमाउनु है। दुई जगको बारेमा सबैले त दुई जग भन्नुहोस् त, यीशुले दृष्टान्त भन्नुभयो, पढौँ न हामी सातको, मती सातको 24-27। यस कारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, सुन्ने मात्रै होइन है मण्डली, पालन गर्ने पनि हुनुपर्छ। आमेन। यो लेभलमा सुनाइछ भने नि यही लेभलमा पालन गराइ पनि हुन्छ। प्यारालाई जानु पर्दछ। वचन सुनेर गचम्म गजक्क पर्नका लागि दिएको होइन, त्यही अनुसार पालन गर्नका लागि पनि दिएको हो। आमेन। यसले के भन्नुभयो, यसकारण जसले मेरा वचन सुन्छन् र पालन गर्छ, म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्ने। जसले वचन सुन्छ र पालन गर्छ नि त्यो मान्छेलाई चाहिँ यसले बुद्धिमान भन्नुभयो। खमन मण्डली, आमेन। बुद्धिमान किन भन्नुभयो थाहा छ? किनभने वचन सुन्दै गर्दा, पालन गर्दै गर्दा उसले पहिला बिल्डिङ बनाएन, उसले जग बनायो। उसले के बनायो अरे पहिला? उसले पहिला जग बनायो। आमेन। सबैले भन्नु न आमेन। अनि यहाँ बाइबलले के भनेको छ, जसले आफ्नो घर चट्टान माथि, अघि पनि हामीले के गर्यो, त्यो माउन्ट जायन चाहिँ कहाँ छ अरे, चट्टान माथि छ। हेर्नुहोस् है, यो डाँडा चाहिँ नि, यो पहाड चाहिँ नि दरो हुनुको मेन कारण किनभने नि तल पहाड चाहिँ। अनि यहाँ बाइबलले पनि के भनेको छ, उसले आफ्नो घर चाहिँ कहाँ बनायो अरे, चट्टानमा। सबैले भन्दा कहाँ अरे, रकमा। अनि कोरन्थीको मण्डलीले लेखेको पत्रमा हेर्नुहोस् त, पौलले के भनेको छ, त्यो चट्टान यीशु ख्रिस्ट हुनुहुन्छ। भनेपछि जसले वचन सुनेर पालन गर्छ नि त्यो मान्छेले आफ्नो जग चाहिँ नि अरूमा होइन, उसले यीशुमा बनाएको हुँदछ। त्यही भएर मण्डलीमा नि जब जब पनि वचन आउँदछ नि, त्यही वचन अनुसार म कसरी पालन गर्न सक्छु, त्यो कुरालाई भन्न पर्दछ। आमेन। सबैले भन्नु न आमेन। अनि यहाँ बाइबलले के भनेको छ, यहाँ बाइबलले के भनेको छ, अनि सबैले पढौँ न हामी, लु पढौँ त, यहाँ माथि आएको छ 25 पद पढौँ त, चट्टान माथि बनाइयो, अनि पानी पर्यो, के आयो अरे, बाढी आयो, अनि अनि हुरी चल्यो, त्यस घरमाथि कस के भयो अरे, बजार, इट फेल अन द्याट हाउस। तर बाइबलले के भनेको छ, पनि त्यो घर ढलेन अरे, किनभने त्यो व्यक्तिको पास्टर विनय थियो भनेको छ यहाँ, त्यो व्यक्ति बोन अगेन क्रिस्चियन, बोन क्रिस्चियन थियो, ऊ चाहिँ जन्मै क्रिस्चियन थियो भनेको छ यहाँ छैन। धेरै पटक हामी मण्डली अर्काको जगमा निर्भर भएका हुन्छौ, तर यहाँ बाइबलले के भनेको छ, त्यो घरमाथि समस्या आयो, तर त्यो घर माथि बजारियो अरे, तर त्यो घर चाहिँ ढलेन अरे, किनकि त्यो चट्टान माथि बसालिएको थियो। अब 26 पद पढौँ त हामी यो बाइबलले। अब अर्को घर, हाउस नम्बर ए, हाउस नम्बर टू, जसले मेरा वचन सुनेर पनि, वचन सुन्दा यस यस प्रेज द लर्ड ये पास्टर मिना थ्याङ्क यू भनिरहेको हुन्छ, पालन गर्नु चाहिँ फेरि छैन। यहाँ बाइबलले के भनेको छ, वचन सुनेर पनि पालन नगर्यो भने बनाउनु थियो, बनाउँदैछ, तर यीशुले के भन्नुभयो, त्यो चाहिँ के अरे, मूर्ख रहेछ। के अरे, मूर्ख, जसले आफ्नो घर अलिक बालुवा खन्नु नि, बनाउनु नि बनायो अरे, तर बालुवा माथि नै अरे, फेरि पानी पर्यो, फेरि वचन सुनेर पनि पालन नगरेको पनि समस्या चाहिँ आउँछ। फेरि पानी पर्यो अनि बाइबलले के भनेको छ, बाढी आयो, हुरी चल्यो, त्यही समस्या हो। पहिलाको घर ढलेन, तर त्यसमाथि घरमाथि बजारियो, त्यो घर ढल्यो, अनि त्यसको के भयो अरे, ठुलो विनाश भयो। तर मैले तपाईँलाई यो तीन नम्बरमा के भन्दैछु, अर्कोको उन्नति हुँदाखेरि पनि परमेश्वरमा भरोसा नगुमाउनु। मन्दाज भाइ आउनुभयो, मन्दाज भाइले प्रचार गर्नुभएको मलाई साह्रो मजा लागेको। त्यो चाहिँ के हो भने नि, त्यो चाहिँ के हो भने, यो हाउस ए हो, यो मान्छेले घर बनायो बनायो बनायो बनायो बनायो, यो माथि गर्दिनँ पहिला म, तर यो हाउस बी जसले वचन सुनेर पालन गरेन, उसले चाहिँ के गरे अरे, हतार हतार जक्न बनाइ के ठडायो अरे, घर ठडायो अरे, के गरे अरे। तर अर्कोले चाहिँ वचन सुन्दैछ पालन गर्दैछ, सुन्दैछ पालन गर्दैछ, कहाँ बनाए रे, तल पो बनाए रे, कहाँ बनाए रे, उसले यहाँ जग बनाइसकेको छैन, उसले घर बनाइसकेलु, सबैले हेर्नेलाई ये हालेलुया प्रेज द लर्ड ये ये ये ये ये ये। अब यतिखेर हो भने चाहिँ प्रभु पालन नगर्ने रे, खतरा कुरा बनायो त हो भनेर हामी परमेश्वरलाई नि शङ्का गर्ने ठुलो परीक्षामा पर्छौ। तर यो घरको सुन्दर पक्ष चाहिँ के हो थाहा छ, यता घर बनायो, आमा घर डेडिकेसन गरिसक्यो, पास्टरलाई ल्याएर केक काटिसक्यो, सबै कुरा गरिसक्यो, यो मान्छे त गैँती ल्याएर वचन सुन्दैछ तल काम गर्दैछ, वचन सुन्दैछ तल के अरे पालन गर्दैछ, वचन जग मात्रै बनाइरहेको छ। उसले पनि पल्लो घरलाई आम्मा हाओ, म चाहिँ जमिन मुनि काम गर्दैछु, ऊ त घर बनाएर डेडिकेसन गरिसक्यो, लु हुँदा हुँदा नानी जन्माउन आँटिसक्यो, अब डेडिकेसन पनि नानी गएर घरमै एकैचोटि गर्ला जस्तो भइसक्यो। तर याद गर्नुहोस् है, याद गर्नुहोस् है, घर बनाउँदाखेरि चाहिँ नि घर चाहिँ नि सनसाइनको लागिलाई मात्र बनाइँदैन, घर चाहिँ नि स्ट्रमको लागिलाई पनि बनाइन्छ। किनभने यो घरमा एक दिन समस्या आउँछ भन्ने त यीशुले नै भन्नुभयो नि त। के पर्यो अरे, पानी पर्यो, हुरी चल्यो, अनि बाढी आयो, उसले घर बनाएर टिकटकमा भिडियो लगाइसक्यो, सबै कुरा गरिसक्यो, बिलियन्स एन्ड बिलियन्समा भ्यू आइसक्यो, तर यो मान्छे त भर्खर घर बनाउँदैछ, लु उसको बिलियन भ्युज आइसकेको बादमा नि अन्तिममा घर बनाएर डेडिकेसन गरौँ है भनेको त के आयो रे, पानी आयो, बाढी आयो, लेखेर तानेर भनौँ न, पानी आयो, के आयो रे, बाढी आयो, अनि के आयो रे, हुरी चल्यो। हुरी चल्दाखेरि त बाइबलले के भनेको छ, यो घरमा त बजारियो अरे कि, अनि बाइबलले के भनेको छ, यो घर त ढलेन अरे, किन अरे, किनभने पहिला चाहिँ यहाँ काम गरेन नि त, पहिला त यहाँ काम गरे नि त, त्यही भएर कोही मान्छे नि हल्ल बढिहाल्यो भने नि टेन्सन नमानिहाल्नु, कोही कोही बेला कस्तो प्रचार गरेर भिडियो हाल्छु होइन, म आइतबारको भिडियो चाहिँ खत्रै भ्युज आउँछ होला भने कि 5 दिनमा 1,000 पनि नआउँदा त कस्तो लाग्छ, अनि जसको चाहिँ नि भात खाएको भिडियो हेर्न पर्दछ मिलियन्स एन्ड मिलियन्स एन्ड मिलियन्स मिलियन्स, अनि त्यो हेर्ने पनि विश्वासी नै हुन्छ फेरि भरोसा. किनभने अरू फलो फलो हुँदै गर्दा नि यो चाहिँ हार्डेस्ट टाइम हो नि त लु, हार्डेस्ट टाइम हो लु. तपाईँभन्दा कम्ती प्रार्थना गर्ने व्यक्ति धनी होस् त लु, तपाईँलाई नि यस्तो बसेर नि हौ के प्रब्लम भएको छ हौ प्रभुलाई पनि. प्रभु त कान्छा बाबु जस्तो त लाग्दैन मलाई, त मेरै बाबु जस्तो लाग्छ. तर के प्रब्लम भएको छ हौ जस्तो लाग्छ हामीलाई, केही प्रब्लम भएको छैन. किन परमेश्वर तपाईँलाई परीक्षा गर्दै हुनुहुन्छ.
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ. के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ. यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ. प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एक मात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु. आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्. मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु. मलाई क्षमा दिनुहोस् प्रभु. मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद. आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्. मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद. प्रभु येशूको नाउँमा आमेन. श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ. उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ. कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 848 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ. आजलाई कार्यक्रमको समय सकिएको छ. आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ. तबसम्मको लागि बिदा दिनुहोस्. हवस् त, जय मसीह, नमस्ते.

0: गुड न्यूज एफएम 105.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
8: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
8: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
9: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।
10: यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ
9: प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नु होला।
10: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज

0: नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, मुवा पहिलाको जस्तो छैन अहिले।
1: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँसुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

यसुले भन्नुभयो बालकहरूलाई मकाउन देऊ तिनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टाटा अहिले तपाईँ

0: वचन है।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊ मा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आदरणीय श्रोता मित्र, मैले तपाईँहरूको बीचमा ख्रिस्ट येशूको जन्मको महत्वपूर्णताको बारेमा भन्दै थिएँ। उहाँ ग्रिक, यहुदी अनि हामी नेपाली चाहे भारतीय किन नहोस्, सबै मानिसलाई छुटकारा गर्नको निम्ति आउनु भएको हो अनि त्यो छुटकारा गर्नको लागि उहाँको जन्मको आवश्यकता पर्दथ्यो र त्यो जन्म कन्या मरियमबाट हुनु पर्दथ्यो। प्रत्यक्ष रूपमा पवित्र आत्माको प्रभावद्वारा पापरहित जन्मको आश्चर्य कर्म भएको कारणले गर्दा येशु ख्रिस्ट राजा हुनुभयो। उत्पत्ति 3:15 र यसैया 7:14 उहाँको जन्मको बारेमा भविष्यवाणी गरिएको छ। मैले तपाईँलाई फेरि एकचोटि जोड़ दिन चाहन्छु, ख्रिस्ट येशु पापी मानिसलाई छुटकारा दिन आउनुभयो। उहाँको छुटकाराको कारणले गर्दा आज हामीले प्रभुलाई प्रभु भनेर भनिराखेका छौं। उहाँको जन्म कति महत्वपूर्ण छ एकजना पापी मानिसको लागि हामी एकछिन विचार गरौं। मैले तपाईँलाई भने उत्पत्तिको पुस्तकमा उहाँको जन्मको बारेमा भविष्यवाणी गरिएको छ, यसैयाको पुस्तकमा उहाँको जन्मको बारेमा भविष्यवाणी गरिएको छ अनि यहाँ तपाईँले ध्यान दिएर हेर्नुभयो भने 1 मत्तीको पुस्तकमा ख्रिस्ट येशूको जन्म र वंशावलीको विवरण देखाउनलाई प्रस्तुत गरिएको छ। यहाँनिर तपाईँले जन्मियो भन्ने शब्द देख्न सक्नुहुन्छ, यसले क्रियापद, यसको अर्थ उहाँ जन्मिनु भयो। उहाँ जन्मिनु भएको यथार्थतालाई बाइबलले हामीलाई भनिएको छ। पहिले कन्या जन्मको आश्चर्य कर्मद्वारा राजाको प्रस्तुतिकरण भयो, अर्थात राजा यो संसारमा जन्मनु भयो, जुन कुरा आगम वक्ताद्वारा प्रभुको बारेमा भविष्यवाणी गरिएको थियो। आगम वक्ताद्वारा परम प्रभुले बोल्नु भएको वचन पूरा हुनलाई यी सबै भएका हुन्। हेर, एउटा कन्याले गर्भधारण गर्नेछ र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ परमेश्वर हामीसित। उहाँको जन्म हुनुभन्दा धेरै वर्ष अगाडि भविष्यवाणी गरियो र उहाँको नाउँ इमानुएल राखिने घोषणा परमेश्वर पिताले गर्नुभयो। यसको अर्थ परमेश्वर मानिसहरूसित, अर्थात मानिस जातिसँग परमेश्वरले संगति गर्नुहुन्छ, मानिसहरूसँग परमेश्वर रहनुहुन्छ, बास गर्नुहुन्छ। जसरी राज्यको सुसन्देश मानिसहरूको बीचमा आयो, मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले थाहा गर्नुपर्छ यो राज्यको सुसमाचार किन हामीलाई यसरी भनिएको छ। परमेश्वरको राज्य सामान्य छ, जबरजस्त साथ ख्रिस्टको आफ्नै शब्दहरूमा बोलिन्छ, पश्चाताप गर किनभने परमेश्वरको राज्य नजिक आएको छ। सुसमाचार मत्तीमा 4:17 तपाईँले पढ्न सक्नुहुन्छ। पश्चाताप गर, पापी मानिसको लागि यहाँनिर आज्ञा दिएको छ। पश्चाताप गर्नु मानिसलाई दिएको आज्ञा हो। त्यसपछि त्यसको चुनौती भनेको परमेश्वरको राज्य नजिक आएको छ। किन अब मानिसले पश्चाताप गर्ने त? किनभने परमेश्वरको राज्य मानिसको अगाडि आएको छ। पश्चाताप नगरिकन एकजना मानिस स्वर्गमा प्रवेश गर्न सक्दैन, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। यहाँ अत्यावश्यक मुख्य सत्यता हामीले देख्न सक्छौ। परमेश्वरको राज्यको सम्बन्धमा मात्र पश्चातापलाई बुझ्न सकिन्छ। दुईवटा ग्रीक क्रियापदहरू तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यसको अर्थ पश्चाताप गर्नु, अर्थात आफ्नो भूल गल्तीहरूलाई मानिलिनु, स्वीकार गर्नु। म त कमजोर रहेछु, म दुर्बल रहेछु, मैले अब पश्चाताप गर्नुपर्छ, मेरो जीवनमा मैले फर्किनुपर्छ सत्य बाटोतिर, यो थाहा गर्नु नै पश्चाताप गर्नु हो। तपाईँको वरिपरि सायद धेरै मानिसहरू होलान् जसले आफू कमजोर भएको महसुस गर्न मान्दैनन्, उनीहरू असक्षम हुन्छन्। किन तपाईँलाई थाहा छ प्रियजन? किनभने उनीहरू घमण्डले फुलेका हुन्छन्, उनीहरू को भन्दा को कम हुन्छन्। नेपालीमा उखान भने जस्तै मेरो गोरुको 12 टक्का। उनीहरू साँच्ची नै आफ्नो विचारमा अडिक हुन्छन्, उनीहरूले आफ्नो भूललाई स्वीकार गर्न मान्दैनन्, आफ्नो गल्तीलाई स्वीकार गर्न मान्दैनन्। यहाँ परमेश्वरको राज्यको सम्बन्धमा म तपाईँहरूको बीचमा कुरा गरिरहेको छु। उहाँले भन्नुभयो पश्चाताप गर, परमेश्वरको राज्य नजिक आएको छ। अनि पश्चाताप गर्नु भनेको आफ्नो पापबाट स्वीकार गर्नु, आफ्नो भूल गल्तीलाई स्वीकार गर्नु भन्ने हुन्छ। यिनीहरू मध्ये एउटाले मस्तिष्कको परिवर्तनको बारेमा बताउँछ र अर्कोले दुःख र कष्टको विचारलाई अभिव्यक्त गर्दछन्। र परिवर्तनको सम्बन्धमा हामीले कसरी केही कुराको बारेमा महसुस गर्छौं र यसले हामीलाई परिवर्तन गर्न सहायता पुर्याउँछ। मत्तीमा प्रयोग गरिएको शब्दको सामान्य अर्थ हुन्छ विवेकको परिवर्तन, अर्थात पश्चाताप गर्नुको सामान्य अर्थ
विवेकको परिवर्तन। त्यसै आधारमा नम्र साथ केही मानिसहरूले भन्दछन् कि सामान्य रूपले पश्चाताप गर्नु भनेको अर्थ चाहिँ येशूको बारेमा कसैको विवेक परिवर्तन गर्नु हो। कसैले भन्छन् आवश्यक जीवनको कुनै अनुभव नगरिकन नै विवेकले बताउनु हो उहाँ मुक्तिदाता हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ भनेर विश्वास गर्नु नै पश्चाताप गर्नु हो। तर त्यो सम्भव छैन प्रिय मित्र, किनभने स्वर्गको राज्यको सम्बन्ध बाहेक पश्चाताप शब्द बुझ्न सकिँदैन। बिल्कुलै पश्चातापको पुनर्विचार मानिसको मनमा भएको काम होइन। फेरि एउटा मानिसले विचार गर्न सक्छ मूर्ख रूपले र गलत तरिकाले उसले सोच्न सक्छ, एउटा पापी जस्तो हुन, एउटा भूल स्वीकार गर्न सक्ने मानिस जस्तो हुन उसले गर्न सक्छ। राजाको आगमनको ज्ञानमा पश्चातापको पूर्ण विचारले यो कुरालाई उसले गर्न नेतृत्व गर्न सक्छ। उहाँको राज्यको स्वभावको ज्ञान यो फेरि विचार गर्नु हो। एकजना प्रसिद्ध लेखकले यसरी भनेका छन्, क्यापवेल योर्डन भन्ने व्यक्तिले यसरी यी कुराहरूलाई भन्दछन्, ध्यान जसले विश्वास प्रति नेतृत्व गर्दछ, जसले परिवर्तन प्रति अगुवाई गर्दछ। वास्तवमा क्यापवेल मोर्गन ठिक कुरा गरिरहेका छन्। कुनै पनि पश्चाताप जसले विश्वास प्रति र परिवर्तन प्रति अगुवाई नै गर्दैन भने त्यो साँचो पश्चाताप हुन सक्दैन। तपाईँले सुन्दै हुनुहुन्छ, थाहा गर्नुभयो यहाँनिर पश्चातापको महत्वपूर्णता के छ भनेर। म एकचोटि फेरि तपाईँको बीचमा दोहोर्याउन चाहन्छु यो कुरालाई, कुनै पनि पश्चाताप जसले विश्वास प्रति र परिवर्तन प्रति अगुवाई गर्दैन भने त्यो साँचो पश्चाताप हुन सक्दैन। फेरि ध्यान गर्नुहोस्, विचार गर्नुहोस्, फेरि येशूको बारेमा विचार गर्नुहोस्, ख्रिस्ट येशूको बारेमा थाहा गर्नुहोस्। उहाँ ठिक सिद्धान्त मात्र हुनुहुन्न, उहाँ ठिक ऐतिहासिक रूप मात्र हुनुहुन्न, उहाँ जीवित परमेश्वर हुनुहुन्छ। उहाँ शरीरमा प्रकटी हुनुभयो र उहाँका मानिसहरूका राजा हुनलाई उहाँ आउनु भएको हो। फेरि पनि उहाँको सिंहासनको बारेमा र बोलावटको बारेमा विचार गर्नुहोस्। उहाँले बोलाउँदै हुनुहुन्छ तपाईँलाई, सबै थोक छोडेर मेरो पछि लाग र पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ। प्रिय मित्र, तपाईँलाई आज प्रभुको निम्ता छ, के तपाईँले उहाँको निम्तालाई स्वीकार गर्नुभएको छ? के तपाईँले उहाँको निम्तालाई महसुस गर्नुभएको छ? पापी मानिसको लागि प्रभुले बोलाउँदै हुनुहुन्छ, यस सबै बोझले दबिएका हो, मेहनत गर्ने हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। ख्रिस्ट येशूमा हामीले विश्राम पाउन सक्छौ प्रिय मित्र, ख्रिस्ट येशूमा मात्र हामीले हाम्रो आत्माको विश्राम आराम पाउन सक्छौ र उहाँमा मात्रै हामीले स्वर्गको राज्यलाई थाहा गर्न सक्छौ। उहाँले तपाईँलाई बोलाउँदै हुनुहुन्छ, सबै थोक छोडेर मेरो पछि लाग अनि पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ। उहाँ को हुनुहुन्छ भन्ने ज्ञानमा र उहाँको मृत्यु र पुनरुत्थानमा उहाँले के गर्नुभयो र के भन्नुहुन्छ भन्ने ज्ञानमा र उहाँले के माग गर्नुहुन्छ तपाईँले एकचोटि विचार गर्नुहोस्। उहाँको मृत्यु, उहाँको पुनरुत्थान, उहाँले तपाईँको लागि के गर्नुभयो र अब तपाईँले उहाँको लागि के गर्नुहुन्छ, उहाँले के कुरा तपाईँबाट चाहनु भएको छ तपाईँले विचार गर्नुहोस्। हाम्रो जीवनमा पापको डरलाग्दो खाडल छ, हामीले धेरै ठूलो पाप गरिरहेका छौं। परमेश्वरलाई नखोजेर, परमेश्वरलाई दिनुपर्ने आदर नदिएर हामी पापको बोझ मुनि थुपारिरहेका छौं। पापको गहिरो डरलाग्दो कुरा हाम्रो हृदयमा आइराखेको छ, तपाईँले विचार गर्नुहोस्। पापको बोझ मुनि परमप्रभुको नाउँलाई पुकार्नुहोस्, परमप्रभुको नाउँलाई खोज्नुहोस्। यसकारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस् कि तपाईँहरूका पाप मेटिउन् र परमप्रभुको उपस्थितिबाट आनन्दितको समय आओस्। प्रेरितको पुस्तक 3:19 तपाईँले यो कुरा पढ्न सक्नुहुन्छ, तपाईँ पश्चाताप गर्नुहोस् र फर्कनुहोस्। प्रिय मित्र, आज नै थाहा गर्नुहोस् ख्रिस्ट येशूको जन्म तपाईँको लागि कति महत्वपूर्ण छ। सदुकीहरू जस्तो, फरिसीहरू जस्तो नबन्नुहोस्, किनभने परमेश्वरले तपाईँलाई बोलाइराख्नु भएको छ उहाँमा आनन्दित हुन, उहाँमा संगति गर्न। मैले तपाईँलाई भने ख्रिस्ट येशू यो संसारमा जन्म लिनुभएको महत्वपूर्ण पक्ष भनेको पापीहरूलाई पापबाट छुटकारा गर्नको लागि हो। यदि हामीले विश्वास गर्दैनौ भने येशूले भन्दै हुनुहुन्छ, राज्यका सन्तान बाहिरी अन्धकारमा फालिनेछन्,
मत्ती 8:12 तपाईँले पढ्न सक्नुहुन्छ। राज्यको सन्तान भएर फ्याँकिने छन्, तपाईँलाई उहाँको राज्यमा एक बनाउनको लागि उहाँले ल्याउनु भयो, तर यदि हामीले विश्वास गरेनौं भने अन्धकारमा हामीलाई फ्याँकिनेछ र हामी नरकको त्यो डरलाग्दो भट्टीमा हामी जलिरहनु पर्नेछ। यसले हामीलाई सदाको लागि दुःख कष्ट अनि वेदनातिर अगुवाई गर्नेछ। तिनीहरूको विरूद्धमा प्रभु येशूले धिक्कार भन्नुभयो, जसले विश्वास गर्दैन, जो परमेश्वरको राज्यप्रति आशा राख्दैन, तिनीहरूको लागि प्रभुसँग एउटा चुनौती थियो। तिनीहरूलाई धिक्कार भनेर भन्नुभयो। तपाईँले मत्ती सुसमाचार 23 यी कुराहरू पढ्न सक्नुहुन्छ। याद गर्नुहोस्, राजा र राज्यको सन्देशप्रति प्रतिउत्तर नै पश्चाताप हो। तपाईँ यदि राजालाई थाहा गर्न चाहनुहुन्छ, राज्यको बारेमा थाहा गर्न चाहनुहुन्छ भने तपाईँको जवाब पश्चाताप हुनेछ। तपाईँले काम गर्नुपर्नेछ, त्यो काम तपाईँले गर्ने पश्चाताप हो, जसले तपाईँलाई विश्वासतिर अगुवाई गर्नेछ, विश्वासतिर तपाईँलाई लानेछ र परिवर्तनप्रति तपाईँलाई नेतृत्व गर्नेछ। कुनै पनि कुराको अनुभव तपाईँले थाहा गर्नुहुनेछ। कुनै पनि नकारात्मक कुराको अभाव हुनु भनेको पूर्ण रूपले राजाको सन्देशलाई इन्कार गर्नु हो। त्यसकारण हामीले जहिले पनि सकारात्मक कुराहरूलाई सोच्नुपर्छ, हाम्रो जीवनमा परिवर्तनको आशा हामीले गर्नुपर्छ र ख्रिस्ट येशूले हामीलाई उहाँको राज्यतिर पश्चाताप गर्दै उहाँको सन्तान हुनलाई अगुवाई गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौं। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते, दुवै हात जोडेर म तपाईँलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। हृदयको तितोपन, क्रोध र ईर्ष्याले मानिसलाई बिरामी बनाउँछ। हो, बिरामी। ती कुराले मानिसलाई अशुद्ध पनि बनाउँछ। जीवन तनावले ग्रसित बन्दछ, शरीरमा बिमारी उत्पन्न गर्छ। यसबाट मानिस जोगिनुपर्छ। हृदयको तितोपन कसरी जोगिने, आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

यो आत्मिक यात्रा रेडियो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाईँ प्रति कृतज्ञ छु। तपाईँ मध्ये तमाम श्रोता मित्रहरूसित कुराकानी गर्ने अवसर मलाई मिलेको छ, मलाई धेरै नै खुशी लागेको छ। तपाईँलाई सधैँ यस कार्यक्रममा स्वागत छ। कृपया यस कार्यक्रमको बारेमा आफ्ना मित्रहरूलाई पनि जानकारी दिनुहुन म तपाईँसित हार्दिक अनुरोध गर्दछु। आउनु सदैवजी आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: शरीरमा खटिरा निस्कँदा कस्तो अवस्था हुन्छ? शरीरभरि खटिरा निस्कँदा मानिसलाई बस्न, उठ्न, ढल्कन, सुत्न सबै कुरामा गाह्रो पर्छ, नुहाउनु पनि गाह्रो हुन्छ। खटिरामा पानी पर्यो भने कहिलेकाहीँ त त्यो खटिरा फैलिएर जान्छ, चसक्क चसक्क पोल्छ, होइन त? त्यो असहनीय पीड़ा हुन्छ। शरीरमा त्यस्तो खटिरा निस्कँदा जीवनको सुख र आनन्द नै नाश हुन्छ, कति ठूलो छटपटी हुन्छ। शरीरभित्र केही भएको हुँदैन, तर शरीर बाहिर छालाका खटिराहरूले जीवन नै बिथोली दिन्छन्। अशान्ति, पीर, चिन्ता, कष्ट, क्रोध आदिले जीवनलाई भरिदिन्छ। हृदयमा तिक्तता भरिना पनि मानिसको जीवन यस्तै यस्तै बन्छ। हृदयको तितोपनले अझ बढी दुःख र पीड़ा मान्छेलाई दिन्छ। मानिसको मन यदि तितोपनले भरियो भने के हुन्छ? मानिसको मनमा कटुता भरियो भने के हुन्छ? त्यस्तो मन कमजोर बन्छ, अनि अन्तमा जीवन नै कमजोर बनाइदिन्छ। सायद मेरो कुरा सुन्दा सुन्दै तपाईँले आफ्नो टाउको हल्लाइराख्नु भएको छ। हृदयभित्र तपाईँको आत्माले मेरा विचारहरूलाई समर्थन दिइरहेको छ। आज हाम्रो समाजमा धेरै मानिस हृदयको तितोपन र कटुताको कारण कमजोर बनेका छन्, शिथिल भएका छन्, दुर्बलताको शिकार बनेका छन्। एउटा दुखलाग्दो सत्यता हो, तितोपनले मानिसको जीवनलाई नाश पारेको छ। एक व्यक्तिलाई म चिन्दथे, दुई तीन दशक अगाडिको कुरा हो। तिनीहरूको परिवार गाउँमा सबैभन्दा धनी परिवार थियो। अरूहरू खाली खुट्टा हिँड्दा उनीहरू महँगा महँगा दामका जुत्ता चप्पल लाउँथे, पटक पटक गरेर हिँड्थे, मिठा स्वादिला भोजन पकाएर खान्थे, पहिरन पनि उस्तै सुन्दर। सबै शिक्षित थिए, उनीहरूको धनको कारण गाउँमा सबैले इज्जत गर्थे। त्यो परिवारमा केही अहंकार थियो। धनले मानिसको सेखी बढाउँछ, त्यो त स्वाभाविकै हो। उनीहरू बोल्न भने सबैसँग राम्रो मुखले बोल्थे, तर आफूभन्दा गरीब मानिसहरूसँग डाहा गर्थे। अरूहरूको उन्नति नहोस्, भलो नहोस् भन्ने उनीहरूले मनमा विचार राख्थे जस्तो लाग्छ। तापनि गाउँका केही गरीब मानिसहरूले उन्नति गरिरहेका थिए। परिश्रमले मानिसलाई सबै थोक दिन सक्छ। त्यो परिवारको एउटा जवान छोरा उमेरमा नै बित्यो। एक क्षणको बिमारीले उसको जीवनलाई खत्तम गरिदियो। वास्तवमा के भएको थियो? उसको मनमा क्रोध र तितोपन भरिएको थियो। गाउँका अन्य जवान केटाहरूले पढाइ लेखाइ समाप्त गरेर राम्रो जागिर खाइरहेका थिए। कोही कोही दूर दूर देशमा पुगेर राम्रो जागिर गरिरहेका थिए। त्यो धनी केटो भने गाउँमै सानो पसल खोलेर बसेको थियो। उसले दिनभरि पसलमा अरूहरूको निन्दा गर्थ्यो। उसको मुखबाट निन्दा, चर्चा, बदखुवाई निकाल्थ्यो। उसको हृदय पूरा क्रोध र तितोपनले भरिएको थियो। साँझ भएपछि बेसरी रक्सी पिउँथ्यो। रक्सी पिएपछि पनि उसको मुखबाट उसको हृदयमा बसेको पिसलाई उकेल्थ्यो, निकाल्थ्यो, अर्थात सबैको विरुद्धमा थरी थरीका कुराहरू गर्थ्यो। उसको कुरा सुन्दा यस्तो लाग्थ्यो कि उसको नशा नशामा तितोपन भरिएको छ। हृदयको तितोपनले गर्दा उसको अनुहार पनि कुरूप बनेको थियो। सायद तपाईँ भन्दै हुनुहुन्छ होला, कतै मैले तपाईँको कुरा गरेको त होइन। होइन होइन, एक रात सुतेको अवस्थामा उसको मुखबाट फिज निस्क्यो, त्यत्तिकै उसको मृत्यु भयो। त्यत्तिकैमा अरूहरूको जीवनको उन्नति सफलता देखेर उसको विचार नै विषाक्त भएको थियो। कहिल्यै हाँस्न सकेन, अनुहारमा कहिल्यै हाँसो देखिएन। मरिसक्दा पनि उसको अनुहारमा एक प्रकारको क्रोध जस्तो देखिन्थ्यो। हृदयको तितोपनको उपचार नगर्दा यस्तै हुन्छ। हो, यस्तै हुन्छ। जुन व्यक्तिको हृदयमा तितोपन र कटुता हुन्छ, उसको व्यवहार र कुराकानी कस्तो हुन्छ होला? सोच्नुहोस् त, त्यस्तो व्यक्तिले सधैँ अरूहरूको विरुद्धमा नराम्रो कुरा गर्छ, अरूहरूमाथि झूठो आरोप लगाउँछ, अरूहरूको बदनाम गर्न खोज्छ, अरूहरूको विरुद्धमा कुरा गरेर अरूको बदनाम गर्दा उसलाई मजा लाग्छ, आनन्द लाग्छ। जसको हृदयमा तितोपन भरिएको हुन्छ, ऊ कहिले कसैसँग राम्रो मुखले बोल्दैन। कुरा बङ्ग्याएर, भाषा मिलाएर, तिर हाने जसरी उसले छसक्क चुसुक्क छसक्क बोल्छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, यदि तपाईँ र मैले पनि आफ्नो हृदयमा कटुता अरूहरूको विरूद्ध कुराहरू राख्यौं भने हामी आफै सञ्चले जीवन जिउन नसक्ने हुन्छौं। हामीले जसको विरूद्ध कुरा गरिरहेका हुन्छौं, हुन सक्छ ऊ खुसै र आनन्दितसित जीवन बिताइरहेको हुन्छ। जसको बारेमा हामीले कुरा गरिरहेका हुन्छौं, ऊ चाहिँ बडो आनन्द र खुसी साथ आनन्दमा जीवन बिताइरहेको हुन्छ। तर अरूहरूको निन्दा गरेको कारण हामी चाहिँ बिरामी भएका हुन्छौं। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यस्तो कटु विचारलाई यदि हामीले आफ्नो हृदयमा स्थान दियौं भने त्यसले हाम्रो जीवनलाई नै दुःखमा डुबाइदिन्छ, खटिराले जस्तो हाम्रो जीवन नाश पारिदिन्छ। त्यस्तो तितो र कटुता भरिएको हृदयले हामी जीवनलाई नै अशुद्ध बनाउँछौ, अनि हाम्रो मुखबाट निस्कने बोली वचनले अरूहरूको जीवनलाई पनि अशुद्ध पारिदिन्छ। त्यसको परिणाम स्वरूप अरूहरूसितको हाम्रो सम्बन्धमा असर पर्छ। मानिसहरूसित हाम्रो सम्बन्ध टुटेर जान्छ, परिवारभित्रकै मानिसहरूसँग पनि सम्बन्धमा चिरा पर्छ। ओहो, यो तितोपन र कटुता कति डरलाग्दो कुरा हुन्छ। यदि हामीले समयमा नै यसलाई ठिकसँगले व्यवस्थापन गर्न सकेनौ भने त्यसले हाम्रो जीवनलाई पूरै नाश पार्दछ। आफूले काम गर्ने ठाउँमा, स्कूलमा, कलेजमा, गाउँघरमा कसैसँग पनि असल सम्बन्ध बनाउन दिँदैन यो तितोपनले। हाम्रो मन घृणा र शत्रुताको भावनाले भरिएको कारण क्रोधले सदैव हामीलाई वशम पारेको हुन्छ। हो, वशम पारेको हुन्छ। कहिलेकाहीँ जानी जानी वा अन्जानमा कुनै घटना घट्छ, सानो कुराले गर्दा ठूलो गन्जा गोल हुन्छ, झगडा हुन्छ, किचलो हुन्छ, अनि सम्बन्धहरू बिग्रन्छन्। त्यसद्वारा हाम्रो मनमा घृणा शत्रुताको भावना उत्पन्न हुन्छ, अनि त्यो तितो भावना विचारले हाम्रो जीवनलाई नै तितो नमिठो बनाइदिन्छ। कुनै समयको घनिष्ठ मित्रहरू एक अर्काको कट्टर शत्रु भन्छन्। पहिले एक अर्को बिना जिउन सक्दैन जस्तो लाग्थ्यो, तर हिजो आज एक अर्कालाई हेर्न सक्दैन। के यस्तो अनुभवबाट भएर जाने मानिसहरूलाई हामीले देखेका छैनौं र? कहिलेकाहीँ त हाम्रो आफ्नै जीवनको अनुभव पनि यस्तै हुन्छ, तितो भावना अनुभवहरू उत्पन्न गर्ने घटनाहरू। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, के तपाईँको जीवन क्रोध, ईर्ष्या, शत्रुता, जलन, बदला लिने भावना आदि दुर्गुणहरूले प्रभावित भएको त छैन? हे, प्रभावित भएको त छैन। यदि प्रभावित भएको छ भने तपाईँले आफ्नो जीवनलाई परमेश्वरको जीवित वचनको आधारमा जाँच्नु पर्छ। जुन मानिसहरूले मनमा घृणा र शत्रुताको भावना राख्दछन्, उनको मनमा पनि आनन्द, आशा र प्रशस्तताको जीवन जिउन पाउने चाहना हुन्छ। तर घृणा, तिरस्कार र शत्रुताको कारण उसले ती कुराहरू प्राप्त गर्न सक्दैन। तपाईँको मनमा तितोपनको भावना बोकेर तपाईँ जिउँदै हुनुहुन्छ कि? तपाईँको जीवनलाई जान्ने तपाईँ नै हुनुहुन्छ। म बुझ्दिन, मैले जानेको छैन। तपाईँले तपाईँलाई नै जान्नुहुन्छ। तपाईँलाई सहायता गर्न सक्ने पनि तपाईँ मात्र हुनुहुन्छ। यसकारण आज एउटा अठोट गर्नुहोस्, तपाईँ परमेश्वरको चरणमा आउनुहोस्, तितोपनको भावना त्याग्नुहोस्। तिता विचारहरूले तपाईँको जीवनलाई खत्तम बनाइदिन्छ, खत्तम। परमेश्वरको वचन बाइबल पढ्नुहोस्, उहाँका शिक्षाहरूलाई हृदयमा ग्रहण गर्नुहोस्, पश्चाताप गर्नुहोस्, तपाईँको मनमा परमेश्वरका वचनहरू राख्नुहोस्। परमेश्वरको वचनले तपाईँलाई बल दिन्छ, तपाईँको हृदयलाई शुद्ध पार्नुहोस्। परमेश्वरको वचन तपाईँको असल सल्लाहकार बन्न सक्छ, तपाईँलाई बाटो देखाउन सक्छ। याद गर्नुहोस्, यो जीवन तपाईँको हो। आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो।
1: येशूको सुकुमल अंगलोले।
0: कुराकानी गर्दा गर्दै समयले बिदाइ दिएको छ, तर आज यो नमिठो विष तितोपनाको विषयमा हामीले कुराकानी गर्यौं। हाम्रो जीवनबाट यो तितोपनको जरालाई निकाल्नु पर्छ। यसको सट्टामा तपाईँ र मैले निरन्तर परमेश्वरको प्रेमको अनुभव गर्न पाउनु पर्छ, होइन त? यो जीवन तपाईँको, असल कुरा रोज्नुहोस्। तपाईँको विचारहरू, तपाईँका मनका कुराहरू सुन्न जान्न मलाई मन लागिरहेको छ। अवश्य लेख्नुहोला, अवश्य सम्पर्कमा आउनुहोला। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: डरलाई आफ्नो जीवनमा शासन गर्न नदिनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 39 यहाँहरूलाई स्वागत छ। आज तपाईहरू मध्ये धेरैसँग आफ्नो जीवनमा हासिल गर्न चाहिने केही कुराको लागि दर्शन छ। केही त्यस्ता कुरा जुन महान होस्, केही त्यस्तो कुरा जुन भव्य होस्, तर तपाईसँग दुईवटा कुराहरू छन् जसले तपाईलाई पछाडि खिचिरहेको छ। पहिलो, तपाई असफलताबाट डराउनुहुन्छ र दोस्रो, कहाँबाट शुरू गर्ने भन्ने कुरामा निश्चित हुनुहुन्न। डरको विषयमा कुरा गर्दा तपाईले यसको सामना गर्ने निर्णय गर्नुपर्छ, नत्र तपाईले आफ्नो बाँकी जीवन यसको प्रभावमा परेर बिताउनुहुनेछ। केही नगरी सफल हुनुभन्दा केही प्रयास गरेर असफल हुनु राम्रो हो। तपाई या त डरलाई आफ्नो जीवन नियन्त्रण गर्न दिन सक्नुहुन्छ र आफ्नो लक्ष्य प्राप्त गर्नबाट रोक्न सक्नुहुन्छ, या त तपाई कदम चालेर आफ्नो डरलाई जित्ने छनौट गर्न सक्नुहुन्छ। साहस भनेको डरको अभाव होइन, बरु यो कुनै पनि डरको बावजुद आफ्नो लक्ष्य प्राप्त गर्न आवश्यक बाटोमा दृढ रहने र अगाडि बढ्ने तत्परता हो। दोस्रो राजाको पुस्तक 7:3 यसरी लेखिएको छ, अब त्यस शहरको मूल ढोकानेर बस्ने 4 कुष्ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, हामी यहाँ नबोलुन्जेल किन बस्ने? सायद आज तपाई पनि यी 4 कुष्ठरोगी मध्ये एक जस्तो महसुस गर्दै हुनुहुन्छ। जीवनले तपाईलाई निष्पक्ष व्यवहार गरेको छैन। तपाई महानता प्राप्त गर्ने बारेमा सोचिराख्नु भएको छैन। तपाई केवल दैनिक संघर्षबाट गुज्रिरहनु भएको छ र केवल अर्को 3 बाँच्न खोजिराख्नु भएको छ। यूहन्नाको पुस्तक 5:4, किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। प्रिय श्रोता, तपाईले बाँच्नको लागि संघर्ष गर्दै प्रत्येक दिन बिताउनु परमेश्वरको इच्छा होइन। तपाईको जीवनको लागि उहाँको दृष्टिकोण ठूलो सफलता प्राप्त गर्नु हो र उहाँले तपाईलाई आफ्नो शक्ति दिने प्रतिज्ञा गर्नुहुन्छ, ताकि तपाईले आफ्नो लक्ष्यहरू प्राप्त गर्न सक्नु भएको होस्। तर त्यो हुनको लागि तपाईले आफ्नो डरलाई जित्नुपर्छ। तपाईले विश्वासका साथ काम गर्नुपर्छ। यी 4 कुष्ठरोगीहरू, उनीहरूसँग एउटा विकल्प थियो। उनीहरू शहर बाहिर बस्न जारी राख्न सक्थे, जहाँ उनीहरू बहिष्कृत रहन्थे, खानको लागि उचित पहुँचको कमी हुन्थ्यो, अथवा उनीहरू शहरमा जान सक्थे, जहाँ अनिकालबाट बस्न खाना खोज्ने एकमात्र वास्तविक सम्भावना थियो। यदि उनीहरू जहाँ थिए त्यहीँ रहे भने उनीहरूको अवस्था सुधार हुने लगभग कुनै सम्भावना थिएन। उनीहरूको एकमात्र वास्तविक आशा शहरमा प्रवेश गर्नु थियो। दोस्रो राजाको पुस्तक 7:4, यदि हामी शहरभित्र जाउँ भन्यो भने त्यहाँ अनिकाल छ र हामी मर्नेछौ, अनि यहाँ बस्यौं भने पनि हामी मर्नेछौ। यसकारण अब हामी आरामीहरूको छाउनीमा गएर समर्पण गरौं। यदि उनीहरूले हामीलाई छोडिदिए भने हामी बाँच्नेछौ, यदि मर्यो भने पनि हामी मर्नेछौ। तिनीहरू शहरभित्र पस्न डराउँथे। यदि त्यहाँ बस्ने सिपाहीहरूले तिनीहरूलाई भेट्टाए भने तिनीहरूलाई मार्न सकिन्थ्यो, तर यदि तिनीहरू शहरभित्र पसेनन् भने तिनीहरू भोकले मर्ने निश्चित थियो। त्यसैले तिनीहरूले शहरभित्र पस्ने छनौट गरे। प्रिय

0: आशा राखिएको कुराको निश्चय र नदेखेका कुराहरूको दृढ भरोसा हो। जबसम्म तपाईँले आफ्नो लक्ष्यहरूमा बढ्नको निम्ति कदम चाल्नुहुन्न, हामीले कहिले पनि हाम्रो जीवनमा परमेश्वरको शक्ति प्रकट भएको अनुभव गर्ने छैनौं, जहाँ परमेश्वरले हाम्रो लागि भविष्यमा सबै आशिषहरू राखिदिनु भएको छ। अनि आजको लागि एउटा अन्तिम बुद्धिको कुरा, तपाईँले आफ्नो लक्ष्यमा कदम चाल्नु अघि त्यसमा कसरी पुग्नेछु भनेर बुझ्नु पर्दैन, त्यो भाग जान्नको लागि परमेश्वरमा भरोसा राख्नुहोस् र त्यो पहिलो कदम चाल्नको लागि उहाँमा भरोसा राख्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम रोचक जानकारीको पुनः प्रसारण।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्न राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। र कार्यक्रम रोचक जानकारीमा केही रोचक जानकारी म तपाईँलाई दिने गर्छु र हाम्रो लागि नौलो पनि हुने गर्छ। र आज पनि यस्तै नयाँ जानकारीको साथमा उपस्थित भइसकेको छु। कार्यक्रमको शुरूआत भनी अर्थपूर्ण संगीतबाट गर्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र विशेष गरिकन आज चाहिँ म केही मिडिया बारेमा केही जानकारी दिन चाहन्छु, रोचक जानकारीहरू दिन चाहन्छु नेपाली मिडियाको बारेमा। र विशेष गरिकन यो कुरालाई मैले किन उठाइरहेको छु भने हाम्रो गुड न्यूज एफएमले पनि लामो समयदेखि रेडियो उत्कर्षक तालिम दिइरहेको अवस्था छ र अहिले पनि अब शुरू भइरहेको अवस्था छ। तपाईँ पनि कुनै पनि गुड न्यूज एफएममा जुन आरजे तालिम भइरहेको छ, रेडियो उत्कर्षक तालिम, रेडियोमा कसरी बोल्ने, टेलिभिजनमा कसरी बोल्ने, रेडियोमा कसरी बोल्ने सम्बन्धित तालिम भइरहेको अवस्था छ, तपाईँ पनि इच्छुक हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुन्छ र यो मौकाको फाइदा तपाईँले लिन सक्नुहुन्छ। यो समयमा हामीले बोल्नुपर्ने हुन्छ किनभने कतिलाई धेरैजना मान्छेको बीचमा बोल्नको लागि एकदमै डर लाग्छ, तर आफूलाई एउटा स्केलसम्म पुर्याउनको लागि, आफूलाई स्केलफुल बनाउनको लागि हामीले कुनै पनि कुराको तालिमहरू लिनै पर्छ र तपाईँ पनि इच्छुक हुनुहुन्छ भने गुड न्यूज एफएमसँग तपाईँ जोडिन सक्नुहुन्छ जुन तालिम भइरहेको अवस्था छ। र नेपाली मिडिया सम्बन्धी केही रोचक जानकारी, गोर्खापत्र नेपालको सबैभन्दा पुरानो पत्रिका हो। गोर्खापत्र सन् 1901 प्रकाशन शुरू भएको थियो। शुरूमा साप्ताहिक रूपमा निस्किन्थ्यो, पछि दैनिक रूपमा यो बन्न थाल्यो अथवा आउन थाल्यो। त्यस्तै गरेर रेडियो नेपालको स्थापना 2007 भएको हो। रेडियो नेपाल 2007 चैत 20 गते सन् 1956 स्थापना भएको थियो। त्यही दिन पहिलो पटक नेपाली भाषामा समाचार प्रसारण पनि गरिएको थियो। नेपालमा रेडियोबाट प्रसारित पहिलो ऐतिहासिक वाक्य के थियो भन्दाखेरि, अथवा नेपालमा रेडियोबाट पहिलोचोटि बोलिएको शब्द चाहिँ यो थियो, यो नेपाल प्रजातन्त्र रेडियो हो, हामी विराटनगर मुक्ति मोर्चाबाट बोलिरहेको छौं भन्ने सन्देश नेपाली इतिहासको पहिलो प्रसारण अथवा पहिलो वाक्य थियो। नेपाल टेलिभिजन एनटीभी नेपालको पहिलो टेलिभिजन च्यानल हो। नेपाल टेलिभिजनको स्थापना 17 मार्च 2041 भएको थियो। सामाजिक सञ्जालले नेपाली मिडियाको स्वरूप परिवर्तन गर्यो। आज धेरै नेपालीले समाचार फेसबुक, युट्युब र अन्य डिजिटल माध्यमबाट प्राप्त गर्छन्। बीबीसी नेपाल सेवा 1969 सञ्चालनमा आएको हो। यो नेपाली भाषामा अन्तर्राष्ट्रिय समाचार दिने सबैभन्दा पुरानो विदेशी मिडिया सेवाको माध्यम हो। नेपाल एक समय नेपालमा धेरै गाउँमा टेलिभिजन नभए पनि रेडियो लगभग हरेक घरमा पुगिसकेको थियो, त्यसैले रेडियोलाई जनताको मिडिया पनि भनिन्थ्यो र सही सूचना नै सही निर्णयको आधार हो। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

टेलिभिजन र स्टेजमा बोल्ने इच्छा छ भने तपाईँले केही दिनपछि गुड न्युज एफएममा भोलि पर्सिदेखि नै आरजे तालिम शुरूआत हुँदैछ, तपाईँ जोडिन सक्नुहुन्छ र मिडिया सम्बन्धी नै केही जानकारी मैले दिइरहेको छु। 2007 साल रेडियोको युगको शुरूआत थियो, प्रजातन्त्र स्थापना भएपछि 2007 साल चैत 20 गते रेडियो नेपालको स्थापना भयो। त्यस बेला रेडियोले समाचार र सूचनाको मुख्य माध्यम थियो। 2040 को दशकमा टेलिभिजनको आगमन भयो। 2041 साल माघ 17 गते नेपाल टेलिभिजन एनटीभीको प्रसारण शुरू भयो। यस नेपाली जनतालाई दृश्य श्रव्य माध्यमबाट सूचना शिक्षा र मनोरञ्जन दिन थाल्यो। 2050 सालतिर एफएम रेडियोको विस्तार भयो। प्रजातान्त्रिक खुलापनसँगै निजी तथा सामुदायिक एफएम रेडियो खुल्न थाले। एफएम रेडियो गाउँ गाउँसम्म पुगेर स्थानीय भाषा संस्कृति र समाचारको प्रमुख स्रोत बन्यो। 2060 सालदेखि 2065 साल निजी टेलिभिजन र समाचार च्यानल, कान्तिपुर टेलिभिजन, इमेज च्यानल, सगरमाथा टीभी लगायत निजी टेलिभिजनहरूको विकास भयो। 2060 को दशकमा 24 घण्टे समाचार प्रसारण गर्ने च्यानलहरू पनि सञ्चालनमा आए। 2065 देखि 2075 साल अनलाइन पत्रिकाको उदय भयो। इन्टरनेटको विस्तारसँगै अनलाइन समाचार लोकप्रिय भए। छापाखाना रेडियोमा सीमित समाचार मोबाइल र कम्प्युटरमा उपलब्ध हुन थाले। 2075 सालदेखि अहिलेसम्म डिजिटल र सामाजिक सञ्जालको युग, फेसबुक, युट्युब, टिकटक लगायतका माध्यमबाट समाचार छिटो फैलिन थाले। धेरै मिडिया संस्थाहरूले डिजिटल प्लेटफर्मलाई प्राथमिकता दिन थालेका छन्। मिडिया भिडियो पत्रकारिता लाइभ मोबाइल पत्रकारिता तीव्र रूपमा बढेको हामी पाउन सक्छौं। नेपाली मिडियाको यात्रा रेडियो नेपालबाट शुरू भएर टेलिभिजन, एफएम रेडियो, छापा पत्रकारिता हुँदै आज डिजिटल सामाजिक सञ्जालको युगसम्म पुगेको छ। यसले नेपाली समाजमा सूचना, शिक्षा, मनोरञ्जन र लोकतान्त्रिक चेतना फैलाउन ठूलो योगदान दिएको छ। स्वतन्त्र जिम्मेवार मिडिया लोकतन्त्रको बलियो आधार हो। त्यो भएर यतिखेर मिडिया सम्बन्धी केही जानकारी मैले तपाईँलाई दिइरहेको छु। अहिले हामी यो अर्थपूर्ण संगीतको साथ

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र आज चाहिँ कार्यक्रम रोचक जानकारीमा मैले तपाईँलाई रोचक कुराकानी नै बताएँ, विशेष गरिकन रेडियो भएको कारण रेडियो टेलिभिजनकै बारेमा बताएँ। र अहिलेको समय यस्तो छ, जो बोल्न सक्छ नि ऊ सबैको लोकप्रिय पनि हुन सक्छ। एउटा तार्किक कुराहरू गर्न सकियो भने धेरै अवसर र मौका तपाईँ मैले पाउन सक्छौँ। र कतिचोटि चाहिँ कस्तो डर हुन्छ भने हामीलाई एकजना दुईजनासँग हामी निर्धक्क बोल्न सक्छौँ, तर दसजना जति मान्छेको अगाडि हामी बोल्न एकदमै सक्दैनौँ, हामीलाई डर लाग्छ। क्या त्यो डरपनहरूलाई हराउनको लागि पनि तपाईँले मिडिया सम्बन्धी तालिमहरू लिन आवश्यक छ, किनभने कतिलाई त एकदमै बोल्न मन लाग्छ नि। आज हामी देख्छौँ कतिजना होइन बोल्नै सक्नुहुन्न, यस्तो जिम्मेवारी पदमा पुग्नु भएको हुन्छ, जब उनीहरूको अगाडि एउटा मान्छेको भिड देख्नुहुन्छ, अनि जब त्यो माइक समाउनुहुन्छ, माइक काम्ने अवस्था होइन, त्यो बोली शब्दै पछि डरको अवस्थाहरू देख्न सकिन्छ। त्यो यो कारणले हुन्छ कि कतिचोटि तपाईँ र म बोल्ने कुरामा डराएको कारण, एउटा प्र्याक्टिकल जीवन नभएको कारण पनि हो। तपाईँ रेडियो टेलिभिजन स्टेजमा निर्धक्कसँग बोल्न चाहनुहुन्छ भने चाहिँ तपाईँ गुड न्युज एफएममा जुन तालिम चलिरहेको छ त्यसमा आएर तपाईँ जोडिन सक्नुहुन्छ। तपाईँले 20-25 दिनको तालिम लिनुभयो भने तपाईँ निर्धक्कसँग बोल्न सक्नुहुनेछ। भनाइ छ नि, बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन। भने जस्तै तपाईँ र म बोल्न सक्नु आजको आवश्यकता पनि हो, किनभने अहिलेको जमाना भनेको यस्तो हो कि जब हामी बोल्न सक्दैनौँ हामी धेरै पछि पर्छौँ। जब बोल्न सक्छौँ कति कामहरू तपाईँ र मेरो हुन पनि सक्छ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिदी, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिदी। अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसी। नमस्कार।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: परमेश्वरको योजना। नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। आज म तपाईहरूका लागि एउटा असाध्यै शक्तिशाली कथा लिएर आएकी छु। हाम्रो विश्वका लागि व्हीलचेयरको टोली जब जब संसारका विभिन्न देशहरूमा व्हीलचेयर र बाइबलहरू बाँडेर फर्कन्छन्, उनीहरूले सधैँ यस्तै आशिषमय गवाईहरू बोकेर आउँछन्। भर्खरै युगान्डाको एउटा विकट गाउँमा यस्तै एउटा घटना घट्यो। त्यहाँका स्थानीय मानिसहरूसँग एउटा मात्र रेडियो थियो र हप्ताभरि नै त्यो रेडियोबाट एउटै समाचार गुन्जिरह्यो। अपाङ्गता भएका आफ्ना सबै मानिसहरूलाई शहरको मण्डलीमा लिएर आउनुहोस्, जनी र साथीहरूको टोली आउँदैछ। यो सुनेर एलियट नाम गरेको एकजना किशोर निकै उत्साहित भए। उनको मनमा आफ्ना सानो भाइ एथनी प्लानका लागि एउटा ठूलो आशा पलायो, जसलाई मस्तिष्क पक्षघात भएको थियो। गाउँलेहरूले उनको परिवारसँग बोल्न त बोल्थे, तर सानो एथनी प्लानलाई भने घृणा गर्थे। उनीहरू उसलाई जन्मेको दिनदेखि नै श्रापित ठान्थे। त्यसैले गाउँमा उसको कोही साथी थिएन। उसको एकमात्र साथी तिनै ठूला दाजु एलियट थिए, जसले आफ्नो प्यारो भाइलाई जहाँ जाँदा पनि आफ्नो पिठ्यूमा बोकेर हिँड्थे। एलियटलाई थाहा थियो कि उनको सानो भाइको लागि व्हीलचेयर जस्तो अनौठो उपहार पाउने यो नै पहिलो र अन्तिम मौका हुन सक्छ। त्यसैले व्हीलचेयर बाँड्ने दिन एलियट राति 2 बजे नै उठे, आफ्नो भाइलाई तयार पारे र उसलाई पिठ्यूमा बोकेर हाम्रो सेवास्थलतर्फ लामो पैदल यात्रा शुरू गरे। घाम झुल्किँदासम्ममा उनीहरू आधा बाटो काटिसकेका थिए, तर दिउँसो घाम चर्किँदै जाँदा एलियट निकै थाके। हिँड्दा हिँड्दै उनले भाइलाई पिठ्यूमा यताउता सारिरहन्थे। एकछिन त उनलाई लाग्यो कि कतै उनीहरू त्यहाँ पुग्नै नसक्ने त होइनन्, तर एउटा व्हीलचेयरले आफ्नो भाइको जीवन कति सजिलो बनाउनेछ भन्ने सोचेर उनी हिम्मत नहारी अगाडि बढ़िरहे। मध्याहतिर उनीहरू गर्मीले लखतरान भएर आइपुगे। हाम्रो टोलीले बिस्तारै एथने प्लानलाई एलियटको पिठ्यूबाट ओह्राले। भाइलाई ओह्राल्ने बित्तिकै ती दाजु थाकेर भुइँमा ढले, तर जब उनको थकाई अलिकति मेटियो, उनी तुरन्तै भाइको छेउमा आइपुगे र हाम्रा फिजियोथेरापिस्टहरूलाई एथने प्लानको समस्याको बारेमा बुझाउन थाले। एलियटले भने, मानिसहरू मेरो भाइलाई बेकामे ठान्छन्, छिमेकीहरू उसँग बोल्दैनन् र नजिक समेत पर्दैनन्, उनीहरू उसलाई छुँदैनन् र मेरी आमालाई पनि कहिले मदत गर्दैनन्, सबैले उसलाई एउटा बोझ मात्र देख्छन्। हामीले एलियट जस्तो साहसी र जिम्मेवार दाजु कहिले देखेका थिएनौं। उनको त्यो प्रेम देखेर हाम्रो टोलीलाई सानो एथनी प्लानको लागि उसको बालमैत्री व्हीलचेयर ठिक पार्न अझ धेरै जोश आयो। हामीले उसको शरीरको बनोट अनुसार टाउको अड्याउने ठाउँ, छातीको पेटी र खुट्टा राख्ने ठाउँहरू दुरूस्त बनाउने घण्टौं समय लगायौं। एलियट भुइँमा घुँडा खुम्चाएर आफ्नो भाइको लागि भइरहेको त्यो सबै काम बडो उत्सुकताका साथ एक टक लगाएर हेरिरहेका थिए। उनले हामीलाई भने, जब मेरो सानो भाइ जन्मियो, मेरी आमाले उसलाई श्रापको रूपमा सोच्नु भएन, त्यसैले उसको नामको अर्थ हो परमेश्वरको एउटा योजना छ। र आज म देख्दैछु कि तपाईहरू मार्फत परमेश्वरको योजना भनेको एथनी प्लानलाई माया गरिनु र मूल्यवान ठानिनु रहेछ। त्यस दिउँसो एलियट आफ्नो सानो भाइलाई नयाँ व्हीलचेयरमा घरतर्फ धकेल्दै फर्किए र एथनी प्लानको काखमा एउटा नयाँ बाइबल पनि थियो। यीशुले भन्नुभयो, म तिनीहरूले जीवन पाउन् र यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। युगान्डाको त्यो दुर्गम गाउँका मानिसहरूका लागि पनि यो वचन उत्तिकै सत्य हो। त्यसैले तपाईहरू मध्ये जस जसले हाम्रो व्हीलचेयर सेवा कार्यको लागि प्रार्थना गर्नुभयो र सानो एथनी प्लानको जीवनमा परमेश्वरको योजना प्रकट गर्न भागीदार हुनुभएकोमा तपाईहरूलाई धेरै धन्यवाद छ। अब गाउँका मानिसहरूले मस्तिष्क पक्षघात भएको यस बालकलाई नयाँ सम्मानका साथ हेर्न थालेका छन् र सबैभन्दा बढी उनीहरूले उसका दाजु एलियटलाई अझ गहिरो सम्मान गर्न थालेका छन्। यस्ता दुई दाजुभाइहरू जस्ता अझ धेरै मानिसहरू संसारभरि छन्। त्यसैले कृपया हाम्रो विश्वका लागि व्हीलचेयरको टोलीहरूका लागि प्रार्थना गरिरहनुहोस्, जब उनीहरू संसारका विभिन्न ठाउँहरूमा यात्रा गर्छन्, किनभने संसारले हेला गरेका सबैभन्दा साना र असहाय मानिसहरूका लागि पनि परमेश्वरसँग एउटा ठूलो योजना छ, जसरी उहाँसँग तपाईँको जीवनको लागि पनि एउटा योजना छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।
4: कोरस नम्बर 124।

0: ओया साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
1: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्ति न, यसो त जसले लेखिहाल्छ नि।
0: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
9: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
11: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदै छ नि।
10: कहाँ छ?
11: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
10: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
11: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
12: र सरिता महर्जन 9841191094, 9841191094।
10: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
13: ज्ञानका कुरा,
14: जीवनका कुरा,
13: सफलताका कुरा
14: अनि दर्शनका कुरा, कार्यक्रम
13: ज्ञान दर्पण।
11: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।

0: गुड न्युज एफएम 105.1
1: किन आँखा मिचेको मिचै गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
6: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
7: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
11: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली।
12: हाम्रा सेवाहरू
13: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
12: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
13: चर्च, सोरुम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
12: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
13: थप जानकारीको लागि
12: स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
13: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि।

यस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।

नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे। जयमसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरी बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम गुड फ्राइडे अथवा असल शुक्रबार लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। शुक्रबारको दिन छ, तपाईँहरू कहाँ हुनुहुन्छ, के गरिरहनु भएको छ, के प्लानहरू पनि बनाइरहनु भएको छ होला? किन भन्दाखेरि चाहिँ शुक्रबार भन्ने बित्तिकै शनिबार छुट्टी हुन्छ भन्ने एउटा मानसिकता पनि छ, र हामी नेपालमा बस्नेहरूको लागि यो होइन भोलि संगति जाने अनि हामी तयारी हुने कुराहरू पनि छँदै नै छ। र तपाईँहरूको जहाँ हुनुहुन्छ जस्तो तयारी छ, परमेश्वरले सहायता गर्नुभएको छ, र यहाँहरूलाई एकदमै स्वागत पनि भन्न चाहन्छु तपाईँहरूलाई कार्यक्रममा। र तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ, शुक्रबारको दिन छ, गुड फ्राइडेमा छौं, आशिष र उत्साहका कुराहरू गर्छौं, हामीले सिकेका कुराहरू गर्छौं, हामीले जानेका कुराहरू गर्छौं, हामीले भोगेका कुराहरू गर्छौं, हामीले भोगिसकेका कुराहरू हुन सक्छन् र हामीले सिक्दै गरेका कुराहरू पनि हुन सक्छन्। ती कुराहरू चाहिँ हामी एकअर्काको लागि चाहिँ काम लागोस् भनेर चाहिँ अथवा भनौँ त्यसले चाहिँ उत्साह मिलोस् भन्नको लागि चाहिँ हामी त्यो बाँड्नेछौँ। हाम्रो टेलिफोन नम्बर

नम्बर एकदमै खुल्ला रहेको छ 4470754 हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 पनि तपाईँहरूले फोन कल गर्न सक्नुहुनेछ। शुरूआतमा एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु र गीतपछि भने हामी तपाईँहरूसँग कुराकानी गर्नको निम्ति आउने नै छौ। तपाईँहरू भने आशिष र उत्साहका कुराहरू लिएर आउँदै गर्नुहोला।

0: आधुनिक आशिषमा एक पछि फेरि पनि स्वागत गर्न चाहन्छु। कोही हुनुहुन्छ तरी फोन सम्पर्कमा आउनु सक्ने उहाँलाई स्वागत गर्नेछौ। हेलो, हजुर सङ्गीताजी, हजुर एकदमै स्वागत छ हाम्रो प्यारो सङ्गीताजीलाई। धेरै माया छ अनि धेरै धेरै स्वागत छ। अनि हजुर आरामै हुनुहुन्छ?
1: म आरामै छु हजुर।
0: हजुर खाना पिना भयो त हजुर?
1: आज त खाना पिना भयो, खाना पिना भएर बस्यो हजुरले।
0: हजुर अब चाहिँ खाने, हामी चाहिँ तपाईँहरूसँग कुराकानी गर्ने, त्यस पछाडि खाने। हजुर
1: हिजो झोलामा अब्राम सरले के अरे हँसाउनु पर्छ भन्नुभएको थियो, मैले कहिले प्रभुलाई विश्वास गर्दाको कुरा गरेको, मलाई त्यो चाहिँ भित्रभित्रै
0: भन्दै
1: मलाई त्यो अस्ति चाहिँ हाँसो आफै भयो क्या प्रभुलाई धन्यवाद।
0: ए हजुर,
1: अनि त मैले चाहिँ चुड्किला भन्नु भन्नुभएको थियो हँसाउने, अब चुड्किला भन्दा नि मैले प्रभुलाई विश्वास गर्दाको कुरा गरेको थिएँ अनि मलाई त हाँसो आएको आई भएर
0: उत्साहका कुराहरू बाँडिरहेका छौँ।
1: भन्न पर्दा परमेश्वरलाई धन्यवाद होइन, मलाई धेरै आशीर्वाद दिनुभएको छ। पहिला यो पृथ्वीमा म हुँदैन थिएँ होला, आशिष दिनुभएको छ। अनि यो हप्ताको कुरा हो, यो अस्ति हप्ताको कुरा हो, यही हप्ता भन्नु त अस्ति आइतबारकै दिन हो। मलाई त्यो उसमा जानलाई धेरै इच्छा थियो फर्पिङ, अनि त्यहाँ प्रभुको महिमा भयो, प्रभुको महिमा गर्न पाइयो, अनि दिदीसँग गयो पम्फारोकासँग, धेरै आशिष भयो मलाई त, खुसी भयो, पास्टर बाबुहरू भेट्न पायो होइन, धेरै पास्टर अनि प्रभुको महिमा गर्नु किनभने परमेश्वरले मागेको पनि दिनुहुँदैछ, सोचेर बोलेको कुरा पनि दिनुहुँदैछ। म त्यसमा चाहिँ धेरै आशिषी छु।
0: अनि
1: भवनमा हामीले नदेखेको ठाउँ प्रभुले भन्नुभएको छ, नदेखेको कुरा चाहिँ दिन भरोसा होइन, आशा नदेखेको कुरा चाहिँ दिन भरोसा, हामीले भरोसा गर्यो भने त सबै कुरा आशा हुँदो रहेछ भन्ने कुरा मलाई त्यो वचनले अनि थाहा भयो कि। अनि किनभने लेखेको छ मानिस रोटले मात्र बाँच्दैन, परमेश्वरको मुखबाट निश्चित हरि वचनले जीवित रहन्छ भन्नुभएको छ। त्यो वचनले हामी जीवित रहनु पर्यो, मध्ये चारको चारको वचनले जीवित रहनु पर्यो होइन। हामी जीवित अनि परमेश्वरलाई धेरै धन्यवाद, आशिषीको चिजमा परिवार धेरै आशिषी हुनुहुन्छ, अनि उहाँको है कलाहरू अनि हरेक बोलीहरू मिठो मिठो बोली मिठो शब्द मतलब परमेश्वरले अचम्म तरिकाले हजुरहरूले बनाउनु भएको छ, म त्यही छु त्यो बोलीमा अरू केही हो। सबैलाई धन्यवाद साथी मित्र, यो के अरे जति पनि जानुहुन्छ मेरो घर परिवारदेखि, मेरो विष्णु परिवार गुरुबा गुरुआमादेखि अनि सबै मण्डली जानु मण्डलीदेखि लिएर है सारा संसारले आशिष प्रभुले अझ पनि आशिष उन्नति प्रगति है अनि जति सुनिरहनु भएको छ उहाँलाई आशिष बोल्दै बोल्दै जति पनि उहाँले चिन्नु पनि भएको परमेश्वरलाई चिन्नु हुन्छ, उद्धार मुक्ति छ पाठमा छ सिकाएर छ भने बाहिरले हामी संसारमा जहाँ नसके पनि परमेश्वरले यहीँबाट पनि सुन्नुहुन्छ है।
0: हजुर एकदम
1: परमेश्वर हुनुहुन्न, परमेश्वर नै हुनुहुन्न, उहाँको नाक भएर नसुन्ने परमेश्वर नै हुनुहुन्न, जिब्रो भएर नबोल्ने परमेश्वर नै हुनुहुन्न है। सबै कुरा बोल्ने सुन्ने हेर्ने देख्ने प्रभुलाई धेरै धन्यवाद, म आशिषी छु। मेरो घुम्ने जग्गा परिलाई धेरै आशीर्वाद दिनुभएको छ प्रभुले, मैले नबोलेन कति फोन लाग्दा लाग्दैन, कहिले त टेन्सन हुन्छ, कति काम हुन्छ नि त काममा जानु पर्ने हुन्छ, धेरै धन्यवाद। मैले आज चाहिँ सडाको सट्टा बोलिदियो होला,
0: हजुर केही छैन, एकदमै धेरै धन्यवाद,
1: धेरै धन्यवाद चाहिँ मलाई हिजो हँसाउनु भएको छ भनेर है।
0: हजुर एकदम, हामी सुनिरहनु भएको छ भने थाहा पाउनु भयो होला, यदि सुन्नु भएको छैन भने पनि हामी उहाँलाई भनिदिनेछौ, उहाँ एकदमै खुसी हुनुहुनेछ पक्कै पनि।
1: भने पुरानो विश्वास गर्दाखेरि मलाई जागिर दिन्छ भन्दै क्या, अनि दिन्छन् दिन्छन् भन्दै क्या, त्यही कुराले मलाई
0: एकदमै आशिषमय कुरा
1: हजुर. जोसिलो हो नि प्रभुमा त.
0: ए हजुर हजुर हजुर, अहिले पनि जोसिलो हुनुहुन्छ र पछि पनि जोसिलो हुनुहुन्छ भन्ने हामी विश्वास गर्छौँ.
1: र
0: यस्तो जोसिलो मान्छेसँग परमेश्वरले हाम्रो पनि भेट गराइदिनु भएको छ, हामी पनि धन्यवादी छौँ. धेरै धेरै धन्यवाद तपाईँलाई फोन गरेर साथ दिनुभयो, आशिषमय कुरा हामीसँग बाँडिदिनु भयो. जयमसी हजुर.
2: जयमसी हजुर. उहाँले त्यो संगीता रिमालज्यू हामीलाई त कोटेश्वरबाट फोन गरेर साथ दिनुभएको थियो. र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ. हाम्रो टेलिफोन नम्बर एकदमै खुला छ, हाम्रो वाट्सएप नम्बर एकदमै खुला छ. तपाईँले पाउनुभएका आशिष र उत्साहका कुराहरू बाँड्ने समय हो यो. र तपाईँहरू मध्येबाट एकजनालाई कार्यक्रमको अन्तमा हामी उत्साहका लागि नै गोला प्रथाद्वारा विनर बनाउनेछौँ. र यहाँले एउटा रिचार्ज कार्ड पाउनुहुनेछ, जसलाई दिएर सहयोग गर्नुभएको छ हाम्रो पम्पा रोकाज्यूले. र कोही श्रोता आइसक्नु भएको छ, हाम्रो साईमालाई स्वागत गर्नेछौँ. हेलो
1: हजुर.
0: जयमसी पुनाजी, स्वागत छ हजुरलाई.
1: धन्यवाद
0: हजुर. पुनाजी हजुर आरामै हुनुहुन्छ?
1: म त एकदम भनौँ आरामै छु नानी, सन्चै छु.
0: हजुर, आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ, यो समयमा हजुरलाई दिन चाहन्छु.
1: हुन्छ बहिनी, धन्यवाद छ परमेश्वरलाई है. साँच्चै नै यो हृदयमा प्रभु वास गर बसेसित यो मन त कहि जहिले नै आनन्द र खुसी शान्ति भइरहन छ कि. अनि त्यस्तो पाएको छु नि मैले, विशेष गरी गुड न्युज चाहिँ सुन्दा हामीले यस्तो असल चाहिँ आशिषको असल शिक्षा असल यस्तो वचनहरू कहाँ पाएको थियो र मैले आज यहाँ ध्यान दिएर गुड न्युज सुनिरहन पाएको छु है. अहिले नि म अहिले त्यहाँ हस्पिटल जानु थियो कि, त्यता नै जान्छु. अनि त्यो सानो त्यो 4 केजीको ग्यास चाहिँ 5 केजीको हो क्यारे, 4 केजी 3 केजी भरिन्छन्. अनि त्यो लिएर नि जानु पर्यो, बिचमा छोड्नु पर्यो. अनि उता जान्छु भनेर टक्रिएको थिएँ. अनि अलिकति खाना नि खाएँ. अनि अनि कस्तो परमेश्वर कति महान. तर बाचा गएर म सचुङ्गाल ओर्लिएर नि यसो साइड लाएर त म फोन गर्थेँ होला, या लाग्थ्यो नलाग्न पनि सक्छ. अहिले लगाइहालेको त कस्तो लागिहालेको है.
0: हजुर, कस्तो खुसीको कुरा, व्यस्ततामा पनि कतै जाँदै हुनुहुन्छ र पनि फोन गर्नु भएको रहेछ हजुर.
1: व्यस्ततामा नि म एकपल्ट फोन लगाएर लाग्यो भने म यति रमा हातमा बनाउनु भएको छ मलाई, म चाहिँ बोलेर जान्छु भनेर फोन हानेको त टुक्कै गयो कि.
0: हजुर, एकदमै खुसी लाग्यो. परमेश्वरलाई एकदमै धेरै धन्यवाद, यो पनि एकदमै धेरै ठुलो आशिष हो हजुर.
1: हो नि, अनि विशेष गरी चाहिँ म भन्न चाहन्छु, जति जति बिहान हाम्रो विनय भण्डारी बुवाले बोलिसकेको थियो, म बाहिर थिएँ कि, वचन अलिकति व्याख्या गरिसकेको थिएँ, थोरै थोरै मैले भेट्टाएँ लाठामा त्यति हो. अनि म फोकर फ्याँक्न गएको थिएँ कि, अनि पछि रेडियो चाहिँ लगाइरहेर जान्छु कि, म जग लाएर जाँदा नि म लगाइरहेर जान्छु. अनि पछि अनि पछि हाम्रो गुरुबाले के अरे पाउने 9 बजे ल्याइसिन्छ नि वचन.
0: हजुर हजुर हजुर हजुर, आत्मिक यात्रा. हजुर, आत्मिक यात्रामा. हजुर,
1: आत्मिक यात्रामा भाइ चाहिँ खलपाल आउनु आँगन ठुलो छ के.
0: ए हजुर,
1: अनि म पनि ठुलो बनाउनु त भएन, आफ्नो सिक्केको
0: हजुर हजुर.
1: अनि अर्कालाई डिस्टर्ब नगरौँ होइन.
0: हजुर हजुर,
1: बुझ्नु पर्छ के मान्छेले.
0: हजुर,
1: मै क्रिस्चियन हो, मैले बजाउँछु बेसरी भनेर बस त्यस्तो लाउनु हुँदैन.
0: हजुर,
1: अनि त्यसपछि चाहिँ उहाँले व्याख्या गर्दा मैले वचन चाहिँ अलिकति भेट्टाउन सकिनँ है. तर चितोपानको चाहिँ भनिसकेको थियो कि उहाँले, उहाँले चितोपानको व्याख्या गरिसकेको थियो. मैले नि यो चितो काँडाको उद्देश्य यो किताब मैले नि पढ्दैछु कि, पढिरहेको छु. अति राम्रो अति आशिषको वचन कि यो काँडाको छ नि त, म
0: काँडाको उद्देश्य भन्ने छ. हजुर,
1: उद्देश्य भन्ने छ यहाँ, मैले पढेको छु नानी, पढ्दै गइरहेको छु.
0: अनि त्यसपछि रमेश गजमेरले लेख्नु भएको हजुर बुक
1: यहाँनिर हो, उहाँले नै हो. मैले उहाँको फोटो मान्छे त चिन्दिनँ, फोटो देखेको छु है. हजुर, अनि त्यो कारणले अनि मैले चाहिँ किनभने आशिषमा भए के, म त साह्रै आज मेरो हृदय, हामी त गुड न्युजको परिवार हो नि त.
0: हजुर,
3: मण्डलीको परिवार हो नि त. अनि त्यो कारणले गर्दा विश्वासी भनेको कुरा त जो तैत भएर बोल्न सक्दैन के. यो त परमेश्वरलाई चिनिया भएर त्यहाँ परमेश्वर साथमा नि हुनुहुन्छ, बोल्दै रहेको हुन्छ के, मलाई त्यो लाग्छ. अनि त्यहाँदेखि चाहिँ मैले यो किताब पढ्दैछु, एउटा बहिनीले दिनुभएको मलाई ठैबामा हो
0: एउटा
3: बहिनीले, अनि पछि मैले चाहिँ आज चाहिँ उहाँले म चाहिँ मेरो मन चाहिँ आज साँच्चै नै साँझ बिहानमा उहाँहरू वेदीमा बस्दा उहाँले घरबाट निक्लेर आउँदा सम्पूर्ण गुडनेस परिवारलाई समटेर लिएर आएर बोल्दाखेरिमा प्रार्थना गर्दा यो देखाउनु भएछ क्या प्रभुले जस्तो पनि लाग्यो के मलाई. मलाई चाहिँ अत्यन्तै खुसी भयो के. अनि विशेष गरी चाहिँ यसो एकपल्टको कुरा थियो के नानी, हामी एकजना बहिनीलाई अनि प्रार्थनाबाट हो त्यहाँ यसो है, अनि उहाँले चाहिँ ए आफ्नो छोरीहरूलाई यो नराम्रो नसम्झौँ होला, राम्रो कुरा हो है, आफ्नो छोरीहरूले कमाएको त जम्मा गरिदिनुपर्छ नि त, यो त छोरीले ब्याजकै हुन्छ काम गरेको भनेर एक दुईजना दिदी बहिनीले भन्नुभएछ है. अनि उहाँलाई चाहिँ किनभने होस आएछ के, त्यो भनेर होस आउने त होइन, भित्रैबाट पुगोस् नपुगोस् मेरो ईश्वरलाई म छुट्याउँछु 500 छुट्याउँछु महिनाको भनेर भन्नु पर्थ्यो है. उहाँलाई चाहिँ आएन, घरको समस्या छ
0: ठिकै
3: छ भयो. अनि पछि पछि मैले त भने अनि बहिनी बहिनी भनेर माथिबाट ओर्लिनु भयो, अनि म पछि पछि गएँ लौ न यो बहिनीको अनुहार त एकदम चिनिनी न भयो, झाप्पा दिन दिन हामीलाई यहीँ गरेर मुखै अँधेरो टन्नै भयो के त्यो रिसले जस्तो के. अनि त्यहाँ उहाँको टेन्सन भन्ने कुरा हुन्छ मान्छेलाई, अनि म चाहिँ पछि पछि गएँ कि बोलाउँदै है, म मान्छे रिसायो भने मलाई चाहिँ बोलाउँदै हिँड्छु त्यति फोन हाने हाने गरिदिन्छु कि म. अनि पछि बोलाउँदै गर्थेँ मनी, अनि बहिनी बहिनी बहिनी आज त्यहाँ एउटा हाम्रो छोरी मुहरजानका प्रार्थना गर्न जाम है भनेर भनेको थिएँ, भन्न जान्छु भनेको बोलाउने गर्छु बोल्दै बोल्नु भयो. अनि तिन भयो त्यो अनुहार त अँधेरो नअँधेरो, अनि पछि भित्र बाटोमा पुगेर नि बोलाएँ अनि बोलेनन्, अनि पछि फेरि म निस्केर आएँ, म निस्केर आएको अनि फेरि चिया पानी खान अगाडि बसेको छु, यसो मुहा हेरेको छु बोल्न खोज्छु पटक्कै बोल्दैन. अनि त्यहाँ चाहिँ ओहो भन्ने भयो मैले मबाट, मलाई आफैलाई दोष लाएँ कि मैले, अनि कसैले दोष लाएन फेरि. अनि मैले होसँग नि मैले भेटेर म यस सबै कुरा भनिसकेँ, अनि होइन मबाट केही गल्ती भएछ कि हालो बर्बाद हो यो चाहिँ मैले मन दुखाइछु कि हो भन्ने यसो लाग्यो. एउटा मान्छेलाई समर्थेर झ्याम झ्याम हान्न आउने यस्तो अनुहार भइसक्यो है, मलाई त डर लाग्यो नि त नानी, हान्न त आउँदैनन् मलाई त्यो अनुहार देख्दै डर लाग्यो. अनि बोल्ला गर्छु बोल्दैन बोल्दैन बोल्दैनन्, अनि पछि चाहिँ अनि लौ लौ लौ माथि कुरा गर्दा केही केही कुरा भयो होला मबाट नै बिग्रियो होला जस भने मैले, अनि भने त्यहाँदेखि चाहिँ पछि मैले होला मैले मबाट केही गल्ती भयो होला भन्ने कुरामा म गएँ. अनि पछि त बहिनी म नि सङ्गति यताउति हिँड्दा म बोलिनँ, उहाँले जयमेसी त भन्नुहुन्थ्यो, म पनि ल हुन्छ जयमेसी त भन्थे, झ्याम्मा लाएर अगाडि गएर रहर लाएर रहर यो रचिलो भएर नबोल्ने के म पनि, अनि मन दुखाइछु मैले भन्ने मात्र भइरहने. अनि पछि मैले भित्र राडा जा त्यहाँ गएर यथार्थ कुरा खोलेर बोला, त्यहाँ तिमीबाट छैन गल्ती, जाऊ त्यहाँ भनेर भित्रैबाट भन्यो. अनि म गएँ गएँ अनि बहिनी जन्मेसी भने, अनि त्यहाँदेखि चाहिँ लौ न यथार्थ कुरा अलिकति खोल्न म खोलिदिनुहोस् आज मलाई मलाई चित्त बुझाइदिनुहोस् न नानी, म त किनभने यही बोल्छु यही यथार्थ कुरा के हो बुझ्छु भनेर आएको नि बहिनी भने. अनि खुसी हुनुभयो उहाँले त्यही कुरा भन्नुभयो मेरो छोरीलाई, अलिकति मैले त्यो उसले गरेको मेहनतबाट मैले नछुट्याएको भएर, आमा नै गल्ती हुन्छ कि आमाहरूकै यसरी यस्तो गरेर हुन्न नि त भन्नुभयो र मलाई के भयो म यस्तो भयो गरेर चाहिँ मेरो छोरीको लागि भन्ने भएको हो दिदी, हजुरलाई केही नि छैन केही नि छोएको नि छैन हजुरलाई भन्या नि छैन भन्नुभयो के. ल धन्यवाद तिमीले म झ्याङ हालेर दिदी यस्तो भएको हो मैले चाहिँ भने होइन तपाईँलाई दिदी हाम्रै कुराले मेरै कुराले हो भनेर भने, अब म नि कति रमाहाट हुन्थ्यो होला, म नि त्यो बेला प्रार्थना गर्थेँ नि त त्यो बिचेकोलाई, आफू पनि गल्ती नै गर्नुहुन्छ त नि. त्यतिकै म पछि पछि बोलाउनु जान पनि अँध्यारो भएर यो गाला चप्पल चप्पल हान्नले यस अनुहार देखियो मैले त दुःख लाग्यो बहिनी भने पछि चाहिँ होइन भन्नुभयो। अनि म मलाई प्रभुले त्यहाँ जा जा भनेर भन्नुभयो र म आटेर गएर मैले यताता कुरा खोलेँ के, अनि बल्ल मलाई आनन्द भयो। अनि अर्को बहिनीलाई एकपल्ट फोन गरेँ, घरिपल्ट गरेँ गरेँ गरेँ गरेँ उठ्दैन, अनि एकपल्ट उठ्नुहोस् तपाईँमा पनि त्यस्तै हो नै त्यति त्यस्तो कुराको लागि भन्न लाग्नुभयो। अनि ए भने अनि पछि उहाँले फोन काट्नुभयो, ल बोला मुन्दाइन्छ भने म मैले गरिनँ। अनि मैले भन्न खोजेको कुरा चिचोपन भन्ने कुराहरू यस्तो डर लाग्दो रहेछ के नानी, यति डर लाग्दो रहेछ। यो किताब पढ्न पर्छ अनि पढ्नु भयो होला पनि, तर हामी चाहिँ नदुखम मन नदुखम त्यहाँ पुखम एकदम यथार्थ कुरा बुझम, अनि त्यसपछि चाहिँ सबै कुरो त्यहाँ परमेश्वरलाई पनि आनन्द लाग्छ के।
0: हजुर एकदमै धेरै धन्यवाद कुनाजी, हजुर एकदमै धेरै धन्यवाद, आशिष माई कुरा हामीसँग बाँडिदिनु भयो, छुटौँ है त अहिले हजुर।
3: हुन्छ नानी ल,
0: दाइमसी दाइमसी। हजुर उहाँ हुनुहुन्थ्यो पुना थापाज्यू, गलङ्कीदेखि फोन गरेर साथ दिनुभएको थियो। तितो फोनको जरा चाहिँ बन्नु हुँदैन, त्यसले चाहिँ रुख बनाउँछ, झ्याङ्गिन्छ, त्यसले फल फलाउला, तितो फोन नै फलाउँछ राम्रो होइन भन्ने विषयमा आफ्नो भोगाई उहाँले प्र्याक्टिकल गर्नुभएको अभ्यासलाई हाम्रो बीचमा बताउनु भएको थियो। यो चाहिँ हाम्रो लागि एउटा लर्न पनि हो, एउटा सिकाइ पनि हो होइन। र यसरी नै तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ, हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ। कोही छोरा त आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ।
4: हेलो हेलो, जय मसी म्याम।
0: जय मसी साराजी, हजुर आरामै हुनुहुन्छ, स्वागत छ हजुरलाई
4: प्रभुको अनुग्रहले अनि हजुरहरूको प्रार्थना।
0: हजुर साराजीलाई एकदमै धेरै धेरै धन्यवाद छ,
4: हजुरलाई पनि धेरै धन्यवाद म्याम, सोधिरहनु भएको छ मैले पनि।
0: हजुर एकदमै खुसी लाग्यो परमेश्वरको समयमा होइन तपाईँले जुन प्रकारले प्रार्थना गरिरहनु भएको थियो, एउटा एक किसिमले एउटा प्रभुको कुराहरू सिक्ने एउटा अवसर भनौ र हामीले पनि भेट्ने अवसर पाएका छौँ, यसको लागि हामी एकदमै धेरै धन्यवादी छौँ है।
4: हुन्छ एकदमै हजुरले प्रार्थना गरिदिनु होला है, अझै पनि मेरो छोरी चाहिँ अघि बढोस् प्रभुमा, एकदमै एकदमै अघि बढेको म चाहन्छु। बरु म खाना नपाए भने मलाई त्यति ऊ लाग्दैन, हेर्नुहोस् मैले नखाएकै मान्छे हो, 3 वर्ष नखाएर त म बाँचेको छु भने। अनि हिजो काम भयो कि उसको काम आयो, अनि दिदीले फोन गरेर अनि फेरि काम आएको छ, यहाँ काम गर्न जाऊ, फोन मात्रै उठाउने रहेछ त्यहाँ, अब 20,000 दिने है। त्यहाँबाट त सुन्न म भन्दैछु, अनि फेरि त्यहाँबाट त अब त्यहाँ चाहिँ न शनिबार छुट्टी नै नहुने, शनिबार पनि छुट्टी नहुने, त्यहाँबाट अब कुनै दसैँ तिहार कुनै चिज पनि अब आएपछि बिदामा पनि छुट्टी नहुने, अफिस त्यो अफिस भएर कामै छैन। अनि पहिला चाहिँ अब सजिलो काम छ जाऊ भने जस्तो लाग्यो, अनि तिम्रो काम भयो त भनेर भने ऊ गयो है हिजो, अनि खुसी लाग्यो। अनि गएर अनि फेरि त्यहाँबाट आउँदाखेरि अनि हामी सङ्गतिमा गएको थियौँ, चुचेपाटी सङ्गतिमा म भन्न अगाडि आएछ, अनि तिम्रो काम भयो त छोरी भनेर भने, मैले काम त भयो काम त छ अब के गर्नु, अनि म प्रभुबाट त म अलग हुने भयो, अब प्रभुबाट म टाढा हुन्छु, मैले के गर्ने अब त्यहाँ सङ्गतिमा जानु पाउँदैन भनेर भन्यो कि। अनि त्यसो भन्दाखेरि मलाई एक मनले चाहिँ के भन्यो भनेदेखि, एक मनले चाहिँ भन्यो कि सजिलो काम रहेछ जाऊ नि त भनेर भने कि मैले। अनि त्यस्तो भनेपछि त अनि पछि मलाई कस्तो आयो भनेदेखि एकदमै नराम्रो लाग्यो कि, अनि तैँले तँलाई कति दुःख कष्ट हुँदाखेरि तैँले काम आउँदाखेरि मेरो प्रभुलाई म छोड्दिनँ भनेर खाना नपाउँदा पनि तैँले के गरेको थिइस्, अहिले छोरीलाई चाहिँ जा भन्छ भन्ने आवाज आयो क्या मलाई। अनि त्यो दिन सम्झि क्या मैले कति दुःख थियो म्याम, मलाई मान्छेले त यदि काम दिन्छु त आएर गरिदिए भनेर भन्दाखेरि अनि मैले चाहिँ धेरै मैले गरिनँ कि, मेरो प्रभुलाई शनिबार चाहिँ जानु पाइँदैन भनेदेखि म सक्दिनँ, म कामै गर्दिनँ, बरु म खान्न पाए खान्न भनेको थिएँ, अनि त्यो पनि त्यस्तै भयो। अनि अब छोरीको अब त्यो शनिबारबाट त अलग कोयरमा छ फेरि, अब हेर्नुहोस् त, अनि धेरै गाह्रो भयो मलाई, अनि प्रभुलाई धन्यवाद भएको होस्। अनि फेरि उसलाई पनि एकदमै नराम्रो लागेछ, म त अहिले तालिममा गइरहेको छु, त्यो तालिममा पनि म जान पाउँदिनँ, म जाँदै जान्न भने क्या त्यसले, प्रभुलाई धेरै धन्यवाद भएको होस्, प्रभुले एकदम असल काम दिनु
0: हजुर।
4: एकदमै उ लाग्यो क्या मलाई।
0: हजुर, एकदमै असल कुरा पनि हो होइन। अब भन्न खोजेको मतलब चाहिँ प्रभुलाई छनौट गर्नु असल कुरा हो होइन। हामी जे छनौट गरेका छौँ त्यो असल छनौट गरेका छौँ, भले हाम्रो बाटो साँगुरो जस्तो अथवा गाह्रो जस्तो हुन सक्छ। हाम्रो परमेश्वर देख्नुहुने परमेश्वर हुनुहुन्छ, आफ्नो शरीरलाई पक्कै पनि उहाँको सेवकाई पनि गर्न मिल्ने, काम पनि गर्न मिल्ने, काम पक्कै पनि परमेश्वरले दिनुहुनेछ, जुटाउनुहुनेछ। हामी प्रार्थनामा याद गर्नेछौँ र एकदम धेरै धन्यवाद। अनि अरू केही छ भने तपाईँ सेयर गर्न सक्नुहुन्छ। हेलो, हजुर, हेलो, हजुर हजुर, सुन्दै
2: हजुर। सारा तामाङज्यू हुनुहुन्थ्यो र हामीलाई उहाँले आफ्नो जीवनमा अहिले रिसेन्ट भइरहेको कुरा, यो हाम्रो लागि सिक्नुपर्ने कुरा हो कि कहिलेकाहीँ अभाव पनि छ संसारमा, छ आवश्यकता पनि देखिन्छ, कुनै पनि कुरा भएन भने फेरि जीविकोपार्जन कसरी गर्ने भन्ने पनि एउटा चुनौती छ। यसको बीचमा चाहिँ हामीले प्रार्थना गर्नुपर्छ, प्रभु म तपाईँको कसरी महिमा गर्न सक्छु। र कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
5: हेलो, जय मसी, जय मसी घरमै बसी।
0: हजुर, जय मसी, हाम्रो दुर्गाजी स्वागत छ हजुरलाई।
5: हजुर, धन्यवाद। झनै झनै 1.5 महिना भयो होला।
0: हजुर, हो नि, किन हराउनु भयो? आरामै हुनुहुन्छ?
5: आरामै छु बहिनी, तर मेरो सुन्ने भाडो चाहिँ थिएन।
0: ए हजुर, नयाँ ठाउँमा सर्नु भयो नि त हजुर है?
5: नयाँ ठाउँमा छु है, गाउँमा आनन्दले बसेको छु। अब एकछिनपछि खाना खाएर म फेरि बौद्धमा जान्छु। अनि एयरफोन थिएन कि, एयरफोन थिएन, मोबाइल सुन्न मिल्दैन,
0: एयरफोन
5: थिएन, सुन्न नि भएको थिएन। अनि अस्ति शनिबार किनेर
0: ल्याइ धन्यवाद, एयरफोन किनेर हामीसँग कुरा गर्नुभएको लागि
5: धन्यवाद। यसरी बोल्न पाउँदा, अनि बोल्न नपाउँदा त अलि
0: हामीलाई चाहिँ छटपटी हुन्छ फेरि,
5: छटपटी। अनि आज यो आउँछु, भोलितिर आउँछु, आज यस्तो हुन्छु भन्ने मनमा चाहिँ याद छ है, तर साधन भइकन नि सुन्न पाएन, प्रयोग गर्न पाइएन, त्यसको लागि क्षमा। अनि परमेश्वरलाई धन्यवाद तिनीहरूलाई नै। अनि नयाँ ठाउँमा छु, अब चर्च चाहिँ पुरानै ठाउँमा जानु परेको छ, किनकि टाढा छ है। यहाँ यतातिर वरिपरि बस्ने कसैले सुन्नुहुन्छ विश्वासीजनहरू भने, मलाई नजिकको चर्च के अरे प्राप्त गराइदिनु होला भनेर।
0: हजुर, हजुर अहिले कुन ठाउँमा बस्नुहुन्छ अनि कुन ठाउँ हो त्यो?
5: सुन्तहान, नवसुन्तहान भन्ने स्कुल छ, ठ्याक्कै त्यहाँ बस्छु म है, चार पाँच घर यता।
0: सुन्तहान सुन्दरी छ?
5: होइन, सुन्तहान,
0: सुन्तहान काठमाडौँ नै हो।
5: काठमाडौँ हो, गोकर्णबाट अलिकति माथि गाविसकै छेउमा बस्छु। अनि यहाँबाट चर्च चाहिँ ऊ जानु परेको छ, फेरि बिहानको सेसन छ है, 8 बजी पुग्नु पर्ने, मलाई अलि गाह्रो पनि भएको छ। कसैले सुन्दै हुनुहुन्छ यहाँतिर वरिपरि कोही हुनुहुन्छ विश्वासी जन भने, अब म त नयाँ छु, कसै सुन्छन्, एउटा घर चाहिँ रहेछ त्यहाँ सोधेको, उनीहरू चाहिँ कहाँ पो भने ज्ञानेश्वर चर्चको हुनुहुँदो रहेछ, उहाँहरू गोठा टार्नेर जानुहुँदो रहेछ है,
0: श्रीमती
5: हुनुहुन्छ घरको जग्गा नै। अनि यति खुसी लाग्यो, परमेश्वरलाई धन्यवाद। अहिले चाहिँ उयो गइरहेको छु, अब बर्खा टाइम छ, अलिक महिनामा चाहिँ सम्भव छैन, यहाँबाट 4-5 वटा गाडी चढ्नु पर्छ है, त्यसको लागि धन्यवाद। अनि जानकारीको लागि एउटा सानो वचन पढेर म उत्साह दिन्छु, आशिष वचन है सबैको लागि सुन्नु होला। यर्मिया 6:16-17-18 पढ्नेछु है, आशिष बाँड्नेछु है। परमप्रभु यसो भन्नुहुन्छ, डोबाटोमा उभिएर हेर, प्राचीन मार्गका विषयमा सोच, असल मार्ग कहाँ छ त्यो सोच र त्यसैमा हिँड, र तिमीहरूले आफ्नो प्राणको निम्ति विश्राम पाउनेछौ, तर तिमीहरूले भन्नेछन् हामी त्यसमा हिँड्दैनौ है। संसारको मान्छेलाई यो असल बाटो हिँड्दैनन्, सोचखोज गर्दैनन् है, त्यसमा हिँड्दैनन् भनेका छन् त्यसमा है। अनि मैले तिनीहरूमाथि पहरेद्वार नियुक्त गरे, हजुर मेरो नातिन बोलाउँदैछ, मैले तिनीहरूमाथि पहरेदार नियुक्त गरेर भने, तुरैको आवाज ध्यानसित सुन, तर तिनीहरूले भने हामी सुन्ने छैनौँ, त्यसकारण तिनीहरूलाई के हुने हो? जाति जातिका मानिसहरू हो, सुन हे दबाई दिने हो, सुन हजुर हजुर हजुर हजुर हजुर, यसकारण तिनीहरूले के हुने हो? जाति जातिका मानिस हो, सुन हे गवाई दिने हो, सो हेरिराख के पृथ्वी हे पृथ्वी सुन, म यस प्रजामाथि सर्वनाश ल्याउने छु जो तिनीहरूकै युक्तिको फल हो, किनभने तिनीहरूले मेरा वचनमाथि ध्यान दिएनन् र मेरो व्यवस्थालाई चाहिँ तिनीहरूले इन्कार गरे। धन्यवाद तर यहाँ भनेको छ सोह्रमा परमप्रभुको वचन असल मार्गमा हिँड, चोट त्यही बाटो हिँड भनेर हामीलाई हराउनु भएको छ, हामी त्यसैमा हिँड्न सकौँ, कुनै प्राणको निम्ति राम पाउन सकौँ। धन्यवाद, थ्याङ्क यू
0: हजुर,
5: धन्यवाद हुन सकेको हाम्रो जीवनमा मलाई नातिनीलाई
0: डिस्टर्ब गर्नु, हजुर एकदमै धेरै धन्यवाद। हजुरको नातिनीलाई पनि जयमसी सह धेरै माया छ, हजुरलाई पनि एकदम धेरै धन्यवाद, एकदम अर्थपूर्ण वचनबाट हामीलाई उत्साह दिनुभएको लागि धेरै धेरै धन्यवाद। छिटो है तारीलाई जयमसी
2: हुनुहुन्थ्यो दुर्गाजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र निकै नै आशिषमय कुरा र एउटा जानकारी पनि, उहाँको एरियामा चाहिँ कुनै चर्च छ भने चाहिँ सम्पर्क गरिदिनु होला भन्नुभएको थियो सुन्ता खान गोकर्णबाट माथि भन्नुभएको छ उहाँले। तपाईँहरूले सुन्दै हुनुहुन्छ र तपाईँहरूको मण्डली सेवकाई त्यहाँ गरिरहनु भएको छ भने तपाईँले उहाँलाई सम्पर्क गर्नको लागि चाहिँ गुड न्युज एफएममा पनि सम्पर्क गरिदिन सक्नुहुन्छ, कन्ट्याक्ट नम्बर हामीसँग पनि छ उहाँको। र यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउनेछु।

0: अझ निकै नै आशिषमय गीत मानिस के हो र यति धेरै वास्ता गर्नु भएपछि पनि हाम्रो परमेश्वर हामीलाई वास्ता गर्नुहुन्छ, हामी उहाँको लागि विशेष छौ, खास छौ र हाम्रो वास्ता गर्नुहुने हामीसँग हाम्रो परमेश्वर हुनुहुन्छ। गुड फ्राइडेमा हुनुहुन्छ, आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौ, हामीले पाएका सिकेका हामीले गरिरहेका भोगिरहेका कुराहरू नै हामी जे गर्दैछौ त्यो कुरालाई बाँडिरहेका छौ। तपाईँहरूले पनि यो समय तपाईँले पाउनुभएका आशिष र उत्साहका कुराहरू बाँड्न सक्नुहुन्छ र तपाईँले पाउनुभयो अब त्यो चाहिँ अरूलाई दिने अथवा अरूको लागि उपयोगी हुन सक्छ होइन। कुनै पनि फल फलिसके पछाडि त्यो फल देखिन्छ नि होइन, अथवा भनौँ तपाईँले त्यसको लागि त केही एउटा भनौँ न एउटा क्लु भनौँ अथवा भनौँ एउटा देखिनुपर्छ अथवा देखिने ठाउँमा नै हुन्छ भन्न खोजेको र त्यो अरूको लागि पनि हो नि त होइन, आफ्नो लागि मात्रै होइन। एउटा रुखको लागि फल त्यो रुखले आफै टिपेर खाँदैन तर त्यो रुखले अरूलाई दिन्छ भने जस्तो, तर आशिषको कुरा चाहिँ फेरि हामी आफू पनि पाउँछौँ अरूलाई पनि दिन सक्छौँ। त्यो रुखको लागि पनि शोभा हो, त्यो रुखले पनि कतिवटा कुरा प्राप्त पक्कै पनि गर्छ र भनेको जस्तै आशिष चाहिँ हामी सबैजनाको लागि एकअर्काको लागि हो, हामीले एकअर्कालाई बाँड्नुपर्छ। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा आउनुहोस् है, उहाँलाई स्वागत गर्नेछौँ। हेलो
1: हेलो म्याम, जय मसी
0: मायाजी, हजुरलाई स्वागत छ, अनि धेरै माया सहित स्वागत भन्न चाहन्छु।
1: धन्यवाद म्याम,
0: आरामै हुनुहुन्छ?
1: हजुर एकदम ठिक ठाक छु म्याम, हजुरलाई कस्तो छ?
0: हजुर म पनि एकदमै ठिक छु, तपाईँहरूको प्रार्थनाको लागि एकदमै धेरै धेरै धन्यवाद।
1: प्रार्थनाले त हामी बाँचेको नि।
0: हजुर हजुर हो नि, के गर्दै हुनुहुन्छ अहिले, कतिको व्यस्त हुनुहुन्छ?
1: किचनको डिपार्टमेन्ट सिद्ध्याएर अब बच्चाहरूलाई नास्ता जानु रेडी भएको छ, फोन हानेको आज त ठ्याक्कै लाग्यो म्याम।
0: ए हजुर एकदमै खुसी लाग्यो, फोन त हानिरहनु हुँदो रहेछ तपाईँहरूले भन्ने कुरा थाहा भयो, कति यत्तिकै भनिदिनु भयो कि जस्तो लाग्छ कहिले काहीँ फोन नआएको देखेर। एक दिन गरेर लागेन भने अनि अर्को दिन पनि लाग्दैन भनेर नगर्नु भएको हो कि जस्तो लाग्छ। जो खुसी लाग्छ एउटा रमाइलोको लागि, हामीलाई थाहा छ तपाईँहरू हामीलाई माया गर्नुहुन्छ र तपाईँहरू फोन गर्नुहुन्छ भन्ने कुरा नि, आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ, यो समय हजुरलाई दिन चाहन्छु।
1: हुन्छ म्याम, परमेश्वरलाई धन्यवाद र हजुरलाई पनि एकदमै धन्यवाद यो मौका दिइसकेको।
0: हजुर धन्यवाद।
1: मेरो आशिष चाहिँ नि खास गरी हो भनेदेखि परिवारको आशिष नै सबै व्यक्तिगत आशिष जस्तो हो नि त होइन म्याम, म त त्यति भन्छु कि।
0: हजुर हो नि हो नि,
1: कुलपति आउने आशिष भन्दा पनि परिवारभित्रमा भएको आशिष नै हामी सबैको आशिष हो। म परमेश्वरलाई धन्यवाद दिन्छु, मेरो छोरी जहाँले चाहिँ नि यसो गरेर एनएमएस समाचारीय तालिमहरू दिइन्छ क्या उहाँहरूले, पहिला चाहिँ तिन दिन पाँच दिनको हुन्थ्यो अनि यसपालि चाहिँ अब स्कुलै जस्तो एक महिना तिन महिना छ महिना वर्ष दिने यस्तो पालैसँग गर्नु पर्ला भनेर योजना गरिसकेको थियो। एक महिनाको स्कुल राखिसक्नु भएको थियो अनि एकदम यसो समाचारले बाहिर जानेहरूलाई तालिम दिनुभएको थियो कि। एक महिना त भनौँ पन्ध्र दिन पनि लागेन जस्तो लाग्यो हामीलाई त भन्दै हुनुहुन्थ्यो विद्यार्थीहरूले, एकदमै राम्रोसँग हजुरहरू विदेशमा जानुभएपछि हजुरहरू नहराउनुहोस् यस्तो भनेर तालिम दिएर गएपछि चाहिँ हजुरहरूले पनि होइन आफ्नो साथीहरू सबैसँग सेयर गरेर अविश्वासीहरू छन् भने उहाँहरूसँग कसो गरी हजुरहरूले आफ्नो मिलाप पढाउने, कति हराइरहेको छ विश्वासीहरू पनि, अझ तपाईँहरूले चाहिँ गएर अविश्वासीलाई पनि परमेश्वरको चरणमा ल्याउन सक्ने उहाँहरूको अप्ठ्यारो गाह्रोहरूमा प्रार्थनाहरू सेयर गर्ने यस्ता कुराहरू सिकाउनुहुन्छ कि उहाँ। त्यस भएर अनि एक महिनाको एकदमै राम्रोसँग एक दिन कसैलाई केही पनि भएन यति राम्रोसँग बित्यो अनि उहाँहरू पनि ग्रेजुएसनको हामी सबैलाई बोलाइसकेको थियो अनि हामी भएको थियौँ, यति राम्रो भयो अनि म पनि खुसी छु आफ्नो सन्तानले गरेको कामहरू देखेर।
0: हो नि हो नि,
1: अनि मेरो जहाँ त पहिलेदेखि सेवाकारी पनि गरिराख्नु भएको थियो, अब अहिले चाहिँ नि सानोतिनो अहिले परिवारबाटै सुरु गरेको मण्डली पनि स्थापना भएको छ र अर्कोतिर सुसमाचार मिसनेरी तालिमहरू दिनुहुन्छ अनि एकदम राम्रो भयो, खुसी भएको छौँ, एकदमै निरोगी भएर विद्यार्थीहरू पनि आफू सिकाउनेहरू पनि एकदमै राम्रोसँग बाहिरबाट सिकाउने मान्छेहरू आएर सिकाइदिनु भयो, धन्यवाद दिन्छु, जति धन्यवाद दिँदा पनि कमी हुन्छ म चाहिँ एकदमै धन्यवादी छु अनि आज म खुसी बाँड्नु पर्यो भनेर फोन हानेको लाग्दै लाग्दैन जस्तो लागिरहेको त होइन जस्तो हान्छु भनेको त आज त एकै छुट्टीमा लाग्यो कि नास्ता बनाउनु थिएँ एकैचोटिमा लागेर तर तर ग्यास निभाएर म बोल्नु थालेँ म्याम.
0: ए हजुर एकदमै खुसी लाग्यो, धेरै धन्यवाद. र हजुरको छोरी ज्वाइँलाई अझै परमेश्वरले आशिष दिनुभएको होस्, अझै उन्नति प्रगतिहरू गर्दै जानुभएको होस्, धेरै व्यक्तिहरूलाई सिकाउँदै जानुभएको होस्, सिक्दै जानुभएको होस् हाम्रो प्रार्थना पनि छ. र हजुरलाई पनि एकदम धेरै धन्यवाद, त्यस्तो प्रार्थना गर्ने आमा उहाँले पाउनुभएको छ होइन, प्रार्थना गर्ने मायाजी हामीले पाएका छौँ, यति धेरै व्यवस्था गर्नुहुन्छ हामीलाई पनि. प्रभुले धेरै हजुरलाई पनि आशिष दिनुभएको होस्,
1: यति गर्नुको लागि ठुलो कुरा हो नि त होइन.
0: हजुर एकदमै ठुलो कुरा हो, हाम्रो लागि त चाहिने नै प्रार्थना हो, माया हो, अनि मायाजीसँग चाहिँ मायाको खाने पनि छ. त्यो कारणले गर्दा हामी एकदम धन्यवादी छौँ मायाजीलाई भेट्न पाउँदा होइन, यसरी बोल्न पाउँदा. प्रभुले धेरै आशिष दिनुभएको होस्, सुस्वास्थ्य दिनुभएको होस् र यसरी नै उत्साहहरू बाँड्दै जानुहोला. धेरै धन्यवाद आजलाई भने छुटौँ है त हजुर.
1: हुन्छ म्याम, धेरै धेरै धन्यवाद हजुरलाई पनि.
0: हजुर धेरै धन्यवाद. जय मसी, जय मसी. हजुर हजुर, उहाँ हुनुहुन्थ्यो मायाजी. अनि कस्तो फरक किसिमको ब्लेसिङ छ है हामीहरूसँग, प्रत्येकसँग नयाँ नयाँ कुराहरू छ कि. अहिलेसम्म म चार पाँचजना श्रद्धाहरूसँग कुराकानी गरिसकेँ, उहाँहरूले आशिष प्रस्तुत गर्ने तरिकाहरू आफआफ्नो छ, किनकि परमेश्वरले हामीलाई ओरिजिनल डिजाइन गर्नुभएको छ नि त होइन. हामी उहाँका मौलिक एउटा भनौँ न डिजाइनहरू हौ. हामी प्रत्येकसँग परमेश्वर बोल्नुहुन्छ, त्यो पनि हामीले फरक प्रकारको अनुभूति गर्न सक्छौँ. जस्तो मायाजीले परिवारभित्र पाएको आशिष पनि त मेरो आशिष हो, परिवारभित्र पाएको आशिष पनि त हाम्रो आशिष हो भन्ने एउटा ठूलो कुरा सुन्दाखेरि सानो लाग्ने ठूलो कुरा बताउनु भएको छ. परिवार तपाईँलाई लाग्छ नि व्यक्तिगत रूपमा आफूले पाएका कुरा मात्रै हामीलाई पाएको जस्तो लाग्छ नि, परिवार स्वास्थ्य हुनु, परिवारको व्यक्तिहरू उत्साहित हुनु पनि सफल हुनु पनि ठूलो कुरा हो. कोही स्वागत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ. हेलो
2: हेलो, जयमसी.
0: हजुर जयमसी, स्वागत छ. कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: धन्यवाद, म ललितपुर कुसुन्तीबाट ममता.
0: ममताजी एकदमै स्वागत छ हजुरलाई. हजुर आरामै?
2: धन्यवाद, हजुर एकदमै आराम छ, एकदमै खुसी लाग्यो.
0: यो पहिलोचोटि जस्तो लाग्यो तब हजुरको आवाज त हामीले गुड न्युजमा सुनि नै रहेका छौँ र मलाई एकदमै मन पनि पर्छ.
2: म
0: धेरै वचनहरू सुनिरहेको छु.
2: हिजोदेखि फोन गर्न खोज्दै थिएँ, हिजो बेलुकाको पनि एउटा कार्यक्रममा तर लागेन, अनि वाट्सएपमा चाहिँ लाग्दो.
0: कस्तो खुसी लाग्यो फर्स्ट टाइम हजुरसँग कुराकानी गर्न पाउँदा र मलाई फेरि पनि स्वागत छ एकदमै. हजुर आरामै हुनुहुन्छ नि?
2: हजुर एकदमै आराम छ.
0: हजुर हामीले आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ हजुरबाट, त हामीले थुप्रै कुराहरू सुनि पनि रहेका छौँ. यो समय सुन्न चाहन्छौँ आशिष र उत्साहका कुराहरू, यो समय हजुरलाई दिन चाहन्छु.
2: हजुर आशिष पक्कै पनि हाम्रो जीवन आशिषले भरिएको छ प्रभुमा आएदेखि नै. तर आज चाहिँ विशेष मलाई बाँड्नु मन लागेको चाहिँ मेरो अब आउने दुई दिनमा चाहिँ मेरो जन्मदिन छ,
0: अनि
2: म 34 वर्षमा लाग्दैछु.
0: धन्यवाद,
2: धेरै धेरै धन्यवाद. अनि मलाई चाहिँ सिम्पली आफ्नो जीवन मा परमेश्वरले दिनुभएको आशिष र सम्पूर्ण जीवनकै लागि चाहिँ यो एकदम ठुलो आशिषको रूपमा मलाई बाँड्नु मन लाग्यो, किनकि अब प्रभुको अनुग्रह नभएको भएदेखि सम्भवतः जीवनका यतिका वर्षहरू चाहिँ यसरी जसरी अहिले बितिराखेको छ उहाँको अनुग्रहमा त्यसरी जाँदैन थियो होला. अनि आज चाहिँ सिम्पली म आफ्नो जीवनको लागि चाहिँ एकदमै आशिषित अनुभव गर्छु र त्यो कुराको लागि चाहिँ प्रभुलाई धन्यवाद दिन मन लाग्यो, अनि तपाईँहरूसँग पनि बाँड्नु मन लाग्यो, अनि फोन पनि लागिहाल्यो.
0: हजुर एकदमै खुसी लाग्यो, फेरि पनि एकदमै ह्याप्पी बर्थडे हजुरलाई. अहिलेको समयसम्म परमेश्वरले जसरी चलाइरहनु भएको छ, जस यसरी हजुरले यति धेरै व्यक्तिहरूलाई आशिषित बनाइरहनु भएको छ, म आफै पनि हजुरको कतिवटा कुराहरू हेरेर आशिषित भइरहेको छु भनेको चाहिँ छैन, होइन भनेको चाहिँ छैन, तर कुरा गर्न चाहिँ एकदमै मन थियो। परमेश्वरको योजना यसरी रहेछ हाम्रो कुरा हुनु, होइन आगामी समयहरूमा यो चाहिँ अब पहिलोचोटि हुँदै दोस्रोचोटि हुँदै जानेछ भन्ने हाम्रो आशा छ। हजुरलाई एकदमै धेरै बधाई पनि छ, एकदमै धेरै शुभकामना पनि छ, अनि परमेश्वरले धेरै आशिष दिनुभएको छ। हामी पनि प्रार्थना गर्छौँ हजुरको लागि उन्नति प्रगति सफलता हजुरलाई परमेश्वरले दिनुभएको होस्, र आगामी समयहरूमा चाहिँ हजुरबाट धेरै आशिष र उत्साहका कुराहरू सुन्न पाइयोस्। एकदमै धेरै खुसी लाग्यो, धेरै धन्यवाद। दैवसी हजुर, उहाँ हुनुहुन्थ्यो ममताजी, गुड न्युज एफएमबाट उहाँको कार्यक्रम नारी आशा, मलाई लाग्छ नारी आशा उहाँको गइ नै रहन्छ, र एकदमै आशिषमय कुराकानी उहाँले गर्नुहुन्छ। सोसियल मिडियाहरूलाई असल प्रकारले प्रयोग गरिरहनु भएको छ। व्यक्तिगत रूपमा पनि म आफै पनि आशिषित भइरहेको हुन्छु, र हाम्रो थुप्रै श्रोताहरू उहाँको वचनबाट आशिषित भइरहनु भएको छ। आज उहाँसँग कुराकानी गर्ने अवसर पाइयो, यो सबै कुरा परमेश्वरको समय रहेछ, होइन? परमेश्वरले यसरी समय दिनुहुँदो रहेछ हामीलाई। कहिलेकाहीँ कोही कोही व्यक्तिहरू सुनिरहँदाखेरि कुराकानी गर्नु पाए हुन्थ्यो भन्ने मनमा लाग्छ, हाम्रो श्रोताहरूलाई पनि यसरी उहाँसँग कुराकानी हुन्छ, आवाज सुनिन्छ भन्ने, यसरी होइन उहाँको पनि आशिषका कुराहरू हामीले सुन्न पाउँछौ भन्ने लागेको थिएन होला, तर प्रभुलाई थियो यो समय, होइन? त्यो कारणले गर्दा हामी फेरि पनि उहाँलाई धन्यवाद दिन चाहन्छौँ, र हामी सम्पूर्ण श्रोताको तर्फबाट, गुड न्यूज एफएमको तर्फबाट उहाँलाई एडभान्समा ह्याप्पी बर्थडे पनि भन्न चाहन्छौँ हामी। र भने हामी लगभग कार्यक्रमको अन्त्यतिर आएका छौं, आशिषका कुराहरू गर्यौं हामीले, उत्साहका कुराहरू गर्यौं, र म अन्तमा हजुरहरूलाई यही नै भन्न चाहन्छु, हामीलाई परमेश्वरले विशेष रूपमा बनाउनु भएको छ, हामीलाई कतिवटा कुराहरू ढिलो लाग्छ, कतिवटा कुराहरू होइन पाएनौं कि जस्तो लाग्छ, कतिपटक हामी आफै विशेष छैनौं कि जस्तो लाग्छ, तर हामी विशेष छौं। समय सँगसँगै परमेश्वरले बुझाउँदै लिएर जानुहुन्छ, हरेक समय महत्वपूर्ण छ, र आशिष बाँड्छौं भने आशिषले आशिष नै जन्माउँछ। यही नै उद्देश्यको साथ हामीले यो कार्यक्रम लामो समयदेखि तपाईँहरूको बीचमा गरिरहेका छौं। मलाई एकदमै मनपर्छ तपाईँहरूसँग यसरी आशिष र उत्साहका कुराहरू सुन्न पाउँदा। कहिले शुक्रबार आउँछ र यसरी कुराकानी गर्ने होला जस्तो लाग्छ, अन्य कार्यक्रममा त हाम्रो भेट हुने नै छ, र अन्य कार्यक्रमहरू पनि सुन्दै गर्नुहोला र आशिषित हुनुहोला। सम्पूर्ण श्रोतालाई एकदम हृदयबाट धन्यवाद दिन चाहन्छु, तपाईँले आशिष रोप्नु भएको छ, त्यसको कटनी पनि तपाईँले परमेश्वरको समयमा गर्नुहुनेछ। नितान्त व्यक्तिगत कुराहरू पनि तपाईँहरूले बाँध्नुहुन्छ, परिवारका कुराहरू बाँध्नुहुन्छ, त्यो परमेश्वरको आशिष हो भनेर भन्नुहुन्छ। यो मेरो लागि मात्र होइन, अरूको लागि पनि हो, अरूले पनि आशिष पाउनुपर्छ भनेर भन्नुहुन्छ। कति असल कुरा छ, सम्पूर्ण श्रोतालाई सुनेर साथ दिनुहुने, फोन गरेर साथ दिनुहुने सम्पूर्णलाई परमेश्वरले आशिष दिनुभएको होस्, र उत्साहको लागि नै एकजनालाई हामी विनर बनाउँछौ, नत्र भने चाहिँ सबैजना हाम्रो लागि विनर हुनुहुन्छ। विशेष आशिषहरू छ तपाईँहरूको, र आज गोला प्रथा गर्दा चाहिँ विनर हुनुभएको छ हाम्रो दुर्गाजी, हामीलाई सुन्ता खानबाट फोन गरेर साथ दिनुभएको थियो, दुर्गाजीलाई एकदमै बधाई दिन चाहन्छु। कंग्रेचुलेसन दुर्गाजी, र तपाईँले रिचार्ज कार्ड पाउनुभएको छ, र आजको रिचार्ज कार्ड दिएर सहायता गर्नुभएको छ हाम्रो पम्फा रोगाजीले, यहाँलाई पनि एकदम धेरै धन्यवाद दिँदै, र सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै, अन्य कार्यक्रमहरू पनि सुनेर साथ दिनुहोला भन्दै आजको कार्यक्रम गुड फ्राइडेबाट म ज्ञानु बिदा हुन चाहन्छु। दैवसी नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

0: गुड न्युज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
10: होइन दाई, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदै छ नि।
9: कहाँ छ?
10: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
11: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
10: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
11: र सरिता महर्जन 9841910094, 9841910094।
9: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
1: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
1: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
1: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
14: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
10: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
15: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
10: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
15: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
16: बेथलेहेम गेस्ट हाउस,
15: हाम्रा सेवाहरू
10: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
11: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
10: पार्किङ र ग्रीन गार्डन भएको,
11: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
10: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
11: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्खुडोल भैँसीपाटी ललितपुर।
10: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ।
10: विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।

0: धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो। तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
1: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
2: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
3: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज युथ क्लब।
5: जयबुसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार हामी 11 बजेदेखि 12 बजेसम्म यहाँहरूलाई साथी ल्याइरहेको छौं। युवाहरूसँगको कुराहरू अनि युवाहरूसँग सम्बन्धित कुराकानीहरू हामी तपाईँको लागि प्रस्तुत गर्ने गर्दछौ र लगभग 1 घण्टाको समय अवधिबाट हामी तपाईँलाई आज पनि साथ दिन गइरहेको छौं। र आज चाहिँ विशेष गरिकन हामी आजका युवाहरू वास्तवमा के चाहन्छन् भन्ने विषयमा केही कुराहरू चाहिँ राख्न गइरहेको छौं र हामी युवाहरूलाई मात्रै चाहिँ उत्साह दिँदैनौ, युवाहरू सँगसँगै हामी अवश्य पनि हाम्रो श्रोताहरूलाई उत्साह दिन चाहन्छौ, अभिभावकलाई, शिक्षकलाई र मण्डलीका लिडरहरू र सम्पूर्ण युवाहरूलाई नै हामी उत्साह दिन चाहन्छौं। र यो एकदमै महत्वपूर्ण विषय छ कि युवाहरू, अहिलेको युवाहरू, आजका युवाहरूले वास्तवमा के चाहन्छन् भन्ने विषय आफैमा नै एकदमै महत्वपूर्ण रहेको छ र यो विषयमा रहेर कार्यक्रम अफ दि वर कुराकानीहरू चाहिँ हामी तपाईँको लागि विषयवस्तुहरू चाहिँ प्रस्तुत गर्नेछौं। तर एउटा गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु, गीतपछि उपस्थित हुने नै छु।

निकै मिठो गीतपछि तपाईँलाई स्वागत गर्न चाहन्छु र मैले कार्यक्रमको शुरूआतमा नै बताइसकेको छु कि आजका युवाहरू वास्तवमा के चाहन्छन् भन्ने विषयमा हामी केही कुराहरू राख्न गइरहेको छौं र हामी प्राय भन्ने गर्दछौ कि आजको युवाहरू चाहिँ बिग्रिए, युवाहरूले कसैको कुरा सुन्दैन, युवाहरू चाहिँ मोबाइलमा हराइरहेका छन्। तर कहिल्यै सोच्नु भएको छ युवाहरूको मनभित्र वास्तवमा के भइरहेको छ, उनीहरू के खोजिरहेका छन्, उनीहरूलाई के चाहिएको छ र सबैभन्दा महत्वपूर्ण कुरा परमेश्वरले युवाहरूको जीवनको लागि के योजना राख्नु भएको छ। र आजको कार्यक्रमभरि चाहिँ हामी यही विषयमा बाइबलको दृष्टिकोणबाट पनि केही कुराहरूलाई हामी छलफल गर्नेछौ, हेर्नेछौ र युवाहरूको चाहिँ वास्तविक अवस्थाको बारेमा कुरा गर्नुपर्दा आजको युवाहरू पहिलेको पुस्ताभन्दा धेरै अवसरको बीचहरूमा चाहिँ छन् र तर पनि उनीहरू चाहिँ धेरै दबावको बीचमा पनि छन् भन्ने कुरालाई चाहिँ हामीले व्यवस्था गर्नु हुँदैन। उनीहरूलाई हुने दबावहरू भनेको प्राय पढ़ाईको दबाव छ, करियरको दबाव छ, सम्बन्धको दबाव छ, सामाजिक सञ्जालहरूको दबाव छ भने, भविष्यको चिन्ता छ भने, तुलना गर्ने बानीहरूले गर्दा पनि उनीहरूलाई एकदमै धेरै दबावमा राखेको छ। अहिलेको समय भनेको सोशल मिडियाहरू जस्तै कि अब फेसबुक, इन्स्टाग्राम, टिकटक हेर्दाखेरि चाहिँ ती सबै कुराहरूमा उनीहरूले चाहिँ अरूलाई एकदमै खुशी भएको देख्ने, होइन सफल भएको देख्ने, सुन्दर भएको देख्ने प्रकारको अवस्थामा छन्। तर धेरै युवाहरू चाहिँ उनीहरू भित्रभित्रै संघर्ष पनि गरिरहेका छन्। संघर्ष के कुरामा भन्दाखेरि चाहिँ एक्लोपना, चिन्ता, निराशा अनि आत्मविश्वासको कमी र बाहिर उनीहरू हाँसिरहेको भए पनि भित्र रोइरहेका हुन सक्छन् भन्ने कुरालाई कचोटि हामीले व्यवस्था गरिरहेका हुन्छौं, हामीले याद गरिरहेका हुँदैनौ। र बाइबलले भन्दछ पहिलो समुएल 16:7 को साथमा मानिसले बाहिर रूप हेर्छ तर परम प्रभुले चाहिँ हाम्रो भित्री हृदयलाई हेर्नुहुन्छ। परमेश्वरले चाहिँ युवाहरूको बाहिरी व्यवहार मात्र होइन तर उनीहरूको पीड़ा, सपना र संघर्ष पनि देख्नुहुन्छ। यसकारणले गर्दाखेरि अहिलेको समयमा तपाईँ जस्तो सुकै संघर्षहरूबाट भएर गइरहनु भएको छ, तपाईँलाई सायद एकदमै सोशल कुराहरूले संघर्ष गरिरहेको होला, तपाईँलाई आफ्नै भित्री आफ्नै एक्लोपनाका कुराहरूले अथवा फाइनेन्सियल कुराहरूले अथवा भोलिको दिनको डर, चिन्ता, फिक्री र वरपर हेरिरहँदाखेरि माहौलहरू अर्कै छ र अरू व्यक्तिहरू सफल छन्, म जहाँको त्यहीँ छु भन्ने प्रकारको सोचहरू होला अथवा विविध कुराहरू होला, कसरी अरूसँग तुलना गर्ने कुराहरू होला। तर परमेश्वरले तपाईँको अवस्था परिस्थितिलाई हेरेर तपाईँलाई उहाँले जज गर्नुहुन्न, तर तपाईँको हृदयलाई चाहिँ उहाँले हेर्नुहुन्छ र तपाईँको हृदयको विचारलाई पनि बुझ्नुहुन्छ, तपाईँलाई पनि बुझ्नुहुन्छ र तपाईँलाई सबै परिस्थितिहरूमा तपाईँको साथमा हुनुहुन्छ भन्ने कुरालाई चाहिँ उहाँ एकदमै त्यो महसुस गराउन चाहनुहुन्छ। यस कारणले गर्दाखेरि चाहिँ अवस्था परिस्थितिहरूलाई होइन तर परमप्रभु परमेश्वरलाई हेर्नुहोस् भन्ने उत्साह दिन चाहन्छु र विषयवस्तुलाई अगाडि बढाउँदै जानेछु। तर अर्को एउटा मिठो गीत फेरि पनि तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र एकदमै महत्वपूर्ण विषयमा हामी कुराकानी गरिरहेको छौं, युवाहरू वास्तवमा के चाहन्छन्। र यही प्रश्नको उत्तरमा राख्नुपर्दा पहिलो पोइन्ट भनेको चाहिँ उनीहरू एक्सेप्टेन्स चाहन्छन्, स्वीकार्यता चाहन्छन्, स्वीकार गरिएको उनीहरू चाहन्छन्। हरेक युवाहरू चाहिँ म जस्तो छु मलाई त्यसरी नै स्वीकार गरियोस् भन्ने उनीहरू चाहन्छन्। र धेरै युवाहरूलाई लाग्छ म पर्याप्त राम्रो छैन, म अरू जस्तो पनि छैन, मलाई कसैले बुझ्दैन, र यही प्रकारको सोच विचारहरूमा उनीहरूले मलाई त्यही भएर कसैले पनि एक्सेप्ट गर्दैन अथवा भनौँ मलाई स्वीकार्दैन भन्ने प्रकारको सोचहरूमा उनीहरू जिरहेका हुन्छन्। तर परमेश्वर भन्नुहुन्छ यर्मिया 31:3 मैले तिमीलाई अनन्त प्रेमले प्रेम गरेको छु। परमेश्वरको प्रेम प्रदर्शनमा चाहिँ आधारित छैन, उहाँको प्रेम चाहिँ बिना शर्तको छ। उहाँको प्रेममा कुनै पनि प्रकारको शर्त अवश्य पनि छैन। र युवाहरू चाहिँ उनीहरूको जीवन मा चाहिँ अब उद्देश्यहरू चाहन्छन् होइन। युवाहरूको सबैभन्दा ठूलो प्रश्न भनेको म किन जन्मिए अथवा मेरो जीवनको उद्देश्य के हो, म के भन्ने पछि गएर। धेरैले करियरहरू खोजिरहेका छन् तर वास्तवमा उनीहरू चाहिँ उद्देश्य खोजिरहेका छन् भन्ने कुरामा कसरी उनीहरू कन्फ्युज छन्। यर्मिया 29:11 हामीलाई स्पष्ट बताएको छ कि तिमीहरूको निम्ति चाहिँ मैले राखेको योजनाहरू म जान्दछु भनेर परमेश्वरले त्यहाँ स्पष्ट भन्नुभएको छ। र परमेश्वरसँग प्रत्येक युवाहरूको लागि चाहिँ विशेष योजना छ, तर हामीले त्यो योजनाहरू खोजिरहेको छौँ कि छैनौँ, त्यो उद्देश्य परमेश्वरको परमेश्वरले राखिदिनु भएको उद्देश्य त्यो पर्पसलाई हामीले खोजिरहेको छौँ कि छैनौँ, यो चाहिँ महत्वपूर्ण कुरा छ। र तपाईँ विचलित नहुनुहोस्, तपाईँको लागि परमेश्वरले उद्देश्य राख्नु भएको छ। र अर्को कुरा भनेको चाहिँ पहिचान हो, आइडेन्टिटी। र आज धेरै युवाहरू चाहिँ आफ्नो पहिचानको हुन्छ नि पहिचान के हो भन्ने कन्फ्युजनमा छन्, पहिचानको संकटमा छन् र सहजताका साथ भन्नुपर्दाखेरि आफ्नो आइडेन्टिटी नै उनीहरूले बुझ्न सकिरहेका छैनन्। उनीहरू आफूलाई कतिचोटि बाहिरी देखिएको माहौल अनुसार चाहिँ कम्पेयर गरिरहेका छन् कि कसैले मलाई एकदम मन पराउँछ भने सायद त्यही मेरो परिचय हो, अथवा अहिले त सोसियल मिडियाको समयहरू छ, आफूलाई चाहिँ आफूले प्राप्त गरेको लाइक्सहरू, फलोवर्सहरू र अरूले जुन प्रकारको कम्प्लिमेन्टहरू गर्नुहुन्छ, रायहरू दिनुहुन्छ अनि मूल्याङ्कनहरू गर्नुहुन्छ, त्यही कुरालाई आधार मानेर सायद म चाहिँ त्यो हुँ भनेर परिचय, आफ्नो पहिचान चाहिँ त्यहाँ उनीहरूले खोजिरहेका छन्। तर बाइबलले हामीलाई के भन्छ भन्दाखेरि पहिलो पत्रुस 2:9 तिमीहरू चाहिँ चुनिएका मानिसहरू हौ होइन, र तिमीहरू चाहिँ कुनै पनि प्रकारको दुर्घटनाबाट जन्मिएका होइनौ, तिमीहरू चाहिँ परमेश्वरको विशेष सृष्टि हौ। अझै धेरै हेर्ने हो भने त त्यहाँ राजकीय पुजारीगिरीहरू हौ अनि मेरा सन्तानहरू हौ होइन, चुनिएका वंशहरू हौ। यी विविध कुराहरू चाहिँ हामीलाई वचनबाट एकदम स्पष्ट बताइएको छ। यस कारणले गर्दाखेरि आज किन हामी को हौ भन्ने प्रश्नमा नै अल्झिरहेको छौं, आफ्नो परिचय भनौं अथवा आफ्नो पहिचान हामी किन अन्यत्र कुरामा खोजिरहेको छौं। वास्तवमा त्यो हाम्रो पहिचान पनि होइन, तर तपाईँ हाम्रो पहिचान भनेको हामी परमेश्वरको सन्तानहरू हौं र उहाँले हामीलाई आफ्नो सन्तान हुने हक अधिकार दिनुभएको छ, हामी उहाँको वंशकाहरू, चुनेका वंशहरू। यो चाहिँ महत्वपूर्ण कुरा छ। र अर्को कुरा युवाहरूले एकदमै स्ट्रगल गर्ने कुरा भनेको प्रेमको विषयमा पनि, हरेक युवाहरू चाहिँ प्रेम खोजिरहेको छन् हुन्छन्, तर धेरैले गलत ठाउँमा प्रेम खोज्दछन्। कहिलेकाहीँ सम्बन्धहरूबाट चोट पनि पाउँछन् र मानिसको प्रेम सीमित हुन सक्छ भन्ने कुरालाई बुझ्न सक्दैनन्। तर अवश्य पनि यही कुराहरूले चाहिँ उनीहरूलाई एकदमै निराश बनाइरहेको हुँदछ र परमेश्वरको प्रेम चाहिँ कहिले पनि समाप्त हुँदैन भन्ने कुरालाई चाहिँ बुझ्नु पर्दछ। एउटा गीतको साथ दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र युवाहरूले के चाहन्छन् भन्ने विषयमा हामी प्रेमको कुराहरू गरिरहेको थियौं र कतिचोटि हामीले यही कुराहरूलाई नबुझेको कारणले गर्दा हामीले गलत ठाउँहरूमा प्रेमको खोजी गरिरहेको हुन्छौं। तर परमेश्वरको प्रेम चाहिँ हाम्रो लागि सही प्रेम हो, जुन प्रेम कहिले पनि समाप्त हुँदैन। रोमी 8:38-39 भन्दछ, हामीलाई परमेश्वरको प्रेमबाट केही कुराहरूले पनि अलग गर्न सक्दैन। यसकारण परमेश्वरको प्रेम चाहिँ हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा हो। आज सबै कुराहरू, संसारको सबै कुराहरू बितेर जान सक्ला, तर परमेश्वरको प्रेम कहिले पनि तपाईँ हाम्रो लागि बित्दैन, अलग हुँदैन। उहाँको प्रेम सधैँभरि तपाईँ हाम्रो लागि एक समान रहन्छ। र जुन कुरामा तपाईँले प्रेमलाई चाहिँ एकदमै आइडल मान्नु भएको थियो, प्रेम चाहिँ मेरो लागि सबै ठूलो, सबैभन्दा ठूलो कुरा हो भनेर तपाईँले बसिरहनु भएको थियो, सायद त्यही ठाउँमा नै कचोटि प्रेमबाट तपाईँ धोका पाउने र निराश हुने कामहरू भएको थियो होला। तर तपाईँ हाम्रो लागि एउटा महत्वपूर्ण सन्देश भनेको चाहिँ परमेश्वरको प्रेम नै हाम्रो लागि कहिले पनि नबद्लिने प्रेम हो। उहाँको प्रेमले जहिले पनि तपाईँ हामीलाई बनाउने काम गर्छ, निर्माण गर्ने काम गर्छ, हामीलाई उत्साह दिने काम गर्छ, बाटो देखाउने काम गर्छ र हामीलाई निर्माण गर्ने काम गर्छ। यो कुरालाई चाहिँ नबिर्सिनुहोस्। र बाइबलको कतिवटा प्रेरणादायी युवा पात्रहरूको विषयमा पनि हामीले समयमा कुरा गर्न सक्छौं, जस्तै कि दाउद। दाउद चाहिँ जवान थिए होइन, र अरूले चाहिँ उनलाई अवश्य पनि पत्याएनन्। जब उनी जवान अवस्थामा एउटा गोठालोको रूपमा ऊ चाहिँ भेडा गोठालो भएर त्यहाँ रहँदाखेरि उनलाई अवश्य पनि त्यहाँ आफ्नै व्यक्तिहरूले पनि उनलाई चाहिँ मतलब विश्वास गर्न सकेका थिएनन्, पत्याएका थिएनन्। यो त सानो ठिटो हो भनेर उनलाई सोचेका थिए, तर परमेश्वरले उनलाई नै राजा बनाउनु भयो। यो एकदमै अचम्मको कुरा छ। हेर्नुहोस्, त्यही भएर कतिचोटि हामी आफूले आफूलाई केही जस्तो ठान्दैनौ र सायद तपाईँको वरपरको सर्कलले पनि तपाईँलाई त्यही महसुस गराइरहेको छ होला कि तपाईँ केही पनि होइन र तपाईँलाई पत्याएका छैनन्, तपाईँ कोही पनि होइन भन्ने प्रकारको तपाईँले त्यो महसुस गरिरहनु भएको छ व्यवहारहरू, र तपाईँ आफूले आफैलाई पनि म केही पनि होइन भनेर सानो सोचिरहनु भएको छ भने तपाईँले नबिर्सिनुहोस्, राजा दाउद सुरुमा नै उनी राजा थिएनन्। उनी सुरुमा त गोठाला थिए, कसैले पनि उनलाई पत्याएका थिएनन्। जब उनलाई अभिषेक गर्न उनका दाजुभाइहरूलाई अभिषेक गरिँदै राजा अभिषेक गरिँदै गर्दाखेरि उनको बुवाले पनि उनलाई अन्तिममा बोलाएका थिए, एउटा मेरो छ एउटा छोरा छ गोठालो छ भनेर उनले त्यसरी त्यहाँ सम्बोधन गरिरहेका छन्। भन्न खोजिएको कुरा कचोटि कसैले पनि नपत्याएको कुराहरूलाई नि परमेश्वरले यस्तो तरिकाले चलाउनुहुन्छ, यस्तो तरिकाले उचाल्नुहुन्छ र उठाउनुहुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण चाहिँ दाउद हुन्। र तपाईँ हाम्रो जीवनमा पनि परमेश्वरले त्यही काम गर्नुहुन्छ। कतिचोटि कमजोर कुराहरूबाट नै उहाँले आफ्नो महिमा लिनको लागि त्यो कुरालाई यस्तो शक्तिशाली रूपमा प्रयोग गर्नुहुन्छ। नपत्याइएका कुराहरू र विश्वासै नलाग्दा कुराहरूबाट परमेश्वरले आफ्नो आश्चर्यमय कामहरू गर्नुहुन्छ एउटा। तर म यो कुराहरू भन्दै गर्दाखेरि फेरि तपाईँ साँच्चै नै कमजोर हुनुहुन्छ भन्न खोजेको होइन, तपाईँको सोचले चाहिँ कतिचोटि तपाईँलाई म कमजोर छु भन्ने बनाइरहेको छ होला, तर तपाईँले त्यो सोच विचारहरूलाई विश्वास नगर्नुहोस्। तपाईँ असाधारण, परमेश्वरको असाधारण क्रिएसन हुनुहुन्छ है। परमेश्वरले तपाईँलाई असाधारण रूपमा बनाउनु भएको छ, सृष्टि गर्नु भएको छ, र तपाईँलाई उहाँले शक्तिशाली रूपमा चलाउन सक्नुहुन्छ। आफ्नो विश्वास र आफ्नो भरोसा परमप्रभु परमेश्वरमाथि राख्नुहोस्। त्यसै गरिकन योसेफको उदाहरण त हामीले यति धेरै लिने गर्दछौं। जब युवाहरूको कुराहरू आउँदछ, योसेफ कहिले पनि छोड्दैनन् बाइबलबाट। एउटा ज्वलन्त उदाहरण हामीले लिने हो भने योसेफ पनि त्यत्तिकै महत्वपूर्ण उदाहरण छन्। योसेफले आफ्नो जीवनमा विश्वासघात लाई स्वीकार्नु पर्यो, दुःखलाई स्वीकार्नु पर्यो, र उनले अन्याय पनि भोगे आफ्नो जीवनमा होइन। तर अन्तिममा के भयो भन्दाखेरि चाहिँ परमेश्वरले उनलाई मिश्रको चाहिँ दोस्रो शक्तिशाली व्यक्ति बनाउनु भयो। हामीले यहाँबाट पनि के सिक्नुपर्छ भन्दाखेरि हो, संसारमा जीवनमा हामीले बाँचुन्जेल कतिचोटि हामीले पनि विश्वासघातलाई भोग्नुपर्छ होला, दुःख भोग्नुपर्छ होला, अन्याय भोग्नुपर्छ होला, अनि यी कुराहरू भोग्दै गर्दा त म केही पनि होइन भनेर कसरी सोच्नको लागि हामीलाई बाध्य पनि हामी बन्छौं होला। तर नबिर्सिनुहोस्, योसेफलाई यस्तो शक्तिशाली स्थानमा पुर्याउन सक्ने परमेश्वरले तपाईंलाई पनि त्यो शक्तिशाली स्थानमा परमेश्वरले पुर्याउन सक्नुहुन्छ। हार चाहिँ नमान्नुहोस्। परमेश्वरमाथिको विश्वास र भरोसालाई चाहिँ जहिले पनि बलियो गरेर पक्रिएर राख्नुहोस्। र अन्य व्यक्तिहरूको पनि म उदाहरण राख्दै जानेछु, तर यो समयमा म फेरि पनि तपाईँको लागि एउटा मिठो गीतको साथ दिन चाहन्छु।

निकै तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड न्यूज क्लबमा हुनुहुन्छ। हामी तपाईँलाई साथी रहेको छौं युवाहरूको विषयमा उत्साह तर सबैजनाको लागि र हामीले बाइबलबाट विभिन्न व्यक्तिहरूको उदाहरणहरू लिइरहेको छौं जसमध्ये दानियल पनि एक हुन् उनी युवा उमेरमै बाइबलमा चाहिँ लगिए र त्यहाँ चाहिँ विभिन्न प्रकारको उनलाई सम्झौता गर्नुपर्ने अवस्थाहरू सृजना भयो र अरू सबैजनाले सम्झौता गरे तर उनले गरेनन्। दानियलले चाहिँ परमेश्वरप्रति विश्वासयोग्य रहने निर्णय गरे र परमेश्वरले उनलाई त्यही अनुसार चलाउनु पनि भयो र आशिष पनि दिनुभयो। हामीले बाइबलमा तिमोथीको विषयमा हेर्न सक्छौ उनी युवा थिए, सायद आत्मविश्वास कम थियो होला, तर परमेश्वरले उनलाई चर्चको अगुवा बनाउनु भएको छ र तपाईँ हामी पनि यस्तै व्यक्तिहरू नै हौ, संसारमा छौं, हामी मानिसहरू हौ र बाइबलमा भएका मानिसहरू पनि उनीहरू यो संसारमा जीवन्त होइन, आफ्नो उदाहरण छोडेर गएका व्यक्तिहरू हुन् र जीवित उदाहरणहरू हुन् र जसरी उनीहरूलाई परमेश्वरले चलाउनु भएको छ आजको दिनमा तपाईंलाई युवा अवस्थामा भएका व्यक्तिहरूलाई पनि परमेश्वरले त्यसरी नै चलाउन सक्नुहुन्छ र तिम्रो जवानीलाई चाहिँ कसैले पनि तुच्छ नठानोस् भनेर हामीले पहिलो तिमोथी 4 बारेमा पाउँदछ। यसकारण आफ्नो जवानी अवस्थालाई चाहिँ तपाईँले ठिक प्रकारले अगाडि बढाएर लिएर जानुपर्छ र आजको युवाहरूको लागि चाहिँ चुनौतीहरूको विषयमा कुरा गर्नुपर्दा धेरै चुनौतीहरू छ युवाहरूलाई। त्यसै पनि हरेक समयमा विभिन्न प्रकारको चुनौतीहरू आउने गर्दछ भने अहिलेको समयको युवाहरूको मुख्य मुख्य चुनौतीहरू भनेको चाहिँ सामाजिक सञ्जालको लत नै हो र यो कुराबाट चाहिँ सायद हरेक अभिभावकहरूले पनि एकदमै रिलेट गर्न सक्नुहुन्छ होला, त्यसलाई सम्बन्धित होइन तपाईँले महसुस गर्न सक्नुहुन्छ होला। समयको उनी छैन, चाल नै छैन, महसुस नै छैन कि कति समयहरू बितिरहेको छ, के भइरहेको छ थाहा नै छैन। यसकारण युवाहरूले यो चुनौतीहरूमा चाहिँ समय व्यवस्थापन गर्न सिक्नुपर्छ र त्यस्तै गरेर अर्को डरलाग्दो एकदमै डरलाग्दो कुराहरू युवाहरूमा हुने एउटा चुनौती भनेको चाहिँ अश्लील सामग्रीहरू। यो कुराहरू एकदमै डरलाग्दो रूपमा व्यापक रूपमा फैलिएको छ र यो कुराहरूमा चाहिँ युवाहरूले आफूले आफैलाई आफ्नो मनलाई चाहिँ एकदमै शुद्ध गर्नुपर्दछ, शुद्ध राख्नुपर्दछ, टाढा रहनुपर्दछ, नत्र भने यसले आत्मालाई पनि विनाश गर्छ, शरीरलाई पनि विनाश गर्दछ र यो चुनौतीबाट अलग रहने प्रयास गर्नुहोस्, विजयी हुने प्रयास गर्नुहोस्। तपाईँ यही लतमा फसिरहनु भएको छ भने पनि तपाईँले आफूले आफूलाई अब अलग गर्नुहोस्, समय अहिले नै हो, आफूलाई शुद्ध बनाउनुहोस्, ठिक भएर चाहिँ जीवनलाई जिउने प्रयास गर्नुहोस्। अनि अर्को च्यालेन्ज भनौं, चुनौती भनौं, यो चाहिँ गलत संगत र हितोपदेशको पुस्तक 13:20 भन्दछ बुद्धिमानसँग हिँड्ने मान्छे चाहिँ बुद्धिमान नै हुन्छ र अहिलेको समयमा चाहिँ कतिचोटि यो एउटा प्रश्न तिमी कस्तो खालको व्यक्तिहरूसँग चाहिँ संगत गरिरहेको छौ भन्दा सायद कतिजनाको उत्तर यो हुनसक्छ कि मेरो त साथीहरू नै छैन, मेरो त त्यस्तो संगत गर्ने समय पनि छैन र मेरो त्यस्तो धेरै साथीहरू नै त छैन भन्ने प्रकारको उत्तरहरू आउन सक्ला। तर तपाईँको सायद धेरै साथीहरू नहोला, तपाईँले धेरै साथीहरूसँग संगत नगर्नुहोला, तर तपाईँले सोसियल मीडियामा कस्तो व्यक्तिहरूको कन्टेन्टहरूमा समय बिताइरहनु भएको छ, कस्तो व्यक्तिहरूलाई तपाईँले फलो गरिरहनु भएको छ सोसियल मीडियाहरूमा, कस्तो व्यक्तिहरूको कुराहरू हेर्न र सुन्न तपाईँलाई मनपर्छ, त्यो कुराले पनि तपाईँलाई धेरै नै प्रभाव पार्छ र त्यो व्यक्तिहरूलाई तपाईँले धेरै हेर्नुहुन्छ, त्यस्तो व्यक्तिहरूको कुराहरू धेरै सुन्नुहुन्छ र त्यो कुराले तपाईँलाई तपाईँको जीवनलाई बनाउने गरिरहेको छ कि बिगार्ने काम गरिरहेको छ भन्ने कुराले पनि एकदमै भूमिका खेल्छ। यसकारण अहिलेको समयमा यो पनि एउटा एकदमै च्यालेन्ज छ, तपाईँको फिडमा कस्तो कुराहरूको भिडियोहरू धेरै आउँछ, कस्तो प्रकारको रिल्सहरू धेरै आउँछ, कस्तो प्रकारको कन्टेन्टहरू चाहिँ धेरै आउँछ, त्यसले तपाईँको जीवनलाई एकदमै प्रभाव पार्छ। यसकारण बुद्धिमान कुराहरू नै हेर्ने सुन्ने गर्नुहोस् र बुद्धिमान कुराहरूमा नै समयहरू बिताउनुहोस् भन्ने उत्साह दिन चाहन्छौं र निराशाका कुराहरूले पनि धेरै नै च्यालेन्ज दिन्छ युथहरूलाई। यसकारण यीशुमा आशा छ भनेर म उत्साह दिन चाहन्छु। भविष्यको डर यो पनि एउटा चुनौती हो र फिलिपी 4:6 भन्छ कुनै कुरामा चिन्ता नगर। यसकारणले गर्दाखेरि यस्तो प्रकारको च्यालेन्जहरूलाई चाहिँ परमेश्वरमा रहेर वचनमा रहेर चाहिँ जित्ने प्रयास गर्नुहोस् भन्ने उत्साह राख्न चाहन्छु र अर्को एउटा मिठो गीत तपाईँको लागि म यो समयमा राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र आज हामीले चाहिँ युवाहरूले वास्तवमा के चाहन्छन् भन्ने विषयमा रहेर कुराहरू गरिरहँदाखेरि धेरै कुराहरू मैले शेयर गरिसकेको छु र परमेश्वर चाहिँ युवाहरूलाई के भन्नुहुन्छ भन्दाखेरि चाहिँ परमेश्वर भन्नुहुन्छ कि म तिमीलाई प्रेम गर्छु, यो कुरा कहिले पनि नबिर्सिनुहोस्। र तिम्रो जीवनको उद्देश्य छ, तिमी मूल्यवान छौ, म तिम्रो भविष्य जान्दछु र म तिमीसँग छु। र प्रभुले यो कुराहरू हामीलाई स्पष्ट बताउनु भएको छ र यसाई 141:10 पदले पनि भन्दछ, नडरा किनकि म तँसँग छु। ओहो, यो हाम्रो लागि एकदमै महत्वपूर्ण कुरा, हामी डराइहाल्छौँ, हामी आत्तिहाल्छौँ, तर परम प्रभु परमेश्वर हामीसँग हुनुहुन्छ भन्ने कुरालाई चाहिँ हामीले बिर्सिनु भएन। यस कारणले गर्दाखेरि चाहिँ कार्यक्रम सुनिरहनु भएको सम्पूर्ण श्रोताहरू, युवा श्रोताहरू, हरेक श्रोताहरू, आज संसारले चाहिँ तपाईँलाई धेरै कुराहरू भनिरहेको होला, तर परमेश्वरले चाहिँ तपाईँलाई एउटा कुरा भन्नुहुन्छ कि तिमी मेरो प्रिय सन्तान हो, तिम्रो मूल्य चाहिँ फलो गर्ने कुराहरूमा, लाइक गर्ने कुराहरूमा छैन, तिम्रो मूल्य मानिसहरूले के भन्छन् भन्ने कुरामा पनि छैन, तिम्रो मूल्य चाहिँ परमेश्वरको नजरमा छ। र आज यदि तपाईँ एकदमै आफूलाई हराएको महसुस गरिरहनु भएको छ भने चाहिँ यीशुलाई खोज्नुहोस्, उहाँमा आफ्नो उद्देश्य खोज्नुहोस्, किनभने उहाँमा मात्रै तपाईँको उद्देश्य छ, उहाँले तपाईँको लागि असल कुराहरू राख्नु भएको छ, उहाँमा पहिचान छ, उहाँमा प्रेम छ, उहाँमा भविष्य छ। र अवश्य पनि यही कुराहरू सहित नै, यही उत्साहहरू नै तपाईँको लागि आज कार्यक्रम गणेश क्लबबाट दिन चाहन्छु र आफ्नो जवानी अवस्थालाई चाहिँ परमेश्वरको कुराहरूको लागि नै तपाईँले सुम्पिनुहोस् अथवा भनौँ आफ्नो जवानी अवस्थामा परमेश्वरको सम्झना गर्नुहोस् है। यो कुराहरू सँगसँगै एउटा मिठो गीत फेरि पनि तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र अब चाहिँ हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँ समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज क्लबबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्यात्त पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
4: ए हो र? ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्का पारेर।
3: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
5: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
6: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: आहा, हस् हस्। अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
7: होइन दाई, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
4: कहाँ छ?
7: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
7: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
8: र सरिता महर्जन 9141191094, 9141191094।
4: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
9: नमस्कार सेनसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
13: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
12: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त
0: ज्ञापन बोर्ड।
12: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको

0: अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
1: अधिक जानकारीका लागि
0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602 9141867602 र 9818251240 9818251240।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
0: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
0: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
0: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16। टाइम चेक। यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: तर यसुले भन्नुभयो बालकहरूलाई म कहाँ आउन देऊ तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ अब चिन्ता नलिनुहोस्
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर भिडियो उज्यालो रंग इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त
5: कम बिजुली खपत लामो आयु र भरपर्दो सेवा
6: चर्च सोरूम रेस्टुरेन्ट मल इभेन्ट जहाँसुकै उत्कृष्ट प्रदर्शन
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान मोबाइल 9854124141 9854124141 र यस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com

एमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा आदरणीय श्रोता, कार्यक्रम जीवन शैली लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता शुक्रबार हामी तपाईँलाई एक बजेदेखि दुई बजेसम्म साथ दिँदै आइरहेको छौं। हामी वचनहरूबाट तपाईँको लागि उत्साहका कुराहरू राख्छौं, सँगसँगै मीठा मीठा गीत संगीतहरू सुनाएर पनि साथ दिँदै आइरहेको छौं। र कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। यो समयमा गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवनशैलीबाट हामी चाहिँ विशेष गरिकन तपाईँलाई वचनहरूबाट उत्साह दिँदै आइरहेको छौं र आज पनि क्रुसमा फर्की जानुहोस् भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। पहिलो कोरन्थीको पुस्तक एक अध्यायको 23 पदले भन्दछ, तर हामी चाहिँ क्रुसमा टाँगिनु भएका ख्रिष्टलाई प्रचार गर्दछौं। र मध्ययुगीन समयमा चाहिँ एक युरोपेली गाउँका एक पुजारीले आफ्नो चर्चका मानिसहरूलाई आज यीशुको बारेमा एक विशेष प्रवचन सुनाउनुहोस् भने र तिनीहरू आए पनि तथापि त्यहाँ चर्चमा कुनै मैनबत्तीको उज्यालो नदेखेर तिनीहरू छक्क परे। तिनीहरूले जसो तसो बाटो खोज्दै चर्चमा बस्ने ठाउँहरूसम्म पुगे, त्यहाँ पुजारी कतै देखिएनन्। त्यसपछि तिनीहरूले तिनलाई चर्चमा हिँड्दै अगाडितर्फ गइरहेको देखे। जब तिनी भित्तामा अडाइएको क्रुसमा पुगे, तिनले एउटा मैनबत्ती बाले अनि कुनै शब्द नबोली तिनले ख्रिस्टको छेडिएको खुट्टामा प्रकाश पारे। त्यसपछि उहाँको कोखामा, त्यसपछि एउटा हातमा, त्यसपछि अर्को हातमा मैनबत्ती उठाउँदै तिनले रक्त रंजित अनुहारमा र काँडाको मुकुटमा प्रकाश पारे। त्यसपछि एकै सासमा तिनले मैनबत्ती निभाए, मण्डलीलाई विदा गरे। त्योभन्दा बढ़ी केही भन्न आवश्यक थिएन। क्रुसमा टाँगिनुभएका ख्रिष्ट भन्ने शब्द लिनुहोस् र मेरो निम्ति भन्ने शब्दहरू थप्नुहोस्। अनि परमेश्वरले आफ्नो निर्दोष पुत्रलाई क्रुसमा टाँग्नुहुँदा उहाँले तपाईँको निम्ति के गर्नुभयो भन्ने कुरा तपाईँले बुझ्नुहुनेछ। तपाईँ पृथ्वीमा जिउने एक मात्रै व्यक्ति हुनुहुन्थ्यो भने ख्रिष्ट तपाईँको निम्ति मर्नुहुने थियो। आफ्नो हात फैलाएर उहाँले आफ्नो यसो भन्दै हुनुहुन्थ्यो, म तिमीलाई यति धेरै प्रेम गर्छु। जब तपाईँ पाप गर्ने परीक्षामा पर्नुहुन्छ, जब तपाईँ पापको दोष बोध गर्नुहुन्छ, जब शैतानले खुसुक यसो भन्छ, तेरो निम्ति कुनै आशा छैन, जब तपाईँको घमण्डले तपाईँलाई आफ्नै सद्गुण र नैतिकतामा ध्यान केन्द्रित गर्न

आउँछ, क्रूजमा फर्केर जानुहोस्। तपाईँ त्यहाँ जति धेरै पटक जानु भए तापनि त्यो कहिल्यै अति धेरै हुन्न। भजन लेखक आइजैक वाट्सले यो कुरालाई यी शब्दहरूमा चाहिँ सारांशित गरेका छन्। यो सारा प्रकृति मेरो हुन्थ्यो भने पनि म त्यो अति सानो भेटी हुने थियो। यति उदेकको, यति अलौकिक प्रेम मेरो प्राण, मेरो जीवन, मेरो सर्वस्वको योग्य यो नै रहेको थियो।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र प्रार्थना गरिरहनुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न चाहन्छु। पहिलो थेसलोनिकी 5:17 पदले भन्दछ, निरन्तर प्रार्थना गरिरहो। के तपाईँ निराश हुनुभएको छ र त्यो समस्याको बारेमा प्रार्थना गर्न छोड्नु भएको छ? यदि त्यसो हो भने तपाईँको निम्ति उत्साही नै छ कि प्रार्थना गरिरहनुहोस्। परमेश्वरले तपाईँले सोच्नु भएको तरिकाले वा तपाईँले सोच्नु भएको समयसीमा भित्र जवाफ नदिनुहोला, तर जब तपाईँ उहाँको वचन अनुसार प्रार्थना गर्नुहुन्छ उहाँले जवाफ दिने प्रतिज्ञा गर्नुभएको छ। भजन संग्रह 84:11 पदले भन्दछ, सत्य मार्गमा हिँड्नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्चित राख्नुहुन्न। जब इजरायलीहरू आफूभन्दा धेरै ठूलो अमालेकी सेनाको विरूद्ध लड्न गए, मूसाले युद्धको घाँटीको सत्ता प्रार्थनाको पर्वत रोजे र इजरायलीहरूले विजय हासिल गरे। जब अब्राहमले सदोम र गमोरामाथि आइपर्न लागेको विनाशको बारेमा थाहा पाए, उनी ती शहरहरूलाई चेतावनी दिनको लागि अवश्य पनि दौड़नु भन्दाखेरि परमप्रभुकै सामु उभिरहे। हामीले उत्पत्ति 18:22 पनि यी कुराहरू पाउँदछौ। जब सल्लाहकारहरूले नहेमियालाई यरूसलेम भग्नावशेष भएको छ भन्ने जानकारी दिए, तिनले के गरे? पर्खालको जगमा एउटा पनि ढुङ्गा राख्नु अघि तिनले सम्पूर्ण परियोजना मुनि प्रार्थनाको जग बसाले। पावलको पत्रहरूमा रूपियाँ पैसाको लागि वा सान्तवनाको लागि भन्दा प्रार्थनाको लागि धेरै अनुरोधहरू समावेश छन्। अनि यीशुको बारेमा चाहिँ के नि? उहाँ प्रार्थना गर्न सबेरै उठ्नुहुन्थ्यो। प्रार्थना गर्न समय निकाल्नको लागि उहाँले मानिसहरूलाई आफूबाट पर पठाउनुभयो। प्रार्थना गर्न डाँडामा जानुभयो। क्रुसमा जानु अघि उहाँले सम्पूर्ण रात प्रार्थना गर्नुभयो। उहाँले बोल्नुभएका र गर्नुभएका हरेक काम प्रार्थनाले भिजेको हुन्थ्यो। यदि उहाँले त्यसो गर्नु आवश्यक थियो भने तपाईँले पनि त्यसो गर्नु आवश्यक छ। निष्कर्ष यही हो, तपाईँले प्रार्थना गरेपछि ठूला कामहरू पूरा गर्न सक्नुहुनेछ, तर प्रार्थना नगर्नु भएसम्म कुनै महान काम गर्न सक्नुहुन्न। यसकारण तपाईँको लागि उत्साह यही नै रहेको छ, प्रार्थना गरिरहनुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र भर्खर मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम जीवनशैलीमा हुनुहुन्छ। हामी वचनहरूबाट उत्साह दिइरहेको छौं, सँगसँगै गीत संगीतको साथहरू पनि दिइरहेको छौं र सफलताका कदमहरू भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। भजन संग्रह 37 अध्यायको 23 पदले भन्दछ, उहाँले त्यसका पाइला दरिला पार्नुहुन्छ। जीवनमा सफल हुन तपाईलाई केही कुराहरू चाहिन्छ। पहिलो कुरा भनेको चाहिँ नैतिकता। तपाईँ जहाँ जाने प्रयास गर्दै हुनुहुन्छ त्यहाँ पुग्न तपाईँ कुन कुरामा सम्झौता गर्न तयार हुनुहुन्छ? तपाईँ त्यत्तिकै त्यहाँ पुग्न सक्नुहुन्न, तपाईँले सीमाहरू निर्धारण गर्नुपर्छ। हो, हामी सबैले कुनै समयमा नियमहरू तोडेका छौं, तर परमेश्वरलाई धन्यवाद होस्, हामीले तोड्नको निम्ति नियमहरू त अवश्य पनि थिए नै, हामीले आफैलाई फेरि सम्हाल्न सक्यौं किनभने कसैले ठिक कुरा स्थापित गरेको थियो। आज मानिसहरूलाई त्यो थाहा छैन वा उनीहरूले त्यसको वास्ता गरे जस्तो लाग्दैन। दोस्रो कुरा भनेको विधिहरू। कुनै योजना बिनाको लक्ष्य कहीँ पनि नपुग्ने सड़क जस्तै हुन्छ। पहिले लक्ष्य, त्यसपछि योजना, त्यसपछि प्रक्रिया। यो सरल तीन चरणको सूत्र अपनाउनाले तपाईंलाई यो कुरा बुझ्न मदत पुर्याउँछ कि तपाईंले यतिकै सफलता प्राप्त गर्न सक्नुहुने छैन। तपाईँले कार्यान्वयन गर्नुपर्ने र लागिरहनुपर्ने विधिहरू छन्। तेस्रो कुरा भनेको साधन। जब परमेश्वरले तपाईंलाई दर्शन दिनुहुन्छ उहाँले तपाईंलाई स्रोत साधन पनि दिनुहुन्छ। जब त्यस्तो हुँदैन कि त उचित समय आएको छैन कि त तपाईँले चाहनुभएको कुरा परमेश्वरले तपाईँको निम्ति योजना गर्नुभएको कुराभन्दा फरक छ। परमेश्वरको स्रोत साधन कुनै विचारको रूपमा आउन सक्छ जसले तपाईँलाई अचानक छुन्छ वा जसले जरा हाल्छ र धेरै समय लिएर मात्रै बढ्छ, अनि उहाँको स्रोत साधनमा अन्य मानिसहरूले दिने सहायता संलग्न हुन्छ। त्यसकारण तपाईँ जही जानुहुन्छ प्रेममा चल्नुहोस्। चौथो कुरा भनेको व्यवस्थापन। यीशुले भन्नुभयो, जसलाई धेरै दिइएको छ त्यसबाट धेरै मागिनेछ। कतिपय मानिसहरूले परमेश्वरले तिनीहरूलाई केही कुरा दिनुहुँदा अब सकियो भने जस्तै व्यवहार गर्छन्। होइन, यो त शुरूआत मात्रै हो र तपाईँको सबैभन्दा ठूलो व्यवस्थापनको चुनौती के हो थाहा छ? त्यो तपाईँ हो। त्यसकारण भजनकारले यस्तो लेखे, यदि परम प्रभुलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसका पाइला दरिला पार्नुहुन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र सबै कुराको निष्कर्ष भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। उपदेशक 12:13 पद सबै कुराको निष्कर्ष यही हो। उपदेशकको पुस्तकमा सोलोमनले जीवनमा चाहिँ आफूले कोशिश गरेका र अन्त्यमा निराश तुल्याउने हरेक कुराको बारेमा चर्चा गर्छन्। ज्ञानको बौद्धिक खोजी, आनन्दको शारीरिक खोजी अनि सम्पत्तिको भौतिक खोजी। उपदेशकको पुस्तकको अन्तिम अध्यायमा चाहिँ उनले यस्तो निचोड़ निकालेका छन्, सबै व्यर्थ। अर्को शब्दमा, म त्यहाँ पुगेको छु, त्यो गरेको छु र त्यो सबै पहिलेकै जस्तै छ। अब आफ्नो अन्तिम ईश्वरीय प्रेरणाको विचार लेख्दै उनी आफ्नो जीवनको सन्देश यी वचनसँगै अन्त्य गर्दछन्, सबै कुराको निष्कर्ष यही हो। यो चाहिँ महत्वपूर्ण कुरा हो। सोलोमनले हामीलाई ठिक प्रकारले जिइएको जीवनको मूल्यांकन गर्दै आफ्नो विचार दिन्छन्, त्यो के हो त? परमेश्वरको भय राख र उहाँको आज्ञा पालन गर, किनकि मानव जातिको कर्तव्य यही नै हो, किनकि उहाँले सबै कामको जाँच गर्नुहुन्छ। र परमेश्वरको भय भन्ने शब्दको साधारण अर्थ चाहिँ उहाँलाई सम्मान गर्नु, प्रेम गर्नु, सेवा गर्नु हो र उहाँको वचनको शिक्षा अनुसार जीवन जिउनु हो। गीतकार यो कुरालाई यसरी व्यक्त गर्दछन्, भरोसा गर र आज्ञा पालन गर, किनकि यीशुमा रमाउनलाई उहाँमा भरोसा गर्नु र आज्ञा पालन गर्नु बाहेक कुनै अरू मार्ग छैन। लेखक जोन म्यासन लेख्छन् कि अझ धेरै पैसा, उच्च पद वा धेरै प्रभाव नै तपाईँको लक्ष्य हो, तिनीहरू चाहिँ लक्ष्य वा उद्देश्य होइन, तिनीहरू चाहिँ सही लक्ष्य प्राप्तिका सह उत्पादन हुन्। तपाई सफलता नखोज्नुहोस् तर सत्यता खोज्नुहोस् अनि तपाई ती दुवै कुरा प्राप्त गर्नुहुनेछ। आफू केही बनिनका लागि काम गर्नुहोस्, प्राप्त गर्नका लागि होइन। तपाईसँग भएका ती कुराद्वारा आफ्नो सम्पत्ति मापन गर्नुहोस्, जुन कुरा तपाईँले रूपियाँ पैसासँग साट्नु हुने छैन। जब तपाई हरेक बिहान उठ्नुहुन्छ, यो साधारण प्रार्थना गर्नुहोस्, प्रभु सबै कुरा भन्दा माथि तपाईँलाई प्रेम गर्दै र तपाईँको इच्छा पालन गर्दै आजको दिन बिताउन मलाई सहायता गर्नुहोस्। येशूको नाउँमा म प्रार्थना गर्छु, आमेन।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कैदीहरूलाई स्वतन्त्र तुल्याउनु भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। प्रस्थानको पुस्तक 3:8 भन्दछ, तिनीहरूलाई छुटकारा दिएर ल्याउनलाई म ओर्लिएको छु। 400 वर्षसम्म मिश्रका कामदारहरूले इसरायलीहरूलाई चाहिँ दासत्वमा राखे, उनीहरूमाथि अत्याचार गरे र उनीहरूको जीवन कष्टकर बनाइदिए। जब हामी आफ्नै जीवनमा हामीले संघर्ष गर्ने आदतहरूको बारेमा सोच्दछौ, हामी मध्ये धेरैले उनीहरूको असहायपनको भावनालाई बुझ्न सक्छौ, चाहे त्यो खाना होस्, मद्यपान, यौन, रूपियाँ पैसा वा दुर्व्यवहारपूर्ण सम्बन्ध होस्। स्वतन्त्रताको लागि हाम्रो बारम्बारको प्रयत्नमा हामी सबैले यस्तो असहायपनको भावना अनुभव गरेका छौ। असफलताले दीर्घकालीन असहायपनको भाव सृजना गर्न सक्छ, यतिसम्म कि तपाईँले प्रयत्न गर्न समेत छोडिदिन सक्नुहुन्छ। टुटेर चूर्ण भएपछि इसरायलीहरूले परमेश्वरसँग पुकारा गरे अनि उहाँले यस्तो प्रत्युत्तर दिनुभयो, मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु, तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, तिनीहरूको दुःख मलाई थाहा छ। ध्यान दिनुहोस्, परमेश्वरले कसरी तिनीहरूप्रति दया देखाउनुभयो, यसैले तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो देश अर्थात दूत र मह बग्ने देश कनानी, हित्ती, एमोरी, परिची, हिब्बी र एबुसीहरूको देशमा ल्याउनलाई म ओर्लिएको छु। परमेश्वर तिनीहरूलाई उचाल्न ओर्ल्याउनुभयो र उहाँले आज तपाईँको निम्ति पनि त्यसै गर्न सक्नुहुन्छ। इसरायलीहरूको छुटकाराको लागि निष्खोट निस्तारको थुमाको हत्या गर्नु पर्थ्यो, तिनीहरूले आफ्नो ढोकामा त्यसको रगत छर्कनु पर्थ्यो अनि मृत्युको दूतले तिनीहरूलाई पार गरेर जान्थ्यो। बाइबलले भन्दछ हाम्रो निस्तारको थुमाको बलिदान भइसकेको छ, हाम्रो बलिदानको थुमा येशु ख्रिष्टले हामीलाई दासत्वमा राख्ने कुरा जेसुकै भए तापनि त्यसबाट हामीलाई छुटकारा दिन उहाँको रगत बहाउनुभयो। आज तपाईँ कुन कुरासँग संघर्ष गर्दै हुनुहुन्छ? तपाईँ कैदबाट स्वतन्त्र हुन सक्नुहुन्छ, तपाईँका आफ्नै व्यर्थका प्रयत्नबाट होइन, तर ती परमेश्वरमा भरोसा राखेर जो आफ्ना मानिसहरूको पुकारा सुन्नुहुन्छ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवनशैली मार्फत हामी विशेष गरिकन परमेश्वरको वचनहरूबाट यहाँलाई उत्साह दिँदै आइरहेका छौं र परमेश्वरको वचन हाम्रो लागि अति नै महत्वपूर्ण छ। हामी उठ्दा बस्दा हिँड्दा हरेक कुराहरूमा जब हामी विभिन्न प्रकारको अवस्था परिस्थितिहरूबाट भएर जाँदछौ अनि हामीलाई सम्हाल्ने र सही विवेक दिने सही मार्ग निर्देशन गर्ने काम चाहिँ परमेश्वरको वचनले गर्दछ। यदि त्यो वचनलाई हामीले हाम्रो हृदयमा हामीले एकदमै जरा गाडेर राखेको छौं भने हाम्रो हृदयको पाठीहरूमा छाप लगाएर राखेको छौं भने जस्तो सुकै चुनौतीहरूलाई पनि हामीले वचनहरूबाट विजय हासिल गर्न सक्छौ र मैले यो कुराहरू गर्नु हुँदैन अथवा यो अवस्थामा म विजय हुनेछु परमप्रभु परमेश्वर मेरो साथमा हुनुहुन्छ म यो अवस्थामा विचलित हुनु हुँदैन र यो अवस्थामा म डराउनु हुँदैन यो अवस्थामा चाहिँ मैले यसरी मेरो जीवनलाई अगाडि बढ़ाउनु पर्दछ मैले प्रेम गर्नुपर्दछ मैले प्रार्थना गर्नुपर्दछ यी विविध कुराहरू हरेक कुराहरू हामीलाई जब हामी कुनै प्रकारको अवस्थाहरूमा पर्दछौ भने वचनले हामीलाई घसघचाउने काम गर्नुहुन्छ। यदि वचनलाई हामीले हामीभित्र रोपेका छौं र हामीभित्र हामीले सञ्चय गरेर राखेका छौं वचन अनुसार जीवन जिइरहेका छौं भने यसकारणले गर्दाखेरि चाहिँ वचनहरूबाट हामी उत्साह दिने गर्दछौं र आज पनि थुप्रै शीर्षकहरूमा हामीले तपाईँलाई उत्साह दिएको छौं र म आशा गर्दछु तपाईँ आशिषित हुनुभएको छ र अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई म धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समय म पुनः विदा हुन चाहन्छु। जयमसी नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
7: लो दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर,
7: हजुर,
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के हो, के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, म किन दिन्थे।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
8: कहाँ छ?
3: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
9: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
9: र सरिता महर्जन 9841910094, 9841910094।
8: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
3: पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रो

0: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ।
2: सबै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम मलाई मनपर्छमा आदरणीय श्रोता, कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र विजय र म प्राम उपस्थित भइसकेका छौं र पनि केही महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राख्ने नै छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत अर्थपूर्ण संगीतबाट।

भेट्न सक्छौ। प्रभु येशूले किन दृष्टान्तमा बोल्नु भयो होला, अथवा उहाँको सेवकाईमा दृष्टान्तहरू किन प्रयोग गर्नुभयो होला भन्ने प्रश्न पनि हामीलाई आउन सक्छ। सबैभन्दा महत्वपूर्ण कुरा, कतिका मानिसहरूले यो प्रश्न गर्न सक्छन्, प्रभुले उहाँको सेवकाईमा बुझाउनलाई, प्रभुका जनलाई अझै सजिलो तरिकाले बुझाउनलाई संसारिक दृष्टान्तहरू उहाँले प्रयोग गर्नुभयो। र यहाँबाट पनि थाहा हुन्छ कि उदाहरण कति महत्वपूर्ण कुरा हुन्छ भनेर सोधेका छन् त चेलाहरूले, अनि उहाँले इक्जाम्पलहरू दिनुभएको छ। बुझाउनको लागि पनि इक्जाम्पल अथवा दृष्टान्त त चाहिँदो रहेछ नि त होइन, स्वयं प्रभुले नै यी कुराहरू प्रयोग गर्नुभएको छ। प्रभु येशूले स्वर्गको रहस्यको बारेमा कुरा गर्नुहुँदा प्राय दृष्टान्तहरूमा बोल्नुहुन्थ्यो। उहाँ किन दृष्टान्तमा बोल्नु भएको होला, यसको उत्तर मती 13:10-12 पाउन सकिन्छ। अनि चेलाहरू आएर उहाँलाई भने, तपाईँ तिनीहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ? उहाँले तिनीहरूलाई जवाब दिनुभयो, तिमीलाई त स्वर्गको राज्यको रहस्यहरूको ज्ञान दिएको छ, तर तिनीहरूलाई भने दिएको छैन, किनकि जससँग छ त्यसलाई दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खुसी नै छ। यसै कारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु, किनभने तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर सुनेर बुझ्दैनन्। यो कुरालाई स्वीकार गर्न कठिन छ। येशूको वचन धेरैले सुनेछन् तर एकदमै कमले मात्र त्यो बुझ्छन्। येशूले दृष्टान्तमा बोल्नु भएको कारण थोरै चुनिएका परमेश्वरका छोराछोरीहरूले मात्र उहाँको वचन बुझ्न भन्ने हेतुले हो। तिनीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बुझ्नेछन्। अधिकांश ईसाहरूले त उहाँको वचन बुझ्नेछन् न त त्यसलाई पचाउन नै सक्नेछन्। परमेश्वरले स्वर्गको राज्यको रहस्य सृष्टि गर्नु अघि नै तय गर्नुभए र त्यसलाई लुकाउनु भयो, अनि उचित समय आएपछि निश्चित मानिसलाई मात्र उहाँले त्यसको रहस्य प्रकट गरिदिनुभयो। भजन मती 13:35 र भजन संग्रह 68:2 यो कुराहरू हामी पाउन सक्छौ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

दृष्टान्त किन प्रयोग गरे भन्ने बारेमा मैले राखे। हामी जब चार सुसमाचारमा उल्लेखित दृष्टान्तहरू हेर्यौं भने सुसमाचारका चार पुस्तकहरूमा 40 दृष्टान्तहरू पाउन सकिन्छ। तर चाखलाग्दो कुरा चाहिँ के हो भने ती दृष्टान्तहरू समदृष्टि सुसमाचारहरूमा मात्र पाइन्छ। योनाको सुसमाचारमा ती कुनै पनि दृष्टान्तहरू पाउन सकिँदैन। 40 दृष्टान्तहरू सामदानमाथिको बत्ती, बुद्धिमान मूर्ख घर बनाउनेहरू, पुरानो कपडामा नयाँ टालो, पुरानो मसकमा नयाँ दाकमत, बिउ छर्नेको दृष्टान्त, समाको दृष्टान्त, रायोको दाना, खमीर, लुकाएको गर्दन, मोती, माछा पक्रने जाल, घरको मालिक, हराएको भेडा, निर्दय नोकर, दाखबारीको खेतवालाहरू, दुई छोराहरू, दुष्ट मोहीहरू, विवाहको भोज, अञ्जीरको बोट, बुद्धिमान मूर्ख नोकरहरू, 10 कन्याहरू, सुनका सिक्का, भेडा र बाख्राहरू, मौलाउने बिउ, जागा रहने नोकर, 2 ऋणीहरू, असल सामरी, खाँचोमा परेको मित्र, धनी मूर्ख, फल नफलाउने अञ्जीरको बोट, भोजको तल्लो स्थान, चेलाले चुकाउनु पर्ने मूल्य, हराएको सिक्का, हराएको छोरा, चतुर व्यवस्थापक, धनी मानिस र लाजरस, मालिक र उसको नोकर, खुरुन्धार विधवा, खरिसी कर उठाउने, फरिसी कर उठाउने, 10 सिक्काहरू। हामी देख्न सक्छौ यी दृष्टान्त 40 दृष्टान्त हामी पाउन सक्छौ। र यति मात्र होइन, यहाँ आश्चर्य कर्महरू पनि छन्। सबै आश्चर्य कर्महरूको उद्देश्य यीशु परमेश्वर हुनुहुन्छ भने देखाउनु थियो। यीशुले गर्नुभएका आश्चर्य कर्महरूमा परमेश्वरले राज्यको रहस्यहरू लुकेका छन्, जुन चुनिएको थोरै परमेश्वरको जनहरूले मात्र बुझ्न सक्छन्। अधिकांश मानिसहरूले आश्चर्य कर्ममा मात्र ध्यान दिन्छन्, तर त्यो भित्र लुकेको परमेश्वरको रहस्यको सन्देश बुझ्न देख्न सक्दैनन्। चार सुसमाचारहरूमा करिब 23 जति चंगाईको आश्चर्य कर्महरू, 9 जति प्राकृतिक आश्चर्य कर्महरू चाहिँ यीशुले प्रकृतिमाथि आफ्नो अधिकार देखाउनु भएको छ, अनि 3 मृतकलाई जीवित पारेको आश्चर्य कर्महरू छन्। हामी प्रत्येक आश्चर्य कर्मलाई हेर्न सक्छौ किनभने परमेश्वरले अचम्म र उद्वेगका कामहरू गरि नै राख्नु भएको थियो र अहिले पनि गरिराख्नु भएको छ। आश्चर्य कर्महरू कुष्ठरोगी निको पारिएको, कप्तानको नोकर, पत्रुसकी सासू, भूत लागेको 2 मानिस, पक्षघाती, रक्तस्राव भएकी स्त्री, 2 दृष्टिबीन मानिसहरू, दुष्ट आत्मा लागेको गुङ्गो मानिस, हात सुकेको, दुष्ट आत्मा लागेको दृष्टिबीन मानिस, कनानी स्त्रीको छोरी, भूत लागेको छोरा छोरी, एरिहो नजिक 2 दृष्टिबीनहरू, बहिरो गुङ्गो मानिसहरू, सभाघरमा भूत लागेको मानिस, बेतसेदामा दृष्टिबीन मानिस, कुप्री स्त्री, जलग्रह रोगले पीड़ित 1 मानिस, 10 कुष्ठरोगीहरू, प्रधान पुजारीको नोकर, उच्च अधिकारीको छोरो, जलकुण्डमा पक्षघाती, जन्मदैको दृष्टिबीन मानिस। समदृष्टि समाचारको तुलनामा योहन्नाको सुसमाचारमा चंगाईको आश्चर्य कर्महरू मात्र पाइन्छ। योनाको सुसमाचारमा 3 चंगाईको घटनाहरू उल्लेख भएको छ। तिनीहरू यस प्रकार छन्। उच्च अधिकारीको छोरो निको पारिएको, योहन्ना 4:46-54, जलकुण्डमा पक्षघाती निको पारिएको, योहन्ना 5:1-9, र जन्मैको दृष्टि बिनलाई दृष्टिदान, योहन्ना 9:1-7। अरू चंगाईका आश्चर्य कर्महरू समदृष्टि सुसमाचारमा तोरिएको हुनाले योनाले 3 मात्र उल्लेख गरेका छन्। ती 3 सहित 4 सुसमाचारको पुस्तकमा जम्मा 23 चंगाईका कार्यहरू उल्लेख गरेको हामी देख्न सक्छौ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: गाउन भाडामा
1: गाउन भाडामा
0: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841768002 9841768002
5: र 9818251240 9818251240

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: ए बाबु, हजारो सो टच बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
3: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
0: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
0: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
6: अधिक जानकारीका लागि
0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 98-41-87-68-02, 98-41-87-68-02 र 98-18-25-12-40, 98-18-25-12-40।
7: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईँले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिसनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया, जेरेमिया, जेरेमिया, जेरेमिया,
8: जेरेमिया। ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
9: कहाँ उनी नानी, आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
8: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
9: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
8: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98-510-9625, 98-510-9625 र 98-62-24-82-10, 98-62-24-82-10।
10: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

हामीले चारवटा सुसमाचारमा हेर्दा येशूले गर्नुभएका आश्चर्य कर्महरूमा करिब नौवटा जति प्राकृतिकलाई नियन्त्रण गर्नुभएको घटनाहरू देख्न सक्छौ। हामीलाई यी कुराहरू थाहा छ कि येशू सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ अनि उहाँले प्रकृतिलाई सृष्टि गर्नु भएर आफ्नो स्थानमा राख्नु भएको हो। योहन्ना 1:3, कलसी 1:16, हिब्रू 1:2, उहाँ स्वर्ग र पृथ्वीको अधिकार उहाँमा स्वर्ग र पृथ्वीको अधिकार छ। मत्ती 28:18, सबै कुराहरू उहाँको पाउमुनि छन्। रोमी 16:36, एफिसी 1:22, हिब्रू 2:8, उहाँले सबै कुरालाई चलाउनु र नियन्त्रण गर्नुहुन्छ। व्यवस्था 30:15-19, एर्मिया 18:6, लुक्का 12:7, जीवन र मृत्यु अनि सफलता र असफलता सबै उहाँले निर्धारण गर्नुहुन्छ। व्यवस्था 30:11, पहिलो सामेल 2:6-7, त्यसै कारण येशूले प्रकृतिलाई आदेश दिएर नियन्त्रण गर्नु कुनै अचम्मको कुरा होइन। त्यही पनि येशूले गर्नुभएका यस्ता आश्चर्य कर्महरू देखेर मानिसहरू छक्क परेर डराए। प्रकृति माथिको नियन्त्रण र अधीनताले चाहिँ येशू परमेश्वरको पुत्र ख्रीष्ट सृष्टिकर्ता हुनुहुन्छ भने मानिसहरूलाई देखाउन प्रमाणित गर्न उचित विषयहरू हुन्। येशूको प्राकृतिक माथिको अधीनताको घटनाहरू मत्तीको सुसमाचार 6, मर्कुस 5, लुका 3, योहन्ना 4 हामी हेर्न सक्छौ र मत्तीको सुसमाचारमा 6, मर्कुसको पुस्तकमा 5, लुकाको पुस्तकमा 3 र योहन्नाको पुस्तकमा 4 छन्। ती घटनाहरू सुसमाचारका पुस्तकहरूमा दोहोरिएका छन्। नदोहोरिएका घटनाहरू यी हुन्। पत्रुसले माछाको मुखमा सिक्का भेटेको घटना मत्तीको पुस्तकमा मात्र उल्लेख छ। अचम्म तरिकाले माछा पक्रेको घटना लुकाको पुस्तकमा मात्र छ। पानीलाई दागमतमा बदलिएको घटना र 153 माछाहरू पक्रेको घटना योहन्नाको पुस्तकमा हामी पाउन सक्छौं। र येशूले आँधीलाई शान्त पार्नुभएको, येशू पानीमाथि हिँड्नुभएको, येशूले 5,000 खुवाउनु भएको, येशूले 4,000 खुवाउनु भएको, माछाको मुखमा सिक्का, अञ्जीरको बोट सुकेको, अचम्मले माछा पक्रेको, पानीलाई दाखमतमा बदल्नु भएको र 153 माछा पक्रिएको, यो भयो प्राकृतिक आश्चर्य कर्महरू। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। मृतकलाई जीवित पारेको आश्चर्य कर्महरू हामी हेर्न सक्छौ। आइरसकी छोरी जीवित पारिएको घटना युहन्नाको सुसमाचार बाहेक तीनवटै सुसमाचारको पुस्तकमा उल्लेख गरिएको छ, तर विधवाको छोरो जीवित पारेको घटना लुकाको सुसमाचारमा मात्र उल्लेख गरिएको छ भने लाजरस जीवित पारेको घटना चाहिँ योनाको सुसमाचारमा मात्र उल्लेख गरिएको छ। येशूले मरेकाहरूलाई जीवित पार्नुभएका ती तीन घटनाहरू धेरै अर्थपूर्ण सन्देश दिन्छन्। ती तीनजना मरेकाहरू जीवनमा आउनु र प्रभु येशूको अनन्तको निम्ति भएको पुनरुत्थान फरक कुरा हो। तिनीहरू चाहिँ फेरि मर्ने गरी जीवित पारिएका हुन्, तर येशूको पुनरुत्थान चाहिँ अब फेरि कहिले नमर्ने गरी जीवित पारेको घटना हो। यी मरेकाहरूलाई जीवित पारेर येशूले आफू जीवन र मृत्यु अनि प्रकृतिको मालिक भएको कुरा देखाउन खोज्नु भएको हो। पछि क्रुसको मृत्यु र पुनरुत्थानद्वारा येशूको जीवन र मृत्युमाथि उहाँको पूर्ण अधिकार छ भनी प्रमाणित गर्नुभयो। हामी देख्न सक्छौ योहन्नाको सुसमाचार बीचको समानता र भिन्नतालाई स्पष्टसँग देख्न सक्छौ। येशूले बोल्नुभएका दृष्टान्तहरू अनि गर्नुभएका चंगाईका आश्चर्य कर्महरू, प्राकृतिक आश्चर्य कर्महरू, मृतकहरूलाई जीवित पार्ने आश्चर्य कर्महरू, तीनवटै दृष्टि सुसमाचारका पुस्तकहरूमा पाइन्छ। तर योहन्नाको सुसमाचारमा भने कुनै दृष्टान्त पाइँदैन। अनि योहन्नाको सुसमाचारमा चंगाईको घटनाहरू जम्मा तीनवटा मात्र उल्लेख गरिएको छन् भने प्राकृतिकमाथिको अधिकार, मरेकाहरूलाई जीवन पारेको घटना चाहिँ योहन्नाको सुसमाचारमा पनि अरू सुसमाचारमा चाहिँ जोड़ दिएर उल्लेख गरिएको छ। हामीले यो कुरा याद गर्नुपर्ने हुन्छ कि योहन्नाको सुसमाचारमा अरू समदृष्टि सुसमाचारमा उल्लेख भएका दृष्टान्तहरू छैनन्। योहन्नाले आफ्नो सन्देशमा दृष्टान्त र चंगाई जस्ता प्रत्यक्ष तरिका अपनाएनन्। बरु पवित्र आत्माको प्रेरणा मानिसलाई येशूको बारेमा सिधै उहाँको परमेश्वरको पुत्र मसीह हुनुहुन्छ भनी घोषणा गरेको कुरा हामी पाउन सक्छौ। योहन्नाको सुसमाचारको विपरीत अरू समदृष्टि सुसमाचारले येशूको चंगाईको आश्चर्य कर्महरूमा जोड़ दिएका छन्, किनकि ती सुसमाचारले येशूको ईश्वरतमा भन्दा मानवतामा बढ़ी जोड़ दिएका छन्। ती समाचारहरू लेखिने समयमा मानिसहरू रोगीहरूलाई चंगाई गर्ने कुरामा बढ़ी चासो दिन्थे। त्यसैले समदृष्टि सुसमाचारले येशूलाई चंगाईको आश्चर्य कर्महरूमा बढ़ी जोड़ दिएर येशूले त्यति बेलाका मानिसहरूलाई दिनुभएको सान्त्वनालाई प्रस्तुत गरेका छन्। यहाँसम्म हामीले चार सुसमाचारलाई येशूले भन्नुभएका दृष्टान्तहरू र गर्नुभएका आश्चर्य कर्महरूको बारेमा तुलना गरेर हेर्यौं। यसबाट हामीले यो कुरा बुझ्यौं कि चारवटा सुसमाचारमा उल्लेखित केही विवरणहरू फरक छन्। त्यसो हुनुको कारण चार सुसमाचारहरू लेख्नुको उद्देश्य पृष्ठभूमि फरक भएकोले हो। अबको पाठहरूमा हामी प्रत्येक सुसमाचारका पुस्तक कति महत्वपूर्ण कुरा छ भन्ने कुरालाई हामीले निहाल्नु पर्दछ। मत्ती, मर्कुस, लुका र योहन्ना हामीले हेर्नु पर्दछ। यी कुराहरूबाट हामीले धेरै भन्दा धेरै कुरा थाहा गर्न सक्छौ र सुसमाचारका पुस्तकहरूमा भएका शक्तिशाली आश्चर्य कर्महरू र प्रभुले गर्नुभएका कार्यहरूलाई छर्लङ्ग देखाएको छ। एउटा कुरा चाहिँ महत्वपूर्ण छ कि उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई गहिरो रूपमा प्रमाणित गरेको पनि छ।

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं। जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण मेरा प्यारा श्रोताहरूलाई जयमसी तथा ख्रिष्टीय अभिवादन भन्न चाहन्छु। म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको हामी हरेक खण्डमा परमेश्वरको जीवित वचन यहाँहरूको माझमा लिएर आउने गरिरहेका छौं। म आज सुसमाचार्य पुस्तक मत्तीको 15 अध्यायको 21 पददेखि 28 पदसम्म पाठ गर्न गइरहेको छु। शीर्षकमा यहाँ यसरी लेखिएको छ, कनानी स्त्रीको विश्वास। तब येशु त्यहाँबाट निस्कनुभयो र टुरोस र सिदोनका इलाकातिर जानुभयो। त्यस इलाकाबाट एउटी कनानी स्त्री आएर कराउँदै भन्न लागिन्, हे प्रभु दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्, मेरी छोरीलाई भूतले साह्रै सताएको छ। येशुले त्यसलाई केही जवाफ दिनु भएन। उहाँका चेलाहरूले आएर उहाँलाई विन्ती गरे, यसलाई विदा गर्नुहोस् किनभने त्यो कराउँदै हाम्रो पछि लागिरहेछ। उहाँले भन्नुभयो, म इजरायल जातिका हराएका भेडाहरूका निम्ति मात्र पठाएको हुँ। तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परी र भनी, हे प्रभु मलाई सहायता गर्नुहोस्। उहाँले भन्नुभयो, बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठिक हुँदैन। त्यसले भनी, हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबलबाट झरेका टुक्रा टुक्री खान्छन्। तब येशूले त्यसलाई जवाफ दिनुभयो, हे नारी, तिम्रो विश्वास ठूलो रहेछ, तिमीले इच्छा गरे बमोजिम तिमीलाई होस्। त्यसकी छोरी त्यही घड़ी निको भइहाली। प्रियहरू, हामीले यति बेला सुसमाचारको पुस्तक मत्तीको 15 अध्यायको 21-देखि 28-सम्म पाठ गर्यौं। यहाँ येशू ख्रीष्ट कहाँ एकजना कनानी स्त्री आफ्नो छोरीको चंगाईका लागि, छोरीलाई निको पारदिनका लागि येशू प्रभु कहाँ अर्जी बिसाउनलाई, विन्ती गर्नलाई आएको घटनालाई समावेश गरिएको छ। कनानी स्त्री को थिइन् भन्दाखेरि उनी एकजना अन्य जाति थिइन्। अझ धर्मशास्त्र बाइबल अनुसार हामीले हेर्ने हो भने उनी चाहिँ एकजना महिला थिइन् जहाँ चाहिँ त्यो बेलाको समयमा पुरूष प्रधान समाजले महिलाहरूलाई अन्याय अत्याचार गर्दथ्यो। त्यहाँ पुरूषको चाहिँ गणना हुन्थ्यो तर महिलाको गणना हुँदैनथ्यो। महिलालाई मानिसहरूले त्यति धेरै महत्वको साथमा हेरेको हामीले भेट्दैनथ्यौं त्यो बेलाको समयमा। आजभन्दा 2000 वर्ष पहिलेको समयमा महिलाहरूलाई त्यो तौरबाट स्थान दिइएको थिएन। उनी एक अन्य जाति थिइन्। एउटा यहुदीहरूको समाजमा विशेष गरी अन्य जातिहरूलाई हेर्ने दृष्टिकोण धेरै फरक थियो। त्यो बेलाको समयमा हामीले हेर्ने हो भने यहुदी र अन्य जातिबीच धेरै ठूलो खाडल थियो। यहुदीहरूले अन्य जातिहरूलाई निकै एउटा तुच्छ व्यवहार गर्दथे, जसरी हामीले हाम्रो समाजमा हेर्न सक्दछौ। हाम्रो समाजमा पनि जातीयताको हिसाबले कोही ठूलो जातको कोही सानो जातको भनेर छुट्याइएको छ। त्योभन्दा एउटा कट्टर, त्योभन्दा पनि एउटा गहिरो विभेद चाहिँ त्यो बेलाको समयमा थियो। त्यसपछि अर्को कुरा चाहिँ, ती महिलाको थिइन् भने उनी एउटा महिला थिइन्, आमा थिइन्, जो चाहिँ एकदमै धेरै पीड़ामा थिइन्, निकै नै धेरै समस्यामा थिइन्।
आफ्नो छोरीलाई भूतात्मा लागेको छ, उसलाई त्यसबाट छुटकारा दिनको लागि उनी अर्ज बिन्ती गरिरहेकी थिइन्। यसरी हेर्नुपर्दाखेरि एउटा महिलाले आफ्नो छोरीको जीवनको लागि, उनको छोरीलाई छुटकारा दिनको लागि, उनको छोरीको जीवनलाई बचाइदिनका लागि यीशु कहाँ उनी आउँदछिन्। तर यो घटनालाई हामीले ध्यान दिएर हेर्ने हो भने यीशु प्रभुले शुरूमा उनीलाई केही जवाफ दिनुभएको छैन। यति धेरै रोई कराई गर्दाखेरि पनि यीशु प्रभुले ती महिलाको कुरा सुन्नु भएको छैन। त्यसपछि यीशु प्रभुले दिनुभएको जवाफ अलिकति हामीलाई सुन्दाखेरि हेर्दाखेरि अप्ठ्यारो लाग्छ। यीशु प्रभुले भन्नुहुन्छ कि म इजरायल जातिका हराएका भेडाहरूका निम्ति मात्र पठाएको हुँ। यसको अर्थ चाहिँ यीशु प्रभु इजरायलीहरूको लागि मात्रै आएको हुँ, म अन्य जातिहरूको लागि आएको होइन भन्ने सामान्य बुझाइ त्यहाँनिर हामीले पाउँदछौ। सामान्य बुझाइ त्यहाँनिर अन्य मानिसहरूले यीशु प्रभुबाट उद्धार र छुटकारा पाउँदैनन् भन्ने त्यो एउटा बुझाइ रहन जान्छ। तर वास्तविक रूपमा त्यो होइन प्रियहरू। यीशु प्रभुले पछि त के पनि भन्दै हुनुहुन्छ कि यहाँनिर बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठिक हुँदैन। ती महिलालाई, एकदमै समस्यामा परेकी महिलालाई, अन्य जातिलाई यीशु प्रभुले यो खालको व्यवहार गरिरहनु भएको थियो। अनि त्यहाँ भएका उनका चेलाहरूले पनि त्यो कुरालाई चाहिँ सामान्य मानिरहेका थिए, किनभने यहुदीहरूले प्राय यही व्यवहारहरू अन्य जातिहरूको बीचमा गर्दथे। तर येशूले शुरूमा यी सबै व्यवहारहरू किन देखाउँदै हुनुहुन्थ्यो भने यहुदीहरूले अन्य जातिहरूलाई कुन तवरबाट व्यवहार गरिरहेको छ भन्ने कुरा दर्शाउनको लागि, झल्काउनको लागि, हामी बीचमा, मानिसको बीचमा पनि कति धेरै विभेद रहेछ भन्ने कुरा देखाउनको लागि पनि यहाँनिर यो वाक्यांशको प्रयोग गर्नुभएको हामीले भेट्दछौ। खासमा भन्नुपर्दाखेरि यीशु प्रभु यो संसारमा यहुदी जातिबाट, दाउदको वंशबाट उहाँ जन्मिनु भएको भए पनि उहाँ सारा मानव जातिको उद्धारका लागि एउटा मसव्यवहारहरू किन देखाउँदै हुनुहुन्थ्यो भने यहुदीहरूले अन्य जातिहरूलाई कुन तवरबाट व्यवहार गरिरहेको छ भन्ने कुरा दर्शाउनको लागि, झल्काउनको लागि, हामी बीचमा, मानिसको बीचमा पनि

पापका लागि एउटा मसीहा हुनुहुन्छ। उहाँ सारा मानिसहरूको पाप उठाउनको लागि, संसारमा भएका सारा मानिसहरूलाई उद्धार दिनको लागि उहाँ यो संसारमा आउनु भएको। त्यसकारण पनि येशु प्रभुले यहाँनिर अन्तिममा ती नारीको विश्वास देखेर उनको छोरीलाई निको पार्नु भएको छ। अनि येशुले यो पनि भन्नुभएको छ कि तिम्रो विश्वास ठूलो रहेछ। उनको विश्वास येशुप्रति भएको कारणले गर्दाखेरि उनलाई येशुले चंगाई दिनुहुन्छ, उनको छोरीलाई येशुले चंगाई दिनुहुन्छ र भन्नुहुन्छ कि हे नारी, तिम्रो विश्वास ठूलो रहेछ। आज हामी यो कुरालाई अलिक गहन तरिकाले हेर्नेछौ प्रियहरू। यहाँ येशु प्रभुले यी कनानी स्त्री जो अन्य जाति छन् यिनको विश्वासलाई चाहिँ तिम्रो विश्वास ठूलो रहेछ भनेर भन्नुभएको अर्थ के हो त्यसका बारेमा हामी हेर्नेछौ। खासमा तपाईँ र हामीले येशुप्रति गरेको विश्वास छ, त्यो विश्वास कस्तो छ, हामीले खासमा येशुप्रति गरिरहेको विश्वास कस्तो हुनुपर्दछ भन्ने कुरामा पनि आज यो वाक्यांशले, यो वार्तालापले, यो बाइबलको खण्डले तपाईँ र मलाई बुझाउन खोजिरहेको छ प्रियहरू। हामी शुरूमा हेर्नु पर्दाखेरि यी महिला अन्य जाति थिइन्, तर पनि यिनले येशुप्रभुलाई राम्रोसँग चिन्दथिन्। उनी अन्य जाति भए पनि उनले येशुप्रभुलाई, उनी दाउदका पुत्र हुन्, उनी सारा मानव जातिका मसीह हुन् भन्ने कुरा उनले बुझेकी छिन्। त्यसकारण उनले येशुप्रभुलाई वास्तविक रूपमा उहाँ को हुनुहुन्छ भनेर चिनेको कारणले गर्दाखेरि उनी उद्धारको लागि, छुटकाराको लागि येशु कहाँ आउँदछिन्। उनले मलाई चंगाई गरिदिनुहोस्, मेरो छोरीलाई निको पारिदिनुहोस् भनेर भनेकी छैनन्, तर उनले के भनेकी छिन् भने, हे प्रभु दाउदका पुत्र, ममाथि दया गर्नुहोस्। यहाँ येशु प्रभुको दया, येशु प्रभुको निगाह, उहाँको कृपाको उनले चाह गरेकी छिन्। अनि त्यो दया कृपा उनले किन चाह गरिन् भन्दाखेरि, येशु प्रभु परमेश्वर हुनुहुन्छ, उहाँ मसीह हुनुहुन्छ, हाम्रो पाप छुटकारा गर्ने मसीह, हामीलाई चंगाई गर्ने हाम्रो उद्धारक उहाँ हुनुहुन्छ भनेर यी महिलाले बुझेकी छिन्। त्यसकारण तपाईँ र मेरो विश्वास यी महिलाको जस्तो हुनुपर्दछ प्रियहरू। तपाईँ र मेरो विश्वास बलियो हुनको लागि, ठूलो विश्वास हुनको लागि यी महिला जस्तो विश्वास हुनुपर्दछ। यी महिलाको विश्वास केवल येशुद्वारा चंगाई हुन्छ भन्ने मात्र होइन, तर येशु को हुनुहुन्छ भन्ने कुरा उनलाई राम्रोसँग थाहा छ। त्यसकारण हामी भन्न सक्दछौ कि विश्वास भनेको येशुलाई चिन्नु मात्र होइन, तर येशु को हुनुहुन्छ भनेर वास्तविक रूपमा चिन्नु चाहिँ महत्वपूर्ण हो। त्यसकारण आज तपाईँ र मैले येशु प्रभुलाई कसरी चिनेका छौं त्यो महत्वपूर्ण हुन्छ प्रियहरू। भजन संग्रहको पुस्तक 34 अध्यायको 17 पदमा यहाँ यसरी लेखिएको छ, जब धार्मिक जनहरूले पुकारा गर्छन् तब परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै संकटबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। यहाँ यी स्त्रीलाई हामीले हेर्ने हो भने यी स्त्रीले परमेश्वरको दयाको पुकारा गरेकी छिन्। उनले परमेश्वरको निगाहको, कृपाको उनले हार गुहार गरेकी छिन्। हामीलाई धेरै समय परमेश्वरको निगाहको खाँचो पर्दछ प्रियहरू, किनभने मानिसहरू सीमित छौं। हामीसँग भएको शक्ति र सामर्थ्यले धेरै समय हामीले केही गर्न सक्दैनौ, तर हामीलाई परमेश्वरको निगाह, उहाँको कृपाको आवश्यकता पर्दछ। जसरी यहाँनिर यी स्त्रीले आफ्नो छोरीको उद्धारको लागि उनले परमेश्वरको निगाहको चाह गरेकी छिन्, त्यसरी तपाईँ र मैले पनि परमेश्वरको निगाहको, कृपाको चाह गर्नु पर्दछ। वचन संग्रहको पुस्तक 34 अध्यायको 17 पदमा यसरी लेखिएको छ, जब धार्मिक जनहरूले पुकारा गर्दछन् तब परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै संकटबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। त्यसै गरी अर्को कुरा चाहिँ हामीले हेर्नेछौ, यहाँ परमेश्वरले उत्तर दिनु भएन भने तपाई हामीले यसरी बुझ्नु हुँदैन कि परमेश्वरले तपाईँ र मलाई इन्कार गर्नुभएको छ। जब यिनी स्त्रीले येशूलाई गुहार्दछिन् तब येशूले तिनलाई केही जवाफ दिनु हुँदैन। येशू प्रभुले जवाफ नदिनु भएपछि धेरै समय हामीलाई लाग्दछ कि परमेश्वरले हामीलाई बिर्सिनु भयो, परमेश्वरले हामीलाई वास्ता गर्नु भएन, परमेश्वरले मलाई त प्रेम गर्नु हुँदैन कि क्या हो भनेर कहिलेकाहीँ तपाईँ र हामी निराश हुन्छौं। हामी परमेश्वरको उद्धारको लागि, उहाँबाट सहायताको लागि हामी गुहार गर्दछौ, तर धेरै समय परमेश्वरबाट उत्तर नआउन पनि सक्छ। त्यसरी परमेश्वरबाट उत्तर नआउँदाखेरि तपाईँ र हामी हतोत्साहित हुन पुग्दछौ। तर यहाँ कनानी स्त्रीले के गरेकी छिन् भने उनी हतोत्साहित भएकी छैनन्।

उनी टाढा भागेकी छैनन्। उनी परमेश्वरले जवाब दिनु भएन भनेर दुखी भएर येशु ख्रिस्टबाट टाढा भागेकी छैनन्, तर निरन्तर परमेश्वरलाई गजगजाइरहेकी छिन्। उनी निरन्तर येशु कहाँ गएर गुहार मागिरहेकी छिन्। त्यसकारण प्रियहरू, कतिपय समयमा परमेश्वरले तपाईँ र मेरो प्रार्थनाको उत्तर दिनु भएन भनेर तपाईँ हामी निराश हुन्छौं, तर साँचो विश्वास यो हो प्रियहरू, तपाईँ र म निरन्तर परमेश्वरको प्रार्थनाको उत्तरलाई पर्खिएर बस्नु पर्दछ। उहाँको उचित समयमा उहाँले जवाफ दिनुहुन्छ भनेर त्यो कुराको आशा तपाईँ र मैले गर्नुपर्दछ। धेरै समय परमेश्वर मौन बस्दाखेरि तपाईँ र हामी निराश हुँदछौ, तर निराश नहुनुहोस् प्रियहरू। अर्को महत्वपूर्ण कुरा चाहिँ, प्रभु येशु ख्रीष्टले ती कनानी स्त्रीलाई निकै अस्वाभाविक जवाफ दिनुभएको छ। ती कनानी स्त्रीलाई जुन तवरबाट अन्य मानिसहरूले व्यवहार गर्दथे, यहुदीहरूले जसरी व्यवहार गर्दथे, त्यही ढंगले येशु प्रभुले पनि भन्नुभएको छ कि म इजरायल जातिको हराएका भेडाहरूको निम्ति मात्र पठाएको हुँ, तिमीहरूको लागि होइन, अरू मानिसहरूको लागि होइन। प्रभु येशुले ती महिलाको, ती स्त्रीको जाँच गरिरहनु भएको, उनको विश्वासको जाँच गरिरहनु भएको थियो। यति भनिसकेपछि ती स्त्रीले, मलाई त परमेश्वरले प्रेम गर्नु हुँदैन रहेछ, मलाई त उहाँले वास्ता गर्नु हुँदैन रहेछ, उहाँले त अरू मानिसहरूले जस्तै मलाई पनि घृणा गर्नु भएको रहेछ भनेर उनले छोडेर गइनन् प्रियहरू। उनले येशुमाथि बिन्ती गर्न छोडिनन्, तर निरन्तर येशु प्रभुलाई उनले बिन्ती गर्दै पुकार्दै उनीबाटको सहायता माग्दै अगाडि बढ़िरहन्। 25 पदमा हामीले हेर्ने हो भने, तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परि र भनी, हे प्रभु, मलाई सहायता गर्नुहोस्। धेरै समय प्रियहरू, तपाई र मेरो जीवनमा पनि हामीले खोजेको जीवन हामीले प्राप्त गरेका हुँदैनौ। धेरै समय प्रियहरू, तपाईँ र म परमेश्वरसँगको त्यो प्रार्थनामा हामीले बिसाएका बिन्तीहरू, प्रार्थनाको उत्तरहरू ठिक समयमा नआउँदाखेरि, अझै हाम्रो जीवनमा ती खराब कुराहरू, घटनाहरू घटिरहँदाखेरि, आफूले सोचेको कुराहरू पूरा नहुँदाखेरि, तपाईँ र हामी परमेश्वरसँगको भरोसाबाट हामी पछाडि हट्दछौ। हामी कति कहिले काहीँ त कति विश्वासीहरू आफ्नो विश्वासबाट पनि च्युत भएर पछाडि हटेर गएको हामीले घटनाहरू पाउँदछौ। तर यी कनानी स्त्रीलाई यहाँ येशु प्रभुले सिधै उनले बुझ्ने तरिकाले उनलाई भन्नुभएको छ कि म तिम्रो लागि होइन, तर इजरायलीको लागि हो भनेर भन्दा पनि यी स्त्रीले चाहिँ परमेश्वर को हुनुहुन्छ भनेर उनलाई थाहा भएको कारणले गर्दाखेरि उनी झन घोप्टो परेर प्रभु कहाँ दण्डवत गरेर परमेश्वरको सहायता मागी नै रहन्छन्। त्यसकारण प्रियहरू, हामी धेरै समय परमेश्वरबाट उचित समयमा हाम्रो प्रार्थनाको उत्तर आएन भनेर हामी निरुत्साहित हुनु हुँदैन, हामी पछाडि हट्नु हुँदैन, तर धेरै समय परमेश्वरको समयलाई तपाईँ र मैले पर्खिनु पर्दछ। परमेश्वरको उचित योजना के छ त्यसलाई खोज्न तपाईँ र म सिक्नु पर्दछ प्रियहरू। धेरै समय परमेश्वरले तपाईँ र म त्यो जाँचको, परीक्षाको बाटो भएर हिँडेको पनि देख्न चाहनुहुन्छ, तर त्यसले तपाईँ र मेरो विश्वासलाई नै बलियो बनाउँदछ। त्यसकारण एउटा ठूलो विश्वासले, एउटा साँचो विश्वासले कहिले पनि आफ्नो योजना, आफ्नो समय भन्दा पनि परमेश्वरको समयको प्रतीक्षा गर्दछ प्रियहरू। अर्को महत्वपूर्ण कुरा हामी यहाँ हेर्न गइरहेका छौं प्रियहरू, कि एउटा ठूलो विश्वासले परमेश्वर तर्फबाट आश्चर्यको इनाम प्राप्त गर्दछ। एउटा ठूलो विश्वासले परमेश्वरबाट त्यो उसले सोचेको भन्दा महान, सोचेको भन्दा एउटा ठूलो इनाम उसले प्राप्त गर्दछ। जब यहाँ येशू प्रभुले भन्नुहुन्छ, बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठिक हुँदैन, त्यसै नै घडी ती कनानी स्त्रीले यसरी जवाफ दिन्छन् कि, हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबलबाट झरेका टुक्रा टुक्री खान्छन्। यसको अर्थ, हामी दुर्बल छौ, हामी हेपिएका छौ, हामी समाजबाट टाढा बनाइएका छौ, तर पनि तपाईँ नै हाम्रो मालिक हुनुहुन्छ, तर पनि तपाईँ हाम्रो उद्धारक हुनुहुन्छ, तपाईँ हामीलाई सहायता गर्ने परमेश्वर हुनुहुन्छ भनेर उनले अर्ज बिन्ती गर्दछिन्। त्यो एउटा ठूलो विश्वास हो प्रियहरू। धेरै समय तपाईँ र मेरो हृदयमा एउटा कठोरपन हुन्छ प्रियहरू, तपाईँ र मेरो हृदयमा एउटा घमण्ड हुन सक्छ। कतिपय घमण्डका कारणले गर्दाखेरि तपाईँ र म कोमल हृदयको बन्न सक्दैनौ। तपाईँ र म भित्रको त्यो एउटा ठूलो पत्थरको हृदयको कारणले गर्दाखेरि तपाईँ र म परमेश्वरको सामु तपाईँ विनम्र बन्न सक्नु हुँदैन।
जसले गर्दाखेरि धेरै आशिषहरू तपाईँले प्राप्त गर्ने आशिषहरू पनि प्राप्त नगरेको हुन सक्नुहुन्छ। त्यसकारण यहाँ जसरी ती कनानी स्त्रीले आफूले आफूलाई नम्र बनाएर आफूले आफूलाई परमेश्वरको सामु दण्डवत गरेर निहुरिएर परमेश्वरलाई पुकारा गर्दछिन्, तब परमेश्वरले उनलाई भन्नुहुन्छ कि ए नारी, तिम्रो विश्वास ठूलो रहेछ, तिमीले इच्छा गरे बमोजिम तिमीलाई होस्। ती कनानी स्त्रीको छोरी त्यसै गरी निको पनि भइहालिन्। प्रियहरू, हामीले हेर्न सक्दछौ कि येशु प्रभुको एउटा मात्रै वचनले उनको छोरी निको भएको छ। उनको छोरीलाई येशु प्रभुले हात राखेर प्रार्थना गर्नुभएको छैन, न कुनै येशु प्रभुलाई ती छोरीले छोएकी छिन्, न ती स्त्रीले छोएकी छिन्। तर यहाँ आश्चर्यपूर्ण कर्म भएको छ। येशु प्रभुले बोलेकै आधारमा ती कनानी स्त्रीको छोरी निको भएकी छिन्। त्यसकारण विनम्र हृदयले, कोमल हृदयले परमेश्वर तर्फबाटको आशिष र कृपा तपाईँ र मेरो जीवनमा आउँदछ। प्रियहरू, कोमल हृदयले, विनम्र हृदयले गरेको निरन्तर प्रार्थनाले पक्कै पनि परमेश्वरको निगाह तपाईँ र मैले प्राप्त गर्दछौं। प्रियहरू, अनि त्यसलाई परमेश्वरले साँचो विश्वास र ठूलो विश्वास भनेर भन्नुहुन्छ। त्यसकारण आज तपाईँ र मैले विचार गर्नुपर्दछ कि तपाईँ र मेरो विश्वास कस्तो छ, परमेश्वरप्रति कस्तो हामीले भरोसा राखेका छौं। साँच्चै म तपाईँहरूलाई भन्दछु कि कनानी स्त्रीको जस्तो विश्वास तपाईँ र मेरो हुनुपर्दछ। उनीमाथि परमेश्वरको निगाह उनले पाउँदिनन् भन्ने जवाब पाइरहँदाखेरि पनि, परमेश्वरको सहायता उनले पाउँदिनन् भन्ने जवाब उनले पाइरहँदाखेरि पनि, बेवास्ता उनले भोगिरहँदा पनि उनले निरन्तर खुरन्दार रूपमा परमेश्वरलाई पुकारा गर्न छोडेकी छैनन्। अझ उनी कोमल र विनम्र हृदयले परमेश्वरको पुकारा गरिरहेकी छिन् र उनले सोच्नै नसकेको अचम्मको काम, अचम्मको एउटा उद्धार र छुटकारा उनको जीवनमा भएको छ। त्यसकारण म तपाईँलाई यही उत्साह दिन चाहन्छु कि तपाईँ र मेरो जीवनमा परमेश्वरको उद्धारको, परमेश्वरको कृपाको खाँचो छ, पक्कै पनि उहाँको निगाहको खाँचो छ भने तपाईँ र मेरो विश्वास यी कनानी स्त्रीको जस्तै हुनु आवश्यक छ। प्रियहरू, म अन्तिममा केही बाइबलका पदहरू पढेर वचनबाट बिदाउन चाहन्छु। हिब्रूको पुस्तक 11 अध्यायको हामी 6 पद पाठ गर्नेछौ। विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्दछ। त्यसै गरी मर्कुसको पुस्तक 9 अध्यायको 23 पदमा यसरी लेखिएको छ, येशूले तिनलाई भन्नुभयो, तपाईले सक्नुहुन्छ भनी के भनेको, विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ। मत्तीको पुस्तक 17 अध्यायको 20 पदमा यसरी लेखिएको छ कि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूका अल्प विश्वासको कारणले हो, साँच्चै म तिमीहरूलाई भन्दछु कि तिमीहरूमा एउटा ग्रायोको दाना जति विश्वास भएदेखि यस डाँडालाई यहाँबाट हटिजा भन्यो भने पनि त्यो हटिजानेछ र तिमीहरूका निम्ति केही असम्भव हुने छैन। आज हामीले हेर्यौं कि ठूलो विश्वास के रहेछ। आज हामीले हेर्यौं कि परमेश्वरप्रति हाम्रो सानो भए पनि विश्वास, यहाँनिर भनिएको खण्डमा रायोको दाना जतिको विश्वास भए पनि हामीले परमेश्वरबाट उहाँको कृपा र निगाह हामीले प्राप्त गर्नेछौ। म तपाईँलाई यही प्रश्न गर्न चाहन्छु, तपाईँको परमेश्वरप्रति कति विश्वास छ? हुन्छ, वचन अध्ययन र सुनाईबाट परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह। हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा। यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च गुरु पास्टर वकिल माडी र चर्च परिवारले। र श्रोता, कार्यक्रम मार्फत तपाईँले बेतसालुम पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्र खड्काज्यूबाट विवाहसँग सम्बन्धित वचनहरू सुन्न र आशिषित हुन सक्नुहुनेछ। साथै तपाई पनि प्रार्थना सहित जीवन साथी जोड़ीको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ र विवाहको लागि तपाईँ कुनै सल्लाह चाहनुहुन्छ भने कार्यक्रम मार्फत थुप्रै उत्साह प्राप्त गर्न गइरहनु भएको छ र हाम्रो आदरणीय पास्टर ज्यूसँग तपाईँले सम्पर्क गर्नुभएर सम्बन्धित विषयमा जानकारी पनि लिन सक्नुहुनेछ र थप जानकारी चाहिँ हामी कार्यक्रमको अन्तिममा नै तपाईँको लागि राख्नेछौ। र यो समयमा म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा तपाईँ हुनुहुन्छ र आज हामीसँग एकजना विशेष जोडी हुनुहुन्छ र भर्खरै मात्र उहाँहरू विवाह बन्धनमा बाँधिनु भएको छ र विवाह बन्धनमा बाँधिनु भन्दा अगाडिको उहाँहरूको तयारीहरू कस्तो थियो कसरी यहाँसम्म उहाँहरू आइपुग्नु भयो यी विविध अनुभवहरू चाहिँ हामी कार्यक्रम मार्फत राख्न गइरहेको छ। यसकारण ढिला नगरिकन म आजको कार्यक्रमको गेस्टहरूलाई स्वागत गर्न चाहन्छु। हामीसँग हुनुहुन्छ जनक ताम्राकारज्यू बेत सालुङ पुतली सड़क मण्डलीबाट र उहाँको अर्धाङ्गिनी हुनुहुन्छ हामीसँग शिखा बराइलीज्यू इभान्जेलिकल मित्र मण्डली क्षेत्र पार्टीबाट हुनुहुन्छ र यहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत छ। आरामै हुनुहुन्छ र सबैभन्दा सुरुमा नै धन्यवाद दिन चाहेँ यो बहुमूल्य समय हाम्रो लागि तपाईँहरूले निकाल्नु भएको लागि र बधाई पनि भन्न चाहन्छौ। भर्खरै मात्र विवाह बन्धनमा बाँधिनु भएको छ र कस्तो अनुभवहरू भइरहेको छ अहिलेको दिनहरूमा?
1: यहाँलाई धेरै धन्यवाद। अहिलेको अनुभव त एकदम ताजा ताजा रमाइलो छ। अब एउटा पवित्र विवाह सम्पन्न भयो, हाम्रो अगुवाज्यूहरू पार्श्वज्यूहरू होइन आफन्त सबैको आशिष प्रार्थनाले गर्दा सक्सेस भइरहेछ, रमाइलो भइरहेछ
0: हजुर। र अब हामी विवाह पछिका कुराहरू त हामी अब हजुरको धेरै अनुभवहरू बटुलिसक्नु भएपछि निश्चय पनि हामी कुराकानी गर्नेछौ, तर आजको श्रृंखलामा चाहिँ विशेष गरिकन विवाह भन्दा अगाडिका तपाईँहरूको तयारीहरू होइन तपाईँहरू जब सिंगल आफ्नो लाइफ अगाडि बढ़ाइरहनु हुँदाखेरिको तयारीहरू कस्तो थियो? निश्चय पनि विवाह भन्ने कुराहरू साधारण कुराहरू होइन र झन्तै माथि हामी इसाईहरू विवाहलाई एकदमै महत्वपूर्ण रूपमा लिन्छौं र यसलाई हामी ख्यालसट्टाको रूपमा अवश्य पनि लिँदैनौ। र विवाह भन्दा अगाडि आफूलाई कसरी तपाईँहरू दुवैजनाले इन्डिभिजुअली आफूलाई आत्मिक रूपमा शारीरिक रूपमा होइन परमेश्वरसँगको समय बिताउने कुराहरूमा कसरी तयारी गरिरहनु भएको थियो अलिकति आफ्नो आफ्नो अनुभव बताइदिनुहोस् न।
1: सुरुमा त अब अलिकति समय लिनुपर्छ जस्तो लाग्छ मलाई, मेरो आफ्नो लाइफमा पनि त्यही नै भयो। जब म सिङ्गल थिएँ त्यो बेलामा चाहिँ विवाहको कुराहरू पनि आफ्नो दिमागमा त आउँथ्यो, अब त केही समयपछि म बिहा गर्नुपर्छ होला अनि त्यसको लागि त असल केटी चाहिन्छ जो चाहिँ प्रभुमा पनि राम्रो होस् होइन मलाई पनि राम्रो माया गर्ने अनि एक्टिभ विश्वासी हुनु पर्यो होइन अरू कुरा चर्चतिर पनि मिनिस्ट्रीहरू पनि गर्ने खालको त्यस्तो भए त बिहे गर्नु पर्ला भन्ने सोच त आउँथ्यो, त्यसकै लागि प्रार्थना पनि गरिरहेको थियौँ। र जब उसँग भेट भयो बिस्तारै भेट भएपछि उसमा चाहिँ मैले त्यो देखेँ सबै कुराहरू मिलेको होइन परमेश्वरमा पनि अगाडि र उनै मेरो लागि ठिक होला जस्तो फिलिङ्स त आयो र त्यतिकैमा पनि मैले अब एकदमै रेडी भएर हामी सिधै रिलेसनसिपमा बस्ने त्यस्तो पनि भएन, धेरै प्रार्थना गऱ्यौँ अनि राइट टाइमको लागि प्रतीक्षा गऱ्यौँ होइन अनि परमेश्वरले चाहिँ कतिपटक चाहिँ हामीलाई चाहिँ त्यो कन्फर्मेसन दिनुहुन्छ क्या, कन्फर्मेसन कस्तो भन्दाखेरि एकैचोटि दिनुहुन्न कि जस्तो समयलाई बोलाउने बेलामा चार पटकसम्म कन्फर्मेसन दिनुभयो नि त समय समय समय होइन त्यो हुँदाखेरि चाहिँ हामीमा पनि त्यही हो, मलाई चाहिँ त्यो भयो अब उसको अर्कै अनुभव होला होइन मलाई के भन्दा यही हो कि भन्ने हुन्छ नि बिस्तारै बिस्तारै अब धेरैचोटि चाहिँ मैले मजाले टाइम लिएँ अनि त्यो कतिपटक चाहिँ फिलिङ्सहरू आउँछ नि त अब त भन्नुपर्छ क्या हो होइन यही केटी हो कि क्या हो भन्ने हुन्छ नि तर फेरि मैले आफूले आफूलाई चाहिँ अलिकति कन्ट्रोल चाहिँ गरेँ किन भन्दाखेरि मैले प्रार्थना गरेँ र प्रभु यदि त्यही हो भने भन्नुहोस् होइन होइन भने पनि भनिदिनु होला भनेर त्यो प्रार्थना गरिरहन्थे अनि त्यो प्रार्थना गर्दाखेरि त्यही हो टाइपको होइन हुन्छ नि त्यसरी आएर कन्फर्मेसन त्यो भएपछि बल्ल म अगाडि बढेर हामीले त्यो अनुभव छ।
0: हजुर, जस परमेश्वरबाट कन्फर्मेसनहरू चाहिँ केही समयसम्म प्रार्थनामा समय बितायो तपाईँले खोज्नु भयो होइन र ठ्याक्कै हुन्छ नि प्रभुबाटको कन्फर्मेसनलाई चाहिँ कसरी तपाईँले महसुस गर्नुभयो, अब चाहिँ हो छोरा तिम्रो लागि चाहिँ उनै हो है भन्ने प्रकारको त्यो एउटा अनुभव छाड अब विभिन्न व्यक्तिको विभिन्न प्रकारको अनुभवहरू हुन्छ, तपाईँले कसरी गर्नुभयो?
1: त्यसमा चाहिँ यस्तो भयो, जब उसँग मेरो कुराकानी भइराखेको थियो बिस्तारै बिस्तारै कुरा पनि अगाडि बढिरहेको थियो त्यो कुरा हुँदा पनि म चाहिँ स्योर थिएन कि सिज द वान भनेर होइन किनभने एज अ फ्रेन्ड चाहिँ कुरा गरिरहेको थियो अनि मेरो मनमा त थियो अब युकेटी चाहिँ सायद मेरो लागि हुन सक्छ भनेर तर म कन्फर्म चाहिँ थिएन त्यो अघि भने जस्तै म प्रार्थना गरिरहेको थिएँ प्रभु मलाई चाहिँ तपाईँले बाटो देखाउनुहोस् बिहेकै लागि त टाइम थियो होइन तर राइट पर्सन भयो भने त बिहेको लागि त टाइम पछि निकाल्न सकियो नि त होइन अनि मेन चाहिँ राइट पर्सन चाहिन्छ जस्तो लाग्छ क्या मलाई हरेकको लाइफमा राइट मान्छे आयो भने बिहेको त डेट नहो होइन, अनि परमेश्वरले जसरी बोलावट गरिदिनु भयो, जसरी परमेश्वरले डोर्याउनु भयो, त्यसरी जाने हो होइन। अनि यो बिहे भन्ने कुरा चाहिँ हामीले धेरै पटक चाहिँ एकदम सजिलो रूपमा लिँदो रहेछौँ क्या, बिहे गर्ने हो, फ्यामिली सेटल गर्ने हो, त्यति नै हो। तर बिहेको अर्थमा एकदम धेरै ठुलो जस्तो लाग्छ, जस्तो पहिला पुरानो करारदेखि हेर्दै जाने हो नि होइन, मसाले माया गरेर होइन, अनि अब्राहमले सारालाई माया गरे जस्तै होइन, अनि योसेफले मरियमलाई माया गरे जस्तो, त्यो माया पनि इम्पोर्टेन्ट छ जस्तो लाग्छ कि। अनि जब कुरा हुँदै थियो अनि मलाई चाहिँ भित्रबाट नै एउटा कस्तो कस्तो फिलिङ्स आउन थाल्यो भने अब चाहिँ ऊ चाहिँ तिम्रो लागि धेरै इम्पोर्टेन्ट छ जस्तो लाग्यो। किन भन्दाखेरि म एज अ सिङ्गर होइन, मसँग धेरै मान्छेहरूले कुरा गर्नुहुन्थ्यो, धेरैले तारिफ धेरै गरिदिनुहुन्थ्यो होइन, कतिबाट तपाईँ भइसक्यो तपाईँले केही कहिले केही होइन, त्यो हुँदाखेरि धेरै ऱ्यान्डम मान्छेहरू भनौँ न, उनीहरूमा कोही मान्छेले मलाई प्रपोज पनि गर्नुहुन्थ्यो होला होइन, त्यो अनुभव नै नहुने, त्यस्तो फिलिङ्स नै नहुने, उसलाई देख्दाखेरि चाहिँ मलाई चाहिँ अब धेरै कुराहरूमा चाहिँ मसँग मिल्छ जस्तो लाग्ने क्या, अब त्यो आफै चिन्न सकिने रहेछ जस्तो लाग्यो क्या। जस्तो अब आफ्नो लागि कोही मान्छे हो भने तपाईँको अगाडि धेरै कुरा राखिदिन्छ होइन, तर तपाईँले एउटा चुज गर्नुहुन्छ नि, त्यो चुज गर्दाखेरि तपाईँको भित्र मनदेखि नै एउटा केही हुन्छ होला नि त, त्योभन्दा बेटर त धेरै कुराहरू पनि छ होला नि त, त्योभन्दा राम्रो देखिने, त्योभन्दा फरक कलरको होइन, केही किन्दाखेरि केही छान्दाखेरि, तर उसलाई हेर्दाखेरि चाहिँ अर्कै खालको महसुस भयो क्या, चाहिँ सायद प्रब्लम मेरै लागि बनाइदिएको हो कि भन्ने जस्तो।
0: तपाईँलाई भित्र हृदयमा त्यो आवाज भयो होइन, कतिजना व्यक्तिले यही कुराहरू नै भन्नुहुन्छ, जब सही व्यक्ति चाहिँ हाम्रो अगाडि आउनुहुन्छ नि, त्यो प्रकारको शान्ति अनि त्यो प्रकारको कन्फर्मेसन चाहिँ हामीले महसुस गर्छौँ, नत्र भने हजारौं व्यक्ति नै अगाडि उपस्थित हुँदा पनि त्यो शान्ति हामी महसुस गर्दैनौँ भनेर भन्नुहुन्छ। र यो कुरा गर्दै गर्दाखेरि एकजना पास्टर बाबाको अनुभव पनि मलाई ठ्याक्कै सम्झना आयो, उहाँले चाहिँ ठ्याक्कै उल्टो कुरा के भन्नुभएको थियो भन्दा, उहाँको विवाहको समयमा चाहिँ उहाँलाई जतिजना होइन अब हाम्रो अब दिदी बहिनीहरू देखाउँदा पनि उहाँ चाहिँ जो पनि राम्रो लाग्थ्यो होइन, एकदमै जो पनि राम्रो लाग्ने, ऊ देखाउँदाखेरि पनि एकदम राम्रो लाग्ने, ऊ देखाउँदा पनि नाइन भन्ने अरे क्या, उहाँले चाहिँ हुन्छ नै भन्ने अरे, तर परमेश्वरको इच्छा जहाँ हुँदैन नि त्यहाँ कुरा मिल्दैन। उहाँले मलाई त्यही अनुभव बताउँदै हुनुहुन्थ्यो कार्यक्रम दौरानमा, उहाँले आफ्नो एक्सपिरियन्स सेयर गर्दा, तर मैले सबैलाई मन पराए तर कसैले मलाई नमन पराउने, कोही व्यक्तिसँग चाहिँ त्यो कुराकानी नै अगाडि नबढ्ने, कोही व्यक्तिमा चाहिँ केही कुरा नमिल्ने, केही कुरा नमिल्ने, अनि जबसम्म मेरो सही व्यक्ति आउनु भएन तबसम्म मेरो कुनै पनि कुराहरू अगाडि बढेन भन्दै हुनुहुन्थ्यो। अनि कहिलेकाहीँ परमेश्वरले यसरी पनि काम गर्नुहुँदो रहेछ, अनि हाम्रो जनकजीले भन्नुभयो जस्तै नि, जब सही व्यक्ति अगाडि आउँदछ सबै कुरा मिले जस्तो होइन, त्यो एउटा कन्फर्मेसनहरू चाहिँ महसुस हुन्छ भन्दै गर्नुहुँदा, म विश्वास गर्छु हाम्रो कार्यक्रम सुनेर बसिरहनु भएको श्रोता जो जति विवाहको लागि तयारी गर्दै कसरी चिन्ने होला आफ्नो राइट पर्सन भन्ने उहाँहरूले त्यो प्रश्नहरू उठाउँदै गर्नुहुँदाखेरि चाहिँ हामी यही उत्साह दिन चाहन्छौँ, सही समयमा सही व्यक्ति जब अगाडि आउनुहुन्छ प्रभुबाट त्यो महसुस हुन्छ होइन। र हाम्रो शिखाजीको अनुभव पनि हामी सुन्न चाहन्छौँ, तपाईँ कसरी तयारीहरू गरिरहनु भएको थियो विवाहको लागि, आफूले आफैलाई मेन्टली फिजिकली अब आत्मिक रूपमा होइन प्रार्थनामा, अनि कसरी उहाँ नै मेरो लागि सही व्यक्ति हो भनेर तपाईँले महसुस गर्नुभयो?
2: मैले चाहिँ खास गरी पहिलादेखि अब हामीलाई चाहिँ हाम्रो पास्टर अग्रजनहरूले चाहिँ हामी जवानहरूलाई चाहिँ होइन यस्तो सिकाइराख्नुहुन्थ्यो कि अब विवाहको लागि चाहिँ तिमीहरू चाहिँ होइन प्रार्थनामा समय बिताउनु पर्छ, आफ्नो राइट पर्सनको लागि चाहिँ परमेश्वरसँग एकदमै प्रार्थनामा समय बिताएर चाहिँ प्रार्थना गरेर चाहिँ माग्नुपर्छ। अनि यस्तो पनि भन्नुहुन्थ्यो कि तिमीहरूले चाहिँ कस्तो खालको चाहिँ व्यक्ति तिमीहरूलाई चाहिएको छ होइन, त्यो चाहिँ तिमीहरूले एकदमै त्यो प्रार्थनामा चित्र कोरेर चाहिँ प्रार्थना गरेर माग्नु भनेर सिकाउनुहुन्थ्यो नि त। अनि मैले चाहिँ त्यसरी प्रार्थना गरेर मागिरहे प्रभुसँग, साँच्चीकै मेरो लागि चाहिँ प्रभु यस्तो व्यक्ति चाहिँ दिनुहोस् है भनेर। अनि
0: कस्तो व्यक्ति भन्नु मिल्छ?
2: अफकोर्स भन्नु मिल्छ, किन
1: भन्नु,
2: त्यही भएर चाहिँ उहाँसँग मेरो विवाह भयो, ताकि उहाँ त्यही मान्छे हुनुहुन्छ। अनि साँच्चीकै परमेश्वरले चाहिँ त्यस्तो व्यक्ति चाहिँ मेरो लागि जुटाउनु भयो, किनभने विवाहको कुराहरू आउँदा पनि विवाह गर्न अब हुन्छ नि अहिले म विवाह गर्दिनँ भन्ने टाइपको मनमा हुन्थ्यो भने उहाँ चाहिँ अब मेरो लाइफमा आउँदाखेरि चाहिँ अब चाहिँ मेरो लागि चाहिँ उहाँ हो है जस्तो टाइपको मलाई पनि फिल भएको थियो। अनि कुरा गर्दाखेरि अनि म चाहिँ साँच्चीकै के भन्छ त्यो समय चाहिँ उहाँ जब मेरो लाइफमा आउनुभएको थियो नि त्यो समयमा चाहिँ एकदमै धेरै प्रार्थना गरिरहेको थिएँ, किनभने फ्यामिलीले पनि भनिराख्नु भएको थियो कि अब चाहिँ विवाह गर्ने टाइम हो, विवाह गर्नुपर्छ होइन, मण्डलीबाट पनि भनिराख्नुहुन्थ्यो अनि विवाहको कुराहरू पनि ल्याइराख्नुहुन्थ्यो होइन। तर म चाहिँ प्रार्थना गरिरहेको थिएँ आफूले आफैमा, अनि प्रभुसँग मागिरहेको थिएँ कि प्रभु मलाई चाहिँ यस्तो व्यक्ति दिनुहोस् है, मलाई चाहिँ साँच्चै गाउने बचाउने होइन प्रभुमा राम्रो मलाई चाहिँ त्यस्तो टाइपको व्यक्ति नै मनपर्थ्यो अनि त्यही भएर प्रभु मलाई चाहिँ यस्तो व्यक्ति दिनुहोस् है भनेर भन्थे। अनि साँच्चीकै परमेश्वरले चाहिँ त्यस्तै व्यक्ति चाहिँ मलाई दिनुभयो, उहाँ आउनुभयो। अनि अब त्यो त एकैचोटि कन्फर्म त हुँदैन, उहाँले अघि भने जस्तै होइन हामी चाहिँ एकैचोटि चाहिँ उहाँ मेरै लागि हो, मेरै लागि बोल्नुभएको भनेर त कन्फर्म हुँदैन। त्यसैले अनि प्रार्थना गरेँ अनि हामी चाहिँ प्रार्थनामा बस्यौँ होइन, उहाँलाई पनि भन्थ्यौँ प्रार्थना गर्नुपर्छ है हामी चाहिँ होला भन्थ्यौँ। अनि त्यसपछि प्रार्थना गरेँ अनि प्रार्थना गर्दाखेरि चाहिँ म चाहिँ कतिचोटि प्रार्थना गर्दाखेरि चाहिँ यस्तो हुन्थ्यो कि प्रभु कि मेरो लागि उहाँ नै हो त भनेर प्रार्थना गर्दाखेरि चाहिँ कतिचोटि म चाहिँ त्यो आवाज हुन्थ्यो कि तिम्रो लागि चाहिँ उही हो भन्ने टाइपको आवाज हुन्थ्यो क्या प्रभुबाटको। अनि त्यही भएर पनि अनि हाम्रो चाहिँ विवाह भयो होइन। अनि म चाहिँ के भन्छु भने हामीले चाहिँ विवाह गर्नुभन्दा र विवाहमा रेडी हुनुभन्दा अगाडि चाहिँ प्रार्थना गर्नु चाहिँ एकदमै जरुरी छ हामी जवानहरूले होइन। हामी विवाहको लागि रेडी छौँ भनेदेखि चाहिँ हामी चाहिँ प्रभुसँग प्रार्थना गरेर चाहिँ आफ्नो लागि चाहिँ राइट पर्सन माग्नु चाहिँ एकदमै जरुरी छ क्या, ताकि परमेश्वरले चाहिँ हामीलाई त्यस्तै टाइपको व्यक्ति चाहिँ उहाँले चाहिँ दिनुहुन्छ। किनभने परमेश्वरले चाहिँ के भन्छ, मागेको कुराहरू त बाबा मम्मीले नै दिन्छ नि होइन हामीलाई, त्यसरी नै परमेश्वर त हाम्रो बाउ आमा सबै हो नि त, हामीले जे माग्यो उहाँले त राइट कुरै दिनुहुन्छ नि त हामीलाई, त हामीलाई कुनै पनि रङ कुरा आउँदैछ भने त त्यसलाई हटाएर पनि राइट कुरा दिनुहुन्छ नि त। त्यही भएर चाहिँ मेरो लागि चाहिँ एकदम राइट हुनुहुन्छ, राइट पर्सन हुनुहुन्छ, परमेश्वरले दिएको आशिष हो उहाँ चाहिँ मेरो जीवनमा।
0: आमेन आमेन, कस्तो खुसी लाग्यो सुनेर नै, आनन्द महसुस भयो हामीलाई पनि। तपाईँहरूको वैवाहिक जीवनमा प्रभुले अझै धेरै आशिष दिनुभएको, सब त भर्खर सुरुवात हुँदैछ होइन, र यो सुरुवात सँगसँगै परमेश्वरले साँच्चै नै अब हामीले करार बाँध्ने बेलामा पनि मृत्युले नछुटाएसम्म भन्ने कुराहरू हामी गर्दै गर्दा, मृत्युले नछुटाएसम्म नै प्रभुको आशिष अनुग्रह कृपामा यसरी नै अगाडि बढ्दै जानु होला। र मलाई जहाँसम्म लाग्छ तपाईँहरूको चाहिँ अब एरेन्ज म्यारेज हो अथवा कुन प्रकारको म्यारेज हो, अलिकति स्पष्ट बनाइदिनु।
1: हाम्रो चाहिँ लभ म्यारेज हो।
0: ओके,
1: लभ गरेर अनि अरेन्ज म्यारेज।
0: ओके, अब कसरी कसरी सुरुवात भयो, अलिकति अनुभवहरू बताइदिनुहोस्, कहाँ भेट्नु भयो, कसरी तपाईँहरूले होइन त्यो कुराहरूलाई महसुस गर्नुभयो।
1: देख्न चाहिँ देखिरहेकै हो काठमाडौँमै, एकअर्कालाई देखिरहेको, तर त्यस्तो चिन्जान त थिएन। मलाई चाहिँ पहिलोचोटि देख्दाखेरि त राम्रै लागेको थियो, पछि फेरि लाग्दा झन् राम्रै लाग्न थाल्यो। अनि बिस्तारै बिस्तारै अब एकअर्कामा मैले अघि भने जस्तै कन्फर्म त थिएन, सिज दोवान भनेर चाहिँ त्यो बेलासम्म चाहिँ थिएन। अनि पछि साथीहरूको थ्रु केही कमन फ्रेन्ड्सलाई पनि चिन्ने, मलाई पनि चिन्ने भएर चाहिँ चिन्जान भयो। त्यसपछि ऊ पनि साथी बन्यो, म पनि साथी बने, हामी दुईजना साथी बनेपछि कुराकानी हुँदै अगाडि बढ्दै गएको हो। अनि उसलाई पनि म प्रति प्रेम भाव भनौँ न थियो, मलाई पनि त्यही थियो, तर कोही पनि नभन्ने कि हुन्छ नि, त्यही भएर हामी प्रार्थनामा, ऊ पनि आफ्नो प्रार्थनामा नै रहेछ, म पनि प्रार्थनामा नै थिएँ। अनि बिस्तारै जब हामी कन्फर्म भयौँ, अनि एक दिन चाहिँ मैले त्यो आँट गरेँ, मैले चाहिँ अब यसरी म चाहिँ प्रार्थना गर्दैछु तिम्रो लागि, तिमी के सोचिरहेछ मेरो बारेमा गर्दाखेरि, उसले अलिकति टाइम लियो, अनि बिस्तारै उसले पनि, मैले पनि प्रार्थना गरिरहेको थिएँ यस्तो कुरा गरेपछि, अनि केही समय टाइम लियौँ र एकअर्कालाई फेरि बिहे गर्नुभन्दा पहिले माया पिरती छ भने पनि टाइम लिनु एकदमै आवश्यक छ जस्तो लाग्छ कि मलाई, किनभने एकदमै आवेगमा उसलाई पनि चिनिरहेको थिएँ, म सबै कुराहरू बुझिरहेको थिएँ, त्यो जरुरी पनि छ एकअर्कालाई जो लाइफ बिताउने कुरा हो, टाइम दिनु, टाइम स्पेन्ड गर्नु अनि उसको बारेमा थाहा पाउनु धेरै जरुरी छ। अनि त्योभन्दा अगाडि चाहिँ हामीले एकदमै टाइम लियौँ बुझ्ने कोसिस गर्यौँ एकअर्कालाई, उसको प्लानिङहरू के छ फ्युचरमा होइन, मेरो के छ मैले सेयर गरेँ, उसको के छ उसले सेयर गर्यो, बिस्तारै बिस्तारै त्यो कुराहरूलाई चाहिँ कसरी एक्जिक्युट गर्न सकिन्छ, कसरी चाहिँ हामीले यो सक्सेस गर्न सक्छौँ भनेर प्लानिङहरू हुन्थ्यो। उसले मलाई हेल्प गर्थ्यो, मैले उसलाई हेल्प गर्थेँ, त्यो बेला म पनि एउटा जब गर्थेँ, उपट्टि जब गर्थ्यो होइन, अनि त्यो काममा पछि बिस्तारै गएर चाहिँ अब सेटलमेन्ट भएपछि बिहेको लागि त हामीले टाइम लिने नै निर्णय गरेको थियो त्यो बेला, चाँडै चाहिँ बिहे नगरौँ होइन, तर प्लानिङ गरौँ होइन, सबै कुराहरू सक्सेस गरौँ, फ्यामिलीलाई कन्भिन्स गरौँ, अनि फ्यामिलीले नो भन्यो भने फेरि नो भन्नुपर्ने हुन्छ कति बेला, कति बेला यस भन्नुपर्ने हुन्छ होइन, भनौँ न कहिलेकाहीँ चाहिँ अगेन्स्ट द फ्यामिली जानुपर्ने हुन्छ, कहिलेकाहीँ चाहिँ फ्यामिलीसँगै जानुपर्ने पनि हुन सक्छ नि त, त्यो भएर त्यस्तो केही अप्ठ्यारो नहोस् भनेर हामी फ्यामिलीको लागि पनि प्रार्थना गरिरहेको थियौँ होइन। अनि मैले मेरो फ्यामिलीलाई कन्भिन्स गर्छु, तिमीले तिम्रो फ्यामिलीलाई कन्भिन्स गर, अनि त्यसपछि फ्यामिली फ्यामिली मिटिङ गराइदिउँ, त्यसपछि सी के हुन्छ भन्ने त्यो पहिलेदेखि नै प्लान गरिरहेको थियौँ, र सम्भव परमेश्वर हामीसँग हुनुभयो र किनभने हामी एकअर्कालाई त्यसरी पवित्र माया गरिरहेको थियौँ नि त होइन, अनि परमेश्वर पनि त्यही चाहनुहुन्थ्यो, यिनीहरू चाहिँ सायद जोडिनुपर्छ भन्ने चाहनुहुन्थ्यो होला, त्यस कारण सबै कुरा स्मुथली भयो भनौँ न।
0: एकदमै राम्रो, र तपाईँले कस्तो राम्रो शब्द उच्चारण गर्नुभयो, पवित्र माया भनेर होइन, पवित्रताका कुराहरू हामी धेरै गर्छौँ, विवाहको तयारीको कुराहरूमा तपाईँहरू अगाडिदेखि नै चिन्जानमा हुनुहुन्थ्यो, आफूलाई पवित्रतामा राखेर कसरी तपाईँहरूले विभिन्न चुनौतीहरूलाई, किनभने जवान छौँ हामी, विवाहको लागि तयारी हुँदै गर्दा विभिन्न प्रकारको चुनौतीहरू आउन सक्छ, त्यो चुनौतीहरूलाई कसरी तपाईँहरूले चाहिँ ह्यान्डल गर्नुभयो भनौँ, अथवा ती चुनौतीहरूमा आफूले आफैलाई पवित्रतामा राखेर कसरी प्रार्थनामा अगाडि बढ्नुभयो।
1: त्यसमा चाहिँ यस्तो थियो, जस्तो हामी चाहिँ कुराकानी गर्दै गर्दा पनि उसको र मेरो विश्वास एउटै थियो नि त, त्यो भनेको चाहिँ परमेश्वर, अनि त्यो परमेश्वरलाई विश्वास गरिसकेपछि हामी एकअर्कालाई जसरी कुरा गर्थ्यौँ केही कुराहरू चाहिँ आफूले आफूलाई उत्साह दिने कुराहरू बढी हुन्थ्यो क्या, अनि फ्युचरको कुराहरू बढी हुन्थ्यो, अनि हाम्रो पाँच वर्षपछि बल्ल कतिपल्ट चाहिँ हामी त्यो कुराहरू चाहिँ कस्तो हुन्छ भने धेरै कुराहरू चाहिँ पब्लिकली केही कुराहरू चाहिँ एक्सपोज गर्नमा हामी अलि अलि हतारिन्छौँ जस्तो लाग्छ, तर हामी चाहिँ त्यस्तो गरेनौँ धेरैलाई होइन। जब हामी विवाहको लागि रेडी भयो त्यति फर्स्ट त हामीले फ्यामिलीलाई नै कुरा गरेको हो, अनि फ्यामिलीलाई कुरा गरिसकेपछि त्यसरी भयो। अनि अर्को कुरा चाहिँ यो पवित्रताको कुरा गर्नुपर्दा चाहिँ कस्तो हुन्छ भने प्रार्थना एकदम इम्पोर्टेन्ट छ, प्रार्थना इम्पोर्टेन्ट छ प्लस अन्डरस्ट्यान्डिङ पनि एकदम इम्पोर्टेन्ट छ होइन, उसलाई मैले बुझ्नु पर्यो, मलाई उसले बुझ्नु पर्यो, बाँकी त केही नै छ र होइन, माया प्रति छँदैछ होइन, ऊ मेरो हुने हो भन्ने कन्फर्मेसन पनि छँदैछ, त्यसमा चाहिँ अब अगाडि बढ्नुको लागि चाहिँ केही प्लानिङहरू गर्नुमा आफूले आफूलाई व्यस्त पनि राख्नुपर्छ, व्यस्त राख्दाखेरि समय समयमा कुराकानी पनि भइराख्नुपर्छ, यसको मतलब चाहिँ आफू व्यस्त हुने अनि हाम्रो बिहे हुँदैछ भनेर छोडिदियो भने त फेरि त्यो कुरालाई पनि त प्रतिक्रिया गर्न सकेन, अनि सेयरिङ गर्ने धेरै कुराहरू सेयर गर्ने, दुःख सुखको कुराहरू पनि गर्ने, माया प्रतिका कुरा पनि गर्ने, बाइबलका कुराहरू पनि गर्ने होइन, त्यो छलफल गर्ने, त्यसो हुँदाखेरि चाहिँ आफूले आफूलाई चाहिँ एउटा भनौँ न रिजर्भ गरेर त्यो कुराहरू गर्न सक्छ जस्तो लाग्छ।
0: हजुर एकदमै राम्रो, किनभने धेरैजनालाई कसरी हामी ठिक भएर होइन समुद्रमा रहने भन्ने कुराहरूको प्रश्नहरू पनि हुन सक्छ, हामीले त्यही प्रश्नको केही हदसम्म उत्तर दिने प्रयास गरेका छौँ कार्यक्रमबाट, र विवाहभन्दा अगाडि विभिन्न प्रकारको च्यालेन्जहरू आउँछ, किन विवाह महत्वपूर्ण छ भन्ने पनि प्रश्न आउँछ कतिजनालाई, र विवाह खासै महत्वपूर्ण छैन भन्ने पनि धेरैजना युथहरूलाई चाहिँ जे गर्दा पनि हुन्छ, मैले जसरी जिउँदा पनि हुन्छ, जोसँग जिउँदा पनि हुन्छ भन्ने प्रकारका प्रश्नहरू आउँछन्। तपाईँहरूको विचारमा विवाह किन यस्तो धेरै महत्वपूर्ण छ परमेश्वरको दृष्टिकोणमा?
2: विवाह चाहिँ परमेश्वरको दृष्टिकोणमा चाहिँ किन महत्वपूर्ण छ भने, किनभने परमेश्वरले सृष्टि गर्दाखेरि नै होइन, आदम चाहिँ एक्लै रहनलाई चाहिँ असल छैन भनेर नै उहाँले चाहिँ हवालाई चाहिँ उहाँको आफ्नै करङबाट चाहिँ एउटा स्त्री जाति बनाइदिनु भयो नि त, उहाँको लागि चाहिँ सँगै सहायत्र गर्नको लागि चाहिँ होइन सहायत्री बनाइदिनु भयो। त्यसै नै हामीलाई चाहिँ मानिस चाहिँ एक्लै रहन असल छैन, हामी चाहिँ विवाह चाहिँ गर्नुपर्छ लाग्छ मलाई चाहिँ, मेरो विचारमा चाहिँ, किनभने परमेश्वरले सृष्टि गर्दाखेरि त्यसरी बनाइदिनु भयो भने परमेश्वरको सृष्टिलाई चाहिँ हामीले किन चाहिँ नकार्ने होइन, परमेश्वरको सृष्टि अनुसार नै हामी चल्नुपर्छ, त्यही भएर चाहिँ हामीले चाहिँ विवाह गर्नु पनि एकदमै महत्वपूर्ण छ, र हामीले एज अ वुमन पनि हामी चाहिँ एकअर्कालाई सपोर्ट पनि चाहिन्छ, कुनै कुनै समयमा हामी एक्लो फिल हुन्छ होइन, फ्यामिली पनि छ तर फ्यामिली भए तापनि कोही कोही बेलामा चाहिँ यस्तो एक्लो फिल हुन्छ, त्यो बेलामा चाहिँ आफ्नो पार्टनर हुनु पनि जरुरी छ, आफ्नो पार्टनरलाई चाहिँ सबै कुराहरू सेयर गर्न पनि सकिन्छ होइन, हरेक दुःख सुखको कुराहरू सेयर गर्न सकिन्छ, अनि अब आफ्नो पार्टनरसँगै रिसाउन पनि सकिन्छ, माया गर्न पनि सकिन्छ, हरेक कुरा झगडा गर्न पनि सकिन्छ होइन, मानिसहरू झगडाहरू हुन्छ यताउता हुन्छ, तर फेरि एकछिनमै माया पनि हुन्छ, त्यही भएर आफूसँग एउटा पार्टनर हुनु चाहिँ जरुरी नै लाग्छ मलाई चाहिँ होइन, मेरो अनुभवमा चाहिँ, किनभनेदेखि हरेक कुराहरू सेयर गर्न हरेक कुराहरू बुझिदिने मान्छे चाहिँ हाम्रो लाइफमा चाहिँ चाहिन्छ, जस्तो मेरो लागि चाहिँ उहाँ एकदमै धेरै हुनुहुन्छ, हरेक कुरामा चाहिँ मैले डिसिजन लिन नसकेको बेलामा पनि उहाँले सपोर्ट गर्नुहुन्छ, धेरै कुराहरू बुझाउनुहुन्छ, म चाहिँ धेरै बुझ्ने हुनुहुन्छ धेरै कुरामा उहाँलाई चाहिँ धेरै कुराको नलेजहरू पनि छ, अनि धेरै कुराहरू हुनुहुन्छ, त्यही भएर मलाई चाहिँ कतिपय कुराहरूमा चाहिँ उहाँले चाहिँ गाइड गरिरहनु भएको हुन्छ क्या, अनि एउटा गाइडेन्सको रूपमा पनि होइन एकदमै धेरै सम्झाइरहनु भएको हुन्छ, यो कुरा चाहिँ यस्तो है यसरी गर्नुपर्छ भन्ने टाइपको पनि गाइडेन्स आइरहेको हुन्छ मलाई उहाँले दिनुहुन्छ, अनि म चाहिँ के भन्छु भने हामीसँग चाहिँ एउटा असल पार्टनर हुनु चाहिँ जरुरी नै छ, एकदमै जरुरी नै छ, किनभने धेरै कुराहरू दुःख सुख गरेको कुराहरूमा साथ सपोर्टको लागि पनि चाहिन्छ। हामी दुःखी भएको बेलामा उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ, होइन, उहाँ दुःखी भएको बेला हामीले उहाँलाई सान्त्वना दिन्छ, खुसी एकअर्कामा बाँड्न सकिन्छ, होइन, हामी एक्लै छ भने त कोसँग खुसी बाँड्ने, कोसँग गएर आफ्नो पीडालाई भन्ने, होइन, त्यस कारणले पनि
0: नत्रभने यस्तै यस्तै केसहरूमा नै एकचोटि शैतानले अथवा अब नकारको शक्तिले कामहरू गर्ने जीवनमा
2: डिसिजन
1: लिनलाई के भन्न चाहन्छु भने, जस्तो विवाह चाहिँ किन इम्पोर्टेन्ट छ भने, उसले भने जस्तै सुरुमै नै सृष्टि नै त्यसरी भयो। अर्को कुरा चाहिँ अब अहिले धेरै कुराहरू कल्चरली पनि बाँधिनु जरुरी हुन्छ जस्तो लाग्छ, कल्चरली भन्नाले अब जो कतिपल्ट चाहिँ अहिले मान्छेहरूमा चाहिँ के सोचाउँछ भने, बिहा गर्नु हुँदैन, लिभिङमा बसिनु भयो, होइन, रिलेसनसिपमा बसिनु भयो, अहिले झन् अब ट्रान्सजेन्डर के पनि छ, र बाइबलले चाहिँ सिधै भनेको छ नि त, अब धेरै कुराहरूमा चाहिँ जस्तो परमेश्वरले सृष्टि गर्दाखेरि चाहिँ आदम र हप्पालाई जसरी सृष्टि गर्नुभयो, आदमले एउटा अङ्ग्रेजीमा एउटा बेटर हाफ भन्छ नि, जस्तो आदमले पनि जब हप्पालाई देखे उहाँ एकदम खुसी हुनुभयो नि त, यो त मेरै हार्ट बाट बासको मास हो भनेपछि, तपाईँको बेटर हाफ तपाईँको वाइफ अथवा हस्बेन्ड चाहिँ तपाईँकै बडी पनि हो क्या, यो सोल्ली मात्र कनेक्टेड छैन नि त, तपाईँको शारीरिक र आत्मिक दुइटै कुरा कनेक्टेड छ क्या त्यहाँनिर। सो एकभन्दा दुई असल हो नै मलाई चाहिँ त्यो लाग्छ, किन भन्दाखेरि चाहिँ जब म सिङ्गल लाइफ थिएँ त्यो अर्कै खालको खुसी त हुन्छ, किनभने सिङ्गल लाइफमा खुसी हुन्छ मान्छे, त्यो अर्कै खालको खुसी हुन्छ, त्यो भनेको चाहिँ जता मन लाग्यो जे भन्यो त्यो आफ्नै तरिका भन्छ नि त, तर तपाईँसँग कोही छ भने तपाईँ अलिकति जिम्मेवार पनि बन्नुहुन्छ, जिम्मेवार कसो भने मसँग म मात्र होइन है, मसँग अर्को मान्छे पनि छ, मैले अर्कोको लागि भए पनि राम्रो गर्नुपर्छ, होइन, एक्लै त जे गरेन भयो नि त, होइन, होइन, मेरो हात भाँच्यो रे, मेरो लागि भाँच्यो नि त, एक्लै हिँड्दा भाँच्यो, तर अर्को त यता दुःख हुन्छ नि त, उसले सेवा गर्नुपर्ने होला, उसले इलाज गरिदिनु पर्ने होला, अनेक कुराहरू हुन्छ नि त, त्यस कारण अरूको लागि पनि सोच्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। विवाह चाहिँ एकदमै इम्पोर्टेन्ट छ, के गर्दिनँ भन्ने सोच कुनै एजमा त आउँछ, जस्तो म 18-19 चाहिँ मलाई चाहिँ म बिहे गर्दिनँ होला भन्ने हुन्थ्यो, अनि 25 पुग्दा केही गर्नुपर्छ होला मलाई, होइन, अब 30 मासु अब चाहिँ बिहे भइसक्यो नि त, सो सोच त परिवर्तन हुन सक्छ, किनभने सोच त हो नि, ए एउटा यो टक्क छाप लाग्यो अब यही नै बस्यो भन्ने हुँदैन, तर पनि यदि त्यस्तो सोच छ भने चाहिँ पवित्र विवाहको लागि चाहिँ हाम्रो युथहरू जो यो प्रोग्राम तपाईँको यो एकदमै चर्चित प्रोग्राम सुनिरहेको छ, उहाँहरूले चाहिँ के सोच्नुपर्छ भने, राइट टाइममा राइट मान्छे पायो भने विवाह चाहिँ गर्नुपर्छ भन्ने सोच्नुपर्छ, किनभने त्यो बिब्लिकली पनि करेक्ट हो अनि यो कल्चरली पनि करेक्ट हो, किनभने यो हाम्रो समाज नै बन्ने त्यसरी नै, होइन, महिला पुरुष मिलेर विवाह भएर फ्यामिली भएर अगाडि बढ्ने नै हो, जेनेरेसन अगाडि बढाउने कुराहरू पनि होला, होइन, यो जसो कल्चरली पनि ठिक छ, बिबी पनि ठिक छ, त्यही भएर विवाह गर्दा धेरै नसोच्नु
0: हजुर। र अझै धेरै कुराकानी गर्नु मन थियो, तर अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेको छौँ, र कतिवटा कुराहरू तपाईँहरूलाई सोध्न मन थियो, तर पनि केही छैन, आगामी श्रृङ्खलाहरूमा हामी फेरि पनि तपाईँहरूबाट साथ चाहन्छौँ। र आजलाई भने चाहिँ अन्तिमतिर हाम्रो कार्यक्रम सुनेर बसिरहनु भएको श्रोताहरू, जो जति विवाहको लागि आफूलाई एकदमै तयारी गराउनु भएको छ, आत्मिक रूपमा प्रार्थनामा कतिवटा मनमा जिज्ञासाहरू बोकेर बसिरहनु भएको छ, अब उहाँहरू तयारी भएको व्यक्तिहरूलाई चाहिँ केही उत्साह दिन चाहनुहुन्छ यो समयमा?
1: उहाँहरूलाई के भन्न चाहन्छु भने, तपाईँ यदि विवाहको लागि तयार हुँदै हुनुहुन्छ अथवा विवाह गर्ने सोचमा हुनुहुन्छ, या तपाईँले राइट पर्सन खोजिसक्नु भयो या खोज्ने सोचमा हुनुहुन्छ भने, केही समय प्रतीक्षा चाहिँ गर्नुहोला अवश्य पनि, एकदमै हतारमा कहिलेकाहीँ हुन पनि सक्छ, एक्ज्याक्टली मिराकल पनि हुन्छ, किनभने हामी आश्चर्यकर्ममा पनि विश्वास गर्छौँ, र एट द सेम टाइम हामी चाहिँ प्रभुको समयको पर्खाई पनि गर्न सक्ने मान्छे चाहिँ हामी हुनुपर्नेछ, र राइट टाइमको प्रतीक्षा गर्दाखेरि चाहिँ कतिपटक चाहिँ हामी हतारमा डिसिजन नगर्नु भन्नुको कारण चाहिँ के भन्दाखेरि, मैले अघि भने जस्तै परमेश्वरले जब कन्फर्मेसन दिनुहुन्छ नि, तपाईँलाई एकचोटि मात्रै दिनुहुन्न, तपाईँलाई चाहिँ यो यही नै हो भनेर चार पटक, पाँच पटक, दस पटक, सय पटक, हजार पटक त्यही नै भन्नुहुन्छ क्या, जस्तो कतिपटक चाहिँ हामी केही भिजन देखिदिन्छौँ त्यही हो कि भन्ने सोच्छौँ, त्यो कहिलेकाहीँ नहुन पनि सक्छ, त्यो कहिलेकाहीँ हाम्रो आफ्नो भ्रम पनि त हुनसक्छ, हामी मान्छे हाम्रो पनि त सोच छ, पनि केही कुराहरू सोच्छौँ नि त, त्यो आफ्नो सोचमा भन्दा पनि परमेश्वरको बुलावटलाई पर्खिनु एकदमै राम्रो हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ, त्यो भयो भने सबै कुरा स्मुथली जान्छ, कहिलेकाहीँ अब हतारमा डिसिजन गर्दाखेरि केही कुरा नमिल्दिने, होइन, कहिले फ्यामिलीले कन्भिन्स नभइदिने, कहिले चाहिँ चर्चमा त्यो कुराहरू नमिलिदिने होइन, कतिवटा केटाकेटीमै पनि त्यो डिस्कस त्यो सुरु हुने, झगडा सुरु हुने होइन, ब्रेकअप हुने त्यो हुने हुन्छ नि त। त्यस कारणले मजाले टाइम लिनुहोस्, आफू कन्फर्म भइसकेपछि बल्ल अर्कोलाई ट्राई गर्नुहोस् होइन, त्यो हुँदाखेरि चाहिँ उसको पनि टाइम लिनुहोस् होइन, बुझ्नुहोस् भन्न चाहन्छु।
2: एकदमै हजुर, म चाहिँ के भन्छु भने अब जति पनि जो व्यक्तिहरू चाहिँ अब विवाहको लागि तयार हुँदै हुनुहुन्छ होइन, प्रार्थना गर्दै हुनुहुन्छ, मलाई चाहिँ म के भन्छु भने विवाह गर्नुभन्दा अगाडि चाहिँ हामीले त त्यही नै हो होइन, उहाँले भनेको जस्तै पहिला त प्रार्थना नै गर्नुपर्छ, हामीले परमेश्वरसँगै माग्नुपर्छ, किनभने परमेश्वरले नै दिने हो हाम्रो लागि चाहिँ राइट पर्सन, राइट व्यक्ति हामीलाई परमेश्वरले नै दिनुहुन्छ, त्यही भएर प्रार्थना गर्नु जरुरी छ। अनि मैले भने जस्तै किनभने मैले पनि आफूले अनुभव गरेर मैले पनि यो गरेको कुरा चाहिँ हामी चाहिँ परमेश्वरसँग आफूलाई कस्तो व्यक्ति चाहिएको छ होइन, त्यो व्यक्ति चाहिँ हामीले कल्पना गरेर एकदमै हामीले प्रार्थनामै चित्र कोरेर त्यसरी माग्नुपर्छ, त्यो पनि जरुरी छ। किनभने मैले चाहिँ त्यो आफूले त्यसरी मागेको भएर म चाहिँ अरू भाइ बहिनीहरू दाई दिदीहरूलाई पनि म चाहिँ त्यो भन्न चाहन्छु, यो प्रोग्राम सुनेर बसिराख्नु हुनेहरूलाई पनि, किनकि हामीले चाहिँ आफूलाई जस्तो चाहिएको छ त्यस्तो व्यक्ति हामीले चित्र कोरेर परमेश्वरसँग हामीले माग्यो भने परमेश्वरले अवश्य पनि हामीलाई दिनुहुन्छ त्यो व्यक्ति। अनि जबसम्म त्यो व्यक्ति आउँदैन तबसम्म चाहिँ हामीले चाहिँ परमेश्वरबाटको कन्फर्मेसन नपाएसम्म चाहिँ हामी चाहिँ हतारेर उहाँले भनेको जस्तै गर्नु हुँदैन होइन। अनि जबसम्म हामी चाहिँ कन्फर्म हुँदैन तबसम्म चाहिँ म चाहिँ के भन्छु भने फ्यामिली यो त्यो पहिल्यैबाट एउटा हुन्छ नि, एउटा व्यक्ति पायो त्यो मान्छे अलिकति अत्तालिएर उत्सुकता भएर ए यताउता भन्दा पनि पहिला आफू कन्फर्म भएर होइन, अनि त्यसपछि यो मेरो व्यक्ति मेरै लागि हो भनेर आफू कन्फर्म भएर, अनि हामी दुईजनामा कन्फर्म भएर, जस्तै हामी दुईजना कन्फर्म भयौँ त्यसपछि हामीले फ्यामिलीलाई भन्यौँ, त्यसपछि मण्डलले भन्यौँ होइन, त्यस्तै तपाईँहरू पनि के गर्नुपर्छ भने परमेश्वरबाट आफू कन्फर्म हुनु, त्यसपछि दुईजना कन्फर्म हुनु, दुईजना कुराकानी गरेर दुईजनाको अन्डरस्ट्यान्डिङमा होइन कन्फर्म भएर दुईजना कुरा गरेर, अनि त्यसपछि फ्यामिलीलाई भन्यो, त्यसपछि मण्डलले भन्यो, सबैलाई सँग गरेर हामीले पवित्र विवाह गर्दा चाहिँ राम्रो हुन्छ भनेर म चाहिँ भन्न चाहन्छु।
0: एकदम धन्यवाद, एकदमै आशिष्मय कुरा र यो महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छौ। तपाईँहरू दुवैजनालाई प्रभुले धेरै आशिष दिनुभएको र वैवाहिक जीवनमा बाँधिनु भएको यो अवसरमा फेरि पनि शुभकामना भन्न चाहन्छौ। र आदरणीय श्रोता उहाँहरू हुनुहुन्थ्यो जनक ताम्राकारज्यू र शिखा बराइलीज्यू, भर्खरै विवाह बन्धनमा बाँधिनु भएको उहाँहरूले विवाहसम्म आइपुग्नको लागि आफूले आफूलाई कसरी तयारी गर्नुभयो आत्मिक रूपमा परमेश्वरसँग र विविध कुराहरूमा भन्ने अनुभवहरू चाहिँ हामीले आज कार्यक्रम मार्फत राखेको छौँ र आशा गर्दछौ तपाईँले पनि नयाँ उत्साह पाउनु भएको छ र विवाह सँग सम्बन्धित केही जिज्ञासा छन् भने पनि केही हदसम्म त्यो जिज्ञासाहरू चाहिँ मेटिएका छन् भनेर हामीले विश्वास लिएको छौँ र अर्को श्रृंखलामा फेरि पनि हामी यसरी नै भेट्नेछौँ अवश्य पनि। तबसम्मको लागि चाहिँ प्राविधिक मित्रलाई धन्यवाद दिँदै म पुनम पनि कार्यक्रमबाट बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद, जय मसी, नमस्कार।
3: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।

Salom, salom, salom. कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने मेरा प्यारा प्यारा श्रोता मित्रहरू साथै प्राविधिक मित्र विजय र म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छौ। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुशी हुनुहोस्, रमाउनुहोस्, आनन्दित हुनुहोस्। तपाईँको निम्ति मेरो यही नै प्रार्थना हुनेछ। तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु श्रोता। आफूले पाउनुभएको खुशी अनि त्यो खुशी हुनुको रहस्यहरूसँग सेयर गर्नुहोस्। जीवन जिउनुको भिन्नै मजा तपाईँले अनुभव गर्न सक्नुहुन्छ। श्रोता, तपाईँले माया गरेको कार्यक्रम ज्ञान दर्पण, आज पनि ज्ञान गुणका कुरा, मिठा मिठा गीत संगीतका साथमा तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु भने यो कार्यक्रमलाई तपाईँले 105.1 MHz काठमाण्डुबाट र 105.6 MHz पोखराबाट प्रत्यक्ष रूपमा यसै समयमा सुन्न सक्नुहुनेछ। श्रोता, थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

0: शालोम शालोम अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। श्रोता, हाम्रो जीवनलाई परिवर्तन गर्नलाई हामीलाई केही अनुशासनहरूको खाँचो पर्छ। जब हामी आफूलाई अनुशासित राख्न खोज्छौं, हामीले कुनै न कुनै कुरालाई विशेष ध्यान दिनुपर्ने हुन्छ। जस्तै हामीले सुनिराख्ने कुराहरू, कस्ता कुराहरूप्रति हामीले चासो राखिरहेका छौं, विशेष कस्ता कुराहरूप्रति हामी एकदमै उत्सुकतापूर्वक सुन्नलाई तयार हुन्छौं, कस्ता कुराहरू चाहिँ हामीलाई मन पर्छन्। अब तपाईं साथी भाइसँग हुँदा या घरमा हुँदा या अन्य कुनै ठाउँ, अफिस या कार्यालयमा तपाईँले काम गर्दा तपाईँले बोल्ने कुरा, सुन्ने कुरा, यी निकै महत्वपूर्ण कुराहरू हुन् प्रिय मित्र। जीवनमा हामीले बुद्धिपूर्वक सुन्नलाई तयार हुन्छौं, कस्ता कुराहरू चाहिँ हामीलाई मन पर्छन्। अब तपाईँ साथी भाइसँग

ले आफूलाई कसरी नियन्त्रण गर्छौ? तपाईँ झट्ट रिसाउनुहुन्छ या तपाईँ आफ्नो रिसलाई नियन्त्रण गर्न सक्नुहुन्छ? यी कुराले धेरै फरक पार्छ जीवनमा। तपाईँको जीवन भत्काउने, तपाईँको जीवन सच्याउने, तपाईँलाई विजय दिने, तपाईँको व्यवहारिक जीवनलाई एउटा सुन्दर मार्गमा हिँडाउने, यी सबै कुरा हाम्रा बोली व्यवहार सुन्ने प्रक्रिया यी कुराले महत्व राख्दछ। पवित्र शास्त्रले हामीलाई सिकाउँछ, हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्दछ। खास गरिकन किन यो भनियो होला? कसरी सुन्ने, के सुन्ने, कसरी बोल्ने अनि के बोल्ने, र हामी भित्र उठेको रिसलाई कसरी नियन्त्रण गर्ने? यी विशेष कुराहरू निकै महत्वपूर्ण भएको कारणले पनि आज म तपाईसँग यिनै गहन विषयलाई प्रस्तुत गर्दैछु। प्रिय श्रोता, जहाँ असल कुरा सुनिन्छ नि, त्यो सुन्ने मान्छे बुद्धिमान हुन्छ। बुद्धिको शुरूआत चाहिँ असल कुरा सुनेर हुन्छ। कोही कोही मान्छे नसुनिकन जवाब दिन्छन् छट्ट, तर सुन्नु अघि जवाब दिनु चाहिँ मूर्खता हो। अनि सुनाई चाहिँ एकदमै महत्वपूर्ण एउटा अभ्यास हो, किनकि विश्वास पनि सुनाईबाटै आउँछ भनेर भनिन्छ। जब हामी ध्यानपूर्वक कुनै कुरा सुन्छौं अनि सुनिएका कुराहरूलाई मनन गर्छौं, बुझ्नलाई प्रयत्न गर्छौं भने सुनेका कुराले ठूलो महत्व राख्छ। प्रिय श्रोता, सुन्नु केवल कानले मात्र होइन, कतिपय विचारहरू केवल सुनेका कुरा कानले मात्र सुनिन्छ भन्ने विचारहरू पनि छन्। तर सुन्ने भनेको हृदयले सुन्ने कुरा हो। प्रिय मित्र, जसले सुन्दैन त्यो मानिस पहिले नै अहंकारी छ भन्ने कुरा प्रश्न बुझ्नु पर्दछ। आधा सुन्ने मानिस जसले कुनै कुरा प्रश्न बुझ्नै चाहँदैन भन्ने कुरा बुझ्नु पर्दछ, र जसले पुराका पुरा सुन्छ, सुनेका कुरालाई मनन गर्छ, केलाउँछ, त्यो मानिस पक्कै पनि बुद्धिमान हुन्छ। प्रिय मित्र, त्यसैले त हामी असल कुरा सुन्नलाई प्राय तर्किन्छौ, किनभने असल कुरा मानिसलाई पचाउनलाई अलिकति गाह्रो हुन्छ। खराब कुराहरू हामी रमाएर सुन्छौ, भन्न पनि मन पराउँछौ, तर जब जब असल कुराको पालो आउँछ हामी सुन्नलाई तयार नै हुँदैनौ। परमेश्वर पनि हामीसँग बोल्नुहुन्छ, तर हामी कहिले पनि सुन्न तयार हुँदैनौ। त्यसैले हाम्रो हृदय पूर्ण रूपले तयार गर्नुपर्दछ, र हाम्रा कानहरूले सुनेका कुराहरूलाई हृदयले मनन गर्नु पर्दछ। प्रिय मित्र, कोही कोही बेला आवाज सानो स्वरमा आउन सक्छ, तर सानो स्वरमा बोलियो भन्दैमा त्यसमा महत्व हुँदैन भन्ने हुँदैन। सानो स्वरमा बोलिएको वाक्यांश कोही कोही बेला गहन हुन सक्छ, किनभने पवित्र शास्त्रले पनि भन्दछ परमेश्वर सानो स्वरमा बोल्नुभयो। एउटा सानो प्रसंग तपाईलाई
शेयर गर्न मन लाग्यो।

एउटा गाउँमा दुईजना युवक थिए। एउटाले सबैको कुरा चाहिँ ध्यान दिएर सुन्ने गर्थ्यो, अर्कोले प्राय जसो बीचैमा काट्ने गर्थ्यो या त सुन्नै मन गर्दैनथ्यो। र समय बित्दै गयो प्रिय मित्र, जसले कुरा ध्यानपूर्वक सुन्थ्यो त्यो व्यक्ति एकदमै व्यवहारिक बन्यो। उसले हो होइन छुट्याउन सक्यो, विचार गरेर मात्र उसले ठिकलाई ठिक बेठिकलाई बेठिक भन्न जान्यो। तर दोस्रो युवक जो जथाभावी बोल्थ्यो, जसले जे कुरा पनि बोल्दथ्यो, ऊ सधैँ विवादमा काहीँ न काहीँ फसिरहेको हुन्थ्यो। अनि त्यो विवाद सँगसँगै समस्या, उल्झन, यस्ता कुरा उसको जीवनमा आइरहने हुनाले ऊ सधैँ दुखित देखिन्थ्यो। त्यसैले सुन्दाखेरि असल हुन्छ भन्ने यो सानो प्रसंग मैले यसकारण तपाईसँग शेयर गरे प्रिय मित्र। सुन्नेहरू विशेष रूपले ज्ञानमा निपुण हुन्छन् र कुराउँछ बोल्ने कुरा, जीवन दिने र जीवन भत्काउने कुरा बोलीमा हुन्छ, अर्थात जीवनलाई मृत्युमा लाने या जीवनलाई अनन्त जीवनतर्फ लाने कुरा चाहिँ तपाईँ र मेरो जिब्रोमा हुन्छ। जसले आफ्नो जिब्रो नियन्त्रण गर्छ उसले आफ्नो जीवन जोखिमबाट जोगाउँछ, पवित्र शास्त्रले भन्छ। त्यसैले अनावश्यक शब्द हामी जुन बगबग गरिरहेका हुन्छौ नि, ती सबै शब्दको एक दिन लेखा दिनुपर्छ भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ। मानिसलाई सबैभन्दा अप्ठ्यारोमा पार्ने कुरा नै यही हो कि कोही कोही बेला हामीले बोलिरहेको बोली, जुन शब्दहरू हाम्रो मुखबाट निस्कन्छन् नि, ती शब्दहरू, तिनै शब्दहरूले जीवनलाई निर्माण पनि गर्दछ प्रिय मित्र, र तिनै शब्दहरूले जीवनलाई तहस नहस पारिदिन सक्छ, ध्वस्त पारिदिन सक्छ। कतिपय मानिसले चोट पुर्याउने हिसाबले बोलिरहेका हुन्छन्। कोही मानिस आफूलाई नियन्त्रणमा नराखी अनियन्त्रित भएर बोलिरहेका हुन्छन्। कोही मानिस मानव उसले सबै थोक जानेको सोझै गरेर बोलिरहेको हुन्छ। तर कोही कोही मानिस यस्ता शब्दहरू मात्रै बोलिरहेका हुन्छन् जसले मानिसको जीवनलाई परिवर्तन गरिरहेको हुन्छ, दिशा निर्देश गरिरहेको हुन्छ, एउटा जीवन दिने शब्द र वाक्य जसले उसलाई एउटा उच्चतम साल्वेसन भन्छ, जसलाई एउटा मोक्ष तर्फ डोरियाइरहेको हुन्छ। जब हामी बोल्नु अघि सोच्दछौ यो एउटा आत्मिक परिपक्वता हो। जब तपाई परिपक्व मान्छे हुनुहुन्छ भने प्रिय मित्र, तपाईँ कहिले पनि बोलिहाल्नुहुन्न, किनभने बोल्नु अघि तपाईँले धेरै विचार गर्नुपर्ने हुन्छ, तब मात्र तपाईँले बोलेको वचन प्रष्ट हुन सक्छ, अर्थपूर्ण हुन सक्छ। पवित्र शास्त्रले भन्छ तिमीहरूको मुखबाट कुनै कुवाक्य अर्थात खराब कुरा कहिले ननिस्कियोस्। कति सुन्दर भनाई छ। निस्किन्छ के त भन्दाखेरि जे कुरा हामी भित्र छ। तपाईँ आफ्नो जीवनलाई गनगन अनि विभिन्न किसिमका कुतर्क, विभिन्न प्रकारका खराब सोचहरूले भरिपूर्ण पार्नु भएको छ भने अब तपाईँको मुखबाट निस्किने कुरा पनि त तिनै हुन्। त्यसैले कुनै एउटा व्यक्तिले रिसको सुरमा कुनै एउटा शब्द भन्यो,
जब उसले त्यो शब्द भन्यो उसले आफ्नो परम मित्रलाई गुमायो। त्यो मित्रले उसलाई सदाको लागि छोडिदियो, तर उसले पछि गएर हजारवटा सुन्दर कुरा भन्न खोज्दा पनि उसको मित्रले उसलाई विश्वास गर्न सकेन। किनकि जब हामी रिसमा झोकमा आएर कुनै नराम्रो अपशब्द बोल्दछौ, प्रिय साथी, त्यसले तपाईँ र मेरो जीवनमा ठूलो असर पारिरहन्छ र हामीले धेरै कुरा हाम्रो बोलीको कारणले गुमाउन सक्दछौ। त्यसैले बोल्नु अघि कम्तीमा पनि 3 सेकेन्ड सोचेर अनि मात्रै बोल्नुहोस्। तपाईले एउटा प्रश्न गरिराख्नुहोस्, के यो सत्य हो, के यो सही कुरा हो जे म बोल्दैछु, के यो बोल्नु आवश्यक थियो जुन कुरा म बोलिरहेको छु, के यो बोलीले कसैलाई सान्त्वना दियो। अवश्य पनि जब हामी यी प्रश्नहरू अगाडि नै राख्छौ, बोल्नु अगाडि नै जब राख्छौ, तब हाम्रा हरेक बोली वचनहरू स्पष्ट परिपक्वताले भरिपूर्ण विशिष्ट र जीवन बदल्ने किसिमका हुन सक्छन्। त्यस्तै गरी प्रिय साथी, जब हामी रिस बोकेर हामी हिँड्छौ भने हाम्रो हार हुन्छ जहीँ पनि। जब मानिस रिसाउँछ उसले विभिन्न किसिमका नराम्रा काम गर्नलाई सुरु गर्दछ, गाली गलौज गर्ने, अरूलाई तथा नाम भन्ने। मानिसको रिसले मानिसलाई कतातिर लान्छ, कतातिर डोर्याउँछ भन्ने कुरामा जब मानिसले विचार गर्दैन नि, मानिस अवश्य पनि समस्याभित्र जाकिन्छ, तब त्यो समस्याबाट बाहिर आउन उसलाई कठिन हुन्छ। पवित्र शास्त्रले तपाईं र मलाई एउटा कुरा बताउँछ, सिद्धान्त त तपाईं र म रिस हामीमा भए तापनि, रिस त मानिसको जन्मजात स्वभाव हो भन्ने कुराको स्वीकारोक्ति हो यो, तर हामीले त्यो रिसलाई माध्यम बनाएर खराब कुरा कहिले गर्नु हुँदैन है भन्ने कुराको चेतावनी दिन्छ। रिस एउटा आगोसँग तुलना गर्न सकिन्छ। आगोलाई नियन्त्रण गर्यो भने उपयोगी हुन्छ, खाना बनाउनलाई सकिन्छ, पानी तताउनलाई सकिन्छ, तर आगो अनियन्त्रित भयो भने यो विनाशकारी हुन्छ। यसले भस्म पार्छ, जलाएर नष्ट गरिदिन्छ, खरानी बनाइदिन्छ। मानिसहरू विभिन्न प्रकारले रिसाउने गर्छन्, प्रिय मित्र। कोही मानिस तुरन्त आफ्नो रिसलाई विस्फोट गरिदिन्छन् र आफ्नो रिसलाई प्रकट गरिदिन्छन् मानिसले। कति मानिसलाई रिस उठिरहेको हुन्छ तर पनि भित्रभित्रै त्यो मानिसले दबाइरहेको हुन्छ, र कतिपय मानिसहरूले यो रिसबाट उम्कन पाए हुन्थ्यो, जीवन शान्त हुन्थ्यो, जीवन खुशी हुन्थ्यो भन्ने सोचेर प्रार्थना गर्दै रिस नियन्त्रणका लागि सोचिरहेका हुन्छन्। एउटा सत्य तपाईं र मैले जान्नु पर्दछ कि प्रिय श्रोता, जब हामी नम्र र विनम्र हुन्छौ नि, रिसलाई हामीले महत्व कहिले पनि दिँदैनौ। रिसले पापलाई उक्साउने हुनाले ख्रिस्ट स्वयंले अन्याय त देख्नुभयो, मन्दिरमा मानिसहरूले विभिन्न किसिमका कार्यहरू गरेका, घृणित कार्यहरू गरिरहेका देख्नुभयो,
उनीहरूलाई त्यहाँबाट हटाउनु पनि भयो, तर पाप भने कहिले पनि गर्नु भएन। त्यसैले त म दयालु छु, नम्र छु, विनम्र छु, आओ मेरो शरणमा, मेरो जुवा तिमीहरूले बोक, तिमीहरूलाई विश्राम दिन्छु उहाँले भन्न सक्नुभयो। क्षमाले मात्र बिग्रिएको सम्बन्धलाई फर्काउन सक्छ। प्रिय साथी, जब तपाईँ र म रिसमा जिउँछौ हाम्रो सम्बन्ध पनि बिग्रिन्छ। मैले देखेको छु गाउँमा, हामी बसेको ठाउँमा एक अर्काले रिस पोखेको कारणले गर्दा ती व्यक्तिहरू बीचको सम्बन्ध कुणिँदै गएको, टाढिँदै गएको, चिसो हुँदै गएको। अब त्यो सम्बन्धलाई फर्काउन नसकिरहेको अवस्था, यी विविध कुराहरू आउन सक्छन्। यस्तै हुन सक्छ तपाईँ र मेरो जीवनमा। त्यसैले जब तपाईँलाई रिस उठेको अनुभव हुन्छ नि, फिलिङ हुन्छ नि, प्रिय मित्र, लामो लामो श्वास फेरेर तपाईँले आफूलाई नियन्त्रण गर्नलाई कोसिस गर्नुहोस्। सकेसम्म तपाईँ चुप लाग्नलाई प्रयत्न गर्नुहोस्। हुन सक्छ तपाईँ प्रार्थना गर्न थाल्नुहोस् र सकेसम्म कसका कारणबाट तपाईँलाई रिस उठेको छ त्यो व्यक्तिलाई क्षमा गर्नलाई तयार हुनुहोस्। पक्कै पनि तपाईँको जीवन सहज हुन्छ। फेरि पनि एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु, प्रिय श्रोता।

पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, अब प्रश्न उठ्छ, हामीले सुन्ने बोल्ने र आफ्नो रिसलाई नियन्त्रण गर्ने गर्यौं भने हामीलाई के हुन्छ? र महत्वपूर्ण कुरा त जब तपाईँ सुन्नुहुन्छ तपाईँको जीवनमा बुद्धिले काम गर्न थाल्दछ, तपाईँ बुद्धिमान ठहरिनुहुन्छ। बुद्धिको शुरूआत सुनाईबाट हुने हुनाले तपाईँले असल कुरा सुन्नु जरूरी हुन्छ र तपाईँ एउटा असल कुरा सुन्दै जिउन थाल्नुहुन्छ। जीवन बनाउने कुरा बोल्नु पर्दछ, जीवन बिगार्ने कुरा होइन। र जब तपाईँले आफ्नो रिसलाई नियन्त्रण गर्नुहुन्छ तपाईँले आत्मिक विजय हासिल गर्न सक्नुहुन्छ। त्यसैले प्रिय मित्र, पवित्र शास्त्रमा लेखिएको छ, चुप लाग्ने समय र बोल्ने समय हुन्छ। तपाईँ र म कतिको सुनिरहेका हुन्छौं, कतिको तयारीका साथ सुन्छौं, कतिको सोची सोचिकन बोल्छौं, कतिसम्म हामी आफूलाई नियन्त्रित गर्न सक्छौं र हामीले यो कुरालाई एकदमै विचार पुर्याउनु जरूरी हुन्छ। प्रिय मित्र, तपाईँले त्यो शक्ति संकलन गर्नुपर्ने हुन्छ ताकि तपाईँले असल कुरा सुन्न चाहनुभएको असल कुरा सुन्न सक्नुभएको होस्। र तपाईँ यस्ता कुरा बोल्नुहोस् जुन बोलीबाट मानिसलाई सान्त्वना मिलोस्, सुरक्षाको अनुभव होस्। सुन्दाखेरि जब बुद्धि प्राप्त हुन्छ भने बुद्धिमान मानिसले चाहिँ सही के हो गलत के हो छुट्याउन जान्दछ। जब तपाईँ सुन्न तयार हुनुहुन्छ तपाईँको हृदय तयार हुन्छ अनि तपाईँले परमेश्वरका वाणी पनि सुन्न सक्नुहुन्छ। सही कुरा सुन्यो भने मात्र सही निर्णय गर्न सकिन्छ र सही कुरा हो कि होइन भनेर छुट्याउन सकिन्छ। अनि प्रष्ट सुन्ने मान्छेले सही काम गर्छ, गल्ती कहिले पनि गर्दैन। धेरै सुन्ने मान्छे नम्र पनि हुन्छ किनभने यो नम्रताको चिन्ह हो। मैले अघि पनि तपाईँलाई भनेको छु, जहाँ अहंकार हुन्छ त्यो व्यक्तिले सुन्न बन्द गरिदिन्छ, सुन्नै छोड़दिन्छ। ख्रीष्ट स्वयंले मजाले ध्यान दिएर सुन्नुभयो, भीड़ले के भन्दै थियो सुन्नुभयो अनि उहाँले पनि उनीहरूलाई सुनाउनु भयो। सुन्ने मानिसको सम्बन्ध राम्रो हुन्छ भनेर भनिन्छ। कसरी भन्दा, विशेष सुन्ने मानिसले एकदमै विचार गर्छ र निर्क्योल गर्छ कि जे कुरा सुनिँदैछ त्यो ठिक छ छैन। सुन्नु भनेको एउटा प्रेमको अभ्यास हो, जसले अरूलाई प्राथमिकता दिन्छ, अरूलाई महत्व दिन्छ, त्यहाँ मानिस सुन्न तयार हुन्छ। बिना सुनाई विश्वास बढ्दैन र विश्वासमा बलियो हुनका लागि सुन्नु जरूरी छ। सुन्नु प्रेमको अभ्यास भएको कारणले गर्दा हरेक दिन जब तपाईँ असल कुराहरू सुन्नुहुन्छ तपाईँ प्रेमिल बन्दै जानुहुन्छ। त्यसैले कसको आवाज महत्वपूर्ण हुन्छ, कुन आवाज कतिखेर हामीलाई आवश्यक पर्छ, हामीले त्यसप्रति चासो राख्नु पर्दछ र आफूलाई नियन्त्रित राखेर हर समय ती सुन्दर वाणी सुन्दर विचारहरू सुन्नु पर्दछ। सुन्नु एउटा समझदारी हो प्रिय मित्र। समझदार व्यक्तिले मात्र कुराहरू पहिला सुन्छ, नत्र भने त मानिसले पूरा नसुनिकनै आक्रमण गरिहाल्छ। गलत सुनिन्छ भने गलत नै बुझिन्छ,
अनि गलत नै निर्णय गर्न पुगिन्छ र जसले ध्यानपूर्वक सुन्छ ऊ ध्यानमग्न भएर सुन्ने मानिस भएको कारणले गर्दा ऊ पक्कै पनि आत्मिक अभ्यासमा भएको मानिस हुनुपर्दछ। आत्मिक अभ्यासमा भएका मानिसहरूले प्राय सबै कुरालाई फिल्टर गरेर सुन्न रुचाउँदछन्। सुन्ने क्षमता नि एक प्रकारको चरित्र हो, इट्स अ काइन्ड अफ क्यारेक्टरिस्टिक्स अफ पर्सन। यस्तो खालको एउटा चरित्र हो सुन्ने चरित्र। जसले सुन्छ धेरैभन्दा धेरै उसले धेरैभन्दा धेरै सिक्न पनि सक्छ। एउटा रिसर्चले भन्छ यदि कुनै व्यक्तिले कसैको कुरा ध्यानपूर्वक सुन्दछ भने उसले भनिएका सबै कुरा मध्ये 75% कुराहरू सरसँग बुझ्न सक्दछ र ती कुराहरूलाई आफूले पनि व्यक्त गर्न सक्दछ र अरूलाई पनि बताउन सक्दछ। यो असल कुरा हो। जब हामी वचन सुन्छौ यदि हामीले ध्यानपूर्वक सुन्छौ भने ती वचनहरूलाई बुझ्दछौ र त्यही प्रकारले हामीले अरूलाई सुनाउन या बताउन सक्दछौ किनकि हाम्रो सुनाई स्पष्ट हुन्छ, बुझाई सुनाईको कारणले स्पष्ट हुन्छ र हामीले व्यक्त गराई हाम्रो व्यक्त गराई झन् सुस्पष्ट हुन्छ, त्यसैले अरूलाई बुझाउन सकिन्छ। जब असल कुरा सुनिन्छ त्यहाँबाट जीवन प्राप्त हुन्छ। पवित्र शास्त्रले भन्दछ परमेश्वरको वचनले जीवन दिन्छ। सबै कुरा हासिल गरेर मानिसले आत्मा गुमायो भने उसलाई के लाभ हुन्छ? मैले यो प्रसंग यस कारणले जोड्दैछु, आत्मिक परिपक्वता जब मानिसले गुमाउँदछ त्यो व्यक्तिले पक्कै पनि परिपक्वपूर्ण तरिकाले बोल्न सक्दैन, परिपक्व भएर बोल्न सक्दैन। त्यसैले सुन्नु आत्मिक परिपक्वता हो, बोल्नु पनि त्यस्तै आत्मिक परिपक्वता हो। जीवन र मृत्यु दुवै कुरा बोलीमा हुन्छ भनेपछि हामीले बोलीलाई कहाँसम्म नियन्त्रण गर्न सक्नुपर्छ र कुन कुराले जीवन दिन्छ त्यो कुरा बोल्नलाई प्रयास गर्नुपर्छ। शब्दहरूले नि एक प्रकारको सम्बन्ध बनाउँछ प्रिय मित्र। मैले थाहा गरेको छु कतिपय मानिसहरू यति परिपक्व किसिमले बोलिरहेका हुन्छन् कि सुनिरहौं जस्तो भइरहन्छ। त्यस्ता व्यक्तिहरू बारम्बार सोचिकन बोलिरहेका हुन्छन्। बोलेपछि सोच्दैनन् ती व्यक्तिहरू, जे बोल्दछन् प्रष्ट बोल्दछन्। र ती व्यक्तिहरू यस्ता व्यक्तिहरू हुन् जसले असल कुरा नबोली रहनै सक्दैनन्। अनियन्त्रित भयो हाम्रो बोली चाली भने यसले समस्याहरू निम्त्याइरहेको हुन्छ प्रिय साथी। त्यसैले हामीले अनियन्त्रित भएर कहिले पनि बोलिरहनु हुँदैन। मिठो बोलीले शान्ति ल्याउँछ भनेर भनिन्छ। कठोर शब्दहरू प्रहार हुन्छन् भने ती शब्दहरूले चाहिँ तपाईँ र ममा अशान्ति ल्याउँछ, त्यसले चोट दिन्छ। अर्थात तिमीहरूको खराब वचनले हड्डीमा गएर चोट दिन्छ भनिएको छ। कठोर शब्द घाउ बनाउनलाई एउटा विषालु तीको हतियार जस्तो हुन्छ या बन्दुकको गोली जस्तो हुन्छ। त्यसैले कठोर शब्द हामीले कहिले पनि बोल्नु हुँदैन। ख्रिस्टले बोल्नुभएका शब्दहरू जीवन दिने शब्दहरू थिए र धेरै मानिसले जसले सुने उनीहरूले जीवन प्राप्त गरे। आज तपाईँ र मलाई तिनै वचन दिएको छ, जसले ती वचन सुन्छ अनि त्यही वचनले हामीलाई प्रष्टसँग भन्दछ, जसले यी वचनहरू सुन्छ पालन गर्छ त्यसले अनन्त जीवन प्राप्त गर्दछ। सत्य बोल्नु आत्मिक जिम्मेवारी हो, धेरै बोल्नु गल्तीको बाटो हो। झूठो बोलीले सम्बन्धलाई बिगार्छ तर
बोल्नै पर्छ भन्ने चाहिँ परमेश्वरको पहाड हो, किनकि सृष्टि कसरी भयो? पवित्र शास्त्रले भन्दछ परमेश्वरले बोल्नुभयो, भन्नुभयो अनि सारा सृष्टि भयो। नबोल्नु कहीँ पनि भनिएको छैन। बोल्नु भनेको परमेश्वरको उपहार हो, परमेश्वरले दिनुभएको आवाज हो, परमेश्वरले दिनुभएको दान हो। तर सही समयमा सही कुरा बोल्नु बुद्धिमानी हो। तर तपाईँ र म जब अनावश्यक बकबक गर्छौं त्यसले न्याय ल्याउँछ हाम्रो जीवनमा। शब्दहरू नि बिउ जस्तै हुन्छन्, तपाईँले छर्ने बिउ। जब तपाईँ शब्दहरूलाई छर्नुहुन्छ अनि तपाईँले जमिनमा छरेको तपाईँको बिउ उम्रे जस्तै शब्दहरू मानिसका हृदयहरूमा उम्रिन्छन्। राम्रो शब्द उम्र्यो भने आशा दिन्छ, खराब शब्द उम्र्यो भने त्यसले डर पैदा गर्छ। अनि जब जब मानिसले बोल्छ नि, बोलीबाट यसो विचार गर्नुहोस्, उसको चरित्र प्रकट भइरहेको हुन्छ। कस्तो घरानाको हो मान्छे चोलीबाट चिन्नु, कस्तो संस्कारको मान्छे हो बोलीबाट चिन्नु। भन्नुको अर्थ, मान्छेको बोली वचन र लवाई खवाईले मानिस कस्तो चरित्रको छ भन्ने कुरालाई संकेत गरिरहेको हुन्छ। प्रिय मित्र, जुन आशीर्वाद दिने बोली हुन्छ नि, त्यो अन्तर आत्मादेखि एकदमै शक्तिशाली रूपमा प्रकट भएको हुन्छ अनि त्यसले तपाईँलाई शीतलता दिन्छ जब तपाईँले यसलाई श्रवण गर्नुहुन्छ। र प्रिय मित्र, सबभन्दा राम्रो कुरा चाहिँ चुप्प लागेर बस्नु उत्तम हुन्छ। तर मैले यो भनिरहेको छैन कि तपाईँ अन्यायमा हुनुहुन्छ भने चुपचाप लागेर बस्नुहोस्, तर भरिसके नबोलेकै राम्रो। बोल्यो कि पोल्यो भन्ने त्यहाँ एउटा उखान छ, एउटा व्यक्ति केही पैसा चोरी गरेर जाँदै हुन्छ बाटोमा, पुलिसहरू पछि लागेर उसलाई खोजिरहेका हुन्छन् अनि त्यो व्यक्तिलाई देखेपछि शंका गर्दै पुलिसहरूले रोकेर सोधपुछ गर्छन्। अहँ, मैले चोरेकै छैन, उसले भरिसके झुटो बोलेर आफूलाई बचाउने प्रयास गर्छ। तर जब मानिसले झुटा कुराहरू गरिरहेको हुन्छ नि, उसमा डर हुन्छ, त्यो डरको भाव उसको जीवनबाट झल्किरहेको हुन्छ अनि अझ उसले यस्तो पनि भन्न पुगिहाल्छ कि अहँ, मैले चोरेको छैन, कहीँ पनि लुकाएको छैन, कहीँ पनि बोकेको छैन, मोजाभित्र पनि लुकाएको छैन। अब मोजाभित्र पनि लुकाएको छैन भन्ने वाक्यांश आउने बित्तिकै पुलिसले मोजा चेक गर्दाखेरि मोजाभित्र लुकाइरहेको हुन्छ, त्यसैले मुख बायो, दुःख पायो। नबोल्नु चाहिँ कहिलेकाहीँ सर्वोत्तम हुन्छ प्रिय मित्र, किनभने मौनतामा कोही कोही बेला सुन्दर जवाफहरू दिन सकिन्छ। साइलेन्स इज द बेस्ट वेपन टु आन्सर भेरी डिफिकल्ट क्वेशन। तपाईँ शान्त भएर अप्ठ्यारो प्रश्नको उत्तर दिन सक्नुहुन्छ। अनि अर्को महत्वपूर्ण कुरा, जब मैले तपाईँलाई अघि पनि भनिसकेको छु, यद्यपि म तपाईँलाई फेरि प्रस्ट्याउन चाहन्छु कि श्रोता, तपाईँ आफ्नो रिसलाई विशेष नियन्त्रण गर्नलाई तम तयार हुनुपर्दछ, किनकि रिस हो सबको शत्रु, रिसले सब नासिने, रिसैले उठ्छ झगडा, रिसैले सब मासिने। एकजना कविले लेख्नुभएका पंक्तिहरू हुन् यी। रिसाहाको कुनै मित्र रहँदैन जगतभर, तस्मात रिसाहासँगको मेल हुन्छ त्यो डरको घर। डर पैदा गर्छ, मेल मिलापबाट अलग्याउँछ भने रिस गर्नु पक्कै पनि उचित छैन। तर रिस नगर्नु अर्थात कन्ट्रोल गर्नु चाहिँ महत्वपूर्ण हुन्छ, किनभने मानिसलाई रिस उठ्छ। रिस नियन्त्रणले चाहिँ तपाईँ र मलाई विजयतिर लान्छ, आत्मिक विजयमा डोर्याउँछ। तुरन्त रिसाउनु चाहिँ मूर्खता हो हाम्रो जीवनमा।
पवित्र शास्त्रले पनि यही बताउँदछ। अनि जहाँ रिस हुन्छ त्यहाँ विष हुन्छ भनिन्छ अर्को। अनि विषको कामै त्यही हो, त्यसले सम्बन्धलाई दखल पुर्याउँछ, जीवनलाई नै नष्ट गरिदिन्छ नि विषले त। विष भनेको त खतरनाक हुन्छ नि, अनि रिसबाटमा विष हुन्छ भने हामीले पक्कै पनि त्यो विषलाई जानी जानी बोकेर हिँड्नु हुँदैन, सेवन गर्नु हुँदैन। शान्त भइयो भने मानिस बलियो हुन्छ, शान्त सोच भएको मानिसका हड्डीहरू बलिया हुन्छन्। ख्रीष्ट स्वयंलाई हामीले अवलोकन गरौं न, उहाँ नम्र विनम्र हुनुहुन्थ्यो, दयालु हुनुहुन्थ्यो। त्यसैले त तपाईँ र मेरो निम्ति मर्दिन पनि तयार हुनुभयो। रिसलाई दबाउनु होइन प्रिय मित्र, दबाइयो भने त दबाएको कुरा त फेरि आउन सक्छ नि अझ शक्तिशाली भएर, तर यसलाई नियन्त्रण गरेर घटाउने प्रयत्न गर्नुपर्दछ। निर्णय जब तपाईँले लिनुहुन्छ, तपाईँलाई झट्ट रिस उठेका बेला निर्णय लिनु भने जस्तो पनि निर्णय तपाईँले लिन सक्नुहुन्छ। कयौं घटनाहरू तपाईँ र मैले सुनेका छौं, मानिसले सही निर्णय गर्न नसकेको कारण रिसको झोकमा जे पनि गरिरहेको हुन्छ, आफ्नोले आफ्नैलाई मारिरहेको हुन्छ, आफ्नाले आफ्नैलाई आफ्नैको लुटिरहेको हुन्छ, चोरी गरिरहेको हुन्छ, अनि मानिसको जीवन एक प्रकारले तहस नहस बनाइरहेको हुन्छ। यसको औषधि अरू केही छैन प्रिय मित्र, एउटा मात्र एउटा औषधि छ, तपाईँले त्यो औषधिलाई सेवन गर्नुपर्छ। त्यो औषधि भनेको क्षमा। रिसको लागि सबभन्दा ठूलो, रिसलाई नियन्त्रण गर्ने सबभन्दा ठूलो औषधि चाहिँ क्षमा हो। क्षमा तुल्यम तपो नास्ति, कुनै तपस्या छैन अर्को। अनि तपाईँलाई बेजोड रिस उठेको छ भने घुँडा टेक्नुहोस्, प्रार्थना गर्नुहोस्, यसले पनि तपाईँको रिसलाई घटाउन कन्ट्रोल गर्न मद्दत गर्छ। रिसमा यदि बोलिएको शब्दले पछुतो ल्याउँछ भने नि, रिस गर्दै रिस उठाउँदै रिस उठ्दै बस्नु खासै उचित हुँदैन। आत्मसंयम, आत्मनियन्त्रण, यो आत्माको फल हो। पवित्र शास्त्रले हामीलाई आत्मसंयमी हुनलाई आदेश दिन्छ। रिसले केवल आत्मालाई मात्र नभएर शरीरलाई पनि असर गर्छ। कतिपय मानिसले हात काटिरहेका हुन्छन् आफ्नै हात रिसका झोंकमा। बरु लामो बढेको कपाल काट्नुहोस्, हात नकाट्नुहोस् रिस उठो भन्दैमा, किनभने हामी त्यतिखेर यो विचार गर्दैनौ कि हाम्रो हात काट्दाखेरि कसलाई असर पर्छ। कतिपय मानिसले त आफ्नो जीवन समाप्ति गरेका हुन्छन् रिसकै कारणले गर्दा। रिसले फैलिने मौका पाउनु हुँदैन। जब रिसका जराहरू फैलिन्छन् नि, अनि रिसका जरा फैलिने बित्तिकै आत्मिक जराहरू खुम्चिँदै जान्छन्, उन्नतिका जराहरू खुम्चिँदै जान्छन्, बुद्धिका जराहरू खुम्चिँदै जान्छन्। त्यसैले शान्त भएर बिना क्रोध कुनै पनि कुरालाई उत्तर दिनलाई प्रयत्न गर्नुहोस्। मैले अघि पनि भने, रिसले तपाईँ र मलाई पापतर्फ डोर्याउँछ। मौनता, एकदमै मजाले मौनतालाई अभ्यास गर्नलाई हामीले प्रयत्न गर्नुपर्दछ। रिसलाई कसले समाधान गर्न सक्छ त्यतातिर सुम्पिने कोसिस गर्नुपर्दछ। रिसलाई बढाउनेतिर होइन, अझ बलिरहेको आगोमा घिउ थप्नेतिर हामीले रिसलाई लानु हुँदैन। आफै आगो हो, आफै विनाशकारी छ, तीमाथि अझ घिउ थपी थपी बाल्यो भने कति विध्वंसात्मक हुन्छ त्यो। रिस नियन्त्रण गर्ने मानिस त्यो मानिस हो जो आत्मिक रूपले परिपक्व मानिस हुन्छ, किनभने विश्लेषण गर्दछ आफूलाई उठेको रिस किन र
मैले यो रिसबाट के लाभ पाउँछु र मैले यसलाई नियन्त्रण गर्दा मलाई के फाइदा हुन्छ। त्यसैले प्रिय साथी सुन्नु, मैले फेरि दोहोर्याउन चाहन्छु, एकदमै विशेष कुरा छ, बुद्धिको सुरुवात हो। बोल्नु शक्ति र जिम्मेवारी हो। जिम्मेवार भएर बोल्ने व्यक्ति, शक्तिशाली भएर बोल्ने व्यक्ति जसको बोलीमा दम हुन्छ, जहाँ रिस नियन्त्रण हुन्छ त्यहाँ सर्वोत्तम उन्नति हुन्छ, विजय हुन्छ। त्यसैले हामी पवित्र शास्त्रको वचनलाई मनन गर्न सिकौं। याकुबको पुस्तकले भन्दछ हामी जहिले तहिले यो कुरा विचार गर्नुपर्दछ कि प्रिय मित्र, हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्दछ। कोही कोही बेला जे पनि बोलिदिइहाल्छौँ हामी, पर्वाह नै गर्दैनौ के आइलाग्छ हाम्रो बोलीको कारणले, अनि सुन्नु नसुन्नु पर्ने कुरा पनि मजा हाँसी हाँसी सुनिरहेका हुन्छौँ। त्यसले तपाईँको मस्तिष्कमा, मनमा, हृदयमा कस्तो असर पारिरहेको हुन्छ तपाईँलाई मतलबै हुँदैन। हामी मतलब नराखिकन सुन्छौँ र हामी आफै पछि गएर पछुताउँदछौँ, झट्ट रिसाउँछौ र एग्रेसिभ भएर आक्रमण पनि गरिहाल्छौँ। अब त्यसको परिणाम के आउँछ त्यसको बारेमा हामीलाई के अत्तो पत्तो हुँदैन, चेत हुँदैन। त्यसैले हर समय हर परिस्थितिमा तपाईँ बलियो भएर उभिन चाहनुहुन्छ भने तपाईँले नियन्त्रण गर्नुपर्ने कुरा चाहिँ तपाईँको बोली वचन हो र इमानदारीपूर्वक तपाईँले सुन्नु नै पर्छ असल कुराहरू र आफ्नो रिस र उत्तेजनालाई परिपक्व भएर तपाईँले नियन्त्रण गर्नलाई प्रयास गर्नुपर्छ। हामी मानिसले भनेका अनगिन्ती कुराहरू सुनिरहेका हुन्छौ, कति कुरा हामी एकदमै सिरियसली लिइरहेका हुन्छौ अनि कति कुरालाई हामी व्यवस्था गर्छौ। तर प्रिय साथी मैले तपाईँलाई भन्नै पर्ने एउटा कुरा के छ भने, जब तपाईँले खराब कुरा चाहिँ सुन्दै गर्दा पनि ग्रहण गर्नु भएन, लिनु भएन तिनीहरूलाई भने खासै तिनीहरूको केही असर हुँदैन। तर मजासँग ती शब्दहरूलाई पोको पार्न थाल्नुभयो अनि फेरि पोको पारिसकेपछि पोको खोल्न थाल्नुभयो मुखबाट, अब भने तपाईँलाई समस्या आउन सक्छ। त्यसैले आजबाट उसो हाम्रो कठोर निर्णय हुनुपर्छ, म आजबाट उसो असल कुरा सुन्नलाई मात्र मेरा कानहरू प्रयोग गर्छु। कठोर निर्णय हो यो। सबै कुरा श्रवण योग्य हुँदैनन्, श्रवण लायक हुँदैनन्, त्यसैले निर्णय गर्नुपर्छ। प्रिय साथी निर्णय चाहिँ एकदमै महत्वपूर्ण हुन्छ हाम्रो लागि, अनि हामीले भन्नुपर्छ आजबाट मैले बोल्ने कुराहरूमा म नियन्त्रण गर्छु, असल कुरा मात्र म बोल्नलाई प्रयास गर्छु, किनभने असल कुरामा जीवन हुन्छ, खराब कुराले विध्वंस र नष्ट पार्ने काम गर्छ। त्यसैले मेरो आजको निर्णय यो नै हो कि म अब जहिले तहिले बोल्दाखेरि आफूलाई नियन्त्रण गरेर बोल्छु। बोल्नु पर्दा परमेश्वरको डरमा बोल्न सिकौं, बोल्नु पर्दा परमेश्वरको डरमा बोल्न सिकौं। असल असल कुरा मनका मात्र खोल्न सकौं। खराबीले प्रश्रय पायो भने चाहिँ नि मित्र खराबी नै हावी हुन्छ अनि हामीलाई खराबी नै बोल्न मन लाग्छ। कस्तो उद्योग धन्दा तपाईँले सुरु गर्दै हुनुहुन्छ? हतियार बनाउने उद्योग धन्दा हतियार नै मिल्छ, मिठाई बनाउने उद्योग धन्दा मिठाई नै मिल्छ, कस्तो धन्दा तपाईँ सुरु गर्नुहुन्छ? तपाईँले निर्णय गर्नुपर्छ।
बोलाईमा विचार गरौं, सुनाईमा विचार गरौं, रिसलाई निरन्तर नियन्त्रण गरौं। प्रिय साथी, र हामी के कुरा आफैले अन्तर मनमा मनन गरौं, मनन यस्तो गरौं आज मैले बोलेका कुराले कतिजनालाई प्रभाव पारेको छ, आज मैले भनेका कुरा कतिजनाले राम्रो ध्यान दिएर सुनेका छन्, र आज मैले कतिजनाले बोलेका राम्रा कुराहरू सुनेको छु, र कतिजना मानिसहरूले असल कुराहरू मसँग बोले त्यो मसँग हेक्का हुनुपर्छ, रेकर्ड हुनुपर्छ, र आज म कुन कुन कुराले दुखित भए र मलाई रिस उठ्यो र म कसरी संयमित भएर त्यसलाई नियन्त्रण गर्न सके या सकिन त्यसको पनि हामीले जजमेन्ट गर्नुपर्छ। र म यो कार्यक्रम मार्फत तपाईँ सम्पूर्ण श्रोतालाई यही उत्साह दिन चाहन्छु कि हामीले हरेक मिनट बोल्दै गरेका कुरा, हरेक मिनट सुन्दै गरेका कुरा र हरेक समय आफू अनियन्त्रित हुँदा आफूलाई नियन्त्रण गर्ने कोशिश गर्दै गरेका कुरालाई जहिले तहिले हामीले विचार पुर्याइराख्नुपर्छ। अब अन्त्य गर्न चाहन्छु, अन्त्य गर्नु अघि फेरि पनि म पवित्र शास्त्रको त्यही वाक्यांशलाई तपाईँको सामु दोहोर्याउन चाहन्छु। हामीलाई असल बुद्धि परमेश्वरले दिनुहुन्छ, त्यसकारणले हामीले उहाँबाट यो कुरा माग्नु पर्दछ कि मलाई असल सुन्ने कानहरू, असल बोल्ने जिब्रो र रिस नियन्त्रण गर्ने शक्ति दिनु भएको होस्। हामीले यही कुरा निरन्तर दोहोर्याइरहनुपर्छ। आजको सन्देशबाट यही नै तपाईँसँग बाँड्न चाहन्छु। अब भने कार्यक्रमको बिल्कुल अन्त्यतिर आइसकेको छु र कार्यक्रमलाई बीट मार्नु अगाडि तपाईँले तिनजेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। प्राविधिक मित्रलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। कार्यक्रम अवधिभरि खटेर कार्यक्रमलाई अन्तिम दिशा दिनलाई मेहनत गर्नुभएको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। प्रिय श्रोता, आजको कार्यक्रम सुनेर तपाईँलाई कुनै पनि जिज्ञासा खुल्दुली भए निसङ्कोच हामीलाई पत्रचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी पनि गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर टिप्नुहोस् त 01-477-0754। व्यक्तिगत मेरो नम्बर पनि टिप्नुहुन्छ, टिप्नुहोस् न त 98-40-80-14-43। पुनः एकचोटि सम्पूर्ण श्रोतालाई धन्यवाद भन्दै गॉड ब्लेस यू ऑल भन्छु छुटौं।

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
10: कता हुनु दाइ, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्ने हिँडेकी नि।
9: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
10: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
9: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू:
10: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
9: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
10: पार्किङ र ग्रीन गार्डन भएको,
9: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
10: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
9: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कुडोल भैँसीपाटी ललितपुर।
10: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
9: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
10: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
9: कहाँ छ?
10: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
9: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
10: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
9: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: गुड न्यूज एफएम 105.1
1: यस्ता नानी बाबुहरू रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम साना।

गुरुन्यूज एफएम 105.1 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोता अभिभावक र हाम्रा साना साना भाइ बहिनीहरूलाई म प्रस्तुता सन्ध्याको तर्फबाट जयमिसी साथी न्यानो अभिवादन। सदाझै आज शुक्रबार साँझ 5 देखि 5:30 सम्म कार्यक्रम साना पाइला लिएर म तपाईँहरूको बीचमा आइसकेकी छु। मेरा प्यारा प्यारा भाइ बहिनीहरू कस्तो हुनुहुन्छ? आशा गर्दछु तपाईँहरू सबैजना आरामै हुनुहुन्छ। यस कार्यक्रममा हामी विभिन्न विषयवस्तु लिएर आउने गर्दछौ र विशेष गरी हाम्रा साना भाइ बहिनीहरूलाई परमेश्वरमा कसरी हुर्काउने, उनीहरूलाई कस्तो शिक्षा दिने र हरेक अभिभावकहरूको जिम्मेवारी आफ्नो साना नानीहरू प्रति कस्तो हुनुपर्दछ भन्ने विषयमा हामी विशेष चर्चा गर्दछौ। आज पनि यस कार्यक्रम साना पाइलामा मैले हाम्रा साना साना भाइ बहिनीहरूको लागि एउटा मिठो कथा लिएर आएकी छु र कथा प्रस्तुत गर्नुभन्दा अगाडि तपाईँहरूको बीचमा एउटा वचन राख्न चाहन्छु है त।

0: गीतपछि फेरि पनि यहाँहरू सबैजनालाई कार्यक्रम छाना पाइलामा स्वागत भन्न चाहन्छु। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुनिज एफएम 105.1 मेगाहर्जमा कार्यक्रम छाना पाइला। ल अब सबैजना भाइ बहिनीहरू एकदमै तयारी हुनुहुन्छ कथा सुन्नलाई भन्ने आशा गरेकी छु, र ढिला नगरिकन अब कथा सुनौ है त।
1: सानो चरा र आँधी। एक गाउँमा एउटा सानो चरा बस्थ्यो। उसले आफ्नो गुड बनाउन चाहन्थ्यो। ऊ दिनभरि साना साना घाँस र परालका टुक्रा बटुल्थ्यो। अरू चराहरूले उसलाई जिस्क्याउँदै भन्थे, तिमी त धेरै सानो छौ, यति ठुलो रुखमा गुड बनाउन सक्दैनौ। तर सानो चराले हार मानेन। उसले हरेक दिन अलिअलि काम गरिरह्यो। केही दिनपछि ठूलो आँधी आयो। धेरै चराहरूका कमजोर गुड भत्किए, तर सानो चराको गुड भने बलियो थियो, किनकि उसले धैर्य र मेहनतका साथ बनाएको थियो। त्यो देखेर अरू चराहरूले भने, हामीले तिमीलाई सानो ठानेका थियौ, तर तिमीले त ठूलो काम गर्यौ। सानो चराले मुस्कुराउँदै भन्यो, ठूलो सफलता एकैपटक आउँदैन नि साथी, सानो सानो प्रयासले ठूलो काम पूरा हुन्छ।

अरू चराहरूले भने, हामीले तिमीलाई सानो ठानेका थियौ, तर तिमीले त ठूलो काम गर्यौ। सानो चराले मुस्कुराउँदै भन्यो, ठूलो सफलता एकै

प्यारा प्यारा भाइ बहिनीहरू, तपाईँहरूलाई यो कथा कसको लाग्यो त? मैले विश्वास गरेको छु तपाईँहरूलाई यो कथा असाध्यै मन पर्यो र तपाईँहरूले यो कथाबाट धेरै कुराहरू सिक्नु भएको छ भन्ने आशा पनि गरेकी छु। हामीले यो कथा सानो चरा र आँधीबाट के कुराहरू बुझ्नु पर्दछ भने, हामीले कहिले पनि आफूलाई सानो सम्झनु हुँदैन। जसरी त्यो चरा सानो भए तापनि उसले मेहनत गरेर दिनकै दिन काम गरेर एउटा बलियो गुण बनाएको थियो, त्यस्तै हामीले पनि केही कामहरू गर्नलाई कहिले पनि आफूलाई सानो चाहिँ सम्झनु हुँदैन। र अर्को कुरा, हामी धेरै मेहनती हुनुपर्दछ। हाम्रो बाल्य अवस्थादेखि नै हामी चाहिँ के हुनुपर्दछ भाइ बहिनीहरू, एकदमै मेहनती हुनुपर्दछ। त्यो चरा जस्तै तपाईँहरू पनि मेहनती हुनुहोला है। र अर्को कुरा के छ भने, हामीले केही काम गर्दै गर्दा अरूले हामीलाई नराम्रो भन्न पनि सक्छन्, तर त्यस्तो कुराहरूलाई चाहिँ हामीले के गर्नु हुँदैन, महत्व दिनु हुँदैन। हामीले राम्रो काम गर्दा गर्दै पनि अरू मानिसहरूले हामीलाई नराम्रो भन्छन् भने त्यस्तो कुरालाई चाहिँ हामीले इग्नोर गर्नुपर्दछ। कहिलेकाहीँ तपाईँहरूले राम्रो राम्रो कामहरू गर्दै गर्दा पनि तपाईँको साथीहरूले चाहिँ तपाईँलाई के गर्न सक्छन्, तपाईँलाई बुल्ली गर्न सक्छन्, तपाईँलाई जिस्काउन सक्छन्, तर पनि हामीले त्यस्तो कुराहरूलाई चाहिँ सुन्नु हुँदैन। आफूले गर्नुपर्ने कामहरू चाहिँ निरन्तर रूपमा गर्नुपर्दछ। जस्तै इक्जाम्पलको लागि, तपाईँहरूले दैनिकी रूपमा बाइबल अध्ययन गर्नुपर्दछ, तपाईँहरूले प्रार्थना गर्नुपर्दछ, तपाईँहरूले स्कुलमा टिचरहरूले दिनुभएको होमवर्क गर्नुपर्दछ। यस्ता दैनिकी कामहरूलाई चाहिँ अरूले जे भने तापनि तपाईँहरूले के गर्नु पर्यो, यो कुरालाई चाहिँ कन्टिन्यू दिँदै जानु पर्यो है त साथीहरू, किनकि बाइबलले पनि हामीलाई यो कुरा बताएको छ। तपाईँहरूको बीचमा म गलाती 6:9 पढ्न चाहन्छु है।

गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौ भने ठिक समयमा हामी कटनी गर्नेछौ। यदि हामीले समयमा नै असल कामहरू गर्यौं भने, आफ्ना कामहरू गर्नलाई झन्झट मानेनौ भने पछि चाहिँ हामीले के गर्नेछौ त असल फल पाउनेछौ, हामीले राम्रो रिजल्ट पाउनेछौ। त्यसैले यदि तपाईँहरूले अहिले समयमा नै राम्रोसँग पढ्नुभयो भने भोलि पर्सि तपाईँहरूले एक्जामको रिजल्ट चाहिँ तपाईँहरूको एकदमै राम्रो आउनेछ। त्यसैले हामीले गर्नुपर्ने कामहरू चाहिँ समयमा नै गर्नु पर्दछ, ताकि हामी परीक्षामा पनि के हुन्छौ त पास हुन सक्छौ। मेरा प्यारा प्यारा भाइ बहिनीहरू, यो कथाको सानो चराले हामीलाई एउटा महत्वपूर्ण कुरा सिकाउँछ। उसले गुड एकै दिनमा बनाएको थिएन, तर उसले हरेक दिन थोरै थोरै मेहनत गर्यो। कहिले काहीँ उसलाई गाह्रो पनि भयो होला, तर उसले हार मानेन। हाम्रो जीवनमा पनि यस्तै हुन्छ। पढाइमा राम्रो हुन, नयाँ सिप सिक्न वा राम्रो बानी बसाल्न समय लाग्छ। यदि आज हामीले थोरै पढ्यौं, भोलि फेरि पढ्यौं अनि हरेक दिन प्रयास गरिरह्यौं भने एक दिन हामी सफल हुनेछौ। त्यसै गरी तपाईँहरूले प्रार्थना र बाइबल अध्ययनको जीवन पनि आज भोलि पर्सि गर्दै गर्दै हरेक दिन प्रयास गरिरहनु पर्दछ। त्यसो गर्नाले परमेश्वरको डर र भय तपाईँहरूमा हुन्छ अनि तपाईँहरू परमेश्वरमा बलियो हुनुहुन्छ र जस्तो सुकै परीक्षा आए पनि त्यसमा तपाईँहरू सफल हुनुहुनेछ। कहिले काहीँ साथीहरूले जिस्काउन पनि सक्छन्, तिमीले त सक्दैनौ भन्न पनि सक्छन्, तर हामीले सानो चराले जस्तै आफ्नो लक्ष्यमा ध्यान दिनु पर्दछ। हामीले फोकस गर्नु पर्दछ। अरूले के भन्छन् भन्दा पनि परमेश्वरले हामीलाई दिएको क्षमता प्रयोग गरेर मेहनत गर्नु चाहिँ महत्वपूर्ण हुन्छ है। आधी भनेको जीवनमा आउने समस्या र चुनौतीहरू जस्तै हो। परीक्षा, कहिले काहीँ डर, कहिले काहीँ असफलता वा दुःख हाम्रो जीवनमा आउन सक्छ, तर यदि हामीले मेहनत, प्रार्थना र विश्वासको बलियो आधार बनाएका छौँ भने ती समस्याहरूले हामीलाई सजिलै ढाल्न सक्दैनन्। अहिले जति पनि कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएका हाम्रा साना साना भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूको लागि म के प्रश्नहरू राख्न चाहन्छु है त। सानो चरा किन सफल भयो होला एकछिन हामी सोचौ त भाइ बहिनीहरू। र अर्को पनि प्रश्न छ है, अर्को प्रश्न चाहिँ, यदि तपाईँहरूलाई कसैले तिमीले यो काम गर्न सक्दैनौ भन्यो भने तपाईँले के गर्नुहुन्छ? यो सबै हाम्रो सानो भाइ बहिनीहरूले सोच्नु है। र यो कथा तपाईँहरूले सुनिसक्नु भएको छ। अर्को एउटा प्रश्न फेरि पनि म तपाईँहरूको बीचमा राख्न चाहन्छु। आजबाट तपाईँले कुन चाहिँ राम्रो बानी बसाल्ने विचार गर्नुभयो त? तपाईँहरूको बीचमा राखेका यी प्रश्नहरूको तपाईँले आफै उत्तर बनाएर आफ्नो जीवनमा लागू गर्नुहोस् है। यसो गर्यो भने परमेश्वरले तपाईँहरूलाई सफल व्यक्ति बनाउनुहुनेछ र तपाईँहरूलाई बलियो पनि बनाउनुहुनेछ। यसैले पनि हामीलाई विश्वासयोग्य हुन सिकाउनु भयो। यदि तपाईँ सानो काममा विश्वासयोग्य हुनुभयो भने यीशु प्रभुले तपाईँहरूलाई ठूलो जिम्मेवारीहरू पनि दिन सक्नुहुनेछ है। किनकि लुका 16:10 हामीलाई यसो भन्दछ, जो सानो कुरामा विश्वासयोग्य हुन्छ त्यो ठूलो कुरामा पनि विश्वासयोग्य हुन्छ। त्यसैले साना साना मेरा भाइ बहिनीहरू, तपाईँ र म प्रभु यीशुप्रति विश्वासयोग्य हुनु पर्दछ है। मेरा प्यारा प्यारा भाइ बहिनीहरू, आज हामी पनि सानो कामबाट सुरु गरौं र भोलि हाम्रो सानो प्रयासले, हाम्रो सानो प्रार्थनाले, हामीले गरेका भलाइका कामहरूले हामीलाई भविष्यमा एउटा जिम्मेवार व्यक्ति बनाउँछ र तपाईँहरूलाई सक्सेसफुल पर्सन पनि बन्नलाई हेल्प पनि हुन्छ। र म आशा गर्दछु आजको यो स्टोरीबाट तपाईँहरूले धेरै कुराहरू सिक्नु भएको छ र तपाईँहरू अबदेखि आफ्नो बानीहरू पनि सुधार्नुहुनेछ र आज कार्यक्रम साना पाइलामा राखिएको कथाबाट तपाईँहरूले धेरै कुराहरू सिक्नु भएको छ भनेर म आशा गर्दछु। र यदि कोही तपाईँहरू मेहनती हुनुहुन्न भने आजैबाट मेहनती हुनुहोस्, आफ्नो कामहरू गर्नुहोस् समयमा नै, बाइबल अध्ययन गर्नुहोस्, प्रार्थनाको जीवन बिताउनुहोस् र परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। अर्को हप्ता यसै समय कार्यक्रम साना पाइला लिएर फेरि उपस्थित हुनेछु। र भाइ बहिनीहरू, एउटा कुरा चाहिँ म तपाईँलाई के भन्दछु भने, भोलि शनिबार हो, सबैजना मण्डली बाल संगति जानुहोला र परमेश्वरलाई पहिलो स्थान दिनुहोला पनि भन्न चाहन्छु। अब भने मैले बिदा माग्ने समय भइसकेको छ र कार्यक्रम प्रति तपाईँको केही सल्लाह, सुझाव र प्रतिक्रिया भए हामीलाई तपाईँहरूले इमेल साथै वाट्सएप गर्न सक्नुहुनेछ र हाम्रो इमेल आइडी रहेको छ gnfmprogram@gmail.com र हाम्रो वाट्सएप नम्बर रहेको छ 9813580614 9813580614। र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै र म प्रस्तुता सन्ध्या पनि कार्यक्रम साना पाइलाबाट बिदा हुन चाहन्छु। जय मसीह। तपाईँहरूको समय आशिषमय रहोस्।

0: नेपालगंज सुसमाचार प्रसारण मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम हाम्रो अफिसियल अनलाइन एप्लिकेशन गुड न्यूज नेपालका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी हराएको छोराको दृष्टान्तको बारेमा हेर्नेछौ। बाइबलमा रहेको लुका 15 अध्यायको 11 पददेखि 32 पदसम्म हामीले हराएको छोराको बारेमा पाउँदछौ। त आउनु श्रोता, आजको यही विषयमा तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत र स्पष्ट रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवजन साई, आजको हाम्रो आदरणीय पाहुना जोन सनको साथमा उपस्थित हुनु भएको छ।
1: सुसमाचार सबैका लागि कार्यक्रम सुनेर बसिरहनुभएका आदरणीय श्रोता, यहाँहरूलाई नमस्कार तथा जय मसीह। श्रोता, सधैँ म आउँथे र कहिलेकाहीँ मैले पाहुनाहरूलाई पनि ल्याउने गरेको छु। आज मेरो साथमा एकजना पाहुना हुनुहुन्छ, उहाँ दक्षिण भारतबाट आउनुभएको छ। उहाँ परमेश्वरले आशिष दिनुभएका र धेरै विद्वान व्यक्ति हुनुहुन्छ। जति बुद्धिजीवी भए तापनि परमेश्वरको अगाडि ऊ बालक नै हुन्छ, अनि उसले सृष्टिकर्ता यीशुको आदर नै गर्नुपर्दछ। आज परमेश्वरको वचन उहाँबाट हुनेछ र उहाँको मैले उल्था गरिदिनेछु। यतिखेर म यो समय उहाँलाई दिन्छु।
2: नमस्ते, जय मसीखी।
1: उहाँले पनि नमस्ते जय मसीखी भन्नुभयो।
2: माइ नेम इज जॉनसन एन्ड आइ एम फ्रॉम इन्डिया।
1: उहाँको नाम जॉनसन हो, उहाँ इन्डियाबाट आउनुभयो।
2: आई ब्रिङ ग्रीटिङ्स इन द नेम अफ आवर लॉर्ड एन्ड सेवियर जीसस क्राइस्ट।
1: उहाँले येशु ख्रीष्टको नाउँमा अनि अभिवादन र जय मसीह ल्याउनु भएको छ।
2: आई एम वेरी ह्याप्पी टु बी हियर इन दिस नेपाल एन्ड आई एम एन्जॉयिङ हियर।
1: उहाँ नेपालमा हुन पाउँदा धेरै खुसी रहनु भएको छ र उहाँ साह्रै आनन्दित पनि हुनुहुन्छ।
2: यू नेपालीज आर आवर ब्रदर्स एन्ड सिस्टर्स बिकज यू आर नेबर्स।
1: हजुरहरू सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू हाम्रा दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, किनभने तपाईँ हाम्रो एकदमै नजिकको छिमेकी हुनुहुन्छ।
2: बिफोर वी गेटिङ इन टु द वर्ड,
1: हामी परमेश्वरको जीवित वचनमा जानुभन्दा पहिला
2: आई प्रे द्याट,
1: म प्रार्थना गर्न चाहन्छु
2: द्याट एज आई स्पिक,
1: म जे कुरा बोल्नेछु,
2: गॉड विल मेक योर हार्ट्स एज ए गुड सॉइल,
1: अनि परमेश्वरले हाम्रो हृदयलाई राम्रो माटोमा परिणत गर्नुहुनेछ।
2: सो द्याट दिस वर्ड अफ गॉड विल बी फ्रुटफुल एन्ड ट्रुथफुल इन योर लाइफ।
1: यो परमेश्वरको जीवित वचन तपाईँ हाम्रो जीवनमा एकदमै फलदायक र आशिषमय हुनेछ।
2: टुडे आई वान्ट टु स्टार्ट दिस वर्ड अफ गॉड विथ अ क्वेश्चन।
1: आज तपाईँहरूका बीचमा परमेश्वरको जीवित वचन एउटा प्रश्नद्वारा शुरू गर्न चाहन्छु।
2: What if I ask you to make a wish, what you will ask to God?
1: यदि तपाईहरुले परमेश्वरलाई सोध्न चाहनुहुन्छ भने के सोध्नुहुन्थ्यो होला?
2: Will you choose God or money?
1: तपाईहरुले परमेश्वरलाई छान्नुहुन्छ होला कि पैसालाई छान्नुहुन्छ होला?
2: Matthew chapter 6 verse number 24 says,
1: यहाँ मत्तीको 6 अध्यायको 24 पदले यसरी भनेको छ,
2: It says no one can serve two masters.
1: अनि यहाँ कोही पनि व्यक्तिले गुरुलाई आदर गर्न सक्दैन,
2: Either you will hate the one and the love the other.
1: अनि यसमा तपाईहरूले एकलाई आदर गर्नुहुन्छ र अर्कोलाई अपमान गर्नुहुन्छ,
2: Or you will be devoted to the one and despise the other.
1: अनि यदि तपाईहरूले एकलाई माया गर्नुभयो भने अर्कोलाई घृणा गर्नुहुनेछ।
2: You cannot serve both God and money.
1: अनि तपाईहरूले परमेश्वर र पैसालाई सेवा गर्न सक्नुहुन्न।
2: If I ask you to choose between money and your father, whom you will choose?
1: यदि तपाईहरूलाई मैले पैसा या परमेश्वर अथवा पिता कसलाई छान्नुहुन्छ भनेर भन्यो भने तपाईँले के भन्नुहुन्छ होला?
2: We value more our father than the money.
1: पैसा भन्दा हाम्रा बुवा मम्मी धेरै महत्त्वका हुनुहुन्छ, यो कुरा निश्चित हो।
2: There were two friends discussing.
1: एक ठाउँमा दुईजना साथीहरू वाद विवाद गरिराख्नु भएको थियो।
2: One friend said to another friend.
1: एकजना साथीले अर्को साथीले भन्नुभयो,
2: If God asks मी टु विश एनीथिङ,
1: यदि परमेश्वरले मलाई कुनै कुराहरू सोध भनेर भन्नुभयो भने
2: आई विल आस्क हिम टु गिव मी गोल्ड,
1: मैले परमेश्वरलाई सुनै सुन दिनुहोस् भनेर भन्थे होला।
2: द अदर फ्रेन्ड आस्क्ड व्हाई यू विल आस्क गोल्ड,
1: अर्कोजना मानिसले भने किन तिमीले सुन,
2: सो ही सेड इफ आई गेट द गोल्ड आई क्यान सेल इट सो दैट आई क्यान गेन मोर मनी,
1: उहाँले भन्नुभयो यदि मैले सुन पाए भने यसलाई बेचेर धेरै पैसा पाउन सक्छु।
2: एन्ड ही आस्क्ड व्हाट विल यू डू विथ द मनी,
1: अनि त्यसपछि उहाँले सोध्नुभयो त्यो पैसाले तपाईँ के गर्नुहुन्छ।
2: ही सेड आई विल बाई हाउस एन्ड कार,
1: मैले घर र कार किन्नेछु उहाँले भन्नुभयो।
2: एन्ड ही आस्क्ड व्हाट विल यू डू विथ द हाउस,
1: फेरि उहाँले सोध्नुभयो त्यो घरले के गर्नुहुन्छ।
2: And he said, I will sit in the house and will be happy.
1: Ma gharma bassu ra khushi hunechu.
2: And this friend asked,
1: ani tyo sathi le feri sodnu bhayo,
2: and you need to ask happiness and joy, not the house, gold or money.
1: Tapai le sukha ra khushi lai sodnu parcha, घर र पैसालाई होइन।
2: टुडे वी विल डिस्कस अबाउट दिस मोर अन दिस स्टोरी,
1: आज हामी यही विषयमा लामो छलफल गर्नेछौ।
2: इन बाइबल देयर इज वन ब्युटिफुल स्टोरी,
1: बाइबलमा एउटा एकदमै असल कहानी छ।
2: गोस्पल अफ लुक च्याप्टर 15,
1: लुकाको 15 अध्यायमा त्यो छ,
2: वर्सेस नम्बर 11-32,
1: पद 11 32 हामी हेर्नेछौ।
2: There we hear about the story of the lost son.
1: अनि त्यहाँ एउटा हराएको छोराको बारेमा छ।
2: There was a father.
1: त्यहाँ एक पिता हुनुहुन्छ।
2: He has two sons.
1: उहाँसँग दुईटा छोरा छन्।
2: And the younger son thought,
1: अनि कान्छो छोराले सोच्छ,
2: I want all the money.
1: म सबै पैसा चाहन्छु।
2: This father was rich.
1: अनि उनको बुवा धेरै धनी हुनुहुन्थ्यो।
2: He has everything.
1: उहाँसँग सबै कुरा थियो।
2: And these two sons were happy.
1: अनि ती दुईटै छोरा एकदमै खुसी थिए।
2: But the younger son has the love of money.
1: तर कान्छो छोरा भने पैसाको लागि धेरै मर्ने नै थियो।
2: He valued more money than his father.
1: उसको दिमागमा पैसा धेरै महत्वपूर्ण थियो, बुवा कम महत्वपूर्णका हुनुहुन्थ्यो।
2: And one day this younger son went to the father and asked.
1: एक दिन कान्छो छोराले आफ्नो बुवा कहाँ गएर सोध्नुभयो।
2: He said, Father, give me my portion.
1: उहाँले भन्नुभयो मेरो सम्पूर्ण सम्पत्ति फिर्ता दिनुहोस्।
2: This father said, Why you want all your portion?
1: अनि तिम्रो सम्पूर्ण भाग किन माग्दैछौ आज भनेर बुवाले सोध्नुभयो।
2: And this son said, I want to enjoy my portion. I don't want to live here with you.
1: मैले मसँग आउने सम्पूर्ण भागको सम्पत्ति लगेर म आनन्द गर्न चाहन्छु, म तपाईँका छोड्न चाहन्न भनेर छोराले भन्नुभयो।
2: Looking at the rebellious nature of the son,
1: त्यो छोराको त्यो एकदमै अप्ठ्यारो सोच विचारलाई हेर्नुभयो।
2: The father gave him all the money.
1: त्यसपछि बुवाले उसको सम्पूर्ण सम्पत्ति दिनुभयो।
2: This son took all the portion of his money.
1: ती छोराले सम्पूर्ण आफ्नो भागमा भएको सम्पत्ति लग्नुभयो।
2: Left the house.
1: अनि घर छोड्नुभयो।
2: The place where he enjoyed his lifestyle.
1: जहाँ उसले आफ्नो जीवनको आनन्द लिन सक्थ्यो त्यहाँ गए।
2: वेयर ही कुड गेट एभ्रिथिङ एट हिज अर्डर,
1: अनि जहाँ उसले आफूले जे अर्डर गर्यो त्यो पाउन सक्थ्यो त्यही ठाउँमा ऊ छोरा पुग्यो।
2: ही लेफ्ट हिज फादर,
1: उसले आफ्नो बुवालाई छोडे।
2: ही लेफ्ट हिज ब्रदर,
1: उसले आफ्नो दाजुभाइलाई छोडे।
2: एन्ड ही भ्याल्युड द मनी,
1: उसले सबैभन्दा महत्व पैसालाई दिए।
2: एन्ड आफ्टर लिभिङ,
1: उसले छोडिसकेपछि
2: ही स्टार्टेड टु स्पेन्ड अल हिज मनी,
1: उसले आफूले पाएको सम्पूर्ण पैसा खर्च गर्न सुरु गरे।
2: एज यु अल नो मनी विल नट स्टे फर लङ टाइम,
1: सबै हामीलाई थाहा छ पैसा सधैँको लागि रहँदैन।
2: सो ही स्टार्टेड लुजिङ अल हिज मनी,
1: उसले बिस्तारै आफ्नो पैसा खर्च गर्न थाल्यो।
2: एन्ड वान डे देयर वाज नो मनी विथ हिम,
1: एक दिन उसँग पैसा केही पनि रहेन।
2: एन्ड ही वान्टेड मोर फुड,
1: तर पनि उसलाई अझै धेरै खाना चाहिन्थ्यो।
2: टु सर्भाइभ,
1: उसलाई बाँच्नलाई भए पनि खाना चाहिने भयो।
2: बट ही डजन्ट ह्याव मनी,
1: तर उसँग एक रुपियाँ बचेन।
2: सो ही स्टार्टेड टु थिंक ही वान्टेड टु वर्क समवेयर,
1: त्यसपछि उसले सोच्न थाल्यो कहीँ न कहीँ मैले काम गर्नुपर्छ।
2: वन पर्सन ह्याज पिग्स टु फार्म,
1: एकजना मान्छेको साथमा सुँगुरको खोर थियो।
2: देयर ही वेन्ट एन्ड आस्क्ड फर ए जॉब,
1: ती मान्छेले ती केटाले त्यस सुँगुरको मालिकसँग गएर जागिरको लागि कामको लागि सोधे।
2: देयर ही वर्क फर सम टाइम,
1: अनि त्यो ठाउँमा उसले केही समयको लागि काम गरे।
2: एन्ड देन ही फेल्ट भेरी ब्याड,
1: त्यतिखेर उसले एकदमै नराम्रो महसुस गरे।
2: ही ह्याड फ्यु क्वेशन्स,
1: उसँग केही प्रश्नहरू थिए।
2: वाट इज माई लाइफ,
1: अनि मेरो जीवन के हो त।
2: वाट वाज माई लाइफ बिफोर,
1: मेरो पहिलेको जीवन कस्तो थियो।
2: हाउ इज माई लाइफ नाउ,
1: अहिले मेरो जीवन कस्तो भयो त?
2: वेयर इज द जॉय?
1: त्यो पहिलाको आनन्द कहाँ गयो?
2: वेयर इज द पीस?
1: त्यो शान्ति कहाँ गयो?
2: वाई आई एम इन द डार्क?
1: म आज यस्तो अन्धकारमा किन छु?
2: इवन इफ आई वर्क इन माई फादर्स हाउस एज अ सर्वेन्ट आई वुड हैव गॉट अ गुड फूड.
1: मैले मेरो बुवाको घरमा नोकरको सरह काम गरे तापनि अहिले खाने खाना भन्दा धेरै उत्तम खाना पाउँथे.
2: देन ही थॉट टू गो ब्याक टू हिज फादर्स हाउस.
1: अनि उसले अन्तमा निर्णय गर्यो म फेरि मेरो बुवाको घरमा जान चाहन्छु.
2: लेट अस थिंक इन हिज प्लेस व्हाट आर द थॉट्स गोइंग अन इन हिज माइन्ड इफ ही वांट्स टू गो ब्याक.
1: हामीले सोच्न सक्छौ, एकछिन सोचौं, उसले अब घर जान निर्णय गर्यो भने उसको दिमागमा के खेलेको थियो होला?
2: इफ ही गो एन्ड आस्क द फादर एन्ड फर्गिव, आस्क द फर्गिवनेस, विल द फादर फर्गिव?
1: अनि यदि ऊ आफ्नो बुवा कहाँ गयो र बुवालाई भन्यो बुवा मलाई माफ गर्नुहोस्, यो भने भने उसका बुवाले के क्षमा गर्नुहुन्थ्यो होला त?
2: विल द फादर एक्सेप्ट हिम एज हिज सन?
1: उनका बुवाले उनलाई आफ्नो छोरा भनेर स्वीकार्नु हुन्थ्यो होला त?
2: विल ही गिव ऑल द प्रिविलेजेस विच ही ह्याड अर्लियर?
1: उनको बुवाले ती छोरालाई जो पहिलाको समयमा जुन खुशी आनन्द र शान्ति दिनुभएको थियो के त्यो फेरि दिनु होला त?
2: Or he will keep him as a servant?
1: अथवा उहाँले आफ्नो छोरालाई नोकरको रूपमा राख्नु होला त?
2: And give him more work?
1: के उहाँले धेरै काम दिनुहुन्छ होला?
2: Or he will reject him?
1: अथवा आफ्नो छोरालाई इन्कार नै गर्नु होला त?
2: Or he will punish him?
1: अथवा सजाय दिन थाल्नु होला?
2: What are the thoughts going on his mind?
1: ती बुवाको दिमागमा के जाला?
2: It takes courage to go back and ask forgiveness.
1: अनि यसले त्यहाँनिर क्षमा दिनको
2: This son decided to go back and ask forgiveness.
1: तर पनि त्यो छोराले अन्तिममा म मेरो बुवा कहाँ गएर माफ माग्छु भन्ने निर्णय गरे.
2: He said to himself, I will go and ask father, even if you keep me as your servant, I will be your servant.
1: म मेरो बुवा कहाँ जानेछु र बुवालाई सोध्नेछु, तपाईँले मलाई एउटा नोकर सरह राखिदिनु भयो भने पनि राम्रो हुनेछ, म नोकर सरह भएर बस्नेछु.
2: He wanted to be as a servant, then as a son.
1: अनि उहाँले आफ्नो बुवालाई म छोराको रूपमा बस्नु भन्दा पनि नोकरकै रूपमा बस्नु ठिक छ भनेर सोच्नुभयो.
2: फाइनली ही वाज करेज इनफ सो ही लेफ्ट टु हिज होम ब्याक.
1: अन्तमा उसलाई उत्साह पुग्यो र ऊ आफ्नो घरतिर लागे.
2: एन्ड नाउ वी विल सी हाउ हिज फादर विल रिएक्ट.
1: अब हेरौ उनका बुवाले कस्तो प्रतिक्रिया जनाउनुहुन्छ त.
2: बिफोर वी गो एन्ड डिस्कस अबाउट हिज फादर,
1: पहिला हामी उनका बुवा कहाँ गएर त्यो कुरा गर्नेछौ.
2: लेट्स हियर दिस सङ.
1: अब हामी यतिखेर एउटा गीत सुनौ. त्यो भन्दा पहिला
2: After this song, we will conclude this session.
1: हामी यो गीतपछि फेरि यो बाँकी भाग लिएर आउनेछौं.

0: फेरि स्वागत.
1: आई होप यु एन्जॉयड.
0: म आशा गर्छु यहाँहरूले गीतबाट धेरै आनन्दित हुनुभयो.
1: लेट्स कन्टिन्यू द वर्ड.
0: अब फेरि परमेश्वरको वचनलाई सुरु गरौँ.
1: वी वर टॉकिंग अबाउट द लॉस्ट सन स्टोरी.
0: हामी हराएको छोराको विषयमा सुनिरहेका थियौँ.
1: नाउ दिस सन ह्याज कम ब्याक टु होम.
0: अब ती छोरा फेरि घर फर्किन थालेका छन्.
1: एज ही वाज कमिंग ब्याक टु होम.
0: जब ऊ छोरा घरतिर फर्किँदै थिए,
1: दिस फादर सॉ हिम.
0: उसको बुवाले उहाँलाई देख्नुभयो.
1: एन्ड फ्रॉम वेरी लॉन्ग डिस्टेंस ही सॉ.
0: धेरै टाढाबाटै देखिहाले उनका बुवाले.
1: दिस सन कन्डिशन वाज नॉट सो गुड.
0: तर छोराको अवस्था भने राम्रो थिएन.
1: ही वाज फुल्ली डर्टी.
0: छोरा एकदमै फोहोरी भएको थियो.
1: ही डजन्ट ह्याव प्रॉपर क्लोथ्स.
0: अनि उनका छोरासँग राम्रोसँग लुगा पनि थिएन.
1: ही वाज स्मेलिङ ब्याड एज ही वर्कड इन द पिग्स.
0: उसको शरीरमा एकदमै गनाइरहेको थियो किनभने ऊ सुँगुरको खोरमा काम गरेर आएका थिए.
1: स्टिल फादर एबल टु रिकग्नाइज हिज सन फ्रम फार डिस्टेन्स.
0: जस्तो उसको जीवन बिग्रेको भए तापनि उनका बुवाले अझै पनि टाढैबाट चिन्न सक्थे.
1: दिस फादर इज भेरी लभिङ फादर.
0: यस्ता बुवा भनेका माया गर्ने बुवा हुन्.
1: ही लभ्ड हिज सन सो मच.
0: उनका बुवाले आफ्नो छोरालाई यति धेरै माया गर्नुहुन्थ्यो.
1: That he couldn't stop himself.
0: आफूले आफैलाई रोक्नै सक्नुहुन्थेन.
1: As he saw his son coming towards him,
0: जब उहाँले आफ्नो छोरालाई आउँदा देख्नुभयो,
1: he ran towards him.
0: अनि उहाँ दौडिनुभयो आफ्नो छोरातिर.
1: And hugged him.
0: उहाँलाई अंगाला हाल्नुभयो.
1: Kissed him.
0: उहाँलाई मही खानुभयो.
1: And accepted him.
0: उहाँलाई स्वीकार्नुभयो.
1: But this sinful son has some doubts.
0: तर ती पापी छोरालाई भने केही शंका थियो.
1: He said, Father, even if you give me the opportunity to work as your servant, I'm willing to work.
0: हे पिता, अब म फर्केर आएको छु. यदि तपाईँले आफ्ना नोकरहरू मध्येको मलाई एउटा नोकर बनाइदिनु भयो भने पनि राम्रो हुनेछ.
1: Forgive me, I have committed sin against you.
0: मलाई माफ गर्नुहोस्, मैले तपाईँको विरुद्धमा धेरै पाप गरे.
1: But the father said,
0: तर बुवाले भन्नुभयो,
1: No, you are my son.
0: होइन, तिमी त मेरा छोरा हौ.
1: Let's celebrate.
0: अब हामी रमाइलो र आनन्दित मनाउनेछौ.
1: You have come back.
0: तिमी फिर्ता आएका छौ.
1: दिस इज माई जॉय.
0: यो मेरो आनन्द हो.
1: कम, इट इज युअर होम.
0: यो तिम्रो घर हो, आइजौ.
1: एभ्रिथिङ इन माई हाउस इज योर्स.
0: मेरा घरमा जे जति छ यो तिम्रो हो.
1: लेट्स सेलिब्रेट.
0: अब तिमी हामी सँगै आनन्द मनाऊ.
1: डियर फ्रेन्ड्स,
0: मेरो प्यारो छोरा,
1: दिस इज हाउ ए लभिङ फादर रियाक्ट्स.
0: यसरी आफ्नो प्यारो बुवाले प्रतिक्रिया जनाउनु भयो.
1: इभन आवर गॉड इज ए लभिङ फादर.
0: हाम्रा परमेश्वर पनि यस्तै प्रेमिला पिता हुनुहुन्छ.
1: वी वेयर लाइक हिज सन्स.
0: हामी पनि उहाँको त्यो पापी छोरा जस्तै छौ.
1: ही वान्टेड अस टु बी विथ हिम.
0: हाम्रा पिताले हामीहरूलाई उहाँसँग भएको चाहनुहुन्छ.
1: बट वी चोज द वर्ल्ड इन्स्टेड अफ हिम.
0: तर हामीहरूले उहाँलाई भन्दा बरु संसारलाई चुन्यौं.
1: We chose money instead of him.
0: तर हामीले ती प्रेमिला परमेश्वरलाई भन्दा बरु धन पैसालाई चुन्यौं.
1: He is our father.
0: तर परमेश्वर हाम्रा पिता हुनुहुन्छ.
1: But we have rejected him as our father.
0: तर हामीले हाम्रा पितालाई आफ्ना पिता भनेर स्वीकार्न इन्कार गर्यौं.
1: It is our sins which has led him away from him.
0: यो हाम्रो पाप हो जुन पापले उहाँलाई हामीदेखि टाढा राख्छ.
1: Today let's think like his son.
0: आज हामी ती हराएको छोरा झैं हामी सम्झौं.
1: इट टेक्स करेज टु कम ब्याक.
0: यो कुराले हामी फेरि उहाँसँग फर्किन उत्साहित गर्छ.
1: देयर इज नथिङ इन द वर्ल्ड.
0: यहाँ संसारमा केही पनि थिएन.
1: लेट्स कम ब्याक टु हिम.
0: यो संसारको सबै थोक त्यागेर उहाँतिर फर्क्यौं.
1: इफ यु कम नियर टु हिम.
0: यदि तपाईँ र हामी उहाँको नजिक आउन चाहन्छौ भने
1: ही विल कम नियर टु यु.
0: हाम्रा असल परमेश्वर हामीतिर आउनुहुनेछ.
1: इफ यु टेक वन स्टेप.
0: यदि तपाईँहरूले एक स्टेप अगाडि उहाँतिर साल्नुभयो भने
1: ही विल टेक 10 स्टेप्स नियर यु.
0: उहाँले 10 स्टेप तपाईँ हामीतिर फर्किनुहुनेछ.
1: ही विल कम एन्ड हग यु.
0: उहाँले तपाईँ ममा आएर अंगाला हाल्नुहुनेछ.
1: ही विल किस यु.
0: तपाईँ मलाई उहाँले मै खानुहुनेछ.
1: ही इज रेडी टु एक्सेप्ट यु एज युअर सन.
0: उहाँ तपाईँ हामीलाई आफ्ना छोरा भनेर स्वीकार्न तयार हुनुहुनेछ.
1: But the only condition is if you confess your sins.
0: तर एकमात्र महत्वपूर्ण कुरा यो हो कि हामीले आफ्ना पाप स्वीकार्नु पर्छ र भन्नुपर्छ.
1: Let's not defend ourselves that as we are very good people.
0: हामीहरू आफै एकदमै राम्रा मान्छे छौं भनेर हामी भ्रममा नपरौं.
1: Bible says if Lord records our sins, who will stand against him? Who will stand near him?
0: बाइबलले भन्दछ यदि परमेश्वर हाम्रा पश्चातमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन सक्छ?
1: There are many sins we have committed against him.
0: हाम्रो जीवनमा परमेश्वरको विरुद्धमा धेरै प्रकारका पाप भएका हुन्छन्।
1: But today is the time.
0: तर आज यो दिन हो
1: to erase all those sins.
0: सबै हाम्रा पापहरूलाई मेटाउने।
1: And we cannot erase our sins.
0: तर हाम्रा पाप हामी आफैले मेटाउन कहिले सक्दैनौ।
1: Because we have committed against our father.
0: किनभने हामीले हाम्रा पिताको अगाडि ती गल्तीहरू गरेका छौं।
1: He is the one who is supposed to erase our sins.
0: ती परमेश्वर हाम्रा पिता जसले मात्रै हाम्रा पाप क्षमा गर्न सक्नुहुन्छ।
1: And our father is a loving father.
0: हाम्रा पिता अति प्रेमिला परमेश्वर हुनुहुन्छ।
1: He is ready to accept you.
0: उहाँ तपाईं र मलाई स्वीकार्न तयार हुनुहुन्छ।
1: No matter who accepts you or not, God is willing to accept you.
0: संसारका मानिस कसले स्वीकारन कसले नस्वीकारन त्यो कुरा पर राखौं, तर स्वर्गमा हुनुहुने परमेश्वरले तपाईँ मलाई स्वीकार्न चाहनुहुन्छ।
1: He is not interested whether you are rich or poor.
0: तपाईँ र हाम्रो गरिबीपन र धनीपन प्रति उहाँ इच्छुक हुनुहुन्न।
1: Healthy or wealthy.
0: रोगी हौ या स्वस्थ हौ।
1: Wise or fool.
0: किन हामीहरूको जुन मूर्खता छ।
1: Anyone.
0: हामी सबै।
1: God is willing to accept you.
0: परमेश्वरले हामीलाई स्वीकार्न चाहनुहुन्छ।
1: Let's come near to him.
0: अब परमेश्वरको नजिकतामा जाउँ।
1: And ask forgiveness.
0: प्रभु येशूको नाममा क्षमाको।
1: If we confess our sins, he is faithful and just and he will cleanse all our sins.
0: यदि हामीले आफ्ना पाप स्वीकार्यौं र क्षमा माग्यौं भने परमेश्वरले हाम्रा सम्पूर्ण पाप क्षमा गर्नुहुनेछ।
1: And he will give you peace.
0: उहाँले क्षमा दिनुहुन्छ र माफ गर्नुहुन्छ।
1: And you will experience that peace like never before.
0: हामीलाई उहाँले कहिले पहिला नपाएको शान्ति र अनुभव दिनुहुन्छ।
1: And he will give you joy.
0: उहाँले तपाईं र मलाई आनन्द दिनुहुनेछ।
1: And that joy you will experience like never before.
0: तपाईं र मैले त्यो आनन्द पाउनेछौं जो आनन्दको कहिले अनुभव गरेका छैनौ।
1: Let's come near to him.
0: हामी उहाँ परमेश्वरका नजिकमा आउ।
1: Life lies in him.
0: हामीहरूको जीवन उहाँमा जिउँ।
1: Let's enjoy with him.
0: हामी साँचो असल परमेश्वरसँग आनन्दित हौ।
1: He is knocking the door.
0: उहाँले तपाईँ र हाम्रो आज ढोका ढकढकै राख्नु भएको छ।
1: Just confess your sins with a word of prayer.
0: तपाईँ र हामीहरूले आफ्ना पापलाई पश्चातापको शब्दद्वारा मान्नुपर्छ।
1: एन्ड ही विल ओपन द डोर।
0: उहाँले ढोका खोल्नुहुनेछ।
1: एन्ड ही विल रिसिभ यू।
0: उहाँले तपाईँलाई स्वीकार्नुहुनेछ।
1: मे गॉड ब्लेस यू ऑल।
0: परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको होस्।
1: थ्याङ्क यू। जय मसीह।
0: धेरै धेरै धन्यवाद। जय मसीह।
2: धन्यवाद पास्टर प्रवजन साई र पाउना जोनसोनलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले प्रशस्त शिक्षा लिनु भएको छ। आजको वचनमा हामीले सुने जस्तै जब एकजना बुवाको दुई छोरा मध्य कान्छो छोरा आफ्नो सम्पूर्ण अधिकारमा पाउने सम्पत्ति बेचेर धेरै धन पैसा बोकेर ऊ आफ्नो बुवालाई छोडेर मौज मस्ती र आनन्दका साथ जीवनयापन गर्न परदेश अर्थात टाढाको देशमा जाँदछ अनि आफूसँग भएको सम्पूर्ण सम्पत्ति मौज मजा र रमाइलोमा खर्च गर्छ र जब उसँग भएको सबै पैसा र सम्पत्ति सकिन्छ तब उसका साथीहरू र धन अनि उसको पैसामा रमाएका व्यक्तिहरूले उसको साथ छोडिदिन्छन् अनि अन्तमा ऊ एक्लै रहन्छ। यतिसम्म उसको जीवनमा परिस्थिति सिर्जना हुन्छ कि ऊ अब खाना नपाएर भोकभोकै भौतारिनु पर्ने अवस्था आउँदछ। तब उसले आफ्नो पेटको लागि सुँगुरको खोरमा समेत काम गर्न तयार हुन्छ र काम गर्दै गर्दा उसले सुँगुरले खाने चारो आफ्नो भोक मेटाउनको लागि खानुपर्ने बाध्यता आउँदछ अनि मात्र उसले आफ्नो घर र आफ्नो बुवालाई सम्झन्छ। यति मात्र नभइकन उसले आफ्नो घरमा काम गर्ने नोकरले खाने खाना समेत उसलाई झल्झल्ती याद आउँछ किनभने उसको घरमा नोकरले खाने खाना अहिले उसले खाइरहेको सुँगुरको खाना भन्दा धेरै उत्तम थियो अनि अन्तमा ऊ आफ्नो बुवा कहाँ फर्कने निर्णय गर्छ र मनमा यो सोच्छ कि मैले मेरो बुवाको विरूद्धमा काम गरेको छु यसकारण उहाँको छोरा हुन लायक त म छैन तर उहाँको घरमा काम गर्ने नोकर सरह बस्न पाए भने पनि यो मेरो लागि ठूलो गौरवको कुरा हुनेछ। यही सोचेरै जब ऊ घर फर्किन्छ हामीले वचनमा सुने जस्तै उसले सोच्दै नसोचेको कल्पनै नगरेको व्यवहार उसको बुवाबाट पाउँदछ। उसको बुवाले उसलाई माया स्नेह र गरेको सत्कारले बुवाको मनमा आफ्नो हराएको अर्थात बाटो बिराएको सन्तान फेरि फर्केर आउँदा हुने सबैभन्दा आनन्दको क्षण हामीले यो दृष्टान्तमा पाउँदछौ। यसकारण प्रिय मित्र, वचनमा भने जस्तै यसो तपाई हामी सबैका पिता अर्थात सृष्टिकर्ता हुनुहुन्छ। आज हामी उहाँका सन्तान भइकन पनि हामी अरूलाई नै पिता भनिरहेका छौं, अरूलाई नै आफ्नो परमेश्वर मानिरहेका छौं भने हाम्रो नजरमा हामी ठिक देखिए तापनि परमेश्वर अर्थात यसु ख्रिस्टको नजरमा हामी उहाँका हराएको सन्तान हौ अर्थात बाटो बिराएका सन्तान हौ। यसैले प्रिय श्रोता, यदि आज नै हामी कहौं र कसको सन्तान हौ भन्ने कुरालाई मनन गरी गम्भीर रूपमा विचार गरी संसारका सबै थोकलाई छोडेर हाम्रा गलत क्रियाकलापलाई त्यागेर हामीले ईश्वर र पिता मानिरहेका ढुङ्गा मूर्ति स्वर्गदूत देवी देवता आकाश सूर्य चन्द्रमाको आराधना गर्न छोडेर हामी सत्य साँचो परमेश्वर येशूमा फर्क्यौं भने अवश्य पनि हामीले उहाँ विरूद्ध गरेका हरेक पापको उहाँले क्षमा दिनुहुनेछ। वचनमा आज हामीले सुने जस्तै जसरी हराएको पुत्र फर्किँदा एउटा बुवाले जसरी आनन्द मनाउनु भएको छ त्यसरी नै हामी येशू कहाँ फर्क्यौं भने उहाँको आनन्द बढ्नेछ र हामी उहाँका सन्तान भएर सदाको निम्ति उहाँसँगै स्वर्गमा रहन पाउनेछौ। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835 081-521-835 र हाम्रो मोबाइल नम्बर रहेको छ 98-587-454 98-587-454 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस्त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
3: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: डरलाई आफ्नो जीवनमा शासन गर्न नदिनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 39 यहाँहरूलाई स्वागत छ। आज तपाईहरू मध्ये धेरैसँग आफ्नो जीवनमा हासिल गर्न चाहिने केही कुराको लागि दर्शन छ। केही त्यस्ता कुरा जुन महान होस्, केही त्यस्तो कुरा जुन भव्य होस्, तर तपाईसँग दुईवटा कुराहरू छन् जसले तपाईलाई पछाडि खिचिरहेको छ। पहिलो, तपाई असफलताबाट डराउनुहुन्छ र दोस्रो, कहाँबाट शुरू गर्ने भन्ने कुरामा निश्चित हुनुहुन्न। डरको विषयमा कुरा गर्दा तपाईले यसको सामना गर्ने निर्णय गर्नुपर्छ, नत्र तपाईले आफ्नो बाँकी जीवन यसको प्रभावमा परेर बिताउनुहुनेछ। केही नगरी सफल हुनुभन्दा केही प्रयास गरेर असफल हुनु राम्रो हो। तपाई या त डरलाई आफ्नो जीवन नियन्त्रण गर्न दिन सक्नुहुन्छ र आफ्नो लक्ष्य प्राप्त गर्नबाट रोक्न सक्नुहुन्छ, या त तपाई कदम चालेर आफ्नो डरलाई जित्ने छनौट गर्न सक्नुहुन्छ। साहस भनेको डरको अभाव होइन, बरु यो कुनै पनि डरको बावजुद आफ्नो लक्ष्य प्राप्त गर्न आवश्यक बाटोमा दृढ रहने र अगाडि बढ्ने तत्परता हो। दोस्रो राजाको पुस्तक 7 अध्यायको 3 पदमा यसरी लेखिएको छ, अब त्यस शहरको मूल ढोकानेर बस्ने 4 कुष्ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, हामी यहाँ नबोलुन्जेल किन बस्ने? सायद आज तपाईँ पनि यी 4 कुष्ठरोगी मध्ये एक जस्तो महसुस गर्दै हुनुहुन्छ। जीवनले तपाईँलाई निष्पक्ष व्यवहार गरेको छैन, तपाईँ महानता प्राप्त गर्ने बारेमा सोचिराख्नु भएको छैन, तपाईँ केवल दैनिक संघर्षबाट गुज्रिरहनु भएको छ र केवल अर्को 3 बाँच्न खोजिराख्नु भएको छ। यूहन्नाको पुस्तक 5 अध्यायको 4 पद, किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। प्रिय श्रोता, तपाईँले बाँच्नको लागि संघर्ष गर्दै प्रत्येक दिन बिताउनु परमेश्वरको इच्छा होइन। तपाईँको जीवनको लागि उहाँको दृष्टिकोण ठूलो सफलता प्राप्त गर्नु हो र उहाँले तपाईँलाई आफ्नो शक्ति दिने प्रतिज्ञा गर्नुहुन्छ, ताकि तपाईँले आफ्नो लक्ष्यहरू प्राप्त गर्न सक्नु भएको होस्। तर त्यो हुनको लागि तपाईँले आफ्नो डरलाई जित्नुपर्छ, तपाईँले विश्वासका साथ काम गर्नुपर्छ। यी 4 कुष्ठरोगीहरू, उनीहरूसँग एउटा विकल्प थियो, उनीहरू शहर बाहिर बस्न जारी राख्न सक्थे, जहाँ उनीहरू बहिष्कृत रहन्थे, खानको लागि उचित पहुँचको कमी हुन्थ्यो, अथवा उनीहरू शहरमा जान सक्थे, जहाँ अनिकालबाट बस्न खाना खोज्ने एकमात्र वास्तविक सम्भावना थियो। यदि उनीहरू जहाँ थिए त्यहीँ रहे भने उनीहरूको अवस्था सुधार हुने लगभग कुनै सम्भावना थिएन। उनीहरूको एकमात्र वास्तविक आशा शहरमा प्रवेश गर्नु थियो। दोस्रो राजाको पुस्तक 7 अध्यायको 4 पद, यदि हामी शहरभित्र जाउँ भने भन्यो भने त्यहाँ अनिकाल छ र हामी मर्नेछौ, अनि यहाँ बस्यौं भने पनि हामी मर्नेछौ, यसकारण अब हामी आरामीहरूको छाउनीमा गएर समर्पण गरौं। यदि उनीहरूले हामीलाई छोडिदिए भने हामी बाँच्नेछौ, यदि मर्यो भने पनि हामी मर्नेछौ। तिनीहरू शहरभित्र पस्न डराउँथे, यदि त्यहाँ बस्ने सिपाहीहरूले तिनीहरूलाई भेट्टाए भने तिनीहरूलाई मार्न सकिन्थ्यो, तर यदि तिनीहरू शहरभित्र पसेनन् भने तिनीहरू भोकले मर्ने निश्चित थियो, त्यसैले तिनीहरूले शहरभित्र पस्ने छनौट गरे। प्रिय श्रोता, तपाईँको बारेमा के छ? के तपाईँ शहरमा प्रवेश गर्न तयार हुनुहुन्छ? के तपाईँ असफलताको डरलाई जित्न र आफ्नो भविष्यको लक्ष्यहरू प्राप्त गर्न कदम चाल्न तयार हुनुहुन्छ? वा के तपाईँ आफ्नो बाँकी जीवन यो सोच्दै बिताउनुहुनेछ कि यदि तपाईँले परमेश्वरको प्रतिज्ञाहरूमा विश्वास गरेर काम गर्नुभएको भए केही हुन सक्थ्यो? हिब्रूको पुस्तक 11 अध्यायको 1 पद, अब विश्वास चाहिँ आशा राखिएको कुराको निश्चय र नदेखेका कुराहरूको दृढ भरोसा हो। जबसम्म तपाईँले आफ्नो लक्ष्यहरूमा बढ्नको निम्ति कदम चाल्नुहुन्न, हामीले कहिले पनि हाम्रो जीवनमा परमेश्वरको शक्ति प्रकट भएको अनुभव गर्ने छैनौं, जहाँ परमेश्वरले हाम्रो लागि भविष्यमा सबै आशिषहरू राखिदिनु भएको छ। अनि आजको लागि एउटा अन्तिम बुद्धिको कुरा तपाईँले आफ्नो लक्ष्यमा कदम चाल्नु अघि त्यसमा कसरी पुग्नेछु भनेर बुझ्नु पर्दैन। त्यो भाग जान्नको लागि परमेश्वरमा भरोसा राख्नुहोस् र त्यो पहिलो कदम चाल्नको लागि उहाँमा भरोसा राख्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
8: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
9: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
10: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
11: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
10: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
11: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
10: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
11: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
10: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
11: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रिस्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौँ। डेभिड ओ मिके।
1: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चारो ल्याएको?
1: ग्यास चुलो,
0: र हाम्रो उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौँ।

0: छोडी छ नि,
1: कहाँ छ यो?
0: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
3: र फोन नम्बर 01513010 छ। 01513010 छ।
2: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ, एलआरआई स्कुलको नजिकै।
1: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, हामीले यी दिनहरूमा हाम्रो यो अध्ययनको यात्रामा धेरै आशिषमय समयहरू चाहिँ बिताइरहेका छौं र आजको अध्ययनमा चाहिँ के हामीले अघिल्ला विषयहरूलाई नै निरन्तरता दिँदै जानेछौ कि कुनै नयाँ विषयलाई चाहिँ ध्यान दिनेछौं? दाई
2: भाइ, आजको अध्ययनमा हामी व्यवस्था र अनुग्रह भन्ने विषयलाई हागार र साराको रूपकद्वारा बुझ्नेछौ। यस अध्ययनले हामीलाई साँचो आत्मिकी स्वतन्त्रताको अर्थ सिकाउनेछ।
1: दाई, तपाईँले हागार र साराको रूपकको बारे चाहिँ अध्ययन गर्ने भन्ने विषय बताउनुभयो कि यसबाट हामीले के कुनै विशेष आत्मिक सत्य बुझ्न सक्नेछौ त?
2: अवश्य पनि भाइ, अघिल्ला अध्ययनहरूमा हामीले व्यवस्था र ख्रिष्टको बारेमा सिकिरहेका थियौं। आजको अध्ययनले त्यही विषयलाई अझ गहिराईमा लिएर जान्छ। हागार र साराको जीवनद्वारा पावलले दासत्व र स्वतन्त्रताको बीचको भिन्नता स्पष्ट पार्नु भएको छ।
1: त्यसो भए दाई, यस अध्ययनले ख्रिष्टको अनुग्रहको वास्तविकतालाई अझ स्पष्ट रूपमा चाहिँ प्रकट गर्ने रहेछ, होइन त?
2: हो भाइ, तपाईँले एकदम ठिक भन्नुभयो। आज हामी प्रतिज्ञाका सन्तान कसरी बन्न सकिन्छ भन्ने विषयमा पनि गहिराईमा गएर सिक्नेछौ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र परमेश्वरको त्यो सत्यतालाई थाहा गरौं।
3: प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह नमस्कार, साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आशा गर्दछु तपाईँ सबै बाइबल अध्ययनको निम्ति तयारीको साथ रेडियोको अगाडि आइपुगिसक्नु भएको छ। त बाइबल अध्ययनको क्रममा आज हामी गलाती चार अध्याय 19 पददेखि 31 पदबाट देख्नेछौ। यहाँ हामी देख्छौ हागर र साराको रूपक। यो अध्याय हागर र साराको रूपकद्वारा समाप्त हुन्छ। यस भागमा यी दुई स्त्री बीचको तुलना गरिएको छ र परस्पर भिन्नता देखाइएको छ। हागर र तिनको विषयमा उल्लेख गर्ने हरेक पदले व्यवस्थाको दर्शाउँछ। सारा र तिनको विषयमा उल्लेख गर्ने हरेक पदले ख्रिष्टमा विश्वासको दर्शाउँछ। त मित्र, गलाती चार अध्याय 19 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, 19 पद, ए मेरा साना बालक हो, तिमीहरूमा ख्रिष्टको रूप नबनुन्जेल मलाई फेरि प्रसुत्ति वेदना झैं भएको छ। अमित्र, पावल आफ्नो रूपकलाई गलाती विश्वासीहरूलाई यो कोमल अभिव्यक्तको प्रयोग गर्दै प्रस्तुत गर्छन्, मेरा साना बालक हो। बालकहरू ग्रीक शब्दमा यहाँ टेक्निया हो, मतलब जन्माएकाहरू। पावल कोमल हृदयका थिए र उसले आफैलाई एक आमा समान सम्झे। अनि आगे पद 21 पावल भन्छन्, तिमीहरू व्यवस्थाको अधीनमा रहन चाहनेहरूले मलाई भन त, के तिमीहरूले व्यवस्थाको कुरो सुन्दैनौ? मित्र, त्यहाँ कोही कोही छन् जो 10 आज्ञा वा केही व्यवस्था सम्बन्धीको प्रणालीको बारेमा कुरा गर्छन्, तर तिनीहरू व्यवस्थाले लादेको दण्डको बारेमा बात गर्दैनन्। तिनीहरू व्यवस्थालाई, यसको निन्दा सिवेकलाई पूर्ण रूपमा प्रस्तुत गर्दैनन्। ध्यान दिनुहोस्, जब परमेश्वरले मसालाई सिनै पर्वतमा व्यवस्था दिनलाई बोलाउनु भएको बेला के भए थियो? प्रस्थान 19 अध्याय 16 21 पदमा भनिएको छ, तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड्याङ गुडुङ भयो र बिजुली चम्क्यो र बाक्लो बादल पर्वतमा उठ्यो र तुरहैको अति चर्को आवाज सुनियो र छाउनीमा भएका सबै मानिसहरू थरथर कामे। त्यसपछि मोसाले मानिसहरूलाई छाउनीबाट परमेश्वरसँग भेट गर्न ल्याए। तिनीहरू चाहिँ पर्वतको फेदीमा खड़ा भए। परमप्रभु आगोमा ओर्लेर त्यहाँ आउनु भएको कारणले सिनै पर्वत जोरसित काप्न लाग्यो। जब तुरहैको आवाज अझ चर्को गरी बज्न लाग्यो तब मोसा बोल्न लागे र परमेश्वरले मेघ गर्जमा तिनलाई जवाब दिनुभयो अनि परमप्रभु सिनै पर्वतको टाकुरामा ओर्लेर आउनुभयो र परमप्रभुले मोसालाई पर्वतको टाकुरामा बोलाउनुभयो र मोसा माथि उक्लेर गए। तब परमप्रभुले मोसालाई भन्नुभयो, तल गएर मानिसहरूलाई सावधान गर, नत्र त तिनीहरू परमप्रभुलाई हेर्न बार नागेर माथि आउलान् र तिनीहरूमध्ये धेरै नाश होलान्। अमित्र, जब मोसालाई परमेश्वरले व्यवस्था दिनुभयो, परमेश्वरले मानिसहरूलाई पछि नै खड़ा हुन वा वास्तवमा टाढा खड़ा हुनलाई भन्नु भए थियो। अनि प्रस्थान 20 अध्याय 18 र 19 पदले भन्दछ, अनि जब सारा मानिसहरूले गर्जन बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे तब तिनीहरू थरथर काँपे र टाढै उभिरहे। अब तिनीहरूले मोसालाई भने, तपाईँ हामीसित बात गर्नुहोस् र हामी सुन्छौ, त परमेश्वर हामीसित नबोलुन् नत्र त हामी मर्नेछौ। हामी कल्पना गर्न सक्दैनौ कि कति पवित्र परमेश्वर हुनुहुन्छ। तपाईं र म परमेश्वरको सृष्टिमा विश्वासघाती हौं, विद्रोही हौं। परमेश्वरको दृष्टिमा हामी उहाँलाई अनुसरण गर्न र उहाँको आज्ञा मान्न सामर्थ बिना हराइएको निन्दित पापीको अवस्थामा छौं। रोमी 8:6 भन्छ, किनभने शरीरमा मन लगाउनु चाहिँ मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो। शारीरिक मन परमेश्वरको विरूद्ध उहाँको विरूद्ध शत्रुतामा छ। मेरो मित्र, संसार परमेश्वरको विरूद्धमा छ, किनकि यो परमेश्वरको अधीन मुनि छैन। संसार राम्रो बनिरहेको छैन, प्रगति भइरहेको छैन। यो प्रत्येक दिन झन झन दुष्टता बन्दै गइरहेको छ। यो परमेश्वरले आदम र हवालाई अदनको बगैंचाबाट निकालेको समयदेखि निरन्तर यस्तो भइरहेको छ। रोमी 8:7 निरन्तर यो भन्दै अघि बढ्छ, किनभने शरीरतिर लागेको मन चाहिँ परमेश्वरतर्फको शत्रुता हो, किनकि त्यो परमेश्वरको व्यवस्थाको अधीन हुँदैन। औ न त यो कहिले नै हुन सक्छ। निसन्देह इसरायलीहरू, यहुदीहरू हामी मर्नेछौ भन्दै काँपे र पर्वतबाट टाढा भागे, अनि पर्वतबाट टाढा दूरीबाट हेरिरहे। मेरो मित्र, परमेश्वर अब उच्च र पवित्र र उठाइएको हुनुहुन्छ र महिमामा बास गर्नुहुन्छ। तपाईं र म यहाँ तल संसारमा माटोको लड्डु हौं, किनकि शारीरिक रूपमा हामी माटोबाट बनाइएका हौं। हामी मनुष्य यहाँ पृथ्वीमाथि यता उता घुम्छौं र हाम्रो घुमाई हिँडाई परमेश्वरको इच्छाको विपरीत छ। शारीरिक मन परमेश्वरको विरूद्धमा शत्रु हो। संसारमा मानिसको अवस्था यस्तै नै छ। पाउल भन्छन्, व्यवस्थालाई सुन, तिमीहरूले यसलाई अझसम्म सुनेका छैनौ। यो सत्य थियो। गलातीहरूले वास्तवमा व्यवस्थालाई सुनेका थिएनन्। व्यवस्था दिनु सुन्दर वा आरामदायक थिएन, तर भयंकर भयभीत गराउने थियो। गलातीहरू व्यवस्थाको अधीनमा हुन खोजेको देखिन्थ्यो, त्यसकारण पाउलले तिनीहरूलाई यो सुनाउन चाहन्थे। आगे 22 पदमा भन्छन्, किनभने लेखिएको छ, अब्राहमका दुई छोराहरू थिए, कमारी तर्फबाट एक, अर्को चाहिँ फुक्का तर्फबाट। मित्र, यहाँ अब्राहमको जीवनबाट उदाहरणको प्रयोग गर्दै जुन उत्पत्ति 16 अध्यायको 17, 18 अध्यायको 20 र 21मा छ, पाउल यी दुई हागरबाट जन्मेका र साराबाट जन्मेका छोराहरूको बीचमा भिन्नता बनाउन गइरहेका छन्। एक दासी स्त्रीको पुत्र थियो भने अर्को चाहिँ स्वतन्त्र फुक्का स्त्रीबाटको पुत्र थियो। स्वतन्त्र स्त्री यानी फुक्का स्त्री अनुग्रहको प्रतिनिधित्व गर्दछ र दासी स्त्री मोसाको व्यवस्थाको प्रतिनिधित्व गर्दछ। पाउल यी दुई बीच भिन्नता देखाउन गइरहेका छन् जसमा उसले रूपक बनाउँछन्। पाउल अब्राहमको कथा रूपक हो भनी भनिरहेका छैनन्। कसैले यस कथनलाई यसको मतलब त्यही नै हो भनी अनुवाद गरेको थिए, तर पाउलले ती दुई स्त्रीहरूको घटनाको बारेमा कुरा गरिरहेका छन् जसले अब्राहमका यी दुई छोराहरू जन्माए, जुनमा रूपकको सामेल गर्दछ। यससँग आज हामीलाई एक सन्देश छ। अनि 23 पदमा भनिएको छ, 23 पदमा, तापनि कमारीबाटको छोरो चाहिँ शरीर अनुसार जन्मेको थियो, तर फुका तर्फबाट जन्मेको छोरो प्रतिज्ञाद्वारा, अनि जुन कुरामा रूपक दृष्टान्त छ, कमारीबाटको छोरा चाहिँ शरीर अनुसार जन्मेको थियो। हम मुराबीको संकेत पद्धति जुन अब्राहमको समयमा संस्कृतिको आधिपत्य गर्दथ्यो, यसको घोषित यसले गरियो कि दासीको पुत्र दास हो। अनि दोस्रो खण्डमा लेखिएको छ, फुका स्त्रीबाटको पुत्र प्रतिज्ञाको अनुसार थिए। इसाक आश्चर्यजनकका बालक थिए, त्यसको मतलब उसको जन्म चमत्कारपूर्ण ढंगको थियो। बच्चाको बाबु अब्राहम अति वृद्ध भइसकेका थिए र पाउल भन्छन् कि साराको गर्भाशय मरिसकेको थियो, उनको बच्चा पैदा गर्ने समय नागिसकेको थियो। साराको गर्भाशय एक कब्र चिहान सर थियो र त्यस गर्भमा इसाकलाई हाल्नु भएर एक प्रकारले मृत्युबाट परमेश्वरले जीवन ल्याउनुभयो। अनि 24 पदमा भनिएको छ, किनभने यी कुरा रूपकको रूपमा छन्, किनभने ती स्त्रीहरू दुई किसिमका करारहरू हुन्। एउटी चाहिँ सिनै पर्वतबाट बन्धनको लागि जन्माउने हागार हो। मित्र, यी कुराहरू रूपकको रूपमा छन्। यसको अर्थ हो अब्राहमको जीवनमा रूपकको सम्मिलित गर्दछ। पाउल यसबाट एक शिक्षा निकाल्न गइरहेका छन्। अनि दोस्रो खण्डमा भनिएको छ, किनकि यी दुई स्त्री करार हुन्। पहिलो व्यवस्थाको करार जुन मोसाले परमेश्वरद्वारा सिनै पर्वतमा प्राप्त गरेका थिए, जुन हागर हुन्। हागर नामको ग्रीकमा अगर हो। पाउल हागरलाई सिनै पर्वतसँग तुलना गर्छन् जुन मोसाको व्यवस्थासँग पर्यावाची हुन्। अनि 25 पदमा भनिएको छ, अब यही हागार चाहिँ अरब देशमा सिनै पर्वत हो र अहिलेकै यरूसलेमसँग एकै दर्जाको छ, किनकि त्यो त्यसका बालकहरूका साथ साथै कमारीपनमा नै छ। पावलको रूपकमा हागार सिनै पर्वत हुन् जुन यरूसलेमसँग मेल खान्छ, मतलब पावलको समयको लौकिक यरूसलेम, किनकि यरूसलेम अझै आफ्नो सन्तान मतलब इसरायलहरूसँग गुलामी थिए। अर्को शब्दमा यरूसलेम जुनले पूरा इसरायल राष्ट्रको नेतृत्व गर्दछ अझै व्यवस्थाको दासत्वको अन्तर्गतमा थिए। अनि 26 पदमा भनिएको छ, तर माथिको यरूसलेम चाहिँ स्वतन्त्र छ जो हाम्री आमा हुन्। मित्र, माथिको यरूसलेम चाहिँ नयाँ यरूसलेम हो जुनको प्रकाश 20 अध्यायमा पेश गरिएको छ, जुन स्वर्गीयबाट तल आउँछ। जस्तो पुरानो यरूसलेम चाहिँ ती व्यवस्थाका मुनि भएकाहरूको मातृस्वर हो, त्यस्तै प्रकारले नयाँ यरूसलेम अनुग्रह अन्तर्गत भएकाहरूको विश्वासीहरूको मातृस्वर हो। विश्वासीहरू न त यहाँ नहि उहाँ यसपछि विधिवादसँग कुनै सम्बन्ध नै हुनेछ। पद 27 भनिएको छ, किनभने लेखिएको छ, हे नजन्माउने बाजी आनन्द गर, हे प्रसुति वेदना थाहा नपाउने मन खुलेर कराऊ, किनभने लोग्ने हुनेको भन्दा नहुनेकै छोराछोरीहरू धेरै छन्। हागरबाट आएको भन्दा सारबाट जुन इसाक नजन्मेसम्म बाजे थिइन् धेरै सन्तान आएथे। आज अरबीहरू इसरायलको सन्तानहरू भन्दा कम छन्। यस रूपकमा पाउल भनिरहेका छन् कि परमेश्वरले मोसाको व्यवस्था अन्तर्गत बलिदान प्रणालीद्वारा उद्धार गरेको भन्दा धेरै उहाँले अनुग्रह अन्तर्गत मानव परिवारबाट धेरै सदस्यहरूलाई बचाइरहनु भएको छ, उद्धार गरिरहनु भएको छ। अनि आगे 28 पदमा भनिएको छ, अब हे भाइ हो, इसाक जस्ता थिए हामी पनि उस्तै प्रतिज्ञाका सन्तान हौ। आजका विश्वासीहरू पनि प्रतिज्ञाका सन्तान हुन्। हाम्रो विश्वास नयाँ जन्म हो जुन परमेश्वरको प्रतिज्ञालाई विश्वास गराइद्वारा आउँछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वरले भन्नुभयो, यदि हामीले उहाँमा विश्वास गर्छौं भने हामीले नयाँ जन्म पाउनेछौ। परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्यबाट फेरि जन्मिएका हौ। पहिलो पत्रुस 1:23 पदले भन्दछ, अनि 29 पदमा भनिएको छ, तर त्यस बेला जसरी शरीर अनुसार जन्मेकोले आत्मा अनुसार जन्मेकोलाई खेदो गर्दथ्यो अहिले पनि ठिक त्यस्तै छ। मित्र, विधिबारी परमेश्वरबाट अनुग्रहको स्वतन्त्र सुसमाचारलाई घृणा गर्दछन्। जब म पहिलो पटक सेवकाईको लागि अभिषेक भए, मैले भविष्यवाणीको उपसन्देश बाँडे र टिप्पणी बनाए कि भविष्यवाणीको विषय सन्देशले मलाई समस्यामा लगाउँछ। सेवाको पश्चात एक अगुवा म कहाँ आएर भने, प्रचारक, तिमी भ्रममा छौ, भविष्यवाणीमाथि प्रचार गरेर कहिल्यै समस्यामा पर्ने छैनौ, वास्तवमा सामान्यत तिमीले धेरै राम्रो भीड़लाई पाउनेछौ, तिनीहरूको जवाफलाई प्रतिक्रियालाई पाउनेछौ। मानिसहरू भविष्यवाणीलाई सुन्न रुचाउँछन्, तर तिमी यदि परमेश्वरको अनुग्रहको विषयमा बोल्यौ भने समस्यामा पर्नेछौ। यही कारण हो कि आज सुसमाचारको छाटकाट गरिएको छ। आजकल धेरै कम सुसमाचार म सुन्दछु। मतलब परमेश्वरको शुद्ध अनुग्रहको सन्देश अति नै कम सुन्ने गर्दछु। र मलाई थाहा छ यो किन, यदि तपाईँले त्यो प्रचार गर्नुभयो भने तपाईँले उपहासको आलोचनाको वर्षा पाउनुहुन्छ। मानिसहरू जोड दिन्छन् मैले पनि केही गर्नुपर्छ वा अर्को स्रोतबाट केही कुरा खोज्नुपर्छ, उदाहरणको निम्ति पवित्र आत्माबाट वा केही पाउन कुनै धर्मक्रिया भएर जानुपर्छ जुन मैले ख्रिस्टमा विश्वास गरेर पाउन सकिन। मेरो मित्र, त्यो भन्नु ख्रिस्टलाई श्रापित भन्नु समान हो। उहाँले तपाईँको निम्ति जे गर्नुभयो त्यसमा केही थप्नु पर्छ भने तब उहाँको क्रुसमा मृत्यु व्यर्थमा थियो। ख्रिस्ट हाम्रो निम्ति श्रापित बनाइनुभयो, तर यदि उहाँले तपाईँको निम्ति गर्नुभएको कुराको ग्रहण गर्नुहुन्न भने तपाईँ यो भनिरहनु भएको छ कि तपाईँ दोषी हुनुहुन्न तर उहाँ पो दोषी हुनुहुन्छ। यी पावलका शब्दहरू उनको समयमा जस्तो हाम्रा दिनहरूमा पनि उस्तै प्रकारले प्रासंगिक छ। अनि 29 पदमा भनिएको छ, तर त्यस बेला जसरी शरीर अनुसार जन्मेकोले आत्मा अनुसार जन्मेकोलाई खेदो गर्दथ्यो अहिले पनि ठिक त्यस्तै छ। आगे 30 पदमा भनिएको छ, तापनि धर्मशास्त्र के भन्दछ, कमारी र त्यसको छोरालाई निकालिदेऊ किनभने दासी पुत्र फुकाको छोरासित हकवाला हुन सक्दैन। परमेश्वरले कमारी र उनको छोरालाई निष्कासनको आज्ञा गर्नु भयो जुन हामी उत्पत्ति 21:10 पदमा देख्छौ। आज परमेश्वर तपाईँ र मलाई भनिरहनु भएको छ तिमीहरूको विधि बाधितादेखि मुक्त हौ। सम्पूर्ण जोर प्राथमिकता येशु ख्रिस्टमाथि लगाऊ। अनि 31 पदमा भनिएको छ, यसकारण हे भाइ हो हामी कमारीका सन्तान होइनौ तर फुकाका हौ। अब्राम दुवै हागरको छोरा र साराको छोरालाई राख्न सक्दैन थिए, उसले एकको चुनाई यानि चुनाव गर्नु पर्थ्यो। पाउल भनिरहेका छन् तिमी दुवैद्वारा व्यवस्था र अनुग्रहद्वारा उद्धार हुन सक्दैनौ, तपाईँले एकको चुनाव गर्नुपर्छ। यदि तपाईँ ख्रिस्टद्वारा साथै व्यवस्थाद्वारा उद्धार पाउने कोसिस गर्नुहुन्छ भने तपाईँ उद्धार पाउनु भएको छैन र पाउनुहुने छैन र कहिले पनि मुक्ति उद्धार पाउनुहुन्न। मुक्ति र उद्धार केवल येशु ख्रिस्टद्वारा मात्र सम्भव छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययनबाट चाहिँ हामीले बुझ्न सक्छौ कि सारा र हागारको उदाहरण केवल इतिहास मात्र होइन तर एउटा गहिरो आत्मिक शिक्षा रहेछ। साराले प्रतिज्ञा र स्वतन्त्रतालाई देखाउँछिन् भने हागारले व्यवस्था र दासत्वलाई चित्रण गरेकी छिन्। यसले चाहिँ हामीलाई प्रतिज्ञा गरिएका ख्रिस्टतर्फ हाम्रो ध्यान केन्द्रित गराउँछ।
2: अवश्य पनि भाइ, जब हामी यस अध्ययनलाई गहिराईमा बुझ्छौ तब हामी थाहा पाउनेछौ कि साँचो उद्धार केवल प्रतिज्ञा गरिएका ख्रिस्टमा मात्र सम्भव छ। मानिसको प्रयास, व्यवस्था वा बाहिरी कर्मले होइन, परमेश्वरको अनुग्रहद्वारा मात्र हामीले उद्धार पाइन्छ भन्ने सत्यतालाई हामीले बुझ्नेछौ।
1: साँच्चै परमेश्वर पवित्र हुनुहुन्छ र उहाँले मानिसलाई उद्धार गर्न महान योजना बनाउनुभयो। संसार उहाँको विरोधमा भए पनि उहाँले ख्रिस्टद्वारा मानिसहरूलाई क्षमा र उद्धार दिनुभएको छ। यो उहाँको महान प्रेम
2: हो नि त भाइ, यही परमेश्वरको महानता हो। जब मानिस केवल रीतिरिवाज, नियम वा शारीरिक इच्छाहरूमा केन्द्रित हुन्छ तब ऊ परमेश्वरको इच्छा विरूद्ध जान सक्छ। त्यसैले हामीले शरीरका कुराहरूमा मात्र होइन आत्माका कुराहरूमा मन लगाउनुपर्छ। हामी परमेश्वरसँग शरीरद्वारा होइन तर आत्माद्वारा एक भएका छौं।
1: साँच्चै दाइ, त्यसैले हामीले आफैलाई एउटा महत्वपूर्ण प्रश्न चाहिँ सोध्न सक्छौ कि के हामी प्रतिज्ञाका सन्तान बन्नका लागि परमेश्वरका पुत्र येशु ख्रिस्टमाथि विश्वास गरेका छौं त?
2: हो भाइ, तपाईँले एकदमै महत्वपूर्ण कुरा गर्नुभयो। यदि हामीलाई दासत्वमा बाँध्ने पाप, भय र बाहिरी धार्मिक बन्धनहरूबाट स्वतन्त्र हुन चाहन्छौ भने हामीले ख्रिस्टलाई आफ्नो जीवनमा स्वीकार गर्नुपर्छ। ख्रिस्टमा मात्र साँचो स्वतन्त्रता, आशा र नयाँ जीवन पाइन्छ।
1: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420979797।

हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207997049797।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। स्वागत छ श्रोता साथीहरू नयाँ आशा रेडियो कार्यक्रमको आजको यो अंशमा। खराबीको अनुकरण नगरी भलाइ र भाइचाराको पथमा अघि लम्की परमेश्वरको प्रेमको गवाही दिँदै शान्ति र सद्भावको प्रेमी र आवाज खन्काउँदै निराशाको क्षणमा आशाको संचार प्रवाहित गर्ने हाम्रो प्रयासलाई अगाडि बढाऊ सधैँ झैं यो आत्मिक भजनद्वारा।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, जीवनका विभिन्न प्रश्नहरूको खोजी गरिरहेका छौं हामी। ती प्रश्नहरू जो आत्मिक जीवनसँग सम्बन्धित हुन्छन् र हामीलाई पिरोल छन् ती प्रश्नहरूले, तिनीहरूलाई हामीले मनन गर्ने वा बुझ्ने जमर्को गरिरहेका छौं। श्रोता मित्रहरू, यसै सिलसिलामा हामीले विभिन्न विषयवस्तुहरूलाई निहालेका छौं। आज पनि हामी जुन विषयवस्तुलाई हामीले गएको भागमा छोडेका छौं त्यसैलाई नै पढ्ने जमर्को गर्नेछौं। तर यसको शुरूआत पनि परमेश्वरसँग बुद्धि र ज्ञान अनि विनम्रताको हृदयको निम्ति निवेदन गर्दै यो छोटो प्रार्थनाद्वारा अगाडि बढ्नेछौ। हामी आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ। तपाईँ परमप्रभु परमेश्वर जो स्वर्गमा विराजमान हुनुहुन्छ। स्वर्ग तपाईँको सिंहासन हो, पृथ्वी तपाईँको पावदान हो। तपाईँले मानिसहरूलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको छ। तपाईँले सबै असल थोकले मानिसहरूको जीवन भरिदिनु भएको छ। तर हाम्रो आफ्नै कारणले गर्दाखेरि विभिन्न समस्याहरूमा हामी पर्छौं। हामीलाई बुद्धि र ज्ञानको खाँचो छ तपाईँको वचन पढ्नको लागि, आफ्नो जीवन अगाडि बढाउनको निम्ति। तसर्थ म विन्ती गर्छु, हामी र हाम्रो प्रिय श्रोताहरूको साथमा तपाईँ हुनुहोस् र हामीलाई समझको मन दिनुहोस् भनी यो समय प्यारो प्रभु येशू ख्रीष्टको नाममा आमेन। श्रोता मित्रहरू, के परमेश्वर साँच्चीकै न्यायी नै असल वा प्रेमिलो हुनुहुन्छ? के उहाँले यो संसार जहाँ नराम्रो काम गर्नेहरूको चाहिँ फलिफाप हुन्छ अनि राम्रो काम गर्नेहरूले चाहिँ दुःख पाइरहेको जस्तो देखिन्छ कहिलेकाहीँ वा धेरै जसो समय, जो बलशाली छ उसले आफ्नो बल वा ताकत वा धन वा अनैतिक आचरणको कारणले अरूलाई वा विशेष गरेर ती सोझा साझा मानिसलाई थिचोमिचो गर्छ, ऊ चाहिँ अझ अगाडि बढ़िरहेको हुन्छ भने जो राम्रो काम गर्दै अगाडि हिँड्न खोज्छ, राम्रो सोचमा हुन्छ, उसले चाहिँ थिचोमिचो पाइरहेको हुन्छ, जीवनमा दुःख पाइरहेको हुन्छ। त्यस्तो किन हुन्छ? र यदि परमेश्वर त्यहाँ हुनुहुन्छ भने के उहाँले यी कुराहरूको न्याय गर्नुहुन्छ त? के दुष्टको मात्रै फलिफाप हुँदै जान्छ अनि असल मानिसहरू चाहिँ दबिँदै जान्छन्? यस्ता प्रश्नहरू जब मनमा आउँछ त्यसले मानिसलाई झकझकाउँछ, कहिलेकाहीँ मानिसलाई निराश पनि बनाइदिन्छ। जब मानिसहरूले चाहिँ राम्रो काम गर्न खोज्दाखेरि तगारोहरू देख्छन् अनि नराम्रो काम गर्नेहरूको फलिफाप भएको देख्दाखेरि, याद राखौं श्रोता मित्रहरू, हामीले मानिसलाई हेर्यौं भने हामी निराश मात्रै हुन पुग्छौं। हामीले परमेश्वरलाई हेर्नुपर्छ। अनि परमेश्वरले एउटा उत्कृष्ट उदाहरण पेश गर्नुभएको छ। आफू परमेश्वर हुँदाहुँदै पनि मानिसहरूलाई यति धेरै माया गर्नुभयो उहाँले कि मानिसहरू नासिएला र तिनीहरू पापमा फस्छन् र मृत्युवरण गर्छन् भनेर मानिसहरूसँग बिग्रेको सम्बन्धलाई उहाँले पुनर्स्थापित गर्न उहाँले आफैलाई मानव रूपमा उहाँले आफ्नो पुत्रको रूपमा पठाउनुभयो, यो संसारमा आउनुभयो, जसले पिता परमेश्वर कति प्रेमिलो हुनुहुन्छ भनेर हामीलाई देखाउनुभयो, सिकाउनुभयो र अन्तमा परमेश्वरको प्रेम कलवरीको क्रुसमा प्रकट गर्नुभयो। श्रोता मित्रहरू, मानिसहरू धेरै जसो समय असल उदाहरण बन्न सक्दैनन्। जो मान्छेहरूलाई हामीले एकदमै आदर्शवान व्यक्ति भनेर भन्छौं ती पनि काहीँ न काहीँ चुकेका हुन्छ। तसर्थ हाम्रो उत्कृष्ट उदाहरण भनेको केवल परमेश्वर मात्रै हुनुहुन्छ। त्यो परमेश्वर जसले हामीलाई निस्वार्थ रूपले प्रेम गर्नुहुन्छ, जसले आफ्नो वचन मार्फत भन्नुहुन्छ युहन्नाको पुस्तकको तेस्रो अध्यायको १६ पदमा, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र त्यसलाई दिनुभयो ताकि जो जसले उसमाथि विश्वास गर्छन् त्यसले अनन्त जीवन पाउन्। यो त्यो परमेश्वरले भन्नुहुन्छ श्रोता मित्र, जो सर्वज्ञानी हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ अनि सर्वशक्तिमान हुनुहुन्छ, जसको वचनले आकाश र पृथ्वी र त्यहाँ भएका सबै थोक बनिए। अनि त्यो परमेश्वर वा त्यो वचन को हुनुहुन्छ भनेर युहन्नाको पुस्तकको पहिलो अध्यायको पहिलो पद, दोस्रो पद, तेस्रो पद र चौध पदले स्पष्ट रूपमा बताउँछ। श्रोता मित्रहरू, पापको अन्त्य कहिले होला त? यो संसारमा पापको कारण गर्छन् त्यसले अनन्त जीवन पाउन्। यो त्यो परमेश्वरले भन्नुहुन्छ श्रोता मित्र, जो सर्वज्ञानी हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ अनि सर्वशक्तिमान हुनुहुन्छ, जसको वचनले आकाश र पृथ्वी र त्यहाँ

र पाप गरिसकेपछि पापको परिणाम मृत्यु हो भन्ने कुरा थाहा पाइसकेपछि अब यो पापको कहिले अन्त हुन्छ त भन्ने एउटा सवाल अहम हुन जान्छ जब मानिसले पापको प्रवृत्तिको बारेमा जानकारी वा ज्ञान प्राप्त गर्छ। श्रोता मित्रहरू, जब परमेश्वरले सृष्टि गर्नुभएको यो सुन्दर संसारमा पापको प्रवेश भयो तबदेखि नै पापको जनक अन्धकारको अगुवा शैतान र उसका अदृश्य दूतहरूले सारा मानव जातिको जीवन अमिलो बनाइदिएका छन्। परमेश्वरले पापको समस्याको समाधान गर्न खोज्नु भएको छ। फेरि एकपटक यो दुखै दुःखले भरेको संसारलाई यसको पहिलो सिद्ध आनन्दमय स्वरूपमा पुनर्सृष्टि उहाँले गर्न खोज्नु भएको छ। विभिन्न कष्ट र दुःख भएर गुज्रनु परेको मानिसको मनमा रहेको महत्वपूर्ण प्रश्न, के परमेश्वरले पापको समस्यालाई समाधान गर्न सक्नुहुन्छ वा के उहाँ पापको समस्याको समाधान गर्न सक्षम हुनुहुन्छ त, र यदि हुनुहुन्छ भने कसरी भन्ने जिज्ञासाको प्रति उत्तर स्वरूप हामी अहिले ख्रिस्टको महिमे दोस्रो आगमनपछि हुने सहस्राब्दीय समयकालको अन्तमा हुने अगमवाणीय घटनाहरूको बारेमा अध्ययन गरिरहेका छौं। मित्रहरू, गएको केही समय अघिको हाम्रो अध्ययनमा हामीले के अध्ययन गर्यौं भने परमप्रभुले प्रस्तुत गर्नुभएको न्यायिक सम्पादन र फैसलाको घोषणालाई स्वयं शैतान र उसका दृश्य साथीहरूले पनि वा फौजले पनि अन्तत स्वीकार गर्छन् र परमप्रभु वास्तवमै प्रेमिलो सत्य र न्यायिक हुनुहुन्छ अनि शैतानको आफ्नै स्वार्थको कारण सबै सृष्टिले दुःख र पीड़ाको बाढ़ी भोग्नु पर्यो र यो संसारमा पापको भेल प्रवेश भयो र यो सबै काम शैतानले गरेको हो भनी ऊ आफै स्वयंले मानिलिए जस्तो देखिए तापनि पापमा रमाउने अनि अनैतिकतामा दुष्कर्ममा रम्न चाहने नासिएको झुण्ड र शैतानको हृदय खासमा साँचो पश्चातापले वा आफ्नो गलत कामहरू वा रवैयाप्रति इमान्दार रूपमा पछुतो गरिरहेको हुन्न। मित्रहरू, सतहमा देखिन्छ कि शैतानले पनि ओहो अन्तमा त पश्चाताप गर्यो भनेर, तर वास्तवमा त्यो होइन। पापको प्रवृत्ति त्यति खतरनाक हुन्छ। हामी कहिलेकाहीँ कतिसम्म गिर्छौं भने श्रोता मित्रहरू, हामी आई एम सरी मैले गल्ती गरे भने जस्तो गर्छौं अनि मौका पायो भने पहिलाको भन्दा ज्यादा नराम्रो हामी अरूलाई गर्न पुग्छौं। श्रोता मित्रहरू, मूर्ख मानिसले पनि आफ्नो गलत रवैयाकै कारण, गलत आचरणकै कारण आफ्नो आत्मिक अधोगतिको यात्रालाई बढ़ावा दिन्छ, जसको कारण ऊ आत्मिक रूपमा पनि जीवनको स्रोत परमेश्वरबाट अलग्गिन पुग्छ। कैयौं शताब्दी वा हजारौं वर्षको विनाश र विलाप यो संसारमा पापको कारणले आएको छ। अन्तमा परमप्रभुले पापलाई र यसको जनक शैतानलाई कसरी पार लगाउनुहुन्छ त भन्ने सवाल मनमा उठ्छ। जब स्वर्गबाट पृथ्वीतर्फ ओर्लने गरेको त्यो सुनौलो पवित्र स्थान वा शहर जो उद्धार गरिएका पवित्र गणहरूको नयाँ घर भएको हुन्छ, त्यो आनन्द र शान्ति, प्रेम र पवित्रताको अनुपम नजारा शैतान र उसका पछि लाग्ने अनैतिकतामा रमाउने झुण्डले जब देख्छन्, तब तिनीहरू त्यसलाई लिन बल जफती अघि बढ्छन्। तर तिनीहरू त्यसमा सफल हुन्नन्, कारण परमेश्वरले तिनीहरूको यो स्वार्थी प्रयासलाई रोक्नुहुन्छ र सदाको लागि तिनीहरूलाई तिनीहरूकै काम र चरित्र अनि विश्वासको आधारमा अनन्त आगद्वारा दण्डित गर्नुहुन्छ। मित्रहरू, यो तथ्यलाई प्रकाशको पुस्तकको 20 अध्यायको 9, 10 र 14 अनि 15 पदले यसरी प्रस्तुत गर्दछ। पापको जनक शैतान र उसको झुण्डले सारा पृथ्वीभरि गएर सन्तगणहरूका छाउनीको वरिपरि र प्रिय सुनौलो पवित्र स्थानलाई घेरे, तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो। मानिसहरूलाई नाश भएका दूतहरूद्वारा बहकाउने त्यो दियाबलास अर्थात शैतान आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झुठो अगमवक्ता पनि थिए। त्यहाँ तिनीहरूले सदा सर्वदा आफ्नो पापको दण्ड भोग्नेछन्। यो अग्निकुण्ड दोस्रो मृत्यु हो, जसको नाम जीवनको

0: पुस्तकमा लेखिएको भेटाइएन त्यो अग्निकुण्डमा थालियो। मित्रहरू, हाम्रो यो अमूल्य जीवन जुन प्रकारले अहिले व्यतीत गर्छौं त्यसले हामी भविष्यमा अर्थात परमेश्वरको न्यायको दिनमा कस्तो नतिजा व्यवहार्छौं भनी देखाइरहेको हुन्छ। असल चरित्र, असल जीवन, नैतिक र पवित्र आचरण जो असल विश्वास र वचनमा आधारित छ त्यसले जीवनको पुस्तकमा आफ्नो नाउँ भेटाउँछ भने अनैतिक जीवन बिताउनेले अनन्त दण्ड। श्रोता मित्रहरू, रोजाई तपाईँ र मेरो नै। हाम्रो जीवनमा श्रोता मित्रहरू, हामीले कस्तो तरिकाले आफ्नो जीवन व्यतीत गर्छौं, गलत तरिकाले कि सही तरिकाले, यसले नै निक्योल गर्छ हाम्रो नाम कहाँ लेखिन्छ, परमेश्वरको जीवनको पुस्तकमा कि अन्य कुनै थोकमा। यदि परमेश्वरको जीवनको पुस्तकमा हाम्रो नाम लेखिएको हुन्छ भने हाम्रो निम्ति अनन्त जीवन हुन्छ, तर यदि हामी स्वार्थमय जीवनमा रमाएर अनैतिक तरिकाले आफ्नो जीवन व्यतीत गर्छौं भने हाम्रो निम्ति असल खबर त्यहाँ पक्कै पनि छैन। र यो जान्नको लागि कुनै ठूलो ज्ञाता बन्नु पनि पर्दैन। तपाईँ र मलाई थाहा छ असल के हो, खराब के हो, हिँड्नुपर्ने बाटो कुन हो, हुनुपर्ने चाल के हो भनेर। तसर्थ श्रोता मित्रहरू, हामी यो हाम्रो अध्ययनलाई यहीँनिर राख्दै आजको यो वचन अध्ययनबाट विदा हुँदै गर्दाखेरि म तपाईँलाई मनन गराउन चाहन्छु, परमेश्वरको योजना कहिले पनि थिएन मृत्यु त्यहाँ होस् भनेर। परमेश्वरले हामीलाई अनन्त जीवन दिनको लागि बनाउनु भएको थियो। परमेश्वर सदैव हामीसँग रहन चाहनुहुन्थ्यो। उहाँ मानिसहरूको बीचमा रहन चाहनुहुने परमेश्वर हुनुहुन्छ। त्यसैले उहाँको नाम इम्मानुएल हो, जसको अर्थ हुन्छ परमेश्वर मानिसहरूसँग। तर हाम्रो आफ्नै पापको कारण, हाम्रो आफ्नै पतनको कारण हामीले मृत्युवरण गरिरहेका हुन्छ। अनि कैयौं पटक परमेश्वरले हामीलाई बोलाउनुहुन्छ हाम्रो जीवनमा, कैयौं अचम्भका कामहरू हुन्छन् हाम्रो जीवनमा। अनि हामीलाई थाहा छ परमेश्वरले मलाई स्पष्ट रूपले बोलाउनु भएको छ, तर हामी भित्रको लालसाले गर्दाखेरि हामीले बहानाबाजी गर्छौं, होइन मेरो साथीहरूले मलाई के भन्लान्, मेरो परिवारले मलाई के भन्ला, वा सबैले त यस्तो गरिरहेकै छ, म मात्रै किन सध्य बन्नु भन्ने जस्तो विभिन्न तर्कना हामी गर्ने गर्छौं। अनि हामीलाई बिस्तारै के लाग्छ, परमेश्वरको वचनमा हिँड्नुभन्दा ज्यादा सजिलो चाहिँ हामीलाई संसारकै नीतिहरूमा गलत आचरणमै हिँड्नु हामीलाई ठिक लाग्छ। यो संसारमा हुँदाखेरि हाम्रो तमाम प्रयास असल जीवन बिताउनको लागि हुनुपर्दछ। पापको सानो से सानो अंश पनि हामीमा बाँकी भयो भने हामीले जति नै राम्रो जीवन बिताए पनि हामी स्वर्गमा पुग्न सक्दैनौं, किनभने स्वर्ग पवित्रहरूको स्थान हो, त्यहाँ हामी रहन सक्दैनौं यदि हामीमा पापको सानो से सानो अंश छ भने। हेक्का राखौं श्रोता मित्रहरू, येशु ख्रिस्ट यो संसारमा मानव रूप लिएर आउनुभयो तपाईँ र मेरो निम्ति। हामी मर्नुपर्ने ठाउँमा उहाँ मर्नुभयो तपाईँ र मेरो निम्ति। उहाँले एउटा कथा भन्नुभएको छ जसमा चाहिँ एउटा गोठालो 900 भेडालाई छोडेर हराएको त्यो एउटा भेडालाई खोज्नको लागि निक्लिन्छ। यो संसारमा उहाँले तपाईँ र मेरो जीवनलाई कति मूल्यवान ठहराउनु भएको छ भनेर त्यो कथाबाट थाहा हुन्छ। यदि एकजना मात्रै सारा संसारमा सबैजना धर्मी तर एकजना मात्रै दुष्ट भएको भने त्यो दुष्टलाई बचाउनको लागि पनि, त्यो नाश नहोस् भन्ने हेतुले, त्यो पश्चाताप गरोस्, त्यो परमेश्वरतर्फ फर्कोस् भन्ने हेतु पनि उहाँ आउनुहुन्थ्यो। तसर्थ श्रोता मित्रहरू, पापसँग पौठे जोडी नखेलौं, दुष्टतामा नरमाउ हामी, किनभने एउटा दुष्ट काममा हामी पाइला बढाउँछौ भने त्यसले अर्को दुष्ट कामलाई, अनैतिक कामलाई निम्त्याउँछ हाम्रो जीवनमा। हाम्रो सानो से सानो पापको लागि पनि प्रभु येशु ख्रिस्ट कलवरीको क्रुसमा मर्नुभयो। तसर्थ हामीले पापलाई हलुका लिनुहुन्न, हामीले हाम्रो यो अमूल्य जीवनलाई नैतिकतामा, प्रेममा, पवित्रतामा र सदाचारमा र परमेश्वरको सही वचनमा, सही आज्ञा पालनद्वारा अगाडि बढाउँ। जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ, कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दाखोरी प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा क्रिस्टीय भजनको।

प्रिय श्रोता, तपाईँ अहिले शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुनिरहनु भएको छ। हामी आशा गर्दछौ कि यो कार्यक्रमले तपाईँलाई नैतिकता र पवित्रता अनि प्रेमको नयाँ आशाले भरिपूर्ण ख्रिस्टीय यात्रामा अझै एक पाइला अघि बढ्न सघाउ पुर्याउनेछ। कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी भए कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com मा वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। र साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808236620 मा सम्पर्क पनि गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट विदा दिनुहोस्। नमस्कार।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरी तपाईहरूको माझमा म उपस्थित भएको छु। आज फेरि पनि गएको दिनमा हामीले योन्नाको सुसमाचारबाट हेर्न मौका पाएका थियौं, जहाँ दुई अध्यायको 23-25 गएका दिनमा हामीले हेरेका थियौं। आजका पाठ शुरू गर्नुभन्दा अघि म थोरै तपाईहरूलाई योन्नाका सुसमाचारबाट म थोरै पुनर्वलोकन गर्न चाहन्छु। दुई अध्यायको कुराहरू थोरै हामी त्यसको अन्त्य गरेका थियौं र आज म तपाईँहरूको बीचमा त्यसका विषयमा थोरै कुरा हामी हेर्न सक्छौ। यी सबै कुराहरू भइसके पश्चात तपाईँले देख्न सक्नुहुन्छ, यहाँ भन्छन् उहाँले थुप्रो चिन्हहरू देखाउनु भयो, है, चिन्हहरू देखेर धेरै उहाँको नाम धेरैजना मानिसहरूले विश्वास गरे। यहाँ हेर्ने हो भने यो साँच्चै नै अनन्त जीवन प्राप्त गर्ने विश्वास भन्दा पनि यो चाहिँ एउटा चिन्ह देखेर गरिएको विश्वासको विषय हामी हेर्न सक्छौ। त्यस पश्चात हामी हेर्न सक्छौ त्यही दुई अध्यायको 23-25 पदमा, जहाँ मानिस को हो भने उहाँ जान्नुहुन्थ्यो। हामी हेर्न सक्छौ मानिसको हृदयमा के हुन्छ उहाँ जान्नुहुन्छ। हो प्रिय, धेरैचोटि मानिसहरूले कुनै प्रकारले परप्रभु येशूलाई विश्वास गर्छन् भने हामीले हेर्ने हो भने परमेश्वरले जान्नुहुन्छ। साँच्चै नै उसले भित्री हृदयबाट प्रभु येशूलाई पछ्याएको हो कि उहाँको विषयमा परमेश्वरको विषयमा जान्ने मात्र काम गरेको हो कि त परमेश्वरलाई जान्ने काम गरेको, परमेश्वरको कार्यमा विश्वास गर्ने हो कि परमेश्वरमा विश्वास गर्ने, परमेश्वरको चिन्हमा विश्वास गर्ने कि परमेश्वरमा विश्वास गर्ने भन्ने विषयमा गएको दिनमा हामीले हेर्ने कार्य गरेका थियौं। र आज म तपाईँहरूको बीचमा योन्नाको सुसमाचारको पुस्तक 3 अध्यायबाट म केही कुराहरू बात गर्न चाहन्छु। यहाँ हामीले हेर्ने हो भने आजको शीर्षक चाहिँ के छ भन्दा, तिमी साँच्चै नै नयाँ गरेर जन्मन आवश्यक छ, होइन? यो विषयमा हामी थोरै अध्ययन गर्नेछौँ। हामीले हेर्ने यो चाहिँ योन्नाको सुसमाचार 3 अध्यायमा छ, अनि हामीले हेर्ने भने सबैभन्दा महत्वपूर्ण एउटा संवाद यहाँ हामी हेर्न सक्छौँ वचनमा भएको, जुन चाहिँ प्रभु येशू ख्रीष्ट एकजना मानिसको नाम, जसको नाम चाहिँ निकोदमस हो, उसको विषयमा हामी अध्ययन गर्ने काम गर्छौ। निकोदमस ऊ चाहिँ एउटा सामान्य मानिस थिएन, ऊ चाहिँ एउटा फरिसी थिए, ऊ चाहिँ यहुदीहरूको एउटा राज्य गर्ने, यहुदीहरूको बीचमा राज्य गर्ने व्यक्ति थिए भन्ने कुरा बुझ्न सक्छौ। ऊ इजरायलको एउटा शिक्षक थिए भन्ने कुरा बुझ्न सक्छौ। ऊ एउटा धेरै धर्मी मानिस, धेरै शिक्षा हासिल गरेको मानिस थिए भन्ने बुझ्न सक्छौ। अनि आजको दिनमा पनि आजको भाषामा भन्नुपर्दा हामीले भन्न सक्छौ त्यो मानिस एउटा कुनै पास्टर हुन सक्छ, ईश्वर शास्त्री हुन सक्छ, कुनै पनि एउटा ठूलो सम्मेलनको सिकाउने व्यक्ति हुन सक्छ, अथवा साँच्चै एउटा आदरणीय धर्मगुरु हुन सक्छ, है। आजको समयमा भन्नुपर्दा यो निकोदमस र अघि भर्खर भनेका गुणहरूका मानिस अथवा तत्कालका पास्टर अथवा कुनै व्यक्तिको विषयमा बुझ्न सक्छ। यद्यपि यी कुरा भए तापनि उसको जीवनमा केही कुराहरू, है, उसले प्राप्त गरेका थिएनन्, केही कुराहरू गुमेका थिए, केही कुराको अपुग भन्ने कुरा उसको जीवनमा थियो भन्ने कुरा बुझ्न सक्छौ। बाइबलले भन्दछ, है, ऊ चाहिँ येशू कहाँ राति भेट गर्न आएका थिए भन्ने कुरा हामी हेर्न सक्छौ। अब सायद कतिजनाले के भन्ने गर्दथ्यो भने, सायद ऊ डराएको कारणले गर्दा येशू ख्रीष्ट कहाँ राति भेट गर्न आएको भनेर भन्ने गर्छन्। हुन सक्छ सायद उसले मानिसहरूले मलाई नदेखोस् येशू कहाँ गएको भनेर पनि ऊ राति भेट गर्न आएको हुन सक्छ, अथवा हुनसक्छ उसले चाहिँ आत्मिक रूपमा हामीले हेर्ने हो भने ऊ चाहिँ अन्धकारमा हिँडिरहेको व्यक्ति जस्तो पनि देखिन्छ, यद्यपि ऊ धर्मगुरु थिए, है। अब हामीले हेर्ने भने एउटा कुरा स्पष्ट छ, तर उसले केही कुराहरू खोजिरहेका छन् भन्ने कुरा आफ्नो जीवनमा हामी हेर्न सक्छौ प्रिय, जसको कारणले गर्दा ऊ येशू कहाँ आएका कुरा हामी बुझ्न सक्छौ, है। येशू ख्रीष्ट उसँग भेट गर्दछन् अनि हामी हेर्ने हो भने एउटा यस्तो प्रकारको वाक्यांश निकोदमसलाई भन्दछ जसले उसको विश्वासलाई हल्लाएका छन्, झकझकाएका छन्, भनौँ न हामीले हेर्ने हो भने उसलाई प्रश्न चिन्ह खडा गरिदिएका छन्। अनि हामीले हेर्ने हो भने प्रभु येशूले भन्नुहुन्छ, जबसम्म कोही नयाँ गरेर जन्मदैन उसले परमेश्वरको राज्य देख्न सक्दैनन् भनेर प्रभु येशूले भन्नुभयो।
उसको शक्तिले पनि देख्न सक्दैनन्, प्रयास गरे पनि देख्न सक्दैनन्, ऊ सक्दै सक्दैनन् भन्ने कुरा हामी हेर्न सक्छौँ। उसले सक्दै सक्दैन अनि हामी हेर्न सक्छौँ। यो चाहिँ एउटा शत प्रतिशत प्रभु येशूले यो कुरा स्पष्ट त्यो व्यक्तिलाई निकोदमसलाई भन्नुभएको कुरा हामी यो घटनामा देख्दछौँ। खण्डमा तीनवटा महत्वपूर्ण कुरा हामी हेर्न सक्छौँ है। धार्मिक कार्य पर्याप्त छैन भन्ने कुरा पहिलो कुरा हामी हेर्छौँ। नयाँ जीवन परमेश्वरको कामबाट शुरू हुन्छ भन्ने कुरा बुझ्न सक्छौँ। र तेस्रो कुरा, परमेश्वरको आत्माले सबै कुरा बदलिने काम गर्दछ। हुन्छ, हामी पहिलो कुरा धार्मिक कार्य पर्याप्त छैन भन्ने कुरा जुन एक पददेखि लिएर तीन पदसम्म तीन अध्यायको हामी हेर्न सक्छौँ। यहाँ म पढिदिन चाहन्छु, यसरी भन्छ, फरिसीहरू मध्ये निकोदेमस नाउँ भएका एकजना मानिस थिए। तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। यिनी राति येशूका आएर उहाँलाई भने, गुरूज्यू, हामी जान्दछौ तपाईँ परमेश्वरबाट आउनु भएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनु भएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैनन्। येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैनन्। प्रिय, यहाँसम्म पहिला हेरौँ। यहाँ हामी हेर्न सक्छौँ प्रभु येशूले उसलाई अलिकता रोकेका छन्, एउटा सानो कुराबाट होइन तर एउटा महान सत्यता कुरा उसको अगाडि राखिदिएका छन्। जबसम्म कोही नयाँ गरी जन्मेदैनन् उसले परमेश्वरको राज्य देख्न सक्दैनन् भन्ने कुरा कल्पना गर्नुहोस्। यो कुरा भन्दाखेरि निकोदमसको अनुहारमा के झल्किरहेको थियो, के कुरा भइरहेको थियो? सायद हामी हेर्न सक्छौँ, सायद उसले विचार गरिरहेको थियो अनि सायद पर्खिरहेको थियो। ओ, उसले भनिरहेको थियो आफ्नो मनमा, विचार गरिरहेको थियो, मैले त सबै व्यवस्था पूरा गरेको छु, मैले सबै व्यवस्था पालना गरेको छु, मैले वचनहरू कण्ठस्थ गरेको छु, मैले नैतिक जीवन जिएको छु, मैले धेरैजनालाई सिकाउने काम गरेको छु। तपाईँले भन्नु खोजेको कुरा चाहिँ के हो? मैले अझै योभन्दा बढी कुरा मेरो जीवनमा चाहिन्छ भन्ने विषयमा? अनि प्रभु येशूले उहाँलाई दोष्याउने काम गर्दै हुनुहुन्छ। यो निकोदमसलाई देख एउटा महान महत्वपूर्ण सत्यताको कुराहरू दिँदै दोष्याउने काम गर्दै हुनुहुन्छ। अनि आज प्रिय, यहाँ हेर्ने हो भने धार्मिक कुराहरू चाहिँ यो चाहिँ हामी धार्मिक कुराहरू चाहिँ हामीले पुनर्स्थापित हुने कुराहरूलाई धार्मिक कुराले बदल्न त्यसको साटो राख्न सक्दैन प्रिय है। हामी रूपान्तरित हुने कार्य हाम्रो जीवनमा जुन हुन्छ, रूपान्तरित हुने कार्य हामी धार्मिक कुरा गरेर चाहिँ हामीले हेर्ने हो भने त्यसको सट्टा त्यो राख्न मिल्दैन प्रिय। जस्तो उदाहरणको निम्ति म सानो तपाईँ एउटा वस्तुको कुरा गर्न चाहन्छु। जस्तो एउटा मरेको रुख छ अरे मानव, एउटा मरेको रुख छ हाम्रो आँगनमा, अनि तपाईँले यद्यपि उसलाई हरियो रङ लगाइदिनुहुन्छ अरे, धेरै प्रकारले कुराहरूले सिँगार्नुहुन्छ अरे, त्यहाँ पुरै झिलिमिली बत्ती पनि त्यसको वरिपरि लगाउनुहुन्छ अरे, तर अन्तमा हामीले हेर्ने हो भने बुझ्नुपर्दा त्यो चाहिँ एउटा मरेको रुख हो प्रिय। अनि कतिवटा हाम्रो धर्म कर्म पनि नयाँ जीवन बिना यस्तै प्रकारको कुराहरू हुन्छन्। हामी धर्म कर्म त गर्छौँ, धार्मिकताको कुराहरू पछि लाग्छौँ, तर हाम्रोमा नयाँ जीवन छैन भने त्यो मरेको रुख जस्तै, जसलाई चाहिँ हरियो रङले रङ्ग्याएका, बाहिर हेर्दाखेरि रङ्गीन हरियो बाँचेको जस्तो देखिन्छ होइन, यस्तै प्रकारको कुरा यहाँ बुझ्न सक्छौँ। अनि हामीले हेर्ने यो बाहिरी रूपमा जीवित देखिन्छ, तर भित्री रूपमा हामीले हेर्ने हो भने त्यसमा कुनै जीवन छैन होइन। कतिचोटि मानिसहरूले विचार गर्छन्, मण्डली जाँदाखेरि म क्रिस्चियन हुन्छु होला, म क्रिस्चियन भए अब, अन्त कतिचोटि मान्छेको सोचाइ जस्तै है हामीले हेर्ने सक्छौँ। थुप्रो मान्छेले यस्तो प्रकारले विचार गर्ने गर्छन्। अनि कोही व्यक्ति है ग्यारेजमा खडा भएको छ अरे, कोही व्यक्ति एउटा मानिस, म अब कार भए भन्न मिल्छ त? मिल्दैनन् प्रिय। ग्यारेजमा खडा हुने बित्तिकै कोही व्यक्ति कार हुँदैनन्, त्यो प्रकारले काम गर्दैनन्। त्यही भएको कारणले गर्दा आज तपाईँ र मलाई एउटा प्रश्न छ, मी सबैजनाको लागि प्रश्न छ, के म प्रभु येशूमा भरोसा गर्छु, कि मेरो धार्मिक क्रियाकलापमा भरोसा गर्छु, कि परमेश्वरको विषयमा म जान्दछु, कि म साँच्चै नै परमेश्वरलाई जान्दछु, के मेरो विश्वास चाहिँ जीवित छ,
त्यो एउटा नियमित तालिका जस्तै त्यसलाई मैले पछ्याउने काम मात्रै गरेको छु। आज हामीले बुझ्नुपर्ने कुराहरू चाहिँ यिनै हुन्। अनि हामी हेर्ने हो भने एउटा सत्यता कुरा म तपाईँलाई राख्न चाहन्छु, परमेश्वरको राज्यमा है हाम्रो बल लाएर प्रवेश गर्न सक्दैनौँ। परमेश्वरको राज्यमा नयाँ जीवन प्राप्त गरेर हामी प्रवेश गर्न सक्छौँ। प्रिय दोस्रो बुधा म तपाईँहरूको बीचमा राख्न चाहन्छु, नयाँ जीवन चाहिँ परमेश्वरको कामबाट हुँदछ भन्ने कुरा हामी हेर्छौँ, जुन चाहिँ चार पददेखि लिएर छ पदसम्म हामी हेर्न सक्छौँ, जहाँ निकोदमसले यसरी प्रतिक्रिया दिन्छ। म पढिदिन्छु चारदेखि छसम्म। निकोदमसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? यसुले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। यहाँ भर्खरै मैले तपाईँहरूको निम्ति पढिदिए, तिन अध्यायको चारदेखि छसम्म यहाँ भन्छन् अनि ऊ चाहिँ अलमल्ल परेका छन् जब प्रभु येशूले भन्नुभयो। अनि एउटा इमान्दारीपूर्वक हामी पनि कतिचोटि यो कुरा सुन्दा अलमल पर्छौं। प्रभु येशूले चाहिँ एउटा शारीरिक जन्मको विषयमा कुरा गरिएको छ, होइन? प्रभु येशूले चाहिँ आत्मिक जन्मको विषयमा कुरा गर्दछ। प्रभु येशूले यसरी व्याख्या गर्नुहुन्छ, जो चाहिँ शरीरबाट जन्मेको त्यो शरीर हो, जो चाहिँ आत्माबाट जन्मेको आत्मा हो। मान्छ एउटा सत्यता चाहिँ के हो भन्दाखेरि, शरीरले शरीरलाई मात्र जन्माउँछ र आत्माले चाहिँ आत्मिक जीवनलाई जन्माउने काम गर्दछ। केवल आत्माले मात्र यो कार्य गर्दछ। अनि आज तपाईँ र म पनि कतिचोटि आत्मामा नयाँ गरेर जन्मन आवश्यक छ, त्यो चाहिँ परमेश्वरबाट हुन्छ है। जस्तै उदाहरणको निम्ति है, एउटा फोन छ अरे मानव हामीसँग है, मानव एउटा फोन छ हामीसँग, अनि त्यो फोन चाहिँ मा कुनै पनि चार्ज छैन अरे है, चार्जै गरेको छैन। अनि हामीले भन्छौँ अरे ओ चाहे चार्ज होस् नहोस्, यदि मैले मिठो शब्द बोल्यो भने आफै हो होइन यसले काम गरिरहेको हुन्छ। मैले यसलाई शिक्षा दिएँ भने, मैले यससँग होइन मैले शिक्षा दिएँ भने, यससँग काम गरेँ भने यसले काम गर्न सुरु गर्छ। होइन प्रिय, यसलाई चार्ज नै चाहिन्छ प्रिय। चार्ज चाहे तपाईँ जतिसुकै मिठो बोल्नुहोस्, जतिसुकै तपाईँले यसलाई पुछ्नुहोस्, धुनुहोस् है, यसलाई तपाईँले शिक्षा दिनुहोस्, त्यो काम गर्दैन। त्यस्तै मानवको हृदय पनि परमेश्वर बिना यस्तै प्रकारका हुन्छन्, काम नलाग्ने हुन्छन्। परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ। प्रभु येशूले यहाँ शिक्षा के दिँदै हुनुहुन्छ भने, दुई प्रकारको जन्मको विषयमा गर्छन्। एउटा चाहिँ शारीरिक जन्म, अनि हामीले हेर्ने हो भने शारीरिक जन्म जो हामी चाहिँ यो अतीत संसारमा जुन छौँ अनि पापमै स्वभाव लिएर छौँ, अनि हामीले हेर्ने हो भने यो चाहिँ परमेश्वरबाट हामी अलग भएका छौँ। यो एउटा शारीरिक जन्म चाहिँ यस्तो प्रकारको जन्म हो है, हामी पतित संसारमा हामी पापमै स्वभाव लिएर जन्मेका छौँ, परमेश्वरबाट टाढा भएर जन्मिएका छौँ हरेक मानिस प्रिय। किनभने हामी जान्दछौँ है के भए, आदमको समयमा आदमले नखानुपर्ने फल खाए, परमेश्वरबाट टाढा रहे है, यो संसारलाई पतित तुल्याए, पापमै स्वभाव हामी सबै मानिसमा सरी आयो। अनि आत्मिक जन्मको विषयमा थोरै कुरा म बताउन चाहन्छु। आत्मिक जन्म चाहिँ पवित्र आत्माले हामीलाई नयाँ जीवन दिने कार्य गर्नुहुन्छ। यो चाहिँ भित्रीबाट हाम्रो जीवनमा है रूपान्तरण गर्ने कार्य गर्दछन्, अनि यो चाहिँ पवित्र आत्माले गर्दछ। अनि म तपाईँलाई थोरै पवित्र आत्माको विषयमा बताउन चाहन्छु। पवित्र आत्माले चाहिँ हाम्रो पापहरू देखाउने काम गर्छ, अनि प्रभु येशू ख्रीष्टलाई प्रकट गर्ने काम गर्दछन्। उहाँ को हुनुहुन्छ भनेर, उहाँ परमेश्वर हुनुहुन्छ भनेर प्रकट गर्ने कामहरू गर्दछन्। यसै गरी उहाँले चाहिँ हामीलाई नयाँ इच्छाहरूले हाम्रो हृदय भरिदिने काम गर्छन् पवित्र आत्माले, अनि हाम्रो नयाँ जीवन उत्पन्न गर्ने कामहरू हाम्रो जीवनमा काम गर्छन् है। अनि पवित्र आत्माले हामीलाई नयाँ गरेर जन्माउने काम गर्छन्। अनि कतिचोटि मान्छेले के भन्छ भने, उनीहरूको आत्मिक जीवनलाई यसरी होइन उनीहरूले भनौँ न बनाउने काम गर्छन् है, नयाँ वर्षमा म अब नयाँ म हुन्छु भनेर भन्ने गर्छ है कतिचोटि मानिसहरूले। अनि त्यही भएको कारणले गर्दा उनीहरूले चाहिँ वैशाख महिनामा ल म नयाँ सुरुवात गर्छु भनेर
औले त्यति अब नयाँ मान्छेमा हुनु पर्यो तर कतिचोटि होइन जेठ महिना लागिसकेपछि के गर्छ फेरि पुरानै चालचलन पुरानै प्रयासहरू होइन अनि थाक्छन् थाक्छन् उसले भन्छन् म अब थाकेँ अब है मैले आफ्नो तरिकाले म वैशाखभरि त राम्रो जीवन जिए तर म जेठमा आएर थाकेँ कतिचोटि हामीले आफैलाई कतिचोटि के सुधार्ने काम गरिरहेको हुन्छ अनि यो चाहिँ नयाँ जन्म होइन अनि यो आफूलाई सुधार्नु चाहिँ त्यो उत्तर होइन नयाँ जन्म भन्ने कुराहरू त्यस्तो प्रकारले हुँदैन हामीले हेर्ने हो भने अनि एउटा तपाईँ र मलाई एउटा प्रश्न छ कि मैले नयाँ जन्म अनुभव गरेको छु भित्री रूपमा के हाम नयाँ इच्छाहरू परमेश्वरप्रति छ कि छैन के हाम्रो धार्मिक कुराहरू मात्रै बानी बसाएका छन् होइन यो चाहिँ भित्रैबाट आउनुपर्ने कुरा हो अनि एउटा सत्यता त के हो भन्दाखेरि इसाई भनेको चाहिँ यो चाहिँ हाम्रो बानीहरूलाई सुधार गर्नु मात्र नभएर यो आत्मिक रूपमा रूपान्तरित हुने काम हो पुरै नयाँ हुनु होइन सुधार भन्दा पनि पुरै नयाँ भयो है अनि आज तपाईँहरूमा प्रभु येशू ख्रीष्टले पवित्र आत्माको शक्तिमा जहिले पनि हामी हेर्ने कोसिस गरौँ पवित्र आत्माले भरिने काम र हाम्रो जीवनमा दिनानुदिन गर्ने काम हामी गर्न आवश्यक छ तेस्रो बुदा म तपाईँहरूको बीचमा राख्न गइरहेको छु पवित्र आत्माले सबै कुरा बदलिने काम गर्छन् जुन सातदेखि आठ पदसम्म हामी हेर्न सक्छौँ प्रभु येशूले जवाब दिनुभयो मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान बतास जता चाहन्छ उतै बहन्छ तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ युहन्ना 3:7-8 हामी मैले भर्खरै पढिदिएँ अनि अर्को शब्दमा भन्नुपर्दा अचम्म नमान यो चाहिँ परमेश्वरको काम हो आज तपाईँ र मैले परमेश्वरलाई भन्न आवश्यक छ प्रभु तपाईँ काम गर्नुहोस् आफ्नो प्रयासले म मेरोमा नयाँ रूपान्तरित हुन सक्दिनँ है एउटा महिना गरौँला अर्को महिना फेरि म जस्ताको त्यस्तै हुन सकौँला तर तपाईँ मेरो जीवनमा नयाँ काम गर्नुहोस् अनि हामी हेर्न सक्छौँ एउटा शक्तिशाली कुरा प्रभु येशूले भन्नुभएको छ एउटा हावा जता चाहन्छ उतै बहन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ उदाहरणको रूपमा जस्तै एउटा हावाको विषयमा हावालाई तपाईँले देख्न सक्नुहुन्न नियन्त्रण पनि गर्न सक्नुहुन्न जान्नु पनि हुन्न अब त्यो कहाँ बहन्छ भनेर तर एउटा कुरा तपाईँले देख्न सक्नुहुन्छ हावाको विषयमा त्यसले प्रभाव चाहिँ पारिरहेको हुन्छ प्रभाव चाहिँ छोडिरहेको हुन्छ अनि उसको उपस्थिति पनि हामी जानिरहेको हुन्छ उसको परिणामहरू पनि हामीले हेरिरहेको हुन्छ प्रभु येशूले भन्नु खोजेको कुरा त्यही हो पवित्र आत्मा त्यस्तै प्रकारले काम गर्ने काम गर्नुहुन्छ है अनि एउटा सत्यता कुरा म तपाईँलाई बताउन चाहन्छु तपाईँ पवित्र आत्मा पनि देख्नुहुन्न तर पवित्र आत्माले के गर्छन् त्यो कुरा तपाईँले देख्न सक्नुहुन्छ जस्तै उदाहरणको निम्ति बिजुली होइन करेन्ट भन्छ नि यो चाहिँ अदृश्य छ अनि कसरी यो काम गर्छन् कतिचोटि हामी अचम्म लाग्छ होइन है बिजुलीको कारणले गर्दा बत्ती बल्छन् मेसिनहरू चल्छन् बिना उपकरणहरू हामी के गर्छौँ त्यो चाहिँ देखिन्छ होइन काम गरिरहेको देख्छौँ बिजुलीको कारणले गर्दा अनि पवित्र आत्माले पनि त्यसरी नै काम गर्नुहुन्छ यद्यपि नदेखिए तापनि तर यसको प्रभाव हामी देख्दछौँ है पवित्र आत्माको कामहरू हामीले हेर्ने हो भने हाम्रो हृदयलाई कोमल बनाउने काम गर्छ हाम्रो पापहरूप्रति है पापहरू देखाइदिने कामहरू गर्छ परमेश्वरको वचनप्रति इच्छा राख्ने काम गर्छ प्रभु येशूलाई प्रेम गर्ने काम गरिरहेको हुन्छ हाम्रो दिशा अथवा हाम्रो मार्गहरू हाम्रो पाइला कदमहरू उहाँले बदलिने काम गरिराख्नु भएको हुन्छ अनि परमेश्वरलाई आज भन्न आवश्यक छ प्रभु पवित्र आत्मा मेरो जीवनमा काम गर्नुहोस् है सिद्ध हुने काम होइन तर रूपान्तरण भइरहेको हुन्छ हाम्रो जीवनमा दिनानुदिन है दिनानुदिन रूपान्तरण त्यही भएको कारणले गर्दा उहाँको आत्माको हिँडाइमा हामी हिँड्न जरुरी छ है कतिजना मान्छेले भन्छ म परमेश्वरमा विश्वास गर्छु तर म मेरो जीवन बदल्न चाहदिनँ भनेर भन्नु चाहिँ त्यसो भएन यो चाहिँ यस्तो प्रकारको भन्नु कुरा भन्नु जस्तै हो म बिजुली मनपर्छ होइन तर म त्यो बिजुली प्रयोग गर्न चाहदिनँ भन्नु जस्तै हो कतिचोटि हामी यो प्रकारले कहिले पनि काम लाग्दैन यो प्रकारको कुराहरू
होइन यो प्रकारको जीवन व्यवहारहरू काम लाग्दैन। एउटा प्रश्न तपाईँलाई म छोड्न चाहन्छु, के पवित्र आत्मा तपाईँको जीवनमा कस्तो प्रकारले काम गरिरहनु भएको छ? कुनै प्रमाणहरू छन्? के म बदलिँदैछु कि खालि मैले जानकारी मात्रै लिँदैछु? के मेरो म हिँड्ने कदमहरू पहिलाको भन्दा फरक छन्? अनि आज तपाईँ र म यो साधारण सन्देश प्रभु येशूले दिनुभएको छ अनि यसले आज हामीलाई कस्तो प्रकारको शिक्षा दिन्छ? धार्मिक कार्य चाहिँ एउटा चाहिँ खोक्रो कुरा हो अनि शिक्षाको कुराहरूले हामी कतिचोटि अल्म ल्याउँछ, हामी कतिचोटि आदरको कुराहरू पाए तापनि कतिचोटि खोजिरहेको हुन्छ। निकोदमसले जस्तै, निकोदमस धार्मिक थिए तर रित्तो थिए, शिक्षा पाएको थिए, अलमलमा थिए, आदर पाएको थिए तर अझै पनि खोजिरहेको थिए। अनि प्रभु येशूले उसको सबै प्रश्नको जवाब दिन्छन्। आज तपाईँ पनि नयाँ गरेर जन्मन आवश्यक छ होइन, तर धेरै हो होइन, म चाहिँ नयाँ गरेर नजन्मे पनि म कडाभन्दा कडा म प्रण गर्छु भनेर होइन, उत्कृष्ट हुन्छु अझै धेरै गर्छु होइन, तर आज तपाईँ र मैले भन्न आवश्यक छ, हे पवित्र आत्मा परमेश्वर, हे परमेश्वर नयाँ गरेर जन्मलाई मलाई सहायता गर्नुहोस्। अनि आज होइन तपाईँ र मेरो निम्ति जब यो कुराहरू भन्छौँ, यो कुरा बुझ्न आवश्यक छ, हामीले आफैले आफैलाई बचाउन सक्दैनौँ, धर्मले हामीलाई बचाउन सक्दैन, असल कार्यले हामीलाई बचाउन सक्दैन, तर येशू ख्रीष्टले हामीलाई है हामीलाई उहाँ जो हाम्रो निम्ति मारिनु भयो हाम्रो पापको निम्ति बौरी उठ्नु भयो, उहाँले हामीलाई नयाँ जीवन दिन सक्नुहुन्छ। उहाँले भन्नुहुन्छ यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो है, सुधारिएको होइन, अलिकता बढावा गरेको होइन, तर पुरै नयाँ हो। निकोदमस हामी हेर्न सक्छौँ, 19 अध्यायमा हामी हेर्न सक्छौँ निकोदमसको विषयमा। निकोदमस अन्धकारबाट सुरु गरे होइन, ऊ अध्यारोमा आउँछन् प्रभु येशूलाई भेट्न, त्यही प्रभु येशूको शरीर लिन ऊ पछि गएर आएको हामी हेर्न सक्छौँ। धेरै कुरा बदलिएको छ उसको जीवनमा, पवित्र आत्माको काम यस्तै हुन्छन् प्रिय। अनि हामी हेर्न सक्छौँ त्यही आत्माले आज तपाईँ र मेरो जीवनमा पनि काम गर्नुहुन्छ। हुन्छ, तपाईँको निम्ति हामी सबैजना मिलेर प्रार्थना गरौँ। हे प्रभु येशू धन्यवाद, खालि सुधार मात्र होइन प्रभु, हामीलाई नयाँ बनाउनुहोस्। हामी स्वीकार गर्छौँ धर्म चाहिँ पर्याप्त छैन, हामीलाई नयाँ जीवन चाहिन्छ। पवित्र आत्मा हाम्रो हृदयमा तपाईँ नयाँ गरेर जन्मनुहोस्, हामीलाई बदल्नुहोस्, नवीकरण गर्नुहोस्, नयाँ गरेर जन्मन सहायता गर्नुहोस्। येशू ख्रीष्टको नाममा आमेन। हे प्रिय, आउँदो दिनहरूमा जुलाईको 1 तारिकबाट हाम्रो बाइबल कलेज सुरु हुन गइरहेको छ। यदि कोही बाइबल कलेज गर्नलाई इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421-34370। फेरि पनि भन्न चाहन्छु, 98421-34370। अनि आउँदो दिनहरूमा फेरि पनि सुसमाचारको योन्नाबाट धेरै पाठहरू गर्नेछौ। जस्तै आजलाई यति नै। जय मसीह। फेरि भेटौँ।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: तपाईँहरू सबैलाई जय मसीह। अब यो हप्तादेखि हामीले परिवारमा चेलापन भन्ने सिरिज सुरुवात गरेका छौँ र यो सिरिज चाहिँ फ्यामिली लाइफ सेमिनारसम्म हुनेछ। आज चाहिँ मैले पहिलो भाग लिएर आएको छु र मेरो वचनको विषय चाहिँ परिवारमा चेलापनको महत्त्व भन्ने विषय छ। र यो परिवारमा चेलापनको महत्त्व किन छ यो बुझ्न जरुरी छ, अनि यो हामीले बुझ्न सकेनौँ भने, यसको महत्त्वलाई हामीले बुझ्न सकेनौँ भने यसलाई हामीले व्यवहारमा लागू गर्न कठिन हुन्छ। त्यसैले सबभन्दा पहिले चाहिँ हामीले महत्त्वलाई बुझ्नुपर्छ, अनि बुझेपछि हामीले चाहिँ आफ्नो व्यवहारमा लागू गर्न चाहिँ सजिलो हुन्छ। र परिवारमा चेलापनको महत्त्व हुनुको पहिलो कुरा तपाईँहरूको बीचमा राख्न चाहन्छु, त्यो चाहिँ हो एक अर्कालाई सपोर्ट गर्न। अनि सपोर्ट गर्ने परिवार कि एकल काटे, कस्तो खालको परिवार निर्माण गर्ने हो, कस्तो खालको परिवार हामीले बनाउने हो, त्यो चाहिँ चेलापनमा निर्भर गर्छ। चेलापनले चाहिँ महत्त्वपूर्ण भूमिका परिवारमा खेलेको हुन्छ। अनि जस्तो चेलापनमा हामी हुर्काउँछौँ अनि हाम्रो परिवार चाहिँ त्यस्तै बन्दै जान्छ। अनि यो चेलापन भनेको चाहिँ यसो ख्रिस्ट जस्तै बन्दै जाने प्रक्रिया हो, होइन? परिवारका हरेक सदस्यहरू चाहिँ बोलाइमा, सोचाइमा अनि काम गराइमा दिन प्रतिदिन यसो ख्रिस्ट जस्तै बन्दै बन्दै जानु हो। अनि यो यसो ख्रिस्ट जस्तै बन्दै जाने चाहिँ एउटा चेलापनको प्रक्रिया हो। अनि परिवार चाहिँ एक अर्कालाई सपोर्ट गर्न बनिएको छ। अनि जब हामीले परिवारमा एक अर्कालाई यसरी सपोर्ट गर्छौँ अनि हाम्रो परिवार चाहिँ फल्दै फुल्दै वृद्धि हुँदै जानेछ। तर संसारमा चाहिँ यो चेलापनको अभावले गर्दाखेरि परिवार चाहिँ टुक्रिँदै गइरहेको अवस्था छ। अब सुरुमा हामीले हेर्ने हो भने त्यहाँ कुनै मण्डली थिएन, त्यहाँ कुनै समाज पनि थिएन, त्यहाँ कुनै देश पनि थिएन, अनि सबैभन्दा पहिले परमेश्वरले परिवार निर्माण गर्नुभयो। अनि परिवार निर्माण गर्नको उद्देश्य के थियो, परमेश्वरको दिमागमा के थियो? हामीले उत्पत्ति 2 अध्यायमा हेऱ्यौँ भने थाहा लाग्छ, परमेश्वरले भन्नुभयो कि मानिस एक्लो रहन असल छैन, होइन? हो, त्यो कारण एक अर्कालाई सपोर्ट गर्न, होइन, एक्लै रहन असल छैन, एक्लै अर्कालाई साथ दियोस् भनेर परमेश्वरले चाहिँ परिवारको निर्माण गर्नुभयो। त्यसैले परिवारमा चेलापनको महत्त्व चाहिँ धेरै छ, जसको लागि चाहिँ परिवार निर्माण भएको छ, जसको लागि चाहिँ परमेश्वरले परिवार बनाउनु भएको छ। हामीले याकुबको परिवारलाई हेऱ्यौँ भने 70 जनाको ठुलो परिवार थियो, अनि त्यो बेला युसुफको परिवार चाहिँ मिश्रमा नै थियो, अनि त्यही बेला संसारभरि ठुलो अनिकाल लाग्यो। त्यो बेला युसुफले चाहिँ मिश्र देशबाट अनाजहरू पठाएर, अन्नहरू पठाएर उसले त्यो पैसा पनि लिएन। कनान देशमा अनिकालमा परिरहेको आफ्नो परिवार, बुवा आमा 11 जना दाजुभाइ अनि उहाँको छोराछोरी नाते नतेना गरेर 60 जनालाई चाहिँ उसले सपोर्ट गर्यो। अनि त्यो बेला उसले त्यसरी सपोर्ट नगरेको भए, सहायता नगरेको भए, साथ नदिएको भए सायद याकुबको परिवार चाहिँ यो पृथ्वीमा अस्तित्वमा पनि रहने थिएन होला। त्यहाँ 7 वर्षको चाहिँ अनिकाल थियो, तर युसुफको साथले गर्दाखेरि, उसले सपोर्ट गरेको कारण, अनि याकुबको ती 70 जना परिवार त्यहाँ हामी बाँचेको पाउँछौँ। अब यसरी नै परिवारले दुःख कष्टमा एक अर्कालाई सहायता गरोस् भनेर परमेश्वरले चाहिँ परिवार दिनुभएको छ। पहिलो तिमोथी 5 अध्यायको 8 पद, हाम्रो कर्तव्य के हो? परमेश्वरले परिवार किन दिनुभयो? परिवारको कर्तव्य के हो? पहिलो तिमोथी 5 अध्यायको 8 पदले भन्छ, यदि कसैले आफन्तको र विशेष गरी आफ्नै परिवारको पालन पोषण गर्दैन भने त त्यसले विश्वासलाई इन्कार गर्छ र विश्वास नगर्नेहरू भन्दा पनि खराब हुन्छ। समस्या आउँदा, कठिन परिस्थिति आउँदा साथ सपोर्ट गर्ने भनेको चाहिँ सबैभन्दा नजिकको मान्छे भनेको चाहिँ परिवार नै हो। जीवनमा समस्या आउँदाखेरि सपोर्ट गर्ने, साथ दिने नजिकको मान्छे भनेको परिवार हो। त्यसको लागि चाहिँ परिवार निर्माण भएको छ। अनि परिवारले नै साथ सपोर्ट दिएन भने बाइबलले भन्दछ त्यो चाहिँ सबैभन्दा खरारी हो, होइन? त्यसरी परिवारको अवहेलना गर्ने चाहिँ सबैभन्दा खराबी भन्दछ। त परिवारमा किन यस्तो एक अर्कालाई प्रेम नगर्ने खराब परिस्थिति आउँछ भन्दाखेरि त्यही हो कुरा, चेलापनको अभावले। परिवार एक अर्कालाई प्रेम गर्ने कुरा चाहिँ चेलापनको प्रक्रिया हो। अब सपोर्ट गर्ने परिवार कि एकलगाठे परिवार, कस्तो परिवार निर्माण गर्ने, यो चाहिँ चेलापनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। केही समय पहिले चाहिँ नेपालमा युवा युवतीहरू चाहिँ लागु पदार्थमा फस्दै गएको समाचार आएको थियो। अनि जवान मात्रै होइन कि स्कुल पढ्दै गरेको टिन एजका विद्यार्थीहरूमा पनि यो समस्या चाहिँ बढ्दै गरेको अध्ययनले देखाएको थियो। अनि विज्ञहरूले अध्ययन गर्दै जाँदाखेरि उनीहरूले के पत्ता लगायो भने यसको प्रमुख कारणहरूमध्ये एउटा कारण चाहिँ जुन परिवारमा चाहिँ माया अनि सपोर्ट पाएको छैन हो त्यस्तो परिवारको छोरा छोरीहरू चाहिँ यो खराब बाटोमा लागेको चाहिँ अध्ययनले देखाएको छ। जुनहरूले पारिवारिक माहौलमा हुर्किनुपर्ने हो त्यो चेलापनको वातावरणमा नहुर्केको कारणले चाहिँ उनीहरू चाहिँ गलत बाटो पक्रेको कुरा चाहिँ त्यो अध्ययनले देखाएको थियो। अनि प्रियहरू तपाईँले विचार गर्नुहोस्, परिवारमा चेलापनको अभावले गर्दाखेरि चाहिँ समाजलाई पनि, हाम्रो समाजलाई पनि यसरी दूषित बनाउँदै गइरहेको छ। अनि केही समय पहिले एउटा बाँदरको बच्चाको भिडियो आएको थियो अनि त्यो भिडियो चाहिँ धेरै लोकप्रिय भयो। त्यो बच्चालाई चाहिँ सानैमा उसको आमाले छोडिदियो अनि अरू साथीसँग खेल्न जाँदा पनि अरू साथीले पिटिदियो। अनि यो बाँदरको बच्चाको कथा र त्यो समाजबाट त्यागिएको मान्छेहरूको कथा, जो आफन्त परिवारबाट त्यागिएको मान्छेहरूको कथासँग चाहिँ मेल खान गएकोले चाहिँ धेरै मान्छेहरू चिडियाखानमा गएर चाहिँ हेर्नको लागि भिडको भिड उर्लेको कुराहरू चाहिँ त्यो समाचारमा आएको थियो। आफ्नो आमाबाट साथीभाइबाट त्यागिएपछि बच्चाले चाहिँ यही खेलाउनलाई आफ्नो साथी बनायो अनि यही खेलाउनाले चाहिँ उसको मन भुलायो। तर अब मान्छेलाई त खेलाउनाले होइन उसको भावनालाई साट्न सक्दैन, होइन? जब खाँचो पर्छ अनि मान्छेलाई चाहिँ अङ्गालो मार्ने होइन उसको भावना साट्ने अनि साथ सपोर्ट गर्ने मानिस चाहिन्छ। अनि त्यो साथ सपोर्ट दिने भनेको उसको भावना बुझ्ने भनेको चाहिँ सबैभन्दा नजिकको मान्छे भने चाहिँ उसको परिवार हो। अनि जब मान्छेले त्यो भावना पुग्ने ठाउँ परिवार पाउँदैन, उसले सोसल मिडियामा चाहिँ पुग्न थाल्छ। अनि त्यो सोसल मिडियाबाट पनि साँचो माया उसले पाउँदैन अनि मान्छे चाहिँ होइन एक्लो महसुस, यो बच्चा जस्तै एक्लो महसुस गर्छ। अनि त्यो एक्लोपनले गर्दा मान्छे चाहिँ समस्या, है, मानसिक समस्यामा उजिउन थाल्छ। यसमा हाम्रो परिवार कस्तो हुँदैछ प्रियहरू? समाजशास्त्रीहरूले चाहिँ संसारमा अहिले मानसिक समस्या डरलाग्दो गरी बढ्नुको एउटा प्रमुख कारण चाहिँ परिवारलाई इङ्गित गरेको छ। जब मान्छे परिवारबाट त्यागिन्छ, एक्लो हुन्छ अनि ऊ चाहिँ यो बच्चा जस्तै मानसिक सन्तापमा जिउन चाहिँ बाध्य बनाउँछ। त्यो कारण परमेश्वरले चाहिँ मानिस एक्लो रहन के छैन, असल छैन, मानिस एक्लो रहन असल छैन भनेको कारण चाहिँ के हो, उसलाई साथ सपोर्ट गर्ने मानिस चाहिन्छ। यहाँ उपदेशक 4:10 भन्छ, यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर लोड्दा पनि उठाउने साथी नहुने बिचारा। यो संसार कस्तो छ प्रियहरू? हामीले जीवन यात्रा गर्ने बाटोहरू कस्तो छ? त्यो सधैँ फुलै फुलको बाटो छैन, होइन? कोही बेला समस्याको खाडलमा पनि लड्न सक्छ अनि त्यो लड्दाखेरि उठाउने भनेको नै परिवार हो, होइन? परिवारले नै साथ सपोर्ट पाएन भने चाहिँ यो बच्चा जस्तै बिचाराको जीवन बिताउनुपर्छ। अनि यस्तो हाम्रो समाजमा हामी धेरै देख्छौँ। तपाईँले यो रोडतिर जाँदाखेरि पुलको मुनि हेर्नुहोस्, होइन, बजारतिर जानुहोस्, रत्न पार्कतिर परिवारबाट त्यागिएका जो मानिसहरू छन् बिचाराको जीवन बिताइरहेको छ। परिवार टुटेको फुटेको कारणले मानिसहरू चाहिँ यसरी समस्यामा दिन प्रतिदिन फस्दै जाँदैछ अनि परिवारमा चेलापनको अभावले चाहिँ यस्तो समस्या ल्याउँछ। होइन, अनि यो समस्यालाई रोक्नको लागि चाहिँ परिवारमा चेलापनको महत्वलाई चाहिँ हामीले उच्च स्थानमा राख्नुपर्छ। अब अहिलेसम्म हामीले एक अर्कालाई सपोर्ट गर्न परिवारमा चेलापनको महत्वपूर्ण भूमिका छ भन्ने बारेमा हेर्यौं। अब चेलापन महत्व हुनुको दोस्रो कुरा तपाईँको बीचमा राख्न चाहन्छु, त्यो छ परमेश्वरको सेवा गर्न। एक्लै भन्दा परिवार मिलेर गरेको सेवा चाहिँ प्रभावकारी हुन्छ, अनि त्यसको लागि चाहिँ परिवारमा चेलापनले महत्वपूर्ण रोक्नको लागि चाहिँ परिवारमा चेलापनको महत्वलाई चाहिँ हामीले उच्च स्थानमा राख्नुपर्छ। अब अहिलेसम्म हामीले एक अर्कालाई सपोर्ट गर्न परिवारमा चेलापनको

सेवाकाईमा एउटा पूर्वतिर अनि एउटा पश्चिमतिर लाग्ने भयो भने सेवाकै चाहिँ लथालिङ्गै हुन्छ। अनि यो चाहिँ चेलापनको अभावले हुन्छ। परमेश्वरले चाहिँ मिलेर सेवा गर्नको लागि परिवार दिनुभएको छ। अनि यदि हामीले बाइबलमा हेर्यौँ भने धेरै उदाहरणहरू छ। अनि यहोशूले पनि म एक्लै परमेश्वरको सेवा गर्छु भनेन। यहोशू 24:15 उनले भन्छन्, म र मेरो सम्पूर्ण परिवार परमेश्वरको सेवा गर्नेछौँ। त्यसको लागि परमेश्वरले परिवार दिनुभएको छ। त्यसै गरी हामीले अरू नयाँ नियममा पनि 1 कोरिन्थी 16:15 हामीले त्यहाँ हेऱ्यौँ भने स्तिफनस र उनका सम्पूर्ण परिवार चाहिँ परमेश्वरको सेवाको लागि समर्पित भएको कुराहरू हामी त्यहाँ पाउँदछौँ। यसै गरी रोमी 16:16 तपाईँले हेर्नु भने त्यहाँ पावल भन्छन्, प्रिस्का र अकिलासको परिवारमा घरमा भएको मण्डलीलाई अभिवादन देऊ भन्नुभएको छ। त्यो बेला चाहिँ अहिलेको जस्तो मण्डली भवनहरू थिएन, अनि मानिसहरूको घरमा भेला भएर चाहिँ सेवा संगति गरिन्थ्यो। अनि त्यसको लागि चाहिँ प्रिस्का र अकिलासले त्यो सेवा सञ्चालन गर्नको लागि आफ्नो घर दिएको थियो। अनि दुवै श्रीमान श्रीमती प्रिस्का र अकिलास चाहिँ पावलसँग तान बुन्ने काम गरेर उनीहरूले चाहिँ मण्डलीलाई सहायता गरेका थिए। अनि परिवार चाहिँ यसरी परमेश्वरको सेवा गर्नलाई दिनुभएको छ। अनि जब म पनि मण्डली निर्माण गर्न जान्छु, होइन, यसरी गाउँको मानिसहरूलाई चाहिँ बोलाएर सुसमाचारको कार्यक्रम गर्छु। अनि यसरी कार्यक्रम गर्दाखेरि एकैचोटिमा धेरै मानिसहरूलाई सुसमाचार सुनाउन सकिन्छ। अनि यस्तो कार्यक्रममा मेरो श्रीमतीले चाहिँ खाना बनाउन सघाउनुहुन्छ। अनि मानिसहरूले सुसमाचार सुनिसकेपछि अनि भोज खाएर अनि खुसी हुँदै घर जानुहुन्छ। आत्मिक भोजन पनि पायो उनीहरूले, शारीरिक भोजन पनि दुवै पायो। है, परिवार मिलेर सेवा गरेको कति राम्रो। यो यसरी परमेश्वरले चाहिँ सेवा गर्नको लागि परिवार दिनुभएको छ। तपाईँले फिलिपी 2:2 हेर्नुभयो भने पावलले फिलिपीको मण्डलीलाई भन्छन् कि तिमीहरूको सेवा गर्नको निम्ति, भनेको फिलिपीको मण्डलीलाई सेवा गर्नको निम्ति, तिमोथी भन्दा असल व्यक्ति अरू कोही पनि छैन। सबभन्दा असल व्यक्ति तिमीहरूको सेवाको लागि चाहिँ तिमोथी हो भने, त्यसकारण म तिमोथीलाई तिमीहरूकोमा पठाउन चाहन्छु। अब तिमोथीको जीवन चाहिँ एउटा सेवकाईको लागि कसरी एउटा असल व्यक्ति बनिए त त्यो चाहिँ तिमोथीको ब्याकग्राउन्ड पृष्ठभूमिले बताउँछ। अनि तिमोथीको पृष्ठभूमि कस्तो थियो, 2 तिमोथी 1:5 चाहिँ तिमोथीको पृष्ठभूमि यस्तो थियो, त्यो विश्वास जो पहिले तिम्रो बजै लुइसमा थियो र तिम्री आमा युनिसमा, अनि मलाई निश्चय छ त्यो विश्वास तिमीमा पनि रहेको छ। तिमोथी भन्दा अघि चाहिँ उसको बजै लुइस र आमा युनिस विश्वासमा आए, अनि उनीहरूले तिमोथीलाई त्यही विश्वासमा हुर्काउँदै लगे। अनि यसरी उनको परिवारमा चाहिँ एउटा चेलापनको वातावरण भएको कारणले तिमोथीको चाहिँ बालककालदेखि नै परमेश्वरको त्यो वचनको बिउ चाहिँ उसको हृदयमा रोपिएको थियो। त्यसले गर्दाखेरि उसको जग चाहिँ बलियो भएको कारण, परिवारमा त्यो सिकेको कारण, त्यो चेलापनमा हुर्केको कारण, ठूलो भएपछि पनि परमेश्वरको सेवाको लागि तयारी भयो। त्यही कारण पावलले भन्छन्, तिमोथी जस्तो असल व्यक्ति मसँग अरू कोही पनि छैन। चेलापनले चाहिँ यसरी परमेश्वरको सेवा गर्ने मानिसहरू पनि तयारी पार्दछ। प्रेयर के, तपाईँ र मेरो परिवारमा त्यस्तै चेलापनको वातावरण छ? यहाँ एउटा फोटो छ, इन्डियाको सबैभन्दा पहिलो प्रधानमन्त्री चाहिँ जवाहरलाल नेहरू हो, अनि उनको छोरी इन्दिरा गान्धी पनि केही समयपछि प्रधानमन्त्री भए, अनि त्यसपछि फेरि इन्दिरा गान्धीको छोरा राजीव गान्धी पनि इन्डियाको प्रधानमन्त्री भए, अनि राजीव गान्धीको छोरा अहिले यो राहुल गान्धी पनि अहिले हालसालै भारतीय काङ्ग्रेस पार्टीको चाहिँ संसदीय दलको वरिष्ठ नेता हुनुहुन्छ। उनको परिवारमा चाहिँ एक पुस्ताले अर्को पुस्तालाई राजनीतिक चेलापनमा चाहिँ हुर्काउँदै लगे, उनीहरूले तालिम दिँदै लगे, उनीहरूको वातावरण नै राजनीतिक वातावरण थियो। अनि त्यो चेलापनको वातावरण भएको कारणले अब बाजे प्रधानमन्त्री भयो, त्यसपछि छोरी पनि प्रधानमन्त्री भयो, त्यसपछि नाति पनि प्रधानमन्त्री भयो, अहिले फेरि पनाति पनि त्यही लाइनमा छ। हो, यसरी नै ख्रिस्टीय विश्वास पनि यसरी नै बाजेबाट छोरा
छोराबाट नाति

अनि नातिबाट पनातिमा सर्दै आउनुपर्छ। त्यो चाहिँ चेलापनको प्रक्रियाबाट आउँछ। अनि हाम्रो परिवार चाहिँ कस्तो छ त, चेलापनलाई कुन स्थानमा हामीले राखेका छौँ? अहिलेसम्म हामीले दुईवटा कुरा हेरेका छौँ, त्यो चाहिँ के भने परिवारमा चेलापनको महत्व किन छ त, दुईवटा कुरा हामीले हेऱ्यौँ कि एक अर्कालाई सपोर्ट गर्ने परिवार निर्माण गर्दछ। संसार जस्तो होइन, सुतुरमुर्ग जस्तो होइन, अन्डा पारे छोडिदियो त्यो होइन, तर एक अर्कालाई सपोर्ट गर्ने परिवार निर्माण गर्दछ चेलापनले। भोलि पर्सि तपाईँहरूले मेरो छोराछोरीले प्रेम गरेन भन्न पाउनुहुन्न, तपाईँले कस्तो जगमा उठाउनु भएछ, तपाईँले परमेश्वरलाई प्रेम गर्न अहिलेदेखि नै सिकाउनु भएको छ भने, त्यो चेलापनमा हुर्काउनु भएको छ भने, तपाईँको छोराछोरीले अवश्य प्रेम गर्छ, त्यसको लागि परिवार बनिएको छ। तर चेलापनमा चाहिँ आफूले हुर्काउनु पर्यो। दोस्रो कुरो, हामीले चेलापनले चाहिँ परमेश्वरको सेवा गर्ने सेवकहरू पनि तयार पार्दछ। यसकारण एउटा पुस्ता बितेर गयो भने पनि चर्च बन्द गर्नु पर्दैन, अर्को पुस्ता चाहिँ परमेश्वरको सेवा गर्ने पुस्ताहरू चाहिँ तयारी हुँदछ। जसरी पावल बितेपछि तिमोथीले है सेवाकाईलाई अगाडि बढाएका थिए। अब चेलापन महत्व हुनुको अन्तिम कुरा राख्न चाहन्छु, त्यो चाहिँ हो परमेश्वरको वचन हस्तान्तरण गर्न। अब यो परमेश्वरको वचन एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्ने कुरामा पनि चेलापनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ, किनकि यो पनि वचन हस्तान्तरण पनि चेलापनको प्रक्रियाबाट नै हुन्छ। अब परिवारले वचनको चेलापनमा हुर्काएन भने चाहिँ आउँदो पुस्ताले चाहिँ परमेश्वरलाई भुल्ने सम्भावना चाहिँ धेरै छ, किनकि विश्वासको कुरा पनि परिवारमा छोराछोरीले सबैभन्दा पहिले चाहिँ स्कुलमा सिक्दैन, त्यो चाहिँ परिवारमा सिक्छ। उनीहरूको विश्वासको हुर्काई हुने पहिलो स्थान भनेको नै परिवार हो। त्यसैले यो वचन सिकाउने जिम्मा परमेश्वरले चाहिँ परिवारलाई दिनुभएको छ। अनि आज भर्खरै हामीले पढेको वचन खण्ड भजन सङ्ग्रह 78 अध्यायको 2-3-4 पदमा हामीले ती कुरा देख्यौं। यहाँ यसरी लेखिएको छ, म मेरो मुख दृष्टान्तमा खोल्नेछु, प्राचीनका भेदका कुराहरू सुनाउनेछु, ती जुन कुराहरू हामीले सुनेका र जानेका छौं र जुन कुरा हाम्रा पिता पुर्खाले हामीलाई भनेका छन्, हामी यी कुराहरू तिनीहरूका छोराछोरीहरूबाट लुकाएर राख्ने छैनौ, तर आउने पुस्तालाई परमप्रभुको महिमाको कार्यहरू र उहाँको सामर्थ्य अनि उहाँले गर्नुभएका आश्चर्यपूर्ण कामहरूको वर्णन गर्नेछौ। प्राचीनका भेदहरू भनेको के हो? पहिलेका पुराना परमेश्वरका रहस्यका गहिरा कुराहरू हो। ती प्राचीन भेदका कुराहरू, परमेश्वरका गहिरा रहस्यका कुराहरू उनीहरूले आफ्नो पिता पुर्खाबाट सुने, उनीहरूले पिता पुर्खाबाट रिसिभ गरे परमेश्वरको गहिरा भेदका प्राचीन कुराहरू, अनि उनीहरूले त्यो आफैमा राखेन, तर उनीहरूले अर्को आउने पुस्तालाई वर्णन गरे। यसरी चाहिँ परमेश्वरको वचन हस्तान्तरण गर्ने जिम्मा चाहिँ परमेश्वरले परिवारलाई दिनुभएको छ। त्यो चाहिँ चेलापनको प्रक्रिया हो, चेलापनमा डोर्याउने प्रक्रिया हो। परमेश्वरले आदमलाई अदनको बगैँचामा लगेर यो असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु भनेर आज्ञा गर्नुभयो। मैले उत्पत्ति 2:15-16-17 पद पढ्यो भने, अनि त्यो फल नखानु भनेर आज्ञा गरेपछि मात्रै परमेश्वरले मानिस एक्लो रहन असल छैन भनेर स्त्री बनाउनु भयो र त्यो स्त्रीलाई साथीको रूपमा आदमलाई दिनुभयो। अनि 3 अध्यायमा हामी हेर्छौँ भने त्यो असल ज्ञानको र खराब ज्ञानको रुखको फल खानु हुन्छ भनेर चाहिँ खाऊ भनेर चाहिँ शैतानले हामी परीक्षा गरेको पाउँछौँ। अनि त्यो बेला उत्तर चाहिँ कसले दियो? स्त्रीले दियो कि पुरुषले दियो? स्त्रीले उत्तर दिएको हामी पाउँछौँ। स्त्रीले भन्यो कि परमेश्वरले यो रुखको फल नखानु भन्नुभएको छ। शैतानलाई चाहिँ स्त्रीले जवाब दिए, तर जुन आज्ञा पाएको थियो त्यो बेला स्त्री बनिएकै थिएन। अनि अहिलेको जस्तो परमेश्वरको वचन चाहिँ लिखित रूपमा पनि थिएन, कसरी त्यो स्त्रीले थाहा पाए त भन्नुहोस् त? परमेश्वरको वचन के उसको श्रीमा आदमले उसलाई भन्यो, त्यसरी उसले थाहा पायो। यसरी परमेश्वरको वचन चाहिँ पुस्ता पुस्ताबाट, परिवार परिवारबाट हस्तान्तरण हुँदै आएको चाहिँ हामी

देख्छौ। अब नुहाको समयमा पनि जल प्रलय हुँदाखेरि नुहा र उनको छोरा र बुहारीहरू मात्रै थिए, तिनजना छोरा र बुहारी, अनि उनको छोराछोरी नाति पनाती चाहिँ जल प्रलय पछि मात्रै जन्मेको हो। तर ती नाति नतानले कसरी थाहा पाए त जल प्रलय भएको थिएन उनीहरूको टाइममा? के उनीहरूले बाहुले छोरालाई भन्यो, छोराले नाति नातिनीलाई हस्तान्तरण गर्दै लग्यो। यसै गरी परमेश्वर अब्राहमसँग पनि बोल्नुभयो, अब्राहमसँग बोल्नुहुँदा के भन्नुभयो त, यो उर देश छोडेर आफ्नो कुटुम्ब छोडेर कनान देशमा जा, त्यहाँ तँलाई म धेरै सन्तान दिनेछु भनेर प्रतिज्ञा गर्नुभयो। अनि अब्राहम गए तर त्यो तिनजेलसम्म उहाँको छोरा पनि थिएन, नाति पनि थिएन। पछि आउने जेनेरेसनले कसरी थाहा पाए त कि अब्राहमलाई परमेश्वरले उर देशबाट प्रतिज्ञा गरेर कनान देशमा ल्याउनु भयो? त्यो बेला त बाइबल थिएन, कसरी थाहा पाए त? अब्राहमले इसहाकलाई बतायो, इसहाकले याकुबलाई बतायो, याकुबले एसोपलाई बतायो, एसोपले फेरि आफ्नो छोराछोरी मनस्से एप्रेमलाई बतायो। त्यसो हुँदै हुँदै हुँदै हुँदै हुँदै आएर मसाले चाहिँ नि परमेश्वरको वचनलाई लिखित रूपमा राखे। अनि हामीले चाहिँ यहाँ के देख्यौँ भनेदेखि, परमेश्वरको वचन हस्तान्तरण गर्नको लागि चाहिँ उहाँले परिवारलाई प्रयोग गर्नुभएको छ, त्यही जिम्मा तपाईँ र हामीलाई पनि दिनुभएको छ। अनि आज पढेको वचन खण्ड भजन सङ्ग्रह 78 पनि त्यही भन्छ कि प्राचीनका भेदहरू, परमेश्वरका गहिरा रहस्यका कुराहरू हामीले पिता पुर्खाबाट सुन्यौँ, अनि अब हामीले अर्को पुस्तालाई हस्तान्तरण गर्यौँ, अनि यो चाहिँ चेलापनको प्रक्रिया हो। अनि अब परिवारलाई यसरी चेलापनमा डोर्याउँदै लाँदाखेरि अब प्रतिफल चाहिँ के पाउँछौँ त यसको उत्तर चाहिँ आज पढिएको वचन खण्ड भजन सङ्ग्रह 78 7 उत्तर दिन्छ। अब म पढ्छु, ध्यानसँग सुन्नुहोला। उत्तर यस्तो छ, यसरी तिनीहरूले, यसरी भनेको चाहिँ त्यो हामीले पिता पुर्खाबाट त्यो प्राचीनका कुराहरू गहिरा परमेश्वरको रहस्यहरू हामीले पाए र हामीले हस्तारण गरेपछि यसरी, अब त्यो अगाडिको कुरालाई सम्झिनुहोस् है, यसरी हामीले चेलापनमा हुर्काएपछि भनेर सोचे पनि हुन्छ, यसरी तिनीहरूले परमेश्वरमा भरोसा राख्ने थिए र उहाँका कार्यहरू बिर्सने थिएनन् र उहाँका आज्ञाहरू पालन गर्ने थिए। अब चेलापनले ल्याउने प्रतिफल यहाँ दुईवटा छन्। पहिलो प्रतिफल चाहिँ के अरे, आउने पुस्ताहरूले परमेश्वरमा भरोसा राख्न सिक्नेछन्। अनि दोस्रो प्रतिफल चाहिँ छ कि परमेश्वरको आज्ञा पालन गर्नेछन्। जब हामी यसरी परिवारलाई चेलापनमा हुर्काउँछौँ अनि यो चेलापनले चाहिँ परिवारमा यस्तो आशिष ल्याउने हुँदा चाहिँ चेलापनलाई चाहिँ हामीले उच्च स्थानमा राख्नुपर्छ, यसको महत्त्वलाई चाहिँ हामीले बुझ्नुपर्छ। केही हप्ता अगाडि एकजना विश्वासी चाहिँ आफ्नो विशेष कामले चर्च आउन पाइराख्नु भएको थिएन, त्यो बेलामा हाम्रो भेटघाट भयो अनि उहाँले भन्नुभयो एक हप्ता चर्च नजाँदा पनि कस्तो मनमा खल्लो लाग्छ भन्नुभयो। उहाँको त विशेष काम थियो, त्यो काम नगरी नहुने, अन्त एक हप्ता छुट्दा पनि उहाँलाई त्यस्तो बेचैनी, अनि किन भनेर सोद्धाखेरि उहाँले उत्तरमा दिनुभयो कि बुवाले सानैदेखि यस्तै सिकाएर जानुभयो, बितिसकेको बुवाको उहाँले याद गर्नुभयो, बुवाले यसरी हातमा सानैदेखि डोराएर लानुभयो, जवानी पनि लानुभयो, अहिले म यसरी बिहा गरेँ, त्यो बानी अझै छ। त्यो विश्वासीलाई परिवारभित्र चाहिँ चर्च जाने चेलापनमा उनलाई हुर्काइयो, अनि त्यसले गर्दाखेरि ठुलो भएपछि पनि उसलाई चाहिँ चर्च जाने बानी बस्यो। तपाईँ हाम्रो परिवारमा कस्तो छ प्रिय माहौल, कस्तो छ चेलापन? अनि अर्को एकजना विश्वासीले भन्नुभयो, त्यो चाहिँ केही दिन अगाडि मात्रै उहाँले भन्नुभयो कि उहाँले चाहिँ जीवनमा पहिलोचोटि, जवान विश्वासीले भन्नुभयो जीवनमा पहिलोचोटि उहाँले चाहिँ तलब थाप्नु भएछ, अनि उहाँले मेरो छेउमा आएर भन्नुभयो, गुरुबा अब यो मेरो पहिलो कमाइ चाहिँ म मण्डलीमा चढाउन चाहन्छु, अनि उहाँले त्यो आफ्नो पहिलो कमाइ चाहिँ पहिलो फलको रूपमा मण्डलीलाई दिनुभयो। अब जवान मान्छे नयाँ लुगा लाउने रहर हुन्छ, नयाँ मोबाइल किन्ने रहर हुन्छ, तर पनि आफ्नो त्यो सबै रहरलाई थाती राखेर
सबै पाएको तलब सबै मण्डलीमा पहिलो फलको रूपमा उहाँले चढाउनु भयो। कस्तो अचम्म। अनि पछि यसो कुरा बुझ्दै जाँदाखेरि चाहिँ उनको आमाले जीवनको पहिलो कमाई चाहिँ पहिलो फलको रूपमा प्रभुलाई दिनुपर्छ भनेर सिकाएको रहेछ। हेर्नुहोस् न, परिवारमा चाहिँ चेलापनले यसरी आशिष ल्याउँछ। परमेश्वरलाई धन्यवाद भएको होस्, अझै आउने नयाँ दिनहरूमा परमेश्वरले हाम्रो जीवनमा हाम्रो परिवारमा नयाँ काम गर्नुहुनेछ। आमेन। के काम गर्नुहुनेछ? परमेश्वरले आउने दिनमा अझै उहाँले नयाँ काम गर्नुहुनेछ। हामी सबैजना पढौँ त, के काम गर्नुहुन्छ? ल पढौँ। परमेश्वरले नयाँ हृदय दिनुहुनेछ, यसुको जस्तै आज्ञाकारी मन दिनुहुनेछ, तब हाम्रो परिवार फल्दै फुल्दै वृद्धि हुँदै जानेछ, अनि मण्डली समाज चाउरी नपरेको प्रतापी मण्डलीको रूपमा स्थापित हुनेछ। यी साना साना गवाई यतिमै परमेश्वर रोक्न चाहनुहुन्न। उहाँले मण्डलीलाई आफ्नो दुलैलाई चाउरी नपरेको सिङ्गारिएको दुलै सुन्दर दुलैको रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ। सिङ्गाने दुलै होइन, सुन्दर एकदम चाउरी नपरेको। यसकारण आउने दिनहरूमा परमेश्वरले अझै तपाईँ र मेरो जीवनमा हाम्रो परिवारमा नयाँ दिनमा चाहिँ नयाँ कामहरू गर्नुहुनेछ, अनि नयाँ हृदय दिनुहुनेछ, यसो जस्तै आज्ञाकारी मन दिनुहुनेछ, अनि हाम्रो परिवार फल्दै फुल्दै वृद्धि हुँदै जानेछ। त्यसको लागि दिएको परिवार। आमेन।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: ए बाबु, हतियार छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
5: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
7: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
9: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98511-25638, 98511-25638।

0: मार्टिन लुथर सुधारवादी ईश्वर शास्त्री साथै लेखक भन्नुहुन्छ। सुसमाचार यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9841-8768-02 9841-8768-02
6: र 9818-2512-40 9818-2512

0: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: प्रेमले जीवन बदल्छ। कार्यक्रम प्रेम र जीवन सुन्न नभुल्नुहोस्। प्रत्येक सोमबार बिहान 7:30 देखि 8 बजेसम्म पास्टर रमेश गजनेरको साथमा।
2: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. In Uganda, Christian videos, music, and other media are rare or even non-existent. Isaac wanted to do something about this, so he opened a Christian store and featured many Christian artists. But it wasn't long before Muslim radicals broke into his shop and stole the speakers he used to play the Christian music. The radicals later returned, destroying everything in the shop. Though authorities were notified, no action was taken. Devastated, Isaac now seeks God's wisdom and is more determined than ever to provide needed resources to Christians in Uganda. Pray that Isaac remains undeterred by the intimidation he's experienced.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु र परमेश्वरको नजरबाट आफूलाई हेर्नुहोस् भन्ने शीर्षकमा केही उत्साह दिन गइरहेकी छु. एफएसी 2:10 भन्दछ, हामी ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौं. यदि तपाईँ आफ्नो बारेमा एउटा कुरो परिवर्तन गर्न सक्नुहुन्छ भने यो के हुनेछ? हामी मध्ये धेरै जसोले लामो सूची बनाउन सक्छौ. तथ्य यो हो कि सिद्धताको कुरो आउँदा येशूले मात्र विश्व रेकर्ड राख्नु भएको छ. लेखिका जेनिफर डुक्स व्यक्त गर्छिन्, जबसम्म तपाईँ परमेश्वरको अचम्मको प्रेममा विश्वस्त हुनुहुन्न, तपाईँ ख्रिस्टको हृदयमा बाहेक सबैतिर प्रतिस्थापन गर्ने प्रेम खोजिरहनुहुनेछ. तपाईँ कहाँ बस्नुहुन्छ वा कहाँ काम गर्नुहुन्छ भन्ने कुराले खासै फरक पार्दैन. शत्रु वाल स्ट्रीट नामक सड़क, फ्याशन सो, नगरका ससाना बाटा र फेसबुकका भित्ताहरूमा चियो चर्चा गर्दै सिंह जस्तै घुमिहेर्छ. हामी शैतानसँग संघर्षमा छौं, जसले हर अवसरको प्रयोग गर्नेछ. त्यसले हाम्रो कानमा फुसफुसाउँछ, मानिसहरूले तेरो बारेमा के सोचिरहेका छन्, तपाईँ धेरै मोटो, धेरै पुरुषदिलो, धेरै मूर्ख र धेरै गरीब हुनुहुन्छ भने त्यसले तपाईँलाई भन्नेछ. ख्रिस्टको सट्टाई संसारका चीजहरूमा तपाईँको स्नेह राख्न त्यसले जे गर्न सक्छ सो गर्नेछ. आवश्यक परेमा त्यसले ती आरोपलाई चमकदार पत्रिकाको आवरणमा बेर्नेछ. त्यसको झूठमा नफस्नुहोस्, यसोले भन्नुभयो, त्यसमा केही सत्य छैन, त्यो झूठको पिता हो. एकजना क्रिश्चियन लेखक यसलाई यसरी सारांशमा ल्याउँछन्, यदि हामी जीवनको आनन्द लिने आशा गर्छौं भने हामीले जित्नै पर्ने ठूल्ठूला कुरा मध्ये असन्तुष्टि एउटा हो. हामीले चाहेका सबै कुरा हामीसँग नहुन सक्छ, तर हामीसँग निश्चित रूपमा केही मानिससित भन्दा बढी हुन्छ. तपाईँ कस्तो देखिनुहुन्छ भन्ने बारेमा तपाईँले जे सोचे तापनि कोही न कोही छ जो तपाईँ जस्तै देखिन चाहन्छ. तपाईँ जतिसुकै भए पनि कोही छ जो तपाईँ जस्तै जवान हुन चाहन्छ. आफूलाई माया गर्नुहोस् र आफ्नो जीवनलाई माया गर्नुहोस्। यो तपाईँसँग भएको एक मात्र कुरो हो. सत्य यो हो कि तपाईँ परमेश्वरले बनाउनु भएको एक अद्वितीय व्यक्ति हुनुहुन्छ. तपाईँ उहाँको लागि अद्वितीय हुनुहुन्छ. तपाईँ परमेश्वरले बनाउनु भएको अद्वितीय व्यक्ति हुनु भएकोले सन्तुष्ट रहन सिक्नुहोस् भन्ने उत्साहसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु. जय मसीह.

0: बाटुली दिदी, ए बाटुली दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी,
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनम उपस्थित भइसकेकी छु र हामी तपाईँलाई प्रत्येक हप्ता कार्यक्रम मार्फत नाटकीय प्रस्तुतिहरू सहित साथ दिँदै आइरहेको छौं र आज पनि एउटा विषयवस्तुमा नाटकीय प्रस्तुति यहाँ समक्ष राख्न गइरहेको छु। तर कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु, गीतपछि उपस्थित हुने नै छु।

बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र श्रोता आज कार्यक्रम बाटुलीका कुरा मार्फत हामी अरूको कुरा काट्ने बानीको विषयमा केही नाटकीय प्रस्तुतिको साथ चाहिँ कार्यक्रम अवधिभर तपाईँलाई दिन गइरहेको छौं र कहिलेकाहीँ हामीलाई लाग्छ मैले त केवल कुरा गरेको मात्रै हो तर त्यही कुरा कसैको मनमा घाउ भन्न सक्छ र आजको विषय वस्तु पनि माया र अजीको बीचमा हुने कुराकानीबाट तपाईँले स्पष्ट बुझ्न गइरहनु भएको छ र शब्दहरूले चाहिँ चोट पनि दिन्छन् अनि जीवन पनि बदल्न सक्छन् भन्ने सन्दर्भमा आज हामी केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छौं र ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ़ाउँ।

ए है सुन न अनि, तिमीलाई थाहा छ त्यो रिता दिदीको छोरो फेरि विदेश जान पाएन रे। अनि हिजो बजारमा देखेको थिएँ, आमामामा कस्तो टेन्सनमा देखिन्थे ती दिदी। त्यही त मैले त पहिल्यै भनेको थिएँ, धेरै ठुला सपनाहरू देखेपछि यस्तै हुन्छ भनेर। अब हाम्रो अगाडि

0: नै हुन लागे जस्तो गरेर फरक फरक फरक परेर है आम्मा मामा मामा कति धेरै थियो चुरी फुरी छोरो विदेश जाने भन्ने कुरामा हेर न हेर त्यही त अनि देख्यो नि अब भएन नि त विदेश जाने कुराहरू सबै खोइ के समस्या भयो अरे ठप्पै भयो अरे कति पैसाहरू पनि खाएरै खोइ कता कता के भयो अरे भनेर सुनाउँदै हुनुहुन्थ्यो अनुहार त कालो देखाएको थिएँ मैले त आ त्यस्तै त हो नि होइन त्यही भने त आत्ति साह्रै के हो अचम्म हो भने मलाई नि वाक्क लाग्छ हो सारा दुनियाँमा खुब उनीहरूकै मात्र के नै अचम्म है ठिकै भएछ जे भए ठिकै भए के गर्नु त माया नानी ओ माया नानी ओहो अझै तपाईँ कतिखेर आइपुग्नु भयो तपाईँ किन झस्केको तिमी जब तिमीले अरूको जीवनको समाचार पुरै परिरहेको थियो अरूको बारेमा नाना थरी कुरा गरिरहेको थियो नि त्यही बेलामा म परैबाट सुनेर थाहा पाइसकेको थियो बल्ल तिम्रो नजिक आएको या नानी हेतिरिका हजुर पनि यतिकै त होइन नि अब सबैले त गर्छन् नि यस्तो कुराहरू मैले नि के नराम्रो भनेको छु र तिमी त्यो रिता दिदी के रिता दिदी उहाँको छोरा कति नै चुरी फुरी विदेश जाने भनेर थियो नि जान पाएन अरे क्या अनि बिचारा त्यो दिदीको अनुहार कस्तो भएछ बिचारा कठै बरा भनेर यसो कुरा गरेको क्या अझै पनि अब सबैले गर्ने कुरा सधैँभरि ठिक हुँदैन नानी सबै कुरा ठिक हुन्छ भन्ने पनि छैन ठिक हुँदैन भन्ने पनि छैन यस्तै छ नानी तिमीलाई बाइबलको एउटा वचन सुनाउँछु है तिमीले माइन नगर ल हुन्छ नि अझै हुन्छ भइहाल्छ नि पहिला बस्नु न हौ बस्नु कि उभी उभी नै कुरा गर्नुहुन्छ मेरो घरमा आएर ल ल ल ल सुन एफिसीको पुस्तक 4:29 पदले भन्छ कुनै खराब कुरा तिमीहरूको मुखबाट ननिस्कियोस् तर आवश्यक अनुसार अरूलाई बलियो बनाउने कुरा मात्र बोल तिमीले बुझेर ल्यायो नानी
1: हेतेरी काजी मैले त कसैलाई गाली गरेको होइन नि कुरा मात्रै गरेको हो क्या तपाईँ पनि कुरै बुझ्नुहुन्न यति साह्रो त मलाई बचनेबाट प्रहार त नगर्नु न है
0: होइन नानी होइन प्रहार पनि गरेको होइन गलत नबुझ तिमी कहिले काहीँ कुरा मात्रैले पनि मानिसको आत्मा डुक्छ आत्मा बुझ्यो माया नानी
1: हेत्तेरिका तर मान्छेहरूले पनि त मलाई आफ्नो कुराहरू सुनाउँछन् अनि यस्तो भएछ अरे फलानुको त्यस्तो भएछ अरे भनेर भन्छन् अनि म मात्रै दोषी ठहरिन्छु त म मात्रै नराम्रो अझै पनि त्यस्तो गर्नुहुन्छ क्या मलाई जहिले हेत्तेरिका कस्तो नबुझ्नु भएको तपाईँले मैले मात्र कुरा गरे होइन क्या मैले मात्र नराम्रो भनेकै छैन मलाई पनि त सुनाउँछन् नि फलानले यस्तो गरेर फलानुको त्यस्तो भयो अरे नराम्रो भयो अरे यो भयो अरे त्यो भएर भनेर सुनाउँछन् अनि मै मात्र दोषी ठहरिन्छु त यहाँ कस्तो कुरा गर्नुहुन्छ हौ तपाईँ त छ्या
0: हेर न नानी जुन सम्झाउन खोज्दैछु म तिमीलाई सही बाटो देखाउन खोज्दैछु भोलिको दिनमा समस्या नहोस् भनेर नानी अब आगो फैलिन्छ आगो ल्याउने पनि जिम्मेवार हुन्छ हेर अनि हावा दिने त झन् धेरै जिम्मेवार हुन्छ कुराहरू आउँछ तर कुरा ल्याउने मान्छे त्यसलाई फैलाउने मान्छे त झन् धेरै जिम्मेवार हुन्छ या नानी अब मैले यति भन्दा पनि तिम्रो मनमा मनभित्र केही भएको छैन केही परिवर्तनै आएको छैन भने त के भन्ने नानी म
1: अझै पनि के हो हाँसो पो लाग्छ अझैको कुरा सुनेर यस्तै हो तपाईँ पनि के हो ओहो फेरि कसले मेसेज गर्यो बेलामा एकैछिन ल अझै ओहो के रे रिता दिदी त रुँदै हुनुहुन्छ अरे
0: ला मैले भनेको कुरा अरूले उहाँसम्म पुर्याएछ कि क्या हो
1: ला रुँदै पो हुनुहुन्छ अरे हेर्नु न मेरो बारेमा के हल्ला फैलियो भनेर यहाँ आफूलाई त्यसै पनि दुःख छ झन् त्यही माथि यस्तो कुराहरू गर्छन् भनेर बिचारा हेतेरिका मेरो कुरा सुनेछन् कि क्या हो है
0: नानी ओ नानी के एक्लै एक्लै फोन हेरेर बरबराएर ल्याएको के भयो यता आऊ न यता आऊ
1: हजी
0: के भयो भन त सायद मेरो कारणले रिता दिदीलाई साह्रै नराम्रो लाग्यो जस्तो छ मैले गलतै गरेछु कि क्या हो है
1: हेर नानी तिमीले त्यो महसुस गर्नु नै परिवर्तनको सुरुवात हो राम्रो कुरा हो त्यसरी महसुस गर्नु सबैभन्दा पहिला त अरूको कुरा नगर्नु नाना भाटी कुरा गरेर कुरा काटेर ल्याउनु
0: त्यस्तो के भन्छ नि, त्यसो गर्नु नै ठिक होइन, अलग गल्ती भइहाल्यो, त्यसलाई महसुस गरेर ल्याउनु पनि ठुलो कुरा हो।

0: मलाई कहिले काहीँ किन यस्तो हुन्छ होला है अजी, म अरूको कुरा नगरिकन बस्न नै सक्दिनँ क्या। पर बोल्ने बानी छ, फेरि झन्डै माथि अरूको कुरा गर्न पाएन भने त बेलुकाको खाना रुच्दैन जस्तो पनि लाग्छ। म त यो कुरा सुरा गर्ने कुरा काट्ने सङ्घको त बेला बेलामा अध्यक्ष नै हुन्छु कि क्या हो जस्तो लाग्छ हो अजी। हेर्नु न, कुरा गर्नसम्म गर्न मन लाग्छ, गरिहाल्छु, त्यसपछि यस्तो यस्तो सुन्छु फेरि मन खिन्न भइहाल्छ। हेर नानी, किनभने नि खाली मनले प्राय अरूको जीवनमा चासो खोजेर ल्याउँछ क्या। शान्तो मन भनेको परमेश्वरको चाहिँ आवाज खोज्ने मन हो नि त। तर जब खाली हुन्छ नि मन दिमाग, अनि नाना भाटी कुराहरू सोच्यो, नाना भाटी कुराहरू गर्यो, त्यही भएर आफूले आफैलाई परमेश्वरको खोजी गर्ने सन्तान चाहिँ बनाएर ल्याउनु पर्छ या नानी। अब म जवान हुँदाखेरि पनि नि म पनि धेरै कुरा काटेर ल्याउँथे या अरूको धेरै कुरा गरेर ल्याउँथ्यो। एक दिन मैले एउटा बहिनीको बारेमा गलत कुरा फैलाए, पहिला जवानी हुँदा परमेश्वरलाई पनि पाएको थिएन त्यो बेलामा यस्तो ज्ञान बुढी कसले दिएर ल्याउने या, त्यो बेलाको कुरा। अनि नि नानी, पछि थाहा भयो उनी त भित्र भित्र ठुलो पीडामा रहेछन्, त्यो पीडा मैले बुझेको रहेन रहेछ, त्यसै मैले उनको बारेमा हल्ला पनि फैलाइदियो। त्यो हल्लाले झन् धेरै उनलाई पीडा दिएर ल्यायो। त्यो दिन जब मैले यो सत्यता थाहा पायो त्यो बहिनीको बारेमा, ओ म धेरै रोएँ या नानी, मलाई नराम्रो लाग्यो, किनकि मैले उनको घाउमा मलम होइन नुन छर्केको रहेछ भन्ने कुरालाई चाहिँ मैले महसुस गरेर ल्यायो।
1: हो रजी, अनि त्यसपछि के भयो?
0: त्यो समयमा त मैले केही गरेन, तर केही समय पछि मैले परमेश्वरलाई पायो। हो, मेरो मनमा खिन्नता थियो, मलाई नराम्रो लागेको थियो, तर के गर्ने अब भन्ने मलाई थाहा थिएन। तर परमेश्वरलाई पाइसकेपछि फेरि मैले त्यो घटनालाई सम्झ्यो है नानी, त्यो बहिनीलाई भेट्यो नि त, अनि त्यसपछि मैले परमेश्वरसँग माफी माग्यो। अनि एउटा कुरा चाहिँ मैले के सिकेर ल्याएँ भन्दा, यदि मेरो शब्दले कसैलाई माथि उठाउँदैन भने त्यो शब्द बोल्न नै आवश्यक छैन भन्ने कुरा पनि मैले सिकेर ल्यायो। पछि मैले त्यो बहिनीलाई क्षमा पनि माग्यो नि, सम्बन्ध सुधार्यो। तर पहिला बिना समझले गरेको गल्तीले गर्दा मलाई धेरै समयसम्म नमज्जा लागेको थियो, त्यही भएर धेरै अरूलाई तल गिराउने भन्दा पनि अरूलाई उचाल्ने कुरा गरेर ल्याउने, त्यो पनि गर्न सक्दैन भने चुप लागेर बस्नु नै ठिक छ या नानी।
2: सुनेकी छौ तिमीले त्यो चर्चको दिदीको बारेमा के? त्यो चर्चको दिदीको बारेमा यहाँ सुन न सुन, अनि कहाँ गएछौ? यसो सुन भनेर यहाँ कस्तो भइसक्यो भित्र भित्रै। ए माया, कहाँ छौ के, कहाँ छौ?
1: कसैले बोलाए पनि, कसैले मलाई अरूको बारेमा कुरा गर्न सुन्नलाई बोलाए पनि म जान्न, हुँदैन हुँदैन। पहिले जस्तो भयो भने त म तुरुन्तै गइहाल्थे। ओहो, हुँदैन हुँदैन,
0: फेरि के कुराहरू होला, कस्तो सुन्न म पनि मन लागिसक्यो, के गर्ने होला।
1: होइन, म जानु हुँदैन, म जानु हुँदैन, म त्यस्तो अब अरूको कुराहरू गर्ने ठाउँमा, म त्यो कुरा काट्ने ठाउँमा म जानु हुँदैन, म जाँदै जाँदिन, हो म जाँदिन।
2: माफ गर्नु है दिदी, माफ गर्नु, अहिले म त्यो कुरा गर्न चाहन्न, हामी बरु उहाँको लागि प्रार्थना गरौँ न है, तपाईँ पनि प्रार्थना गर्नुहोस्, म पनि प्रार्थना गरिदिन्छु त्यो चर्चको दिदीको लागि, माफ गर्नुहोस् है, म चाहिँ अब आउँदिन त्यहाँ त्यो कुरा गर्न।
3: ओहो, होइन ती बदली छिन् कि क्या हो, अरू बेलामा त माया भन्नसाथ त गुटुङटुङ कुदेर आइहाल्थिन् के भयो, ल ल सुनौ सुनौ भनेर।
2: होइन बदली छिन् क्यारे,
3: बदली छिन् जस्तो लाग्यो,
2: ल त नि, म पनि के सुनाउनु त्यस्तो नसुन्नेहरूलाई, कहिले काहीँ चाहिँ फेरि मर्यादै गरेर कसको कुरा गर्न आउँछन् टुप्लो, अहिले यसरी बोलाउँदाखेरि पनि च्याँठे गएर नेर न अचम्म अचम्मै रहेछ, ला म पनि सुनाउँदिन, बदलिन् जस्तो छ बदलिन्।
0: एकदम राम्रो गर्यो नानी, परिवर्तन सजिलो हुँदैन, पुरानो बानीले बारम्बार टान्छ हामीलाई, कुरा काट्ने बानी, रिसाउने बानी, झुत बोलेर ल्याउने बानी, अनि अरू थुप्रै थुप्रै बानीहरू जो जो हाम्रो पुरानो छ नि, कतिचोटि फेरि पनि त्यही ठाउँ फर्क्यौँ जस्तो हुन्छ। तर मायाले चाहिँ एकदम तिमीले राम्रो काम गरे आज, तिमीले नि अरूको कुरा गर्ने भन्दा पनि तिमीले आफ्नो मनको शान्तिलाई रोजेको छ या, खुसी लाग्यो नानी।
1: हजुर, मान्छेहरू किन अरूको कुरा गर्ने यति रुचाउँछन् होला है, हुन त म पनि त्यही कुरा काट्ने सङ्घको अध्यक्ष नै हो पहिला, अब एकछिन अगाडिसम्म भनौँ न, अब त मलाई त्यस्तो हुनु छैन, किन यस्तो हुन्छ जस्तो चाहिँ लाग्छ कि मलाई पनि बेला बेलामा मनमा,
0: किनकि अरूको कमजोरी देख्दा आफू ठुलो भएको महसुस हुन्छ नि त नानी। तर परमेश्वरले भने हामीलाई यस्तो कुरा सिकाएको छैन, सबैजना आफ्नो आफ्नो ठाउँमा छ, सबैको आफ्नो आफ्नो राम्रो कुरा पनि छ, कमजोरी पनि छ, सबै कुरालाई स्वीकारेर परमेश्वरले चाहिँ प्रेम गर्नको लागि तिमी हामीलाई सिकाएको छ या नानी? बाइबलमा पहिलो पत्रुस 4:8 के लेखेको छ भन्दा, प्रेमले धेरै पापहरूलाई ढाकिदिन्छ। अब प्रेम गर्छ हामी कसैलाई भने उनीहरूको नराम्रो अनि कमजोरी कुरालाई सबैलाई सुनाएर हिँड्दैन नि नानी, हामीले त उनीहरूको लागि प्रार्थना गर्छ, उनीहरूलाई सम्झाई बुझाई गरेर ल्याउँछ, उनीहरूको लागि राम्रो भलाइ चिताउँछ नि त। त्यही भएर प्रेमले नै जित्नुपर्छ या नानी। अनि अरूको कुरा गर्नाले त्यस्तो हुन्छ? अरूको कुरा गर्ने गर्नाले त राम्रै हो, तर कस्तो कुरा गरेको छ भन्ने कुराले चाहिँ फरक पारेर ल्याउँछ। उनीहरूको कमजोरीको कुराहरू गरेर हाँस्ने, कुरा काटिएर ल्याउने, बिचारा के भएको छ उनीहरूको जिन्दगीमा है, त्यो कुरालाई चाहिँ याद नगर्ने, उनीहरूको कुराहरू गरेर रमाइलो मान्ने, त्यस्तो कुराले त सम्बन्धलाई फाट्छ त, सम्बन्धलाई बिगारेर ल्याउँछ, विश्वास तोडेर ल्याउँछ या नानी। अनि मन पनि त दुखाउँछ, लामो समयसम्म निको नहुने घाउ चोट लागेर ल्याउँछ नानी। ओहो, सायद मैले पनि धेरैको मनलाई दुखाएको छु होला अजी तपाईँले यो कुरा भन्दै गर्दा त मलाई त्यस्तो महसुस भयो। परमेश्वरले परिवर्तन चाहने मनलाई कहिले पनि अस्वीकार गर्नुहुन्न नानी। त्यही भएर तिमी अब परमेश्वरसँग क्षमा मागेर परिवर्तन भएर जीवन जिउ, यो नै सबैभन्दा असल कुरा छ नानी।
1: यसरी नै दिनहरू बित्दै गए, मायाको शब्द बदलिन थाले। पहिले जहाँ आलोचना थियो, अरूको बदखुवाईहरू थियो, अब उत्साहको कुराहरू हुन थाल्यो। पहिले जहाँ कुरा काटिन्थ्यो, अब त्यहाँ प्रार्थना हुन सुरु गर्यो।
0: अजी, आज मैले एउटी दिदीलाई एकदम उत्साह दिएँ नि, बिचारा रुइरहनु भएको थियो अनि भन्नुभयो, तिमीले बोलेको कुराले मलाई बल मिल्यो माया, बल, धेरै धेरै धन्यवाद भन्नुभयो। मलाई कस्तो आनन्द लाग्यो नि, कस्तो मैले हुन्छ नि ठूलो विजय हासिल गरे जस्तै सन्तुष्टि भयो मेरो मनमा। त्यही हो शब्दको असल शक्ति भनेको नानी, कस्तो राम्रो कुरा, खुसी लाग्यो। एउटा कुरा याद गरेर ल्याऊ, जिब्रो सानो हुन्छ तर यसले जीवन उज्यालो पनि बनाउन सक्छ, अन्ध्यारो पनि बनाउन सक्छ। अब म यस्तो व्यक्ति बन्न चाहन्न अजी, जसको शब्दले घाउ होइन आशा दियोस्, म त्यस्तो व्यक्ति बन्न चाहन्छु। वो नानी वो, र यो कुरा तिम्रो जीवनमा मैले देखि पनि रहेको छ। केही समय अगाडि मात्र तिमी यस्तो थिएन नि, अरूको कुरा गरेर समय यत्तिकै खेर फालेर एक गर्नुपर्ने कामहरू नगरेर तिमी कट्टा कट्टा चाहर्दै चाहर्दै कुरा गर्दै हिँड्थ्यो है, यो गलत कुरा हो नानी। अब अहिलेको समयमा फेरि घर घर पुगेर कुरा गर्न पनि आवश्यक छैन, तिमीहरूले बोकेको मोबाइल फोनबाटै घन्टौंसम्म कसको बारेमा कुरा गरेर अरूलाई होच्याएर कमजोरीहरू पोत्याएर निराश हुने गरेर अरूलाई त्यसरी कुरा गरेको पनि मैले सुन्यो देख्यो। मलाई नराम्रो लागेर नै मैले तिमीलाई सम्झन आएको थियो त्यो बेलामा। अहिले तिमी परिवर्तन भएको छ, परमेश्वरको वचनले साँच्चै तिमीमा परिवर्तन लिएर आएको छ या नानी, साह्रै खुसी लागेको छ। यसरी नै अरूको जीवन निराश बनाउने होइन, अरूको जीवनमा उत्साह दिने बन्दै जाऊ, यही शुभकामना छ तिमीलाई मेरो तर्फबाट है नानी।
1: हुन्छ नि अजी, हुन्छ, धन्यवाद। तपाईँले गर्नुभएको सानो प्रयासले मेरो जीवन बदलियो नि त, वचनबाट उत्साह दिनुभयो, यो ठिक होइन भनेर मलाई सम्झाउनु भयो। कहिलेकाहीँ जीवनमा यसरी सम्झाउने मान्छे पनि चाहिने रहेछ क्या अजी। अब अहिले आउँछन् नि कसको आमा मामा यो भएन त्यो भएन भनेर उत्साहको कुरा गर्न प्रार्थना गरिदिउँ है भन्न भन्दा पनि कसको कुरा गर्न आउँछन् अहिले पनि, तर अह म उहाँहरूसँग समय बिताउँदिन नि, प्रार्थना गरौँ भन्नु बरु उहाँहरूलाई पनि उत्साह दिन्छु, तपाईँले पनि प्रार्थना गर्नुहोस् है भनेर भन्छ नि, उहाँहरूको लागि म पनि प्रार्थना गर्छु नि अजी। अहिले त म परिवर्तन भएको छु र सबै कुराको लागि चाहिँ म अजीलाई नै धन्यवाद दिन्छु।
0: ल ल नानी, ल परमेश्वरलाई धन्यवाद दियो, यसरी नै अगाडि पर नानी है।
1: हुन्छ अजी, हस्, धेरै धेरै धन्यवाद। आदरणीय श्रोता, हामी सबैले कहिले काहीँ सायद विभिन्न व्यक्तिहरूको कमजोरी अवस्था परिस्थितिको कुराहरू गरेर समय खेर फालेका छौँ होला, तर आज आफैलाई एउटा प्रश्न सोधौं, मेरो शब्दले मानिसलाई परमेश्वर तर्फ नजिक ल्याइरहेको छ कि चोट दिइरहेको छ? कहिले काहीँ मौनता पनि प्रेम हुन्छ, कहिले काहीँ प्रार्थना अरूको कुरा काट्ने कुरा भन्दा धेरै शक्तिशाली हुन्छ। यसकारण यो कुरालाई चाहिँ तपाईँ हामीले विशेष ध्यान पुऱ्याउँ। हितोपदेश 18:21 भन्छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, कारण तपाईँ हाम्रो जिब्रोबाट अरूको जीवनलाई बनाउने कुराहरू नै निस्किएको होस्। कारण परमप्रभु परमेश्वर पनि तपाईँ हाम्रो जीवनबाट यही नै चाहनुहुन्छ भने यही सन्देश सहित आजको प्रस्तुतिबाट हामीले तपाईँलाई एकदमै उत्साह दिने प्रयास गरेको छौँ र आजको नाटकीय प्रस्तुति तपाईँलाई कस्तो लाग्यो, तपाईँ आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम प्रेम र जीवनको पुनः प्रसारण।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह। साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: हामी हिब्रूको पुस्तक 10 अध्यायको 25 पदलाई पढ्नेछौं। बाइबल यसरी भन्दछ, कतिजनाको संगतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कोलाई झन प्रोत्साहन देऊ। आमेन। चिकफिले भन्ने एउटा रेस्टुरेन्ट छ अमेरिकामा। त्यो रेस्टुरेन्ट मेरो फेभरेट रेस्टुरेन्ट पनि हो। लगभग अधिकांश अमेरिकनहरूको फेभरेट रेस्टुरेन्टमा पर्दछ त्यो पनि। तपाईँ त्यहाँ जानुभयो भने जहिले पनि तपाईँले त्यो ड्राइभ थ्रु प्याका प्याक तपाईँले देख्नुहुन्छ। जहिले पनि यस्तो व्यस्त हुन्छ त्यो रेस्टुरेन्ट, कहिले काहीँ म छक्क पर्ने गर्छु। कतिपय समयहरूमा मेरो स्पेसल मित्रहरूलाई, कसैलाई म रिट्रिट गर्नका लागि, मेरो फ्यामिलीलाई, मेरो छोरालाई पनि रिट्रिट गर्नका लागि, उसलाई चाहिँ फ्रेस होस् भनेर म कहिले काहीँ त्यो रेस्टुरेन्टमा लाने गर्छु। त्यहाँ मिठो खानेकुराहरू पाइन्छ। अनि यो चिकफिलेको पृष्ठभूमिलाई मैले हेरेँ, किन चाहिँ यस्तो मजाले चाहिँ यो चाहिँ चलिराखेको छ, यसको चाहिँ मुख्य कुरा चाहिँ के हुन सक्ला। किनभने यो चाहिँ हप्तामा एक दिन चाहिँ क्लोज हुन्छ, त्यो चाहिँ सन्डे हो, आइतबारको दिन चाहिँ बन्द हुन्छ। तर पनि अरू जति पनि रेस्टुरेन्टहरू छ, म्याकडोनल्ड भयो, डङ्किन डोनट्सहरू भयो, अनि जस्तै यो पिज्जा हटहरू भयो, यिनीहरूलाई पनि जितेर चाहिँ त्यही रेस्टुरेन्टमा नै प्रशस्त मान्छेहरू देखिन्छ। म छक्क पर्ने गर्छु। अनि पछि मैले यसको अलिकति रिसर्च गर्दै जाँदाखेरि चाहिँ जसले चाहिँ यो चिकफिले भन्ने रेस्टुरेन्टलाई सुरुवात गर्नुभयो, मिस्टर सैमुएल क्याथी भन्ने एउटा व्यक्ति अमेरिकनले, उहाँले चाहिँ यो चिकफिले रेस्टुरेन्टलाई सुरुवात गर्नुभन्दा अगाडि चाहिँ उहाँले एउटा कानून भन्ने एउटा रेगुलेसनलाई उहाँले बनाउनु भयो, ताकि म यो रेस्टुरेन्टलाई खोल्दैछु तर जति पनि काम गर्ने मान्छेहरू छ, जति पनि मानिसहरू छ, तिनीहरू चाहिँ आइतबार चाहिँ विश्राम गरोस्, आइतबार चाहिँ प्रभुलाई सेवा गरोस्, उनीहरू छैटौं दिनसम्म बरु परिश्रम गरोस्, तर सातौं दिन चाहिँ उनीहरू मण्डली जानै पर्छ। त्यही कारणले यो रेस्टुरेन्ट जहिले पनि आइतबार चाहिँ बन्द हुनै पर्छ, सातौं दिनमा चाहिँ बन्द हुनै पर्छ भनेर चाहिँ मिस्टर सैमुएल क्याथीले चाहिँ त्यस्तो रेगुलेसन बनाइदिनु भयो। र आजसम्म पनि त्यो रेस्टुरेन्ट प्रत्येक हप्ताको आइतबार बन्द हुने गर्छ। अनि म छक्क परे। यो उनीहरूले पाएको जति पनि आशिषहरू छ, उनीहरूले पाएको ग्राहकहरूको जुन आशिष दिनुहुने चाहिँ परमेश्वर हुनुहुँदो रहेछ, जसले परमेश्वरलाई आफ्नो व्यवसायबाट पनि आदर गरिराखेको छ। मिस्टर सैमुएलले के भनेर उहाँले उल्लेख गर्नुभएको रहेछ भनेदेखिलाई, मेरो जति पनि कामकर्ताहरू छ, यिनीहरूले परमेश्वरको सेवा गरोस् सातौं दिनमा, र मेरोमा खानु आउने मान्छेहरू पनि सातौं दिनमा चाहिँ चर्च जाओस् भन्ने चाहिँ उहाँको मुख्य धारणा रहेछ। अनि वास्तवमै परमेश्वरले पनि त्यही कुरा चाहनुहुन्छ। प्रियहरू, हामी उत्पत्तिको पुस्तक 2 अध्यायको चाहिँ 3 हेर्छौँ भनेदेखिलाई परमेश्वरले यहाँनिर राम्रो कुरा बताउनु भयो। वचनले यसरी स्पष्ट बताएको छ, अनि परमेश्वरले सातौं दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र तुल्याउनु भयो, किनभने आफूले सृष्टिमा गर्नुभएको सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो। आमेन। परमेश्वरले सातौं दिनलाई चाहिँ के गर्नुभएको रहेछ? आशिष दिनुभएको छ र पवित्र तुल्याउनु भएको छ, किनभने आफूले सृष्टिमा गर्नुभएको सारा कामबाट यसै दिनमा उहाँले पनि विश्राम लिनुभयो। प्रियहरू, परमेश्वर थाकेर विश्राम लिनुभएको होइन प्रियहरू, तर आफ्नो काममा पनि, आफूले गरेको परिश्रममा उहाँले आनन्द गर्नुभयो। मेरो प्रियहरू, आज जुन चिकफिले एकदमै म चाहिँ छकै पर्छु। यो चिकफिलेको फाउन्डरले चाहिँ के भन्छ अरे भनेदेखिलाई अरू रेस्टुरेन्टलाई, म आइतबार चलाउँदिन, तर तिमीहरूले त आइतबार चलाउँछौ, तिमीहरूले त आइतबार चलाएर पनि इनफ कस्टमर पाएको छैनौ, तर म आइतबार चलाउँदिन, तर आइतबार नचलाए पनि तिमीहरूको भन्दा धेरै ग्राहक मेरो छ भनेर चाहिँ कहिले काहीँ उहाँले चुनौती दिनुहुँदो रहेछ अरू रेस्टुरेन्टहरूलाई। मेरो प्रियहरू, यसमा हुनुको मुख्य आशिषको कुरा भनेको चाहिँ प्रभु येशु परमेश्वरले साँच्चै नै आशिष दिनुभएको छ। आज हामीले पनि प्रियहरू, हो छैटौं दिनसम्म हामी काम गर्छौं, तर धेरै चोटि हामी सातौं दिनलाई भुलिरहेका हुन्छौं, संगतिमा हामी गइरहेको हुँदैनौ, हामी एकसाथ भेला भइराखेको हुँदैन, हामीलाई संगतिको कुराहरू सुन्दाखेरि हामीलाई अल्छी लाग्छ, हामीलाई चाहिँ बोरिङ लाग्छ। प्रियहरू, तर म आज तपाईँलाई बताउन चाहन्छु, के तपाईँको जीवनमा तपाईँ त्यो आशिषलाई देख्न चाहनुहुन्छ? के तपाईँ परमेश्वरबाटको त्यो इच्छालाई बुझ्न चाहनुहुन्छ? के तपाईँ उहाँबाटको त्यो उद्देश्यलाई तपाईँको जीवनमा पहिचान गर्न चाहनुहुन्छ? संगतिमा हिँड्ने बानी गर्नुहोस्, संगतिमा हिँड्नुहोस्, प्रार्थना गर्नुहोस्। प्रियहरू, परमेश्वरले सातौं दिनलाई विश्राम दिन भनेर उहाँले घोषणा गर्नुभयो अनि त्यसलाई पवित्र पनि तुल्याउनु भयो, आशिष पनि दिनुभएको छ भने सातौं दिनमा कति धेरै आशिष रहेछ प्रियहरू। तर फेरि मैले तपाईँलाई बताउन चाहेको छु, यो होइन है, फेरि आइतबार मात्र जानुहोस्, शनिबार मात्र जानुहोस्, अरू दिन चाहिँ प्रभुलाई वास्तै नगर्नुहोस् भनेको होइन प्रियहरू। तर मुख्य कुरा चाहिँ के छ भनेदेखिलाई, सातौं दिनलाई उहाँले विश्राम भनेर घोषणा गर्नुभयो अनि सातौं दिनलाई उहाँले पवित्र तुल्याउनु भयो, आशिष दिनुभयो भन्ने कुरा बताउँदछ भनेदेखिलाई, आज प्रियहरू हामीले गरेको परिश्रम जति छ त्यसलाई अब रोकेर विशेष सातौं दिनलाई चाहिँ हामीले विश्राम लिनै पर्छ। यो परमेश्वरको आज्ञा हो प्रियहरू। सब तपाईँलाई म यो पवित्र संगतिमा तपाईँलाई म भेला हुन्छौ भनेदेखिलाई, साँच्चै नै प्रियहरू प्रभुको दिनहरू नजिक आइराखेको छ। प्रभुको दिनहरू यो नजिक आएको हामीले देखिरहेको छौँ। बिस्तारै बिस्तारै यो जति पनि घटनाहरू भइरहेको छ, विभिन्न पापको कुराहरू भइरहेको छ, अब प्रभु आउनै पर्छ र आउनुहुन्छ। उहाँले प्रतिज्ञा गर्नुभएको छ, म एक दिन आउनेछु। तर त्यो दिन कसैले जान्ने छैन प्रियहरू, कसैले देख्ने छैन प्रियहरू, म त सरप्राइज भएर आउनुहुन्छ। सो त्यसको लागि चाहिँ आज तपाईँ र म तयार हुनै पर्छ। अनि यद्यपि तपाईँ र म तयार भयो भने हामी परमेश्वरसँग, प्रभु येशू ख्रीष्टसँगै हामी बादलको सवारीमा त्यो स्वर्गको अनन्त घरमा हामी जान्छौँ। नत्र त भने प्रियहरू, तपाईँ र म यस संसारमा छोडिन पर्ने अवस्था हुन सक्छ। त्यही कारणले गर्दाखेरि सातौं दिनलाई उहाँले आशिष दिनुभएको छ भने सातौं दिन हाम्रो लागि पहिलो प्राथमिकता हुनुपर्छ प्रियहरू। जतिसुकै तपाईँ व्यस्त किन नहुनुहोस्, तर सातौं दिनलाई परमेश्वरले आशिष दिनुभएको छ, त्यही कारणले हामी सातौं दिनलाई परमेश्वरको लागि हामीले समय। आमेन। अझै राम्रो कुरा, हिब्रूको पुस्तक 10:25 अघि मैले तपाईँलाई बताए, कतिजनाको संगति नजाने बानी हुन्छ तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौं। कतिजनाको संगति नजाने बानी हुन्छ होइन, संगतिको कुरा आउँदाखेरि उनीहरूलाई अल्छी लाग्छ, ए पास्टर बाले बोल्नु भएको वचन नै मलाई अल्छी लाग्छ, उहाँले बोल्दाखेरि मलाई पुरा निन्द्रा लाग्छ, मलाई अल्छी लाग्छ वचनको कुरा आयो भने, वर्सिपको कुरा आयो भनेर हामी धेरैचोटि चाहिँ चढ जाँदैनौँ, हामीलाई अल्छी लाग्छ। तर प्रियहरू वचनले बताउँदैछ कतिजनाको संगति नजाने बानी हुन्छ तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौं। एकसाथ भन्ने एउटा शब्द यहाँनिर उल्लेख गरिएको छ। एकसाथ भनेको एकतामा रहेर, सम्बन्धमा रहेर, एकअर्कालाई माया गरेर, एकअर्कालाई प्रेम गरेर, आदर गरेर परमेश्वरको संगतिमा भेला हुनुपर्छ भन्ने कुरा वचनले बताउँदैछ। तर हामीलाई यही चुनौती छ प्रियहरू, हामी धेरै कुरा गरिराखेको छौँ तर हामी संगतिमा अनि परमेश्वरको उपस्थितिमा हामी त्यति ध्यान गरिरहेको छैनौँ, किनभने हामीलाई संसारको भौतिक चिजहरूले हामीलाई व्यग्र व्यस्त बनाइदिएको छ। यद्यपि ती कुराले हामीलाई व्यस्त बनाइदिएको छ भने त्यसलाई हामीले बलिदान गर्न सक्नु पर्यो। तैँले मेरो समयलाई चोर्दैछ, विशेष प्रभुको समयलाई चोर्दैछस्, मेरो लागि त होइन भनेर चाहिँ तपाईँ र मैले रद्द गर्न सक्नु पर्यो, क्यान्सल गर्न सक्नु पर्यो, किनभने प्रभुको दिन नजिक आइरहेको छ। अब हामी तयार हुनुपर्छ, भेला भएर हामी एकले अर्कालाई उत्साह दिउँ, प्रोत्साहन गरौं, उत्साहित गरौं। वचनले त्यही कुरा बताउँदैछ, प्रोत्साहन देऊ, एउटाले अर्कोलाई झन् प्रोत्साहन देऊ। अन्तिमको दिनहरू आइराखेको छ, पापै पापमा यो संसार रुमलिरहेको छ, पापको चपेटामा छ, अनि यस्तो अवस्थामा चाहिँ प्रियहरू हामी संगतिमा भेला हुनुपर्छ। तपाईँले आफूलाई स्थिरतामा छु भनेर नसम्झे पनि हुन्छ प्रियहरू, शैतानले तपाईँ र म उभिरहेको त्यो धरातललाई पनि त्यसले कति छिटो कहिले काहीँ पल्टाइदिन सक्छ। त्यही कारणले हामी होसियार हौ, विश्वासमा रहेर संगतिमा हामी हिँड्ने बानी बसालौं। परमेश्वरले सातौं दिनलाई आशिष दिनुभएको छ भनेदेखिलाई सातौं दिन तपाईँ र मेरो लागि प्राथमिकता बन्नै पर्छ। परमेश्वरले दिनुभएको यो पवित्र दिनलाई हामी अवहेलना नगरौं, परमेश्वरले हाम्रो लागि राखिदिनु भएको भने हामीले त्यो कुरालाई पूरा गर्नुपर्छ प्रियहरू। आमेन। वचनलाई म धेरै बोल्न चाहन्न, मलाई लाग्छ यहाँले बुझिसक्नु भएको छ। सातौं दिनलाई परमेश्वरले पवित्र आशिष अनि एउटा हामीलाई स्पेशल टाइम छुट्याइदिनु भएको छ। जति परिश्रम गर्नुभयो छैटौं दिनसम्म, सातौं दिन प्रभुको लागि समय दिनुहोस्। आमेन। जय मसीह।
0: श्रो श्रोता तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240, इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।